0: आएन सन्तोषको शव नेपाल ल्याउने जिम्मेवारी कुनै एक निकायले नलिएपछि तुलसीलाई कार्यालय कार्यालय धाउनु परेको हो। नेपालले वैदेशिक रोजगारबाट गएकाबाट वृहत अर्थतन्त्र निर्माण गरेको छ, तर विदेशमा मृत्यु भएका नागरिकको शव स्वदेश फर्काउने भरपर्दो एकीकृत प्रणाली भने अझै पनि छैन।
1: सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि पुगेकी गर्भवती महिलाले अस्पतालको मूल गेट बाहिरै शिशु जन्माएको घटनाले अस्पतालको उपचार प्रणालीसँगै त्यहाँको प्रशासनिक व्यवस्थापनमाथि नै गम्भीर प्रश्न उठाएको छ। अस्पतालको लापरवाहीका कारण सेवाग्राही परिसर बाहिरै नवजात शिशु जन्माउन बाध्य भएको आरोप पेच ड्युटीमा रहेका चिकित्सक र नर्स सहित छजना कर्मचारीलाई छानबिन प्रतिवेदन नआएसम्मका लागि कामकाजबाट हटाइएको छ। स्वास्थ्य जनसंख्या मन्त्री निशा मेहताले अस्पतालमा कर्मचारी नियुक्ति र प्रशासनिक प्रभावका विषयमा उठेका गम्भीर प्रश्नलाई छानबिन समितिले प्रश्न पार्ने जानकारी दिएकी छन्। अस्पतालभित्र कर्मचारी नियुक्तिमा नातागोता र पहुँचको दुरूपयोग भएको हो कि होइन भन्ने विषयलाई समेत छानबिनको दायरामा ल्याइने मन्त्री मेहताको भनाइ छ। असन्तुष्ट कर्मचारीहरूले विभिन्न विभागमा उच्च पदस्थको नाता पर्ने व्यक्तिहरू भर्ती गरिएको भन्दै मन्त्री समक्ष निष्पक्ष छानबिनको समेत माग राखेका छन्। मन्त्रालयले सम्बन्धित कर्मचारीको नियुक्ति प्रक्रिया, योग्यता, दरबन्दी, करारको प्रकृति, छनौट प्रणाली र उनीहरूको जिम्मेवारीबारे स्वतन्त्र पुष्टि गर्न छानबिन टोली समेत खटाएको छ। मन्त्री मेहताले संसदमा दिएको जानकारी अनुसार मन्त्रालयले 24 घण्टाभित्र स्पष्टीकरण सोधेकोमा अस्पतालबाट प्रत्युत्तर प्राप्त भइसकेको छ। प्रारम्भिक विवरण अनुसार 30 वर्षीय बबिता कुमारी पासवान भदौ 24 गते बिहान करिब 2 बजे प्रसव व्यथा लागेपछि अस्पताल पुगेकी थिइन्। उनलाई प्रसूति वार्डको बेड नम्बर 24 भर्ना गरी थप जाँचको सुझाव दिएको थियो, तर अस्पतालबाट बाहिरिएको र बिहान 4:45 बजे मूल गेट बाहिरै शिशु जन्माउन बाध्य भएको भनेर स्पष्टीकरणमा बताइएको छ। प्रसूति भएपछि आमा र नवजात शिशु सालनाल सहित पुनः प्रसूति वार्डमा पुगेका थिए। ड्युटीमा रहेका स्वास्थ्य कर्मीले सालनाल काटेर उपचारका लागि बस्न आग्रह गरे पनि उनी पुनः बाहिरिएको स्पष्टीकरणमा उल्लेख गरिएको छ। घटना लगत्तै मन्त्रालयको निर्देशनमा दुवैको खोजी गरी बेड नम्बर 22 भर्ना गरेर प्रत्यक्ष निगरानीमा उपचार गराइएको छ। हाल आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको समेत जनाइएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अस्पतालले डाक्टर उषा देव, स्टाफ नर्स मनिषा कुमारी शाह र सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्विपर कृष्ण मेहतर तथा सुरक्षा गार्ड देवकान्त झालाई छानबिन प्रतिवेदन नआएसम्मका लागि कामकाजबाट समेत निलम्बन गरेको छ। गजेन्द्र नारायण सिंह अस्पतालमा लापरवाही र नातागोता विवादमा डाक्टर सहित 6 कर्मचारी निलम्बित, मन्त्रीद्वारा छानबिनको घोषणा शीर्षकमा आजको नेपाल समाचार पत्रमा यो खबर छ।
0: कानून मन्त्री नै नेपाल कानून आयोगको अध्यक्ष हुने गरी सरकारले नेपाल कानून आयोगको ऐन संशोधन गर्ने विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ। गत श्रावण 28 गते प्रतिनिधि सभामा दर्ता भएको विधेयक प्रतिनिधि सभाले अगाडि बढ़ाएको हो। यसअघि सर्वोच्च अदालतको न्यायाधीश भइसकेका वा सुसरहका विशिष्ट कानूनविद आयोगको अध्यक्ष रहने व्यवस्था सरकारले परिमार्जन गर्न खोजेको हो। विद्यमान ऐनको दफा 4 संशोधन गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदेन अध्यक्ष हुने व्यवस्था गरिएको छ। कानून मन्त्री नै कानून आयोग अध्यक्ष हुने गरी अघि बढ़्यो विधेयक शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।

0: एसोस LG ले ले आयो नया LG Essential Series अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में LG LG लाइफ्स गुड
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब भित्री पृष्ठका खबर भुटेकोसी बारीमा परि छेद विच्छेद अवस्थामा फेला परिरहेका शवको वैज्ञानिक विधिबाट पहिचान गर्न देशभरबाट मृतक र बेपत्ताका आफन्तको डीएनए नमूना संकलन भइरहेको छ भुटेकोसी नदीमा आएको हिमबारीमा बेपत्ता र मृत्यु भएका व्यक्तिको वैज्ञानिक विधिबाट पहिचान गरी परिवारलाई शव बुझाउन यो विधि अवलम्बन गरिएको हो मृतक तथा बेपत्ताका आफन्तले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा गएर डीएनए परीक्षणका लागि रगतको नमूना दिन सक्ने व्यवस्था समेत मिलाइएको छ
4: कंग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन् माग सम्बोधन गर्न सभापति गगन थापाको टीम प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो
3: नेपाल कम्युनिष्ट पार्टी एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदललाई अध्यक्ष केपी शर्मा ओली सहित वर्तमान नेतृत्वले पुस्तान्तरणको मार्ग खोल्नुपर्ने सुझाव प्राप्त भएको छ कार्यदलले विभिन्न तहबाट प्राप्त सुझाव महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन र संयोजक रामबहादुर थापा बादलले प्रस्तुत गरेको दस्तावेजलाई आधार बनाएर एउटै प्रतिवेदन तयार गर्ने तयारी समेत गरेको छ
4: पेटमा बच्चा हुर्काइरहेकी 33 वर्षीया गंगा पुलामी मगर बिहिबार सुत्केरी हुने महिना पुगेपछि 16 वर्षीया जेठी छोरीलाई साथमा लिएर हेटौँडा अस्पताल पुग्नुभयो मनमा थियो अस्पताल पुगेपछि सुरक्षित रूपमा बच्चा जन्माउनेछु तर उहाँको हातमा उपचारको पैसा त परेको कुरा अस्पतालको टिकट काट्ने 80 रूपियाँ समेत थिएन साथमा भएको थोरै पैसा छोरीले भोक लाग्यो भनेपछि खानाका लागि खर्च भयो त्यसपछि गंगासँग अस्पतालमा उपचार गराउने पैसा रहेन अस्पताल पुग्नुभएकी उहाँ उपचारको प्रक्रिया अघि बढाउन नसक्नु सकेर तीन दिनसम्म अस्पताल परिसर वरिपरि नै अलमली रहनुभयो
3: म्यानपावर कम्पनी छनौट सम्बन्धी विवादले नेपालीका लागि आकर्षक रोजगारी गन्तव्य रहेको मलेसिया फेरि बन्द हुने डिलमा पुगेको छ मलेसियामा श्रमिक पठाउन छनौट भएका 25 प्रमुख म्यानपावर कम्पनी र 230 सहायक म्यानपावर कम्पनीका विषयमा विवाद बढेपछि मलेसिया रोजगारी बन्द हुने चरणमा प्रवेश गरेको हो श्रम मन्त्रालयले क्वालालम्पुर स्थित नेपाली दूतावासलाई मलेसियाले छानेका 25 प्रमुख म्यानपावर कम्पनी र उसका सहायक म्यानपावरको माग पत्र प्रमाणीकरण नगर्न निर्देशन समेत दिएको छ मलेसिया सरकारले छानेका 25 प्रमुख म्यानपावर कम्पनीलाई नेपाल सरकारले असन्तुष्टि कायमै छ भने ती म्यानपावर कम्पनी मार्फत आएका माग पत्र प्रमाणीकरणको पूर्व स्वीकृति समेत रोकिएको छ
4: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री फेरिए तर उपभोक्ताको चुलोमा बल्ने ग्यासको संकट भने उस्तै छ खाली सिलिण्डर बोकेर घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटेको छैन बरु राजधानी उपत्यकामा आपूर्ति सहज नहुँदा उपभोक्ताको दैनिकी थप कष्टकर बन्दै गइरहेको छ
3: तोकिएको समयभित्र वित्तीय दायित्व पूरा गर्न नसकेपछि अनुमति पत्र स्वत खारेजीमा परेको युनाइटेड टेलिकम अर्थात युटीएलमा सरकारको स्वामित्व स्थापित भएको छ अनुमति पत्र खारेजपछि युटीएलको दूरसञ्चार सेवासँग सम्बन्धित सम्पत्ति पनि नेपाल सरकारको स्वामित्वमा स्वत हस्तान्तरण भएको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ
4: जलवायु परिवर्तनका कारण हिमाली तथा पहाड़ी क्षेत्रमा निरन्तर बढ़दै गएको प्राकृतिक विपदको जोखिम र त्यसले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको ऊर्जा क्षेत्रमा पारेको गम्भीर प्रभावका विषयमा सरकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्
3: अब शेयर बजार अघिल्ला दुई कारोबार दिन करेक्सन भएको नेप्से शुक्रबार भने बढेको छ शुक्रबार 27.94 अङ्कले बढेर नेप्से 2569.49 बिन्दुमा बन्द भएको छ यस दिन 2559.49 बिन्दुकै उच्च बिन्दु कायम गरेको नेप्से 100 बिन्दुमा बन्द भएको यस दिनको न्यूनतम बिन्दु भने 2524.55 रहेको छ

0: मात्र डीटीएच सेवा डिश होम, डिश होम खुशी को कनेक्शन।
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीडा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौँ। त्रिशुली शाखा सम्पर्क 98-513-17-966, गजुरी शाखा सम्पर्क 98-513-18-367, थुन्चे शाखा सम्पर्क 98-513-17-866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 16-60-01-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा अब विदेशका खबर। चीन, रूस, भारत, इरान सहित 11 राष्ट्र सम्मिलित ब्रिक्स समूहका सदस्यहरूले पश्चिम एसियामा शान्तिका लागि आह्वान गरेका छन्। हामी पश्चिम एसियामा तनावको निरन्तर वृद्धिप्रति गहिरो चिन्ता व्यक्त गर्दछौं र हाम्रा सम्बन्धित राष्ट्रिय अडानहरू स्मरण गर्दै अधिकतम संयम अपनाउन र परिस्थितिलाई थप बिगार्ने कार्यबाट बच्न आह्वान गर्दछौं, शनिबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।
7: अब खेल खबर। जापानको आइची नागायोमा आगामी भदौ 31 शुरू हुने विश्व एसियाली खेलकुदमा नेपालबाट 211 सदस्य जम्बो टोलीले सहभागिता जनाउने भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एसियाडमा सहभागी हुने नेपाली टोलीको औपचारिक विवरण सार्वजनिक गरेका हुन्। त्यस्तै 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगसिर 16-27 गतेसम्म कडाली प्रदेशमा आयोजना हुने भएको छ।
6: अब विचार विश्लेषण। बाढ़ीपछिको पुनर्निर्माण, राहतसँगै रोजगारी शीर्षकमा युवराज बस्नेतको विचार कान्तिपुर दैनिकमा छापिएको छ। रसुवा, नुवाकोट र धादिङमा ठूला भौतिक पूर्वाधारको निर्माण तथा मरमतका लागि विस्तृत इन्जिनियरिङ अध्ययन, पर्याप्त लगानी र केन्द्रीय समन्वय आवश्यक पर्न सक्छ, तर विपद पश्चातको पुनर्निर्माणमा स्थानीय तहको पहिचान गरी फोहोर हटाउने, भत्किएका सड़कहरूको निर्माण तथा मरमत गर्ने, सिंचाई कुलो मरमत गर्ने, कृषि भूमिबाट बालुवा हटाउने, सार्वजनिक स्थल सफा गर्ने र अस्थायी तटबन्ध निर्माण गर्ने जस्ता कार्य तत्काल अघि बढ़ाउन सकिन्छ। यस्तो क्रियाकलापहरू तत्काल शुरू गरिएमा प्रभावित घर परिवारको आमदानी बढ़ने, स्थानीय बजारमा माग बढ़ने र पुनर्निर्माणले थप गति लिनेछ।
7: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मालिकी लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 59 63 98 550 77 061 र 98 550 77 053।
2: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 93 440 493 580 र 98 550 26 440।
3: It's 6 o'clock. अहिले 6 बजेको छ।
4: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
5: आज 2083 साल भदौ 28 गते आइतबार, सन् 2026 सेप्टेम्बर 13 तारिक भदौ शुक्ल पक्षको द्वितीय तिथि, आज तीजको दर खाने दिन।
6: काया कैरन का साथमा
7: किसान पाइप प्रोडक्ट्स प्राली,
6: राष्ट्रको शान किसान,
7: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
4: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
5: चट्टान ब्लास्टिङ गरेर अवरुद्ध कृष्णभीरको सडक खोलिँदै गल्छी रसुवागढी सडकको ट्र्याकमा पनि काम धमाधम, दशैं अघि रसुवागढी नाका जोडिने।
4: 72 को भूकम्प यता प्राकृतिक विपदमा झन्डै 15,000 जनाले ज्यान गुमाए, भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
5: काङ्ग्रेसमा खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
4: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड, मध्य पूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
5: र एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनौट, पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
8: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
9: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
8: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
9: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
8: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
9: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन, फोन नम्बर 0556 21 261, 596 617,
8: मोबाइल 98 550 60 76 8, 98 550 60 76 9, 98 511 62 594, 98 510 54 22 4।
10: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
11: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म
10: साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा नीलगिरी हिमालको काख काली गण्डकीको तट मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ
11: आयोजक घरबझोङ गाउँपालिका जोमसोम मुस्ताङ
10: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी
11: घरबझोङ घोषणा पत्र जारी गरौँ जलवायु न्यायको नेतृत्व गरौँ

0: लागि बाली टूर युरो पेन्ट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: काया कैरनमा अब खबरको सिलसिला सुरुमा सड़क बारेको खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका तीन शीतल बजार नजिक ठूला चट्टान ब्लास्टिङ गरी हटाउँदै अवरुद्ध कृष्णवीर खण्ड खुलाउने तयारी गरिएको छ। त्रिशुली नदीको बाढीले सड़क भाँसिएपछि अवरुद्ध बनेको कृष्णवीरमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण सम्पन्न भइसकेकाले शीतल बजारको कड़ा पहरा फुटाएर राजमार्ग खुलाउने काम अघि बढाइएको हो। सड़क विस्तारका लागि शीतल बजारमा रहेका तीनवटा ठूला चट्टान नेपाली सेनाको समन्वयमा ब्लास्टिङ गरी हटाउने काम भइरहेको छ। सड़क विभागका मेसिनरी उपकरणबाट कडा चट्टान हटाउन लामो समय लाग्ने तथा सहज नभएपछि विभागकै अनुरोधमा नेपाली सेनाको विकास निर्माण निर्देशनालय भैरवगढ तथा इन्जिनियरिङ प्राविधिकको समन्वयमा चट्टान हटाउने काम थालिएको हो। सड़क विभागको नागडुङ्गा मोगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार सड़क निर्माणका लागि आवश्यकता अनुसार उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरिएको छ। निर्माण कार्य योजना अनुसार अघि बढे कृष्णवीर खण्ड अबको तीन दिनभित्रमा यातायात चल्नका लागि पूर्ण रूपमा तयार हुने उहाँले बताउनु भएको छ। चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यस्तै सरकारले गल्छी र सुवागढी सडकको अस्थायी ट्र्याक खोल्ने कामलाई तीव्र बनाएको छ। भोटेकोसी बाढीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको र दशैं अगाडि नै रसुवागढी नाका जोड्ने लक्ष्य राखिएको सड़क विभागले जनाएको छ। धादिङको गल्छीदेखि धुन्ची हुँदै रसुवागढी नाका जोड्ने सड़कको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढी नाका जाँदा भने 82 किलोमिटर मात्र पर्छ। मैलुङ स्यापुरवेसी खण्डमा हिउँदमा मात्र गाडी गोड्थे। यो खण्डको 19 किलोमिटरमा स्तर उन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि ठेक्का तोडिएको थियो। नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा बाढीले पुरै सड़क नै बगाएको सड़क विभागले जनाएको छ। गल्छी रसुवागढी सड़कको ट्र्याक धमाधम खोलिँदै दशैं अघि रसुवागढी नाका जोडिने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच गएको लेन्दे खोलामा आएको बाढीले नुवाकोटका दर्जनौ पुल बगाउँदा त्रिशुली नदी वरपर को समस्या भएको थियो र सदरमुकामसहित त्रिशुली पारिका क्षेत्र र तादी हुँदै गल्छीसम्मको सडक सम्पर्क दुई हप्तासम्म अवरुद्ध भएकोमा अहिले बेलीब्रिज निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ।
2: 2072 साल वैशाख 12 को गोरखा भूकम्प यता भदौको 10 गतेसम्म भोटेकोसी बाढीको असरसम्म आइपुग्दा 11.5 वर्षमा प्राकृतिक विपदमा झन्डै 15,000 व्यक्तिको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा 56,357 विपदका घटना भएकामा 14,825 ज्यान गएको हो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 कम्तीमा 18 प्रकारका घटनालाई प्राकृतिक विपत्ति भनेको छ। 2072 यता यही भदौ 16 गतेसम्म 56,357 विपदजन्य घटना भएका छन्। यद्यपि प्राधिकरणको पोर्टलमा सुरुवाती वर्षका कतिपय घटनाका विवरण तथा तथ्याङ्क भने अध्यावधिक भएका छैनन्। कोभिड 19 महामारीमा ज्यान गुमाउनुको तथ्याङ्क पनि यसमा समावेश गरिएको छैन। प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणको पूर्व तयारीमा सरकारले यथोचित ध्यान नदिँदा पनि पछिल्ला वर्षहरूमा घटना बढ्न थालेका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर प्रकाश पोखरेल नेपालमा पछिल्लो वर्ष विपदको आवृत्ति र प्रवृत्तिमा परिवर्तन आएको बताउनुहुन्छ। विपदहरू छिटो छिटो आउन थाले र विपदको मापन पनि ठूलो हुन थाले उहाँले भन्नुभयो। यस्तो हुनमा जलवायु परिवर्तनले भूमिका खेलेको छ। हाम्रो भौगोलिक अवस्था पनि अर्को प्रमुख कारण रहेको उहाँको भनाइ छ। 2072 भूकम्प यता प्राकृतिक विपदमा मात्रै झन्डै 15,000 ज्यान गुमाए नयाँ पत्रिकामा खबर छ।
1: काङ्ग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टोली प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो। खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक समेत बोलाउनु भएको छ। खड्काले पूर्व सभापति शेरबहादुर देउवा नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै 8 बुधे गएको वैशाख दोस्रो हप्ता सभापति गगन कुमार थापालाई पठाउनु भएको थियो। अर्का नेता शेखर कोइराला भने अझै निर्णयको अवस्थामा पुगिसक्नु भएको छैन। कोइरालाले पूर्व सभापति शेरबहादुर देउवा एकतामा जान तयार नभएपछि आफू पनि तटस्थ बस्ने मनस्थिति बनाएको बताउनु भएको छ। पूर्व सभापति देउवाले सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकनको मुद्दाको अन्तिम निर्णय पर्खने बताउँदै आउनु भएको छ। यसैबीच काङ्ग्रेसका पूर्व सभापति देउवा पक्षले समानान्तर महाधिवेशनका लागि जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउन थालेको छ। देउवा पक्ष असोज 15 महाधिवेशनमा होमिँदैछ। देउवा पक्षको सचिवालय समन्वय समितिले हिजो विज्ञप्ति मार्फत महाधिवेशन तयारीका लागि जिल्ला संघीय निर्वाचन क्षेत्र प्रदेश सभा निर्वाचन क्षेत्र पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज 3 गठन गरिसक्ने जनाएको छ। असोज 15 वडा र त्यसपछि पालिका तथा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन गर्ने उसको तयारी छ। मङ्सिरको 21-23 गतेसम्म काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय रहेको छ। खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउवा समानान्तर महाधिवेशनतिर, शेखर तटस्थ बस्ने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा गाँठका कुरा श्रृङ्खला अन्तर्गत पैसाको वास्तविक अर्थ र कामको कुरासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
3: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9852 12200 6।
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
4: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ, यौन शोषण बाल
5: मुखमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चट्टान ब्लास्टिङ गरेर अवरुद्ध कृष्णवीरको सडक खोलिँदै गल्छी रसुवागढी सडकको ट्र्याकमा पनि धमाधम काम, दशैं अघि रसुवागढी नाका जोडिने, 72 भूकम्प यता प्राकृतिक विपदमा झन्डै 15,000 जनाले ज्यान गुमाए, भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन, काङ्ग्रेसमा खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशन सन्तिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग।
2: गाठका कुरा,
6: गाठका कुरा। तपाईको खल्तीमा भएको 1,000 नोट निकाल्नुस् त। अब सोच्नुहोस्, यो कागजको मूल्य 1,000 रुपियाँ कसरी भयो? कागज त कागज नै हो, तर तपाईँ पसलमा जानुहुन्छ, 1,000 नोट दिनुहुन्छ, पसलवालाले सामान दिन्छन्। किन? किनभने दुवैलाई विश्वास छ यो नोट अरूले पनि स्वीकार गर्छन्। उज्यालोको युट्युब च्यानल, उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न, सुन्न र पढ्न सकिने गाँठका कुरा श्रृङ्खलाको चौथो भागमा पैसाको वास्तविक अर्थ र कामको नाली बेली प्रस्तुत गर्दै हुनुहुन्छ साथी मिलन तिमिल सिन्हा।
7: पैसा विश्वास हो, तर यहाँ फेरि अर्को प्रश्न आउँछ, यो विश्वासको जग के हो त? यसलाई बुझ्न तीनवटा तथ्य हेरौँ। पहिलो, राज्य र केन्द्रीय बैङ्क, सरकार र राष्ट्र बैङ्कले मन लागे जति जथाभावी नोट छाप्न पाउँदैनन्। जति नोट छाप्ने हो त्यति बराबरको वास्तविक सम्पत्ति, जस्तै सुन, चाँदी, विदेशी मुद्रा वा सरकारी ऋण पत्र राष्ट्र बैङ्कको ढुकुटीमा सुरक्षित हुनुपर्छ। कुनै पनि देशको नोट वा पैसाको मूल्य राज्यको कानुन, केन्द्रीय बैङ्कप्रतिको विश्वास, अर्थतन्त्रको क्षमता र मानिसले त्यसलाई स्वीकार गर्ने सामूहिक विश्वासमा टिकेको हुन्छ। नोटलाई मानिसले विश्वास गर्ने अर्को जग हो देशको साख र कानुन। नोटमा गभर्नरको हस्ताक्षर हुन्छ, त्यो हस्ताक्षरले कागजको मूल्य बढाएको भने होइन। यसले के जनाउँछ भने यो मुद्रा राज्यको कानुनी र संस्थागत व्यवस्थाभित्र जारी भएको हो। अर्थात् तपाईँले देखाउने नोटमा एउटा कागज मात्र होइन, पुरा मौद्रिक प्रणालीको विश्वास उभिएको हुन्छ। यति कुरा गरेपछि तपाईँलाई लाग्यो होला, अमेरिकी डलरलाई संसारले किन र कसरी अरू देशका मुद्रा भन्दा धेरै विश्वास गरेको होला। दोस्रो विश्वयुद्धपछि बनेको विश्वव्यापी आर्थिक प्रणालीले डलरलाई अन्तर्राष्ट्रिय मौद्रिक व्यवस्थाको केन्द्रमा पुर्यायो। अमेरिकी समर्थक देशले डलरलाई कारोबार गर्ने मुद्रा मान्ने निर्णय गरे। डलरको भूमिकाले कानुनी मान्यता पायो। डलरको नियमन गर्ने अमेरिकी संस्था फेडरल रिजर्भ पारदर्शी, शक्तिशाली र विश्वासिलो हुँदै गयो। अमेरिकी डलर थप सर्वस्वीकार्य हुँदै गयो। हिजो आज संसारका व्यापारी, बैङ्क र अन्तर्राष्ट्रिय कारोबारमा अमेरिकी डलर सबैभन्दा विश्वासिलो मुद्रा भएको छ। त्यसैले पैसाको शक्ति केवल नोटमा लेखिएको अङ्कमा हुँदैन, पैसाको शक्ति त्यसलाई स्वीकार गर्ने मानिस, नियमन गर्ने संस्था र त्यस पछाडि रहेको अर्थतन्त्रको अवस्थाको विश्वासमा हुन्छ। अब कुरा गरौँ पैसाले के काम गर्छ। पहिलो, विनिमयको माध्यम। तपाईँसँग धान छ, जुत्ता चाहियो, तर जुत्ता बेच्नेसँग धान नचाहिन सक्छ। पैसाले यो समस्या हटाइदियो, धान बेच्नुहोस्, पैसा लिनुहोस्, त्यही पैसाले जुत्ता किन्नुहोस्। दोस्रो मूल्य नाप्ने साधन, घर 50 लाख, मोटरसाइकल 3 लाख, चामल किलोको 100 रुपियाँ। पैसाले फरक फरक वस्तुको मूल्य एउटै भाषामा बताइदिन्छ। तेस्रो मूल्य सञ्चय गर्ने साधन, आज कमाएको पैसा भोलिका लागि राख्न सकिन्छ। त्यसैले वास्तविक अर्थमा पैसा भनेको वस्तु र सेवाको मूल्यलाई व्यक्त गर्ने, साटफेट गर्न सजिलो बनाउने र आजको मूल्यलाई भविष्यसम्म लैजाने एउटा सामाजिक तथा आर्थिक व्यवस्था हो। हिजो पैसा सिक्का थियो, पछि कागज भयो, बैंकमा पुग्दा खाताको अङ्क भयो, आज मोबाइलको स्क्रिनमा देखिने अङ्क भएको छ। रूप फेरियो तर आधार उइरह्यो विश्वास। गाँठका कुराको अर्को श्रृङ्खलामा पैसा कसरी कमाउने, सिपबाट, श्रमबाट, व्यवसायबाट कि लगानीबाट? पैसा कमाउने बाटो खोज्दै गाँठका कुराको अर्को भागमा फेरि भेटौँला। तर आज गाँठका कुरा सुनेपछि तपाईँका मनमा लागेको कुरा हामीलाई पनि भन्नुहोस् है।
5: गाँठका कुरा श्रृङ्खलापछि फेरि पनि खबरकै सिलसिला। यस वर्षको तीज पर्व आजदेखि सुरु भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकोले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दुधबाट बनेका परिकार, खिर, ढकनी, गुतपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक छ। कतै बेलुका अरू चिज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकोले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सि ऋषि पञ्चमी परेको छ।
6: सिराहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा विवाद भएको छ। औरही गाउँपालिकाको शिक्षा शाखाले हिजो पाठ्यक्रमका लागि सुझाव सङ्कलन कार्यक्रम आयोजना गरेको थियो। प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दा बोल्दै विवाद भएको हो। कार्यक्रममा मन्त्री पोखरेल सहित प्रतिनिधि सभाका सांसद शिव यादव, पुरुषोत्तम यादव, जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश महतो तथा गाउँपालिकाका जनप्रतिनिधि लगायत सहभागी थिए। सम्बोधनका लागि गाउँपालिकाका अध्यक्ष शिवजी यादव पछि ढिलो आइपुगेका मन्त्री पोखरेललाई सिधै माइक दिएपछि जिल्ला समन्वय समितिका सभापति महतोले बीचमै गुनासो गर्नुभयो। विवाद चर्किएपछि मन्त्री पोखरेल बोल्न छाडेर सुरक्षाकर्मीको सहयोगमा कार्यक्रम स्थलबाट हिँड्नु भएको थियो। कान्तिपुरमा खबर छ।
5: कहाया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाइ सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल। दुबईमा रोजगारीको सुवर्ण अवसर।
3: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खानु बस्न फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
8: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
3: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर, लाइन्स चोक, नारायणगढ, चितवन।
8: सम्पर्क 9855 58 369, 9846243211 र 9142076704। खुरेत रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
3: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौँ।
8: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 9855 59 84 र भ्याक्सिनेटर युरा।
5: रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। नेपालले वैदेशिक रोजगारबाट गएकाबाट वृहत अर्थतन्त्र निर्माण गरेको छ, तर विदेशमा ज्यान गुमाएका नागरिकको शव स्वदेश फर्काउने भरपर्दो एकीकृत प्रणाली भने अझै छैन। नेपालबाट हरेक वर्ष लाखौँ नागरिक रोजगारीका लागि विदेश जान्छन्। पछिल्लो एक वर्षमै झन्डै 7,92,000 नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। तीमध्ये झन्डै दुई तिहाई खाडी देश गएका थिए, 88,000 भन्दा बढी युरोपतर्फ गएका छन्। यस तथ्याङ्कमा भिजिट वा विद्यार्थी भिसामा विदेश जानेहरू भने समावेश छैनन्। 2000 दशकको सुरुतिर वार्षिक 1 खर्ब रुपियाँ भन्दा कम रहेको रेमिट्यान्स 2014 आइपुग्दा 5 खर्ब नाग्यो, 2024 14 खर्ब रुपियाँ पुगेर कृतिमानी राख्यो। गएको आर्थिक वर्षमा यो 37.1% बढेर 23,26,00,000,000 रुपियाँ पुगेको थियो, जुन चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको 21,24,34,00,000,000 रुपियाँको कुल बजेटभन्दा धेरै हो। यसरी रेमिट्यान्स पठाउने श्रमिक मध्य कसैको विदेशमा ज्यान गयो भने सब नेपाल ल्याउने जिम्मेवारी कसको हो भन्ने विषय भने अझै अस्पष्ट छ। 23 खर्ब रेमिट्यान्स भित्र्याउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर, कान्तिपुर दैनिकमा खबर छ।
5: अब विदेशको खबर। भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनु पर्नेमा जोड दिएको छ। भारतको अध्यक्षतामा भएको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्ली घोषणा पत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्। घोषणा पत्रमा राजनैतिक तथा सुरक्षा, आर्थिक तथा वित्तीय र सांस्कृतिक तथा जनस्तरीय क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउने उल्लेख गरिएको छ। ब्रिक्स नेताहरूले पूर्वमा बढ्दो तनाव र युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवादको कूटनैतिक र शान्तिपूर्ण समाधानमा जोड दिएका छन्। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति पनि ब्रिक्सले असहमति जनाएको छ। त्यस्तै जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र न्यायपूर्ण ऊर्जा संक्रमणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ। विकासशील राष्ट्रहरूका लागि जीवाश्म इन्धन अझै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा संक्रमण समावेशी र न्यायपूर्ण हुनुपर्नेमा जोड दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। ब्रिक्सले युरोपेली संघको कार्बन सीमा कर संयन्त्रलाई संरक्षणवादी उपायका रूपमा आलोचना गरेको छ। सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति सी जिङपिङ बीच द्विपक्षीय भेटवार्ता समेत भएको छ। भेटमा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने, व्यापार तथा बजार पहुँच बढाउने, आपूर्ति श्रृङ्खला र आर्थिक सहकार्य विस्तार गर्ने लगायत विषयमा छलफल भएको छ। भेटलाई भारत चीन सम्बन्ध सुधारतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनिया राष्ट्रपति सी, इरानी राष्ट्रपति मसुद पेजेस्कियन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा लगायत ब्रिक्स सदस्य राष्ट्रका नेताहरू तथा उच्च स्तरीय प्रतिनिधि सहभागी हुनुहुन्छ। हिजोदेखि सुरु भएको सम्मेलन आज पनि चल्नेछ।
6: अब केही खेल खबर। एसिसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल दोस्रो पटक एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले मलेसियामा हिजो भएको प्रतियोगिताको फाइनलमा युएईलाई 44 रनले हरायो। यो प्रतियोगिताको विजेता एक टोली मात्रै भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान सम्मिलित एसिया कप खेल्ने पाउने प्रावधान थियो। नेपाल विजेता बन्दै अर्को वर्ष बङ्गलादेशमा हुने तालिका रहेको एसिया कपमा छनौट भएको छ। यसअघि सन् 2023 घरेलु मैदानमा भएको यो प्रतियोगिताको फाइनलमा पनि नेपालले युएईलाई 7 विकेटले पराजित गरी पहिलो पटक एसिया कप खेलेको थियो। फाइनल खेलेका नेपाल र युएई इमर्जिङ टिम्स एसिया कपका लागि पनि छनौट भएका छन्। खेलकै अर्को प्रसङ्गमा नेपालमा पहिलो पटक भएको पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20,00,000 रुपियाँ पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेटमा जित निकाल्यो। अन्नपूर्ण लिग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो। कर्णालीले भने प्लेअफमा काठमाडौँ रेड्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। लिग चरणमा कर्णालीले अन्नपूर्णलाई 3-1 सेटमा पराजित गरेको थियो, तर फाइनलमा अन्नपूर्णले त्यसको बदला लिँदै कर्णालीलाई सोझो सेटमा हराएर ऐतिहासिक उपाधि जित्न सफल भएको हो। पहिलो संस्करणको फ्रेन्चाइज नेपाल भलिबल लिगमा कुल 6 टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको कुल पुरस्कार राशि 32,00,000 रुपियाँ रहेको छ।
5: अब केही खबर संक्षेपमा। देशका धेरैजसो पहाडी र हिमाली क्षेत्रमा पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा बैतडीमा सबैभन्दा धेरै 18.2 मिलिमिटर वर्षा मापन भएको छ। गैराती धेरैजसो पहाडी तथा हिमाली क्षेत्रमा मध्यम तथा थोरै ठाउँमा ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। सिन्धुपाल्चोक, कास्की, गोरखा, जुम्ला, उदयपुर, इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि केही ठाउँमा ठूलो वर्षा भएको छ। आज कोशी र बागमती प्रदेशको हिमाली तथा पहाडी भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्न सक्ने अनुमान रहेको छ।
6: सरकारले मलेसियाको रोजगारीमा खडा गरिएको सिन्डिकेट भत्काउने गरी छानबिन तथा कारवाही प्रक्रिया अघि बढाएको छ। नेपालका 25 म्यान पावर कम्पनीलाई मात्रै मलेसियाको रोजगारीमा श्रमिक पठाउने अधिकार दिने गरी खडा गरिएको सिन्डिकेट तोड्ने गरी आबद्ध कम्पनीमाथि छानबिन तथा कारवाही अघि बढाएको हो। वैदेशिक रोजगार विभागले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध नेपाली इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसाय संस्थामाथि छानबिन तथा कारवाही प्रक्रिया अघि बढाएको हो।
5: सार्वजनिक खरिदलाई पारदर्शी, प्रतिस्पर्धी र प्रविधि मैत्री बनाउन वर्षौंदेखि प्रयोग हुँदै आएको विद्युतीय खरिद प्रणाली ईपीजी उच्च सुरक्षा जोखिम देखिएको भन्दै सरकारले स्थगित गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले 2083 भदौ 11 अहिले सञ्चालनमा राखेको ईपीजी प्रयोग स्थगित गरी प्रणाली सुधार तथा मर्मत समारोह अघि बढाएको हो। अत्यावश्यक खरिद प्रक्रिया नरोक्न भनेर कागजी माध्यमबाट बोलपत्र अघि बढाउन बाटो खोलिएको छ। ठेक्का फेरि हार्ड कपीमा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
6: हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई पुलको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदार कम्पनीले 2 अर्ब रुपियाँ जरिवाना तिर्नुपर्ने भएको छ। 34.9 करोड रुपियाँमा निर्माण हुने गर्ने गरी कन्काई पुलको ठेक्का लिएको पप्पू महादेव खिम्ती जेबीले काम नगरी आयोजना अलपत्र पारेपछि ठेक्का रकमको 6 गुणा बराबर जरिवाना तिर्नुपर्ने भएको खबर नयाँ पत्रिकामा छ।
5: अब पालो उखानको
6: तिजकी चेली माइतीको आशा
5: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
6: चट्टान ब्लास्टिङ गरेर अवरुद्ध कृष्णभिरको सडक खोलिँदै गल्छे रसुवागढी सडकको ट्र्याकमा पनि काम धमाधम, दशैं अघि रसुवागढी नाका जोडिने।
5: 72 भूकम्प यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए। भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
6: काङ्ग्रेसमा खड्गा पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
5: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड, मध्य पूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
6: र एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनौट, पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
5: र अन्त्यमा आजको कार्टुन, आशिष खनालले बनाउनु भएको पुरानो कार्टुन तीजका कतिपय गीत सुन्नै नसकिने खालका हुने गरेको प्रसङ्गसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सडकमा एकजना मान्छे सानो बच्चा काखमा राखेर हिँडिरहेका छन्। उनले बच्चालाई अर्थी उपदेश दिँदै भन्दैछन्, हेर बाबु, जीवनमा 3 कुरा कहिले नबोल्नु, सानालाई माया गर्न, ठुलालाई सम्मान गर्न र आधुनिक तीज गीत सुन्नु अघि झ्याल ढोका बन्द गर्न। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
9: 93.2 नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। यतिखेर ग्यासमा निकै ठुलो कालो बजारी भइरहेको छ। ग्यासको मूल्य उपभोक्ताले 3,000 तिरिरहेको एउटा स्थिति छ, तर उनीहरूले क्यास रकम लिइरहेको ग्यास उद्योगीहरूले, ग्यासका कम्पनीहरूले भन्ने खालको विषय पनि सँगसँगै जोडिएर आएको छ। व्यापारी र बिचौलिया मार्फत 2800 देखि 3,000 पनि ग्यासको मूल्य तिरिरहनु परेको यो बाध्यतात्मक अवस्थामा अब नेपालीले कसरी बस्ने, नेपालीको भान्सा कसरी बल्ने, उनीहरूले निकै ठुलो दुःख पाएका छन्। बेरोजगारी छ, रोजगारीको स्थिति छैन, अब चुलै बाल्नका निम्ति ग्यास पाउँदा के नपाए जस्तो गरेर खुसी हुनुपर्ने एउटा परिस्थिति आएको छ। नयाँ सरकार आयो, नयाँ सरकार गठन भयो, तर ग्यास पाउँदा सुन पाए जस्तै स्थिति बन्नुपर्ने नेपालीहरूको यो विडम्बना कहिले हट्छ त? आजको नेपाली बहसमा हामी यस विषयमा चर्चा गर्न चाहन्छौँ। ग्यासको लागि, आपूर्तिको लागि सहज व्यवस्था किन हुन सकिरहेको छैन? यो हैरानीका बावजुद पनि जनताहरू एकदमै शान्त छन् यतिखेर। यो शान्ति कहिलेसम्म हो? यो शान्ति भङ्ग भयो भने देशको स्थिति के हुन्छ? फेरि आजको बहसमा हामी यस विषयमा चर्चा गर्छु। आदरणीय श्रोता, अहिलेको अवस्थामा विदेशमा जानेहरूको दर अझै पनि उच्च रूपमा बढिरहेको छ। 23 खर्ब रेमिट्यान्स भित्र आउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर रहन्छ। अहिलेसम्म श्रम स्वीकृति नभएका वा म्याद सकिएका नेपाली नागरिक श्रमिक सहित कसैको विदेशमा मृत्यु भए सब स्वदेश ल्याउने जिम्मेवारी कसको भन्ने विषय अझै पनि अस्पष्ट रहेको छ। रेमिट्यान्स भित्रिन्छ तर नेपाली नागरिकहरू भित्रने स्थिति अलिकति कम भन्ने एउटा परिस्थिति बनेको छ। यसका बारेमा को जिम्मेवार हुने, सरकारको यसमा तदारुकता कस्तो रहने, आजको नेपाली बसमा हामी यस विषयमा पनि चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, लापरवाही होइन, जनताका पक्षमा काम गर्नुपर्छ सरकारले। आजको विषय रहनेछ संवैधानिक आयोगप्रति सरकारको अविश्वास किन बढ्दै गइरहेको छ। आज हामी बहस गर्दैछौँ। आदरणीय श्रोता, सरकारले पूर्व विशिष्ट सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिनका लागि छुट्टै आयोग गठन गर्यो, तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक रूपमा स्थापित छ। अख्तियारको क्षेत्राधिकारभित्रै पर्ने विषयमा छानबिन गर्ने गरी सरकारले अर्को आयोग बनाउनु पर्ने स्थिति किन सिर्जना भयो? अख्तियारप्रति सरकारको विश्वास छैन, अख्तियारप्रति सरकारको भरोसा छैन। अख्तियारका पदाधिकारीहरू प्रतिनिधिहरूलाई बोलाएर बालिन चाहको सचिवालयले थर्काएको विषय पनि आएको थियो आदरणीय श्रोता बालुवाटारमा बोलाएर। तर अख्तियारका प्रमुखहरू, अख्तियारका आयुक्तहरूले अब राम्रोसँग काम गर्न सके कि सकेनन्, आजको नेपाली बसमा यस विषयमा चर्चा गर्दैछौँ। जेएनजीका मुद्दा फिर्ता लिन दबाव छ, खोजिँदै कानुनी आधार। एकातिर गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आएको प्रतिवेदन अनुसार ध्वंसात्मक घटनाबारे छुट्टै अनुसन्धान भएको छैन। अगरकोतिर प्रहरीले थालेको अनुसन्धान सुस्त भएको छ र पक्राउ परेकालाई रिहा गर्न राजनैतिक दबाव बढ्दो छ। यस्तोमा सरकार न्यायिक निरूपण गर्ने कानुनी आधार खोजिरहेको एउटा परिस्थिति छ। जेएनजी आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेकालाई कसरी छुटाउने र उनीहरूलाई कहिले र कुन कानुनी आधारमा रिहा गर्ने भन्ने कुरा छ भने, दोस्रो आगजनी, तोडफोड, लुटपाट, हतियार लुटपाट र हत्या जस्ता कसुरमा संलग्नलाई राजनैतिक आन्दोलनका नाममा उन्मुक्ति दिने कि नियमित फौजदारी कानुन अनुसार अभियोजन गर्ने भन्ने विषय छ भने, तेस्रो 23 र 24 भदौका सम्पूर्ण घटनालाई संक्रमणकालीन न्यायको विशेष प्रक्रियाबाट सम्बोधन गर्ने हो भने त्यसका लागि आवश्यक कानुनी संरचना के हुने भन्ने विषयमा पनि चर्चा भएको छ। तर राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद एवं कानुनका जानकार हेगेमणि नेउपाने के भन्छन् त भन्दा, जेएनजी विद्रोहका केही व्यक्तिहरू जेलमा छन्, केही संसदमा छौँ, केही सरकारमा, यो देशमा न्याय दुई खालको किन भन्ने आवाज यतिखेर उठिराखेको छ। यदि जेलै जानुपर्ने हो भने त्यो बेला संलग्न भएका धेरै सांसदहरू छन्, उनीहरूलाई पनि कानुन लाग्नुपर्छ र ढुङ्गामुढा गर्ने, आगजनी गर्ने, हत्या गर्ने, लुटपाट गर्नेहरूलाई पनि कानुनी कारवाहीमा ल्याउनै पर्छ। यस विषयमा पनि हामी बहस गर्न चाहन्छौँ, खबरदारी पनि गर्न चाहन्छौँ। आदरणीय श्रोता, नेपाली कङ्ग्रेसको स्थिति हेर्ने हो भने यतिखेर नेपाली कङ्ग्रेसले छुट्टा छुट्टै महाधिवेशन तोकेको छ दुवै पक्षले। अब के हुन्छ त कङ्ग्रेसको भविष्य? अझै न्यौलमा छ। निवर्तमान सभापति शेरबहादुर देउवा मै हो सभापति भन्दै बस्नु भएको छ भने गगन थापा पक्षले विशेष महाधिवेशनबाट वैधानिकता पाएको विषय छ। यसका विषयमा पनि हामी चर्चा गर्दैछौँ। आदरणीय श्रोता, अहिलेको अवस्थामा अब देशको परिस्थिति कस्तो छ? जेएनजी विद्रोहले देशलाई कहाँ पुर्यायो? राष्ट्रको स्थिति के हो आज? यस विषयमा चर्चा गर्दै गर्दाखेरि अहिलेको जेएनजी आन्दोलनको 1 वर्ष पुरा हुँदै गर्दाखेरि फ्ल्यासब्याक, यसलाई फर्केर हेर्दा जेएनजी विद्रोहले आखिर के सिकायो त? दलहरूमा रिफर्म भयो, दलहरू सुध्रिए, दलहरूले नयाँ ढङ्गले अगाडि बढ्न खोजिरहेका छन् त। नेकपा एमालेको स्थिति आज हेर्नुहुन्छ भने अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पदबाट राजीनामा नदिने बताइरहँदाखेरि नेकपा एमालेमा पनि समानान्तर गतिविधिहरू यतिखेर चलिरहेका छन्। कुनै पनि हालत केपी ओलीको विकल्प खोज्नु पर्ने गरी तल्लो तहको शीर्ष नेतृत्व त्यस विषयमा बहस र संवादमा जुटेको छ। तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लेखिएको प्रतिवेदनलाई सच्याउन लागेका छन्। प्रदीप गिवालीलाई प्रतिवेदन लेखनमा पठाउँदै गर्दा रामबहादुर थापा बादललाई समेत त्यसको जिम्मेवारी दिएका छन्। के हुन्छ त एमालेको परिस्थिति? आजको बहसमा चर्चा गर्दैछु। आदरणीय श्रोता, कानुन मन्त्री नै कानुन आयोग अध्यक्ष हुने गरी अघि बढ्यो विधेयक। अहिलेको अवस्थामा कानुन मन्त्रीले नै कानुन आयोगको अध्यक्ष हुने गरी विधेयक अगाडि बढाएका विषयहरूदेखि लिएर अर्थतन्त्रको विषय, देशमा अर्थतन्त्र कम छ, खुम्चिँदै गइरहेको छ, तरलता छ, अर्थतन्त्रको स्थितिलाई हेर्ने हो भने नजिकबाट निहाल्ने हो भने अब के हुन्छ त देशको अवस्था, जनताहरू कहिलेसम्म यसरी अप्ठ्यारोमा पर्छन् त? यस विषयमा चर्चा गर्दै गर्दाखेरि नेपाल अब एसिया कप खेल्दैछ। एसिसी प्रिमियर कप प्रतियोगितामा 17 विकेट लिन सफल कप्तान सन्दीप लामिछाने प्लेयर अफ दि टुर्नामेन्ट बन्नु भएको छ। फाइनलमा नेपाललाई जिताउनु उत्कृष्ट शतक बनाएका आसिफ शेख म्यान अफ दि म्याच घोषित भएका छन्। आदरणीय श्रोता, आजको नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
3: मौला कालिका अस्पताल को सेवा अब अपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड
10: चौबीस घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
11: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहित को आईसीयू सेवा
10: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
11: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हाड़ जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
10: यूरोलॉजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
11: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
12: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 0556 93 738 मोबाइल 98550 88002
13: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार
14: हैन भोक लागेको छैन तिमीहरुलाई
15: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहि गरिएन अब चाउमिन मे चित्त उजाउन त होला नि
16: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ लहिर जाऊ त्यतैतिर
3: नारायणी होटल एंड रेस्टुरेंट बसंतपुर बजार माड़ी प्रोपराइटर धनप्रसाद ढुंगाना संपर्क 97 45 23 91 63 93.2 स्वदेश FM
17: हस का साथ मा प्रीति तैयारी चाओ चाओ ग्लोबल आईबी बैंक सबई कलाती बैंक पीस होम इंटरनेट
9: यतिखेर हाम्रो बेसमा नागरिक क्षेत्रका अगुवा सचेतक डाक्टर सुन्दरमणि दीक्षित हुनुहुन्छ डाक्टर साहब नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँले स्वागत गर्न चाहन्छु गुड मर्निङ डाक्टर साहब
18: एकदम गुड मर्निङ लोकन
9: अब यो जेन्जी विद्रोह आन्दोलनको पनि एक वर्ष पुरा भयो डाक्टर साहब होइन छ महिना सुशीला कार्की नेतृत्वको सरकारले बितायो यस पछाडिका 5.5 महिना अहिले बालेन्द्र नेतृत्वको सरकार चाहिँ 13 गते गठन भएको छ यसलाई फ्ल्यासब्याक फर्केर हेर्दा त्यो कहाली लाग्दो दिन र अहिलेसम्मको अवस्थालाई कसरी हेर्नुभएको छ डाक्टर
18: साहब हामीलाई तीन कालखण्डमा जोडौँ पहिलो कालखण्ड जेन्जीको त्यो आन्दोलन त्यसपछिको चाहिँ यो सुशीलाकारीको सरकार सेकेन्ड कालखण्डमा इलेक्सन भएर बालने शाहको त्यो पहिलो कालखण्ड भने मैले कसले दिएँ भन्दै सुनामी अगाडिको यो यस्तो यो भयङ्कर सुनामी आयो नदीको सुनामी अगाडिको र त्यसपछि अहिलेको कुरा यसलाई तीन कालखण्डमा गऱ्यो भनेदेखि हामीले के राम्रोसँग एनालाइज गर्न सकिन्छ तर जेन्जी को भनेर अहिलेसम्म लम्तान्ने गायो भनेदेखि केही पनि भन्न सकिन्छ किनभने धेरै कुरा यहाँ चेन्ज भएको छ जेन्जी पछि त इट वाज अ डिजास्टरै हो जेन्जीको त्यत्रो आन्दोलन भएपछि उपलब्धि त सुशीलाकारी गभर्मेन्ट जुन आयो उपलब्धि केही पनि भएन किनभने जेन्जीको 5 मुद्दा मात्र एउटा पनि मुद्दा चाहिँ त्यहाँ एड्रेस भएन यतिसम्म कि चाहिँ नभनेको चाहिँ एड्रेस भयो र यतिसम्म कि सुशीलाकारीले भनिदिने नि मेरो एउटै काम हो इलेक्सन गराउने जबकि चाहिँ जेएनजीको मुद्दामा इलेक्सन शब्द पनि कतै थिएन उनको त्यो भ्रष्टाचार एकदम तत्काल एक्सन लिऊ कार्यकारीतिर जाऊ प्रदेशहरू अहिले खत्तम पार र नम्बर 4 चाहिँ नि उनले भनेको थिएँ यो कार्यकारीतिर नम्बर 4 चाहिँ नि के भनेको चार कुरा थियो ओके बिर्सी न त्यो एउटा पनि भएन र इनफ्याक्ट सुशीलाकारीले के गरिन् भनेदेखि यत्रो रेभोल्युसन पछि त नयाँ संविधान नआउन्जेलसम्म उनले भन्नुपर्छ जेन्जी

0: भए होइन प्रधानमन्त्री पनि भए सांसदहरू पनि भए तर खास अहिले हेरिएका अनुहारहरू जेन्जी आन्दोलनका अग्रभागमा उभिएका व्यक्तिहरू हुन् र डाक्टर साहब
1: त्यसैले भन्छु नि लङ्का जित्ने हनुमान जस पनि ढेडु भन्छन् नि एकदम यो भाषा जो त्यहाँ एउटा सुदन गुरुङ बाहेक जो डाइरेक्टली इन्भल्भ थियो एकदम कि बालन शाह पनि इन्भल्भ थिएन नि त ऊ पनि खालि ब्याक टु ब्याकबाट पुस मात्रै गरिरहेको थिएन त्यो बेलामा है त्यसले त्यो बेलामा जे भयो अब सुशील कार्की कोही जिन्दगीमा प्रधानमन्त्री हुन नपाउने व्यक्ति प्रधानमन्त्री भइन् यी खडेल शरीर यताउति कुनै कहिले पनि मन्त्री हुन नपाउने मन्त्री भए अनि खुसु खुसु त्यहाँबाट चाहिँ इलेक्सन लड्न गइहाले भनेदेखि प्योर कम्प्लिट स्वार्थले ढाक्यो जेएनजीको त्यो त्यो निरज ढुङ्गाना त्यो हाम्रो बम त्यो त्यो हाम्रो निरज ढुङ्गाना हाम्रो त्यो रक्षा बम जस्तो यस्ता कति थिए सबै ओझेलमा पारेर कुनै नाम उनले भनेको पनि सुन्न छोडे र यिनीहरूले माइतीको मण्डल धर्न बस्दाखेरि उनलाई पुलिसले ठडाइ पनि हाल्यो ओके अब त्यस्तो आयो सरकार भयो इलेक्सन भयो यो इलेक्सन आन्दोलनको म्यान्डेट नै थिएन त्यो गएर जो इलेक्सन गराए र दलहरूलाई फेरि चाहिँ माने अगाडि बढ्न दिए तर फर्चुनेटली राष्ट्र स्वतन्त्र पार्टीले चाहिँ यी पुराना दली कुहिएका दलहरू चाहिँ उसले पाखै लगाइदियो र ऊ आयो अब आएपछि आयो त के बालेन्स आयो जस्तो कुनै अनुभव नै थिएन यो हाम्रो बिराम सानीको निगाहबाट सुदन गुरुङ आए कुनै अनुभव चाहिँ हामीले त्यसरी सुरुदेखि भने बिल्कुल गलत छ तर सुदन गुरुङले तुरुन्तै आउने बित्तिकै चाहिँ हाम्रो त्यो विचारलाई पलक्कै पल्टाइदिए उसले काम गर्न लागे गरे र हामीले एक प्रकार हामीले मन जिते त बालन साहुको त रवैया त त्यो तिनमा चार महिना त बिल्कुलै रटनै थियो पार्लियामेन्टलाई अवस्था छैन राष्ट्रपतिको अनादर छ जथाभावी मञ्चबाट बोल्छन् भूमि हाम्रो भारतको मिचा चाहिँ भन्छन् अनि सांसदहरूले आऊ कि आऊ बोल खबर देऊ ब्याक माने बोली फर्क भन्दाखेरि ज्यानकै आउँदैनन् त्यो थियो दोस्रो कालखण्डको चुनावी आउन्जेलसम्म र बालन शाह टोटली जाने अनफिट देखिया थियो अचानकसँग सुनामी आइदियो यो आएपछि ग्रह दशा पल्टियो के भयो थाहा छैन बालन शाहको रवैया कम्प्लिटली पल्टियो मैले त भन्ने गरेको छु ऱ्यापर बालन शाह चाहिँ नि इन्जिनियर बालन शाह र अलिकति प्रधानमन्त्रीको दायित्व बोध गरेर बालन शाहमा परिणत भयो त्यसले गर्दा कि धेरै फरक छु त्यस्तो कालखण्डमा गएर चाहिँ नि म देख्छु अहिले हुन त त्यत्रो सुनामी आयो विध्वंस नै मच्यो नेपालले हाहाकार नै मच्यो तर एउटा फाइदा सिल्भर लाइनिङ के भयो भनेदेखि सिल्भर लाइनिङ चाहिँ नि कालो बादलमा सरकार चाहिँ नि अगाडि बढ्दैछ अहिले बालनको काम हेरौँ स्वर्णिम वाग्लुको हेरौँ परराष्ट्र मन्त्रीकै हेरौँ जो इफ इनइफेक्टिभ थियो पहिले सुदनको त कुरै छैन पहिले अहिलेसम्म छ भन्दाखेरि यिनीहरूलाई जुन अब उद्योगपतिहरूसँग अस्ति बालन शाहले चार दुई घन्टा कुरा गरे ठोस कुरा गरेको थियो कोही जम्बो उद्योगपतिहरू ल्याएर देखि 10-15-20 ल्याएर चाहिँ हामी तपाईँले गर्छौँ भने होइन कि ठोस कुरा गरिकन चाहिँ परिणाम निस्किने गरेको कुरा चारजनालाई बस्दै गरेका छन् महत्त्वपूर्ण व्यक्ति थिए तिनीहरू माने विनोद चौधरी भनौँ गोलियानजी भनौँ हाम्रो चाहिँ चन्द्र ढकाल भनौँ र चाहिँ उत्तम श्रेष्ठ त्यस्तो राम्रो भएको छ अहिले बालन शाह अचानक चेन्ज भयो यति होइन जो पार्लियामेन्टमा आउँदै आउँदैन थियो बोलाउँदाखेरि नआउने हेपेर बस्ने अहिले सडन्ली पार्लियामेन्ट पनि आइकन पुरा आफ्नै हिसाबले पुरा राम्रै जवाफ दिएको छ र म कहीँ जान्न भने व्यक्ति अब युएनमा पनि जान बाध्य भयो जान पर्यो र उसले राम्रैसँग जान खोजिरहेको छ किनभने जान पर्ने थियो सुनामीको बारेमा कुरा नगरी हुँदैन थियो जानै पर्थ्यो जान हामीले हेरिरहेको छ यो क्या हो यो काया पलट कसरी भयो यो सुनेको छौँ काया पलट भन्ने कुरा बालन शाह कम्प्लिट काया पलट भयो हाम्रो मुलुकलाई त एकदम फाइदा भयो त तर अनफोर्चुनेटली ठुलो चाहिँ नि मूल्य चुकाउनु पऱ्यो यतिको लागि त्यसले थर्ड कालखण्डमा चाहिँ नि आएर मेबी चाहिँ नि हाम्रो त्यत्रो विध्वंस उनको मुद्दा जेएनजीको मुद्दा त भन्दिनँ यत्रो विध्वंस चाहिँ नि केही न कि अब फाइदा होला कि भने आशा चाहिँ हामीलाई छ जे पनि अब यो सुनामीले हाम्रो सबै माइन्ड चाहिँ नि त्यतै जान्छ पैसा पनि त्यतै जान्छ म्यान पावर पनि त्यतै लाग्छ अब के गर्ने समस्या चाहिँ 5 वर्षमा के निक्ल यो ठिक हुन्थ्यो 10 वर्षै लाग्ला तर हेरौँ अब के हुन्छ र
0: एउटा कुरा छ नि डाक्टर साहब होइन निकै परिवर्तन पनि भयो यहाँले भन्नुभयो होइन कालखण्ड फेरियो पनि व्यक्तिहरू त फेरिए पनि तर एउटा हाम्रै छिमेकी मुलुक हाम्रै घर अगाडि भनौँ न होइन आँगन अगाडि भारतमा ब्रिक्स सम्मेलन हुँदैछ होइन धेरै देशका हुनहार र धेरै देशका पावरफुल नेताहरू राष्ट्रपतिहरू प्रधानमन्त्रीहरू त्यहाँ आएका छन्। यसभन्दा अगाडि नेपाललाई निम्तो समेत दिइन्थ्यो।

0: होइन प्रवेक्षकै रूपमा पनि नेपालबाट जान्थे तर अहिले भारतले टोटली डिसएग्री गर्यो क्या भारतले टोटली रूपमा चाहिँ नेपाललाई बाइपास गर्यो अनि यसमा सरकारको भूमिका चाहिँ कस्तो रह्यो वा चाहिँ यो सरकारप्रति भारतको दृष्टिकोणलाई कसरी हेर्न सकिन्छ र सर
1: भारतको अहिले त त्यो नहेर्नुहोस् हेर्नुहोस् गरेको कुरा हेर्नुहोस् अनि के गर्न सक्थ्यो छोड्नुहोस् भारत यो यसपालि सुनामी आउने बित्तिकै भारतको त्यत्रो सहयोग आएको आई कुनै दिन छुट्या छैन हेर्नुहोस् त कत्रा कत्रा प्लेन आइरहेका छन्
0: मानवीयताको कुरा एउटा होइन
1: त्यो त्यही त मुखीको त्यही त होइन अहिले अहिले हामीलाई म हाम्रो मुलुकलाई ब्रिक्समा निम्ता दिएन भनेर कुनै चित्त दुखेको छैन अहिले हो नभने मात्र छैन यत्रो सुनामी मान्छे मर्दैछन् बाबा खान नपाएको छन् त्यहाँ पनि बसोबास छैन त्यहाँ त्यो हामीले त्यो विचार गर्ने त्यसको लागि धन्यवाद दिने कि तिमीले हामीलाई ब्रिक्समा बोलाएनौ भने उसलाई चाहिँ अहिले हेप्ने त्यो नचाहिने कुरो भने हामीले त विचार गर्नु चाहिने कुरो पो बोल्नुपर्छ नचाहिने कुरो गर्नु हुँदैन अब ब्रिक्समा बोलाएन त बोलाएन हामीले के मतलब हो हामीले त ब्रिक्समा हामीले के गर्ने पनि होइन फ्रेङ्कली बताउँ चाइना र अमेरिका चाइना रसिया त्यो इरान छ त्यहाँ साउथ अफ्रिका छ त्यसले मुलुकमा हाम्रो गएर के गर्ने होइन त्यो खालि हाम्रो मानको खातिर मान चाहियो होला हाम्रो त ठोस हाम्रो सहायता चाहिएको थियो र गर्नुसम्म भारतले गरेको छ चाइनाले पनि गरेछ त भारत गर्नुसम्म गरेको छ त्यसमा अहिले हामीले त्यो ब्रिक्समा बोलाएन हामीले के किन भयो त्यसरी हामी म त भनिदिनु भयो अहिले
0: भनेपछि अब अहिलेको अवस्थामा चाहिँ छिमेकीसँगका मित्रवत व्यवहारहरू र सम्बन्धहरू चाहिँ हाम्रा राम्रै
1: विचार गर्नुहोस् जुन भारतलाई भारत शाहले त्यस दोस्रो कालखण्डमा तेस्रोमा भन्दिनँ दोस्रो कालखण्डमा जुन नचाहिने काम बालनले गर्दै गएको थिए भारतले पनि चिराउनुसम्म चिराए चाइनाले पनि खुसी पार्न सकेनन् र मोदीको दुई दुईचोटिको त्यत्रो हिंसा लत्याइदिएका थिए त्यति हुँदा हुँदै भारतले त्यो टेप्पै नमानिकन सोझे त्यत्रो चाहिने भनिया नि मैले देखाएको छु कत्रा कत्रा प्लेनहरूले चाहिँ 7-8 टनका टन सामान ल्याएको छ हेर्नुहोस् त मलाई त्यो उनले गर्न पर्थ्यो र हेपेका तर उनीहरूले आफ्नो बढोत्तर देखाए हामी ठुलो राष्ट्र हौँ नेपालको लागि जनताको लागि हामी गर्छौँ माननीय प्रधानमन्त्री के हामीले गर्छ हामी मतलब
0: साहब ग्यास छैन उपभोक्ताहरू लाइनमा छन् मन्त्री फेरि तर ग्यासको सङ्कट चाहिँ पुरा हुन सकेन
1: भने माने अब त्यो हाम्रो लोकल कुरा हो पहिला कुरा त ग्यासको अहिले अभाव हुन्छ के खाडीकोले गर्दा कि अल्टिमेटली भारतलाई धक्का पर्छ भारतलाई धक्का परेपछि हामीले पनि धक्का पछि नपरि छाड्दैन अब हो त डेफिनेटली यहाँ होर्डिङ भएको छ बदमासी भएको छ अब त्यो त अचम्म लाग्छ यो अघिल्लो यादव गौरी यादवले सबैलाई गाली गरिन् पाता कसो व्यापारीहरूलाई भनिन् तर उनी हट्ने बित्तिकै अर्को मन्त्री आउने बित्तिकै छापा मारेपछि त कति कति ग्यास त सरकार निकाल्न सक्यो नि त यसो मतलब उनको लाइनमा पनि त्यो किन भएन किनभने उनी पनि सायद इन्भल्भ छन् त्यसमा मेरो मित्र भन्छ आखिरमा त कमिसन सबैले खाने हुन् दोष दिने कर्मचारीलाई तर आफूले चाहिँ त्यो के निकाल्न सकिन्छ भोलिपल्ट गए चाहिँ यो मन्त्रीले कसरी निकाल्यो त भनेदेखि हो काम धेरै काँडो बजाइ भएको छ त गौरी कार्कीलाई गौरी यो यादवलाई पहिले पनि त बालन साल त अरेस्टै गर भनेको थियो नि त एक जमानामा त भनेदेखि त्यस्तो व्यक्ति थिइन् अनि त्यसले चाहिँ नि उद्योगपति व्यापारी पाता कस भन्न के हिम्मतले बोल्यो कि भन्नुहोस् त मलाई त्यस्तो भन्न पाइन्छ भने यो एउटा व्यक्ति बदमास भएर सबै समूहले गाली गर्ने यहाँ त कस्तो चल्नु भएको छ भने एउटा कुनै मारवाडी कहीँ अलिकति गडबडी गऱ्यो भने सारा मारवाडी चाहिँ एकदम खत्तम भएर चाहिँ दुर्गा प्रसाद गाएस गरेर त्यो गर्न पाइन्छ यो त नचाहिने कुरा हो नि यस्तो चाहिँ गरेर सारा समूहले चाहिँ मैले एकदम जनताको नजरमा गिराउने कुरा गर्नु हुँदैन नि त्यही गौरी यादवजी गरेकी थिइन् उनी नहटाएपछि उनी हटाउनै पर्थ्यो बालेले हटाउने डेफिनेट हटाउँथे तर लकिली राजीनामा दिन बालेले हटाउनु परेन तर ग्यास अब जति सकिन्छ सरकारले गरेको छ तर म भन्छु सरकारलाई तिमी ग्यास दिन सक्थ्यौ मलाई थाहा छ तर तिमी कमसेकम बिजुलीको चुलो सस्तो भावमा बिग्देऊ स्टुडेन्टहरूलाई धेरै दुःख भएको छ आम नागरिक दुःख भएको छ र बिजुली त्यो घर ती तल्लो स्तरको मान्छेलाई बिजुली फ्री गरिदिऊ न हाम्रै यहाँ उत्पादन गर्ने बिजुली पनि हामीले मान्छे भात पकाउनु नपाउनु भयो त मारेन भने त्यो गर्न पऱ्यो अब अलिक होमवर्क गरेर चाहिँ गर्न पऱ्यो माने घर घरमा पनि अब खाएर आएको भन्न सकिँदैन तर यति चाहिने घरलाई चाहिने जति यति युनिट चाहिँ हामी फ्री गर्छौँ भन्न त पऱ्यो नि
0: नगर्ने जाँदा जाँदै डक्टर साहब अब यो जेएनजी विद्रोहका केही व्यक्तिहरू जेलमा छन् कोही संसदमा छन् कोही सरकारमा छन् होइन अब एउटा आवाज के उठ्न थाल्यो भने जेएनजी आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेकालाई के गर्ने आगजनी तोडफोड लुटपाट हतियार लुटपाट जस्ता हत्या कसुरमा संलग्नलाई के गर्ने 23 र 24 भदौका सम्पूर्ण घटनालाई कसरी चाहिँ अगाडि बढाउने भन्दाखेरि न्याय पनि दुई खालको हुन थाल्यो भन्ने पनि बस सिर्जित भएको छ। तपाईँ के भन्नुहुन्छ?
1: यो अब यहाँ कस्तो भनेदेखि जहाँ चाहिँ नि डेफिनेटली लुटपाटमा संलग्न भएका व्यक्तिहरू चाहिँ नि ती जेएनजीका स्टुडेन्टहरू हुँदै होइनन्। म त्यो माइतीको मण्डलामा त्यो दिन म गएको छु र मैले देखेको छु कस्ता कस्ता स्टुडेन्ट बिचारु कलेजको ब्याग बोकेका छन्, युनिफर्म लगाएका छन्, हाँस खेल गर्दै त्यो जुलुसमा भाग लिएका छन्। त्यस्तोले गरेको होइन, म्याक्सिमम लुटपट भएका लुटेर गुन्डा फटाहाले गरेका हुन्। त्यसमा कति चाहिँ नेपाली पनि तिनीहरू हुँदै होइनन्, यी बाहिर भित्र पसेका जुन नेपाल जुन यो काठमाडौँ बसेका छन् तिनीहरूको हो र लुट मात्रै गरेको। त्यस्तालाई चाहिँ भिडियोमा देखिएको छ समाते समय त्यस्तालाई ज्यानकै छोड्नु हुँदैन, पुरा कारवाही गर्नुपर्छ। तर स्टुडेन्टहरू छन्, युवाहरू बिल्कुल चाहिँ नि छन् भनेदेखि त्यस्तोको चाहिँ नि राम्रोसँग छानबिन गरेर छोडिदिइहाल्नुपर्छ, किनभने तिनको धेरै दोष छैन। तर यो जुन त्यहाँ विध्वंस गर्नेहरूलाई चाहिँ प्रमाण छ भने त्यसलाई चाहिँ न त स्टुडेन्ट न त लुटेर कोही छोड्ने चाहिँ मिल्दैन, ध्वंस गर्ने छोड्ने मिल्दैन।
0: अब नेपाली कङ्ग्रेसमा पनि त्यस्तै खालको विपत्ति तपाईँले नजिकबाट हेर्नु भएको छ। कङ्ग्रेसमा दुवै पक्षले मठिक मठिक भन्दैछन्, तर कुन पक्ष ठिक तपाईँ त स्वतन्त्र विश्लेषण।
1: एउटा कुरा भन्नु हो, कङ्ग्रेसमा भन्नु हो त्यो भन्न मिल्दैन। अहिले कङ्ग्रेस पनि एउटै मात्रै छ भने गगन थापाको कङ्ग्रेस जो आधिकारिक हो, सुप्रिम कोर्टले आधिकारिक मानेको छ, इलेक्सन कमिसनले आधिकारिक मानेको छ, अहिले अहिले अहिले उनीहरू पनि युवाहरूले अधिवेशन गरिकन आधिकारिक पाइसके। यो अर्को त यो यो इतर कङ्ग्रेस बिपीको सिद्धान्त लत्याउने कङ्ग्रेस हो, जो चाहिँ खालि पद र पैसाको लागि र चाहिँ आफू भाइ कम्युनिस्ट भइसक्यो, दाई कम्युनिस्ट भइसकेको छ, यो त्यो कङ्ग्रेस हो, त्यसलाई अहिले कसै कङ्ग्रेस भन्दैन। अब अहिले त यिनीहरूले चाहिँ नि यो कङ्ग्रेस जुन छ कङ्ग्रेस एउटै छ, त्यही हिसाबले हामी अगाडि बढ्नुपर्छ। भन्न मिल्दैन, अस्ति मात्रै सुप्रिम कोर्टमा गए होइन देउवा पुगे होइन देउवा, त्यो त्यो भगुवा पाँच महिना बाहिर बस्छ, त्यत्रो पैसा डलर खर्च गर्छ त्यहाँ, अहिले आए चाहिँ आएर फेरि सोझे नि सक्रिय चाहिँ राजनीति गर्न भित्र पस्छ नि अदालतमा गएर चाहिँ मुद्दा हाल्छ। त्यस्तो त्यस्तो फटाहरू यिनीहरू पाँच पाँच वर्ष पाँच पाँचचोटि प्रधानमन्त्री भए, देशलाई डुबाउनुसम्म डुबाए, त्यस्ताले अब नेतृत्व गरेर म कसरी मान्न सक्छु? खालि म भन्छु शशाङ कोइराला जस्ताहरूले चाहिँ के स्वाध्यायलाई बिपीलाई बिर्से, आफ्नो बाउलाई बिर्से।
0: तपाईँ त बिपी कोइरालासँग पनि नजिक हुनुहुन्थ्यो डाक्टर साहब, अनि शेखर शशाङ्कको अहिलेको भूमिका चाहिँ कस्तो छ?
1: चौपट मैले त अहिले मात्र होइन, मैले बारमा ती शेखर कोइराले चाहिँ नि साँच्चैकै बिपीको सिद्धान्त बोकेर बस्यो बस्यो बस्यो बस्यो बस्यो, देउवासँग लड्यो पनि इलेक्सन पनि, कति राम्रो। हामीले भन्थ्यौँ एउटै व्यक्ति जसले कङ्ग्रेसको बिपीको सिद्धान्त, गणेश मानको सिद्धान्त, भट्टराई सदा सिद्धान्त लिएर बसेर भनेका थियौँ, आखिरमा किन हो किन अल्टिमेटली त्यो यो आधा सय मिटर बाँकी हुन्थ्यो म्याराथन रनमा, सय मिटर बाँकी हुँदाखेरि शेखर चट्ट पर्लक्क चाहिँ देउबातिर गइदिए। त्यो शेखरको ठुलो पोलिटिकल मिस्टेक हो, उनले त्यो बेलामा गगनहरूसँग मिलेर त्यो त्यो अधिवेशनमा भाग लिनु पर्थ्यो, उसले गएन। के बुद्धि भ्रष्ट भयो थाहा छैन। तर शशाङ्कले त कहिले पनि यो पाँच छ वर्ष यता त त्यहाँदेखि कम्प्लिट देउवालाई छोड्दै छोडेको छैन। म कतिले भने के हो यो शशाङ्क के भा देउवाको खुट्टा चाट्दै चाट्दै हिँड्दा भा भन्थे म, नभन्थ्यो अहिले झन् उता संयोजक भएर बसिसकेको छ। सो उसलाई त म भन्छु तिमी बिल्कुल बिपीको शरीर तिम्रो होला, सिद्धान्त तिमी बिपीको बोकेका छैनौ। अहिले बिपी आउनुभयो भनेदेखि पृथ्वीमा उहाँले शशाङ्कलाई धिक्कार नै हुन्छ, त्यो पक्का। त्यो शेखरले लास्टमा गएर गल्ती गर्छ, उसले त गल्ती सच्याउन सके भने राम्रो हुन्छ।
0: हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
1: थ्याङ्क यू भेरी मच।
0: पाउँथ्यो डाक्टर सुन्दरबाणी देख्छ नागरिकको आधुनिक श्रोता नेपाली बसमा छोटो विश्राम छ। विश्रामपछि हामी नेकपा एमालेको विवाद के हो, पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेसँग कुराकानी गर्दैछौँ। छोटो विश्राम।
2: डेङ्गु ज्वरो बारे सार्वजनिक जानकारी।
3: डेङ्गु ज्वरो एडिचातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एडिस लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी, प्लास्टिकका भाँडाहरू, टिका डब्बा, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फुल पार्दछ। यो लामखुट्टेले फुल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेङ्गु ज्वरोका लक्षणहरू। डेङ्गु ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछन्। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने। ज्वरो आइएस अघिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको, चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्दछन्।
4: डेंगु ज्वरोबाट बस्ने उपायहरू:
3: लामखुट्टेको टोकाइबाट बस्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेका पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टेको नछिर्ने जाली लगाउने, शुद्धा झुलको प्रयोग गर्ने र स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने।
2: जनस्वास्थ्य कार्यालय चितवनद्वारा जारी सार्वजनिक सन्देश।
3: के तपाईँ इन्धन
5: खरो विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
0: पहिलो
6: कुरा त अब नेपालमा किन त्यो प्रसङ्ग बढी चर्को रूपमा उठ्यो भन्दा म 2-3 घटनाहरूलाई कसरी हेरिरहेको छु भने 46 साल पछिको एउटा घटनाक्रममा हेर्दा डेमोक्रेसी भन्ने मुद्दा थियो, वर्गका कुराहरू उठ्थे, एउटा अध्याय त्यसरी अगाडि बढ्यो नेपालको राजनीतिमा। दोस्रो चाहिँ अब माओवादी प्रचण्डजी आउनुभयो अगाडि, त उहाँले के भन्नुभयो भने अब कहाँ चाहिँ वर्गको कुराले मात्रै पुग्छ, डेमोक्रेसीले मात्रै कहाँ पुग्छ, अब त त्यसमा थप्नुपर्छ जातीय, क्षेत्रीय, लिङ्गीय कुराहरू, उनीहरूका मुक्तिका कुरा थप्नुपर्छ भन्नुभयो होइन। अब त्यस ढङ्गले मानिसहरू धेरै ठुलो संख्यामा युवाहरू त्यो अभियानमा जुटे, तर त्यसले कति सफलता ल्यायो त्यो हामीले हेरेकै छौँ। अब यो तेस्रो जेनेरेसनले चाहिँ के भन्यो भने अब त्यो कहाँ त्यो जातीय, क्षेत्रीय, लिङ्गीय कुराले मात्रै पुग्छ, अब त हामीलाई अन्तर पुस्तात्मक एउटा चाहिँ अन्तर चाहियो, इन्टर जेनेरेसनल चेन्ज चाहियो भन्ने मुद्दा उठायो, पुस्तान्तरण हुनु पर्यो भनेर। अब त्यो पुस्तान्तरणको मुद्दाले युवाहरूमा चाहिँ एक प्रकारको समर्थन प्राप्त गर्यो र त्यस बेलाका सरकारमा अथवा पार्टीका मानिसहरूले त्यो कुरालाई ठिक ढङ्गले सम्बोधन गर्न नसकेको हुँदाखेरिमा त्यसले एउटा चाहिँ के भने त्यो त्यो घटनाले एउटा उच्चतम क्लाइमेक्सको रूप लियो र अब त्यति बेलै पनि अब प्रधानमन्त्रीले अघिल्लो दिन त्यो घटना घटेपछि राजीनामा दिएको स्थिति हुन्थ्यो भने सायद अब त्यो अलिक फरक स्थिति हुन सक्थ्यो, तर त्यो नहुँदाखेरिमा अब आफै चाहिँ
0: गते नै तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिइदिएको भए चाहिँ स्थिति भयावहबाट जोगिन्थ्यो भन्नु खोज्नुभएको,
6: केही न केही जोगिन सक्थ्यो, भोलिपल्ट घटना नहुन पनि सक्थ्यो र दोस्रो चाहिँ के भने अब संसद विघटन नहुन पनि सक्थ्यो, एउटा बिचको चाहिँ एउटा समन्वयको स्थिति पैदा हुन सक्थ्यो, तर त्यो भएन। नभएपछि कता गयो भन्दा परिस्थिति चाहिँ अब संसद विघटन हुँदै नयाँ अन्तरिम सरकार गठन र संसद विघटनको ठाउँमा गएर चाहिँ अड्कियो अथवा त्यहाँ गएर टुङ्गियो होइन। अब त्यसपछि अब त्यो घटना अब त्यसपछि त अन्तरिम सरकार बन्यो, अन्तरिम सरकारले चुनाव गराउने उसको म्यान्डेट थियो, 6 महिनामा चाहिँ गर्ने चुनाव उसले 6 महिनामै गराएको हुनाले म त्यसलाई चाहिँ सफलता नै मान्छु र धन्यवाद दिन्छु, किन उसको त्योभन्दा बढी म्यान्डेट पनि थिएन र उस त्यसबाट त्यो सरकारको त्योभन्दा बढी अपेक्षा गर्नु पनि उचित हुँदैन होइन। अब त्यस कारणले त्यसमा उनीहरूलाई धन्यवादै दिनुपर्छ, अब कुन पार्टीको कति पोजिसन आयो के आयो भन्ने कुरालाई हटाउनु मानु, कमसे कम के भने त्यस बेलाको संविधान हामीले निर्माण गरेको लोकतन्त्रलाई सुरक्षित राखेरै एक प्रकारको पोलिटिकल अवतरण भयो, जुन ढङ्गले चाहिँ जेएनजी विद्रोह भएको थियो त्यो घटना अगाडि बढेको थियो, त्यसको अल्टिमेट उद्देश्य चाहिँ के भने संसद विघटन मात्रै थिएन, त्यसको चाहिँ अन्तरिम सरकार मात्रै थिएन, त्योभन्दा अगाडि बढेर संविधान खारेजीको ठाउँमा जान सक्ने सम्भावना पनि थियो, त्यता नगरिकन हामीले चाहिँ के भने संविधानको पनि रक्षा गर्दै यो डेमोक्रेटिक फ्रेमभित्रैबाट जुन ढङ्गले चुनाव भयो त्यसलाई मैले सकारात्मक रूपमा लिएको छु।
0: अब यो जेन्जी विद्रोहको सूत्रपातका विषयमा पनि पूर्व अर्थमन्त्रीज्यू के छ भने देशी विदेशी तत्त्व र यसमा चाहिँ निकै ठुलो घुसपेट पछि चाहिँ यो स्थिति सिर्जना भयो भन्ने छ, यो यसको वास्तविकतालाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ?
6: अब यस्तो हो, मैले यसलाई कसरी हेर्छु भने घुसपेट भयो होला। अब नेपालमा तपाईँ भन्नुहोस् न, सुगौली सन्धिदेखि आजसम्म भइरहेका घटनाहरूमा या त्यसपछि हाम्रो चाहिँ के भन्छ कोट पर्व भण्डारखाल पर्व या विभिन्न कुराहरूमा घटना घट्दाखेरिमा के देशी विदेशी सुन चाहिँ संलग्नता थिएन र अनि त्यो पोहोर साल मात्रै अन्तिम चाहिँ संलग्नता भएको, अब भविष्यमा हुँदैन। म चाहिँ के ठान्छु भने यो हुन्छ, भइरहेछ, भविष्यमा पनि हुन्छ। त्यो त सत्तामा बस्ने मानिसहरूले सरकारमा बस्ने मान्छेहरूले त्यसलाई कसरी चाहिँ पर सार्ने, त्यसलाई त्यसलाई अभोइड कसरी गर्ने, त्यसमाथि विजय प्राप्त कसरी गर्ने भन्ने कुरा जान्नु पर्यो। त्यो जान्न नसक्नु आफ्नै कमजोरी पनि हो र अब खालि अरूलाई दोष लगाएर आफ्नो कमजोरीबाट आफू उम्किनु हुँदैन। अब तर सँगसँगै के हो भने हाम्रो यहाँ चाहिँ देशभित्रको होइन देशभित्रको मात्रै कुराले काम गरे हो पनि भन्दिनँ होला, बाहिर पनि त्यसको प्रभाव छ। तर बाहिरको प्रभाव चाहिँ हामीले त धेरै इतिहास भोगेका देखेका मान्छे हौ होइन, नेपालकै इतिहासमा यत्र राजनीतिक परिवर्तन हुँदा बाहिरको भूमिका थियो कि थिएन? रहँदै आएको थियो, रहँदै आउँछ र रहन्छ भन्ने कुरा बुझेर भनेर बुझेर आफू चाहिँ आफ्नो सतर्कता अवलम्बन गर्नुपर्ने होइन र त्यस कारणले त्यसमा हाम्रा कमजोरीहरूलाई त्यही रूपमा समीक्षा गर्न सक्नुपर्छ। अब जहाँसम्म कतिपय कुरा अब त्यस्ता चाहिँ षड्यन्त्र त्यस्ता पक्षहरूलाई मनमा राख्नुपर्ने हुन्छ, हेक्का राख्नुपर्ने हुन्छ। अब आफूले के रोक्न सक्नु पऱ्यो, रोक्न नसक्दाखेरिमा त्यो बाहिर कुरा गरेर त्यो कुरा केही मुखको चित्त फाल्नु भए केही पनि हुँदैन।
0: अब चैत 13 गते फागुन 21 निर्वाचनपछि चैत 13 गते बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको छ, जुन दुई तिहाई नजिकको सरकार छ। अब यो सरकारका गतिविधिहरू फ्ल्यासब्याक फर्केर हेर्दाखेरि कस्तो कस्तो पाउनु भएको छ?
6: होइन, पहिलो कुरा त यो जुन पहिलो कुरा त मलाई के लाग्छ भने यो छ महिनाको अनुभव हेर्दा छ सात महिना दस महिना कति भयो, छ सात महिना भइसक्यो। अनि त्यो अनुभवलाई हेर्दाखेरिमा जस्तो किसिमले नेपालको एउटा मानिसहरूको चाहिँ हरेक विद्रोह पछिको उच्चतम अपेक्षा छ नि, त्यो अपेक्षा अनुसार काम भएको चाहिँ म देख्दिनँ। किनभने उही बिजनेस एज युजुअल जस्तो देख्छु म। अब यति छोटो अवधिमा तपाईँले यसो हेर्नुभयो भने आपसमा कलह झगडा अन्तर्द्वन्द यो जम्मै कुरा भए देख्छु म होइन। अब म चाहिँ उहाँलाई शुभेच्छा पनि प्रकट गर्न चाहन्छु, उहाँहरूले राम्ररी सम्हालेर मिलाएर लिएर जानुहोस्। हरेकचोटि पार्टीहरूका झगडाहरूले पार्टीहरू चाहिँ संसदहरू विघटन हुने भने समस्याहरू आउने बनिया छ, त्यो स्थिति नहोस् भन्ने बारेमा उहाँले सचेतना राखेर जानुहोस् भन्ने शुभकामना दिन चाहन्छु।
0: होइन, अब जनताको आक्रोश त एक किसिमको छ, किनभने जनताहरू एकैचोटि इमोसनल पनि हुन्छन्, एकैचोटि आक्रोश र भडास पनि निकाल्छन्। सिराहाको कार्यक्रममा पनि शिक्षा मन्त्री सस्मित पोखरेल लखेटिएको विषय पनि आएको छ सँगसँगै, होइन यो राम्रो चाहिँ होइन। छोटो अवधिमा दुई तिहाईको सरकारमाथिका वितृष्णाहरू पनि त्यति राम्रा त होइनन्, देश बन्ने कुरा र बनाउने कुरा छ। अब यो समग्रतामा हेर्दाखेरि डाक्टर साहब, यो सरकारको काम कारवाही, पूर्व अर्थमन्त्रीजी, यो काम कारवाही चाहिँ सही दिशामा छ कि छैन? यो भोटेपछि बाढीपछि पनि निकै ठुलो विपत्ति जनताले खेपिराख्नु परेको छ, यसका एक्सनहरू होइन अहिलेको जल्दोबल्दो अर्थतन्त्रको स्थिति चाहिँ कस्तो छ?
6: होइन, पहिलो कुरा त अब यो चाहिँ बाढी पीडित यो चाहिँ स्थितिमा बाढी पीडितहरूलाई पुर्याएको सहयोगको लागि त म धन्यवादै दिन्छु। त्यसमा नेपाली सेनालाई म विशेष धन्यवाद दिन्छु। अब अरू सरकारी समग्र पक्ष, समग्र संस्थाहरूले, प्रहरीले, अरूले जुन ढङ्गले खटेर काम गरे त्यसको लागि उहाँलाई धन्यवाद दिन्छु म। यो फेरि यो यो यो पहिलोचोटि गरे पनि होइन, नेपाली सेनाले या नेपाल प्रहरीले यो गर्दै आएको पनि राष्ट्रिय कर्तव्य पनि हो, उसले विगतमा पनि गर्थ्यो होइन, चाहे भूकम्पको बेलामा होस् चाहे चाहिँ कोभिडको बेलामा हो, उनीहरूले गर्नुपर्ने योगदान गर्दै आएका छन्। त्यस मानेमा त्यो सकारात्मक कुरा हो। अब यसमा सरकारको पनि भूमिका होला, अन्तर्राष्ट्रिय समुदायले पनि राम्रै सहयोग चाहिँ उपलब्ध गराएका छन्। तर अझ एउटा सुझाव चाहिँ के लाग्छ मलाई भने, अन्तर्राष्ट्रिय समुदायलाई पनि म धन्यवाद भन्छु, तर एउटा चिज चाहिँ यो समयमै आफ्नो विज्ञताको कमी हुँदाखेरिमा अन्तर्राष्ट्रिय विज्ञ समूहहरूलाई चाहिँ विज्ञहरूलाई चाहिँ अब टनेलदेखि अरू विज्ञहरूलाई ल्याउन सकेको भए अलिक छिटो उद्धार भएर अझ धेरै मान्छेलाई थप बचाउन सकिन्थ्यो कि भन्ने लाग्छ। त्यसो भनिरहेका छन् कतिपय मानिसहरूले। अब त्यो स्थितिमा चाहिँ त्यसो हुन सकेको भए राम्रो हुन्थ्यो।
7: तर अहिले चाहिँ यो सरकारको जुन किसिमको अपेक्षा छ र नेपालको जलवायु परिवर्तनको दर चाहिँ जसरी बढिरहेको छ, हामी अर्थतन्त्रको हिसाबले त निकै ठुलो क्षति बेहोरेका छौँ, अब हेर्दै गर्दाखेरि करिब करिब 7-8 खर्बको क्षति बेहोरिएको भन्ने खालको स्थिति छ। अब प्रधानमन्त्रीको संयुक्त राष्ट्र सङ्घको भ्रमणका बेला उठाउनु पर्ने एजेन्डाहरू र नेपालमा आइरहने यस्ता खालका विपत्तिहरूमा चाहिँ हाम्रो स्ट्यान्ड चाहिँ कस्तो हुनुपर्छ?
6: अब यो युएनमा गएर हामी समस्यामा छौँ, हामी सङ्कटमा पर्यौँ, हामीलाई साथ सहयोग चाहियो, तपाईँहरूले गर्नुभएको छ त्यसको लागि धन्यवाद छ, अझै हामीलाई थप सहयोग चाहियो भनेर भन्नुपर्छ। अब कतिपय एक थरी मान्छेहरू हामीलाई चाहिँ क्लाइमेट राइट्सको रूपमा चाहिँ अधिकारको रूपमा हामीलाई चाहिँ न्याय चाहियो, जस्टिस चाहियो भन्ने कुराहरू गरिरहेका छन्। म त्यसको कुनै औचित्य देख्दिनँ। किन देख्दिनँ भने कसले दिन्छ त्यो न्याय भन्नुहोस् त, कुन चाहिँ संस्था छ जसले अहिले अरू त्यो पक्षलाई दण्डित गरेर सहायता दिन सकोस्? त्यस्तो कुनै अन्तर्राष्ट्रिय निकाय छ? त्यो नेपालीहरू चाहिँ के भने हावा र इमोसनमा दौडिने गर्छन्। कतिपय विज्ञ भन्नेले पनि त्यस्तो सल्लाह दिन्छन्। म त्यो कुराको पक्षमा छैन। हामीले त्यहाँ गएर बडो साइलेन्ट डिप्लोमेसी हामीले त्यहाँ खेल्नु पर्यो र हामीलाई दिएका दिने जो दाता छन् उनीहरूलाई धन्यवाद भन्नु पर्यो। अझ सहायता थप चाहिएको छ, हामीलाई त्यो आवश्यकता छ भन्ने कुरामा जोड गर्नुपर्छ। हाम्रो सरकारले त्यो काम गरोस् भन्ने चाहन्छु म।
7: अब एउटा पाण्डेजी, अब किनभने देशमा अब एक किसिमको विपत्ति छ, तर यहाँको पार्टीभित्र पनि त विपत्ति आइलाग्यो नि त, नेकपा एमालेभित्रको विपत्ति चाहिँ कहिले समाधान?
6: होइन, यो यसलाई यसलाई छोडिदिनुहोस् तपाईँले, त्यो एमालेको कुरा एमाले गर्छ नि, तपाईँलाई किन चासो भयो?
7: होइन, एमालेभित्र पनि त एमाले
6: गर्दै जान्छ।
7: प्रतिवेदन लेख्न लाउनु भएको छ अध्यक्षज्यूले।
6: म धेरै धेरै म त्यसमा धेरै जान चाहिँ है
7: अध्यक्षज्यूले फेरि प्रतिवेदन लेख्न लाउनु भएको
6: छ मामलामा चाहिँ त्यसमा छलफल गर्ने भने चाहिँ तपाईँ चाहिँ हाम्रो उसमा आउनुहोस् क्या, केन्द्रीय कार्यालयमा, त्यहाँ छलफल गरौँला।
7: अहिले चाहिँ के छ अनि त्यो समाधान वार्ता संवाद सहमति?
6: अहिले त्यो छलफल भइरहेछ, त्यो छलफल भइरहेछ, हाम्रो चाहिँ च्यासलमा आउनुहोस्, त्यहाँ धेरै छलफल गरौँ।
7: अब के हुन्छ, पार्टी अध्यक्षज्यूकै निरन्तरता हुन्छ कि तपाईँहरू चाहिँ त्यो अर्को फरक एजेन्डामा चाहिँ समाहित हुनुहुन्छ अहिले?
6: त्यो विषय पनि ती छलफल गरौँला है, यहाँ तपाईँसँग छलफल गरेर हुने कुरा केही छैन।
7: प्रतिवेदन लेख्ने कुरा फेरि लेख्न लागेको कुरा त सत्य हो नि त, होइन भन्नेजी?
6: होइन, प्रतिवेदन त पेस भएको भनेर आएकै छ त, त्यस कारणले तपाईँले त्यो आएकै कुरामा मलाई किन थप सोध्नुहुन्छ?
7: अब जाँदा जाँदा एउटा कुरा मलाई के बताइदिनुहोस् भने, अहिले अर्थतन्त्रको स्थिति के छ मुलुकमा, देशमा?
6: होइन, अहिले यसै पनि सङ्कटमा चाहिँ रहेको छ भन्ने कुरा त प्रष्टै छ नि। अब म त अहिले भनौँ न, अब 7-8 खरब रुपियाँ अहिले यो यसले लस गरेका छ। अब 4 खरबको चाहिँ पुँजीगत खर्च बजेट छुट्याउने देशमा 8 खरबको लस भयो भने आएको चाहिँ 40-50 अरबको चाहिँ सहायता मात्रै, सबै पुनर्निर्माण त हुन सक्दैन। त्यस कारणले हामी इकोनोमिकल्ली सङ्कटमा छौँ, त्यो कुरा प्रष्ट छ। अझ के छ भने, प्रत्यक्ष रूपले यो एक महिनापछि सबै चाहिँ रेस्क्युअरहरू चाहिँ काठमाडौँ फर्किन्छन्। तात्कालिक उद्धारकर्ता सेना प्रहरी त्यहाँको कर्मचारी जम्मै काठमाडौँ फर्किन्छन्, सबै खोजेर बसेर साध्य पनि छैन। त्यसपछि रियल प्रब्लम, त्यहाँ दाताहरू पनि त्यसपछि त्यहाँ हिँड्छन्, अनि त्यहाँका रियल प्रब्लम चाहिँ बल्ल सुरु हुन्छ भन्नेमा छु म। किनभने न उसको घर छ, न सम्पत्ति छ, न चाहिँ के भने कुनै किसिमको जग्गा जमिन बाँकी छ, खेतबारी लगेको छ, कसैको बाउ छैन अथवा परिवार छैन, बाबुआमा छैनन्, कसैको बच्चा छैन। अब उनीहरूलाई चाहिँ त्यसपछिको नियमित रूपमा चाहिँ गर्ने सहयोग चाहिँ कसरी गर्ने भन्ने एकदम जटिल मुद्दा चाहिँ अगाडि आउँछ। र अघि काठमाडौँमै पनि इन्डाइरेक्ट प्रब्लम पर्ने समस्या छ, किनभने बाटोघाटो बिग्रिया हुनाले चाहिँ ग्यास आउन चाहिँ अब 20 टन बोकेर आउनेले अहिले चाहिँ 6 टन बोकेर आउँछ। ओभरलोड र अनलोड गर्दाखेरिमा चाहिँ के अरे अनलोड र चाहिँ लोड गर्दाखेरिमा कस्ट बढेर जान्छ, दसैँ तिहारको मुख छ, भनेपछि त इकोनोमीको सङ्कट त अब पो आउनेवाला देख्छु म। किनभने हाम्रो देशमा इन्फ्लेसन भनेको चाहिँ यो इम्पोर्ट बेसी इन्फ्लेसन आउने हो, हाम्रो निर्यात गर्ने सामान नभए हुनाले सामान डम्प भएर भाउ घट्ला कि भन्ने पनि छैन, हाम्रो सामानको अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्ला र नाफा खाउला भन्ने पनि छैन, हामी त इम्पोर्ट बेस्ड हो।
8: इम्पोर्टमा यी जम्मै कुराले चाहिँ समस्या पार्छ र मूल्य वृद्धिको खतरा जोखिम म टड्काएर देख्छु, अभावको पनि जोखिम देख्छु र त्यस कारणले त्यसमा बडा गम्भीर हुनुपर्छ सरकार भन्ने लाग्छ मलाई।
7: यहाँको महत्त्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
8: हस् धन्यवाद। ल
0: आजले श्रोता आजका लागि नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा हुन्छु। नमस्कार।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: हरि शरण, म लक्ष्मी भुसाल सुनिरहेछु रेडियो NRN 99.1।

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश .com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। कालिका नगरपालिकाले आफ्नै कार्यालयबाट स्मार्ट कार्ड चालक अनुमति पत्र वितरण सेवा शुरू गरेको छ। यातायात व्यवस्था कार्यालय भरतपुरसँगको सहकारीमा नगरपालिकाले सेवाग्राहीलाई आफ्नै भवनबाट सवारी चालक अनुमति पत्र वितरण गर्ने व्यवस्था मिलाएको नगर प्रमुख विनोद रेग्मीले बताउनुभयो। यातायात व्यवस्था विभागबाट छपाई भइआएका सवारी चालक अनुमति पत्र नगरपालिका मार्फत नै वितरण गर्न थालिएको हो। चाडपर्वलाई लक्षित गरी चितवनमा सयपत्री फूल खेती गर्ने किसानको संख्या र खेतीको क्षेत्रफलमा उल्लेख्य रूपमा बढेको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष जिल्लामा सयपत्री फूल खेतीको क्षेत्रफल दोब्बरभन्दा बढीले विस्तार भएको हो। कृषि विकास कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा 21.92 हेक्टर क्षेत्रफलमा सयपत्री खेती गरिएकोमा चालु आर्थिक वर्षमा बढेर 44 हेक्टर पुगेको छ। कार्यालयकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार चाडपर्वलाई लक्षित गर्दै जिल्लामा हरेक वर्ष सयपत्री फूल खेतीको क्षेत्रफल विस्तार हुँदै गएको छ। गाई भैँसी पालन गरेर दूध उत्पादन गर्दै आएका किसान बढ्दो उत्पादन लागत र अपेक्षाकृत न्यून आमदानीका कारण आर्थिक दबावमा परेका छन्। पशुआहार औषधि श्रम तथा गोड व्यवस्थापन लगायतका खर्च बढ्दै गएपछि दूध उत्पादन व्यवसाय धान्न कठिन बन्दै गएको किसानहरूले बताएका हुन्। नेपाली काङ्ग्रेसको इतर समूहले महाधिवेशन र तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न पार्टीले 77 जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ। जस अन्तर्गत पाँचथरमा सूर्य कुमार दाहाल, झापामा महेन्द्र कुमारी लिम्बु, मोरङमा भीम पराजुली, काठमाडौँमा कल्याणी रिजाल लगायतका नेताहरूलाई जिम्मेवारी दिएको छ। सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइकेलद्वारा जारी विज्ञप्तिमा महाधिवेशन सफल बनाउन सबै पक्षसँग आग्रह गरिएको छ। पूर्व प्रधानमन्त्री जलनाथ खनालले हिमाली क्षेत्रमा देखिँदैआएका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपदलाई नेपालको आन्तरिक समस्याका रूपमा मात्र हेर्न नहुने बताउनु भएको छ। काठमाडौँमा शनिबार आयोजित काष्ठ मण्डप संवादको तेस्रो श्रृङ्खलामा बोल्दै उहाँले यस्ता विपद विश्वव्यापी तापक्रम वृद्धिसँग जोडिएकाले हिमाली जोखिम न्यूनीकरणका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकारी आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। नेपालका लागि चिना राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। काठमाडौँमा शनिबार आयोजित काष्ठमण्डप संवादमा बोल्दै राजदूत झाङले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएको हिमाली क्षेत्रमा हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने उल्लेख गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सहसंयोजक माधव कुमार नेपालले संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता हुनुपर्नेमा जोड दिनुभएको छ। वीरगन्जमा भएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले ठूलो संघर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, संहिता, समावेशिता लगायतका प्राप्त संवैधानिक अधिकार संरक्षण गर्दै नागरिकका हक पूर्ण कार्यान्वयनका लागि पनि परिवर्तनकारी शक्तिबीचको कार्यगत एकताको आवश्यकता औल्याउनुभयो। प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्मा प्रभाकरले अग्रगामी मोर्चा चुनाव रक्षित नभई राष्ट्रको आवश्यकता अनुसार बनेको बताउनु भएको छ। नौदलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले जनकपुरमा आयोजना गरेको वृहत कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। अहिले मुलुक प्रतिपक्षविहीन अवस्थामा जस्तै रहेको उल्लेख गर्दै सरकार र संसदलाई सही ट्र्याकमा ल्याउन मद्दत पुगोस् भन्ने मानसायले मोर्चाको निर्माण गरेको उहाँले स्पष्ट पार्नुभयो। भोटेकोशी नदीमा आएको बाढी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 5 सयको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 5 सयको लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष रेशम चौधरीले जुन सरकार आए पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर मधेसी र थारू समुदायलाई थप पीडित बनाउने काम भएको बताउनु भएको छ। नौदलीय अग्रगामी मोर्चाको मधेस प्रदेश समन्वय समितिले जनकपुरमा आयोजना गरेको वृहत कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।
विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले संयुक्त अरब इमिरेट्समा अलपत्र परेका एक नेपालीको उद्धारका लागि आग्रह गर्नुभएको छ। शनिबार आफ्नो फेसबुक मार्फत मन्त्री पुनले ती नेपालीको उद्धार गर्न सम्बन्धित पक्षसँग आग्रह गर्नुभएको हो। मन्त्री पुनले सुनिल लुङ्गेली मगर नाम गरेका नेपालीले आफूलाई दुबईबाट हृदय फोन गरेको बताउँदै कसैले उनको उद्धार गरिदिन आग्रह गर्नुभएको हो। त्रिशुली नदीमा आएको बाढीका कारण सड़क भाँसिएपछि अवरुद्ध भएको कृष्णवीर सड़क खण्ड तीन दिनभित्र यातायातका लागि मन्त्रालय यातायातका लागि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिमी खण्डको योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको छ। अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरेर सब ग्रेड तयार पार्ने काम भइरहेको छ। गोर्खामा बस दुर्घटना हुँदा चारजना घाइते भएका छन्। गोर्खाको भत्सेकबाट काठमाडौँ आउँदै गरेको बस र काठमाडौँबाट गोर्खातर्फ गइरहेको बस रोकिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरीकारले गोर्खाका प्रमुख एसपी अनिल कुमार खड्काका अनुसार दुर्घटनामा चारजना घाइते मध्ये एकजना गम्भीर घाइते छन्। गण्डकी गाउँपालिका चार स्थित गैरी चौतारामा भत्सेकबाट काठमाडौँ आउँदै गरेको ग 2 ख 983 बस र काठमाडौँबाट गोर्खातर्फ जाँदै गरेको ग 2 ख 800 ठोकिएका हुन्। तीनजनाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ। एकजनाको अवस्था गम्भीर छ। गम्भीर घाइते 10 वर्षका बालकलाई उपचारका लागि काठमाडौँ रेफर गरिएको एसपी खड्काले बताउनुभयो। गोर्खामा उपचाररतहरूको अवस्था भने मध्यम रहेको छ। रसुवाको भुटेकोसी नदीको बाढीले बगाएको गरगहना फेला पारेर नियतवश लुकाएको आरोपमा एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरीकारले धादिङका अनुसार पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका छ बल्सेटारका 35 वर्षीय रामबहादुर तामाङ रहेका छन्। 10 भदौको बाढीमा नुवाकोटको विदुर गाउँपालि विदुर नगरपालिका 1 त्रिशुली बजारमा लीला बहादुर बोगटीको घर बगाउने क्रममा बगेका गरगहना भदौ 11 गते तामाङले फेला पारेको र नियतवश लुकाउन खोजेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सो कुरा गहना धनी बोगटीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिकममा भएको बलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 जना घाइते भएका छन्। शनिबार बिहान सिमकबाट लहाम हुँदै दाङतर्फ जाँदै गरेको लुप्र 02001 00005 नम्बरको बलेरो आफै अनियन्त्रित भई सडकबाट करिब 90 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा त्रिवेणी गाउँपालिका सह पोखरीका 8 वर्षीय रेशम बुढा थोकी, त्रिवेणी गाउँपालिका 5 सल्लीका करिब 18 वर्षीय विपना बुढा थोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारकै क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ। र तेस्रो संस्करणको एसएससी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाल पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ। मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्सलाई 44 रनले हराउँदै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि जितेको हो। योसँगै नेपाली टोली सन् 2027 बङ्गलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनौट भएको छ। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: 벅쳐 벅쳐 러비 벅쳐 벅쳐 서데이니스 벅쳐
1: Studies FM, Triano Bitoplu, 2 MHz.
2: एकग्राम्रो बीचमा नेपाली कंग्रेसका नेता मिन विश्वकर्मा हुनुहुन्छ मिन्जी नेपालीहरुले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निंग
3: नमस्कार केन्जी
2: तपाईहरुको महाधिवेशन कहिले हुँदैछ
3: हाम्रो महाधिवेशनको दुईटा कार्यतालिका सार्वजनिक भएको छ अहिले हामी एउटा बनाउने प्रयत्नमा छौं
2: महाधिवेशनको मिति तोकिसकिया छ तपाईहरुको मिति भन्नुहोस् न महाधिवेशन असोज कहिले
3: एउटा असोज 3-4 गते ओडाबाट प्रारम्भ हुँदै भनेर स्थानीयतामा रहनुभएका साथीहरूले सार्वजनिक गर्नुभएको छ भने अर्को चुम्बकीय कार्यालयबाट असोज 15 गतेदेखि स्थानीय तहको
2: ओडा अधिवेशन 20 गतेमा पालिका अधिवेशन 23 असोजमा क्षेत्रीय 15 कार्तिकमा जिल्ला 4 मङ्सिरमा प्रदेश अधिवेशन होइन
3: मङ्सिरमा महाधिवेशन हुन्छ एउटा असोज 15-16 महाधिवेशन हुनेछ अर्को चाहिँ मङ्सिरको अन्तिममा महाधिवेशन हुनेछ
2: मङ्सिरको अन्तिममा महाधिवेशनको तयारी कस्तो छ
3: दुवैतर्फ गति तीव्र रूपमा अगाडि बढिराखेको हुनाले नै म र केही साथीहरू चिन्तित भएर अस्तिको दिनमा सामूहिक रूपले अपिल पनि गऱ्यौँ दुईटा महाधिवेशनले पार्टीको सांगठनिक मात्रै होइन मुलुकको लोकतन्त्र र पार्टीको भविष्यलाई पनि र धेरै नेपालीहरूको भविष्यलाई पनि त्यसले अध्ययनग्रस्त बनाउँछ तसर्थ पार्टीका अधिवेशनहरू सकभर सहमतिमा जाउँ सहकार्य गरौँ एकता गरौँ र महाधिवेशन पनि एकताको महाधिवेशन बनाऊ र एउटै महाधिवेशन गरौँ भनेर हामी प्रयत्न गरिराखेका छौँ र अहिले तपाईँसँग सम्वाद हुँदा पनि केही समय अगाडि पनि साथीहरूसँग यही विषयमा नै लगाउन मेहनत गरौँ भनेर हामी सबैसँग अपिल गरिराखेका छौँ
2: मेहनत गर्दा गर्दा धेरै समय घर्किसकेका छ निकै ठुलो मेहनत भइसकेका छ मूल मुद्दा यतिखेर सर्वोच्चमा विचाराधीन अवस्था छ तपाईँहरूले चाहिँ मूल मुद्दाको किनारा नलागुन्जेलसम्म भनेर अड्डी कसिराख्ने यतापट्टि मिलाउन हामी प्रयत्न गर्दैछौँ हामीले धेरै फ्लेक्सिबिलिटी अपनाइसक्यौँ भनेर गगन थापा पक्षले भन्ने कहाँनिर अड्कियो हल्लो त्यसो भए
3: एउटा चाहिँ हामीले पनि चाहेर नचाहेर के गल्ती गऱ्यौँ भने समय रहँदाखेरि वास्ता नगर्ने र समय सकिँदै गएपछि मेहनत गर्ने जुन हाम्रो प्रणाली भयो हामी विद्यार्थी कालदेखि नै त्यस्तै गरी नै आयौँ समय वर्षभरि नपढ्ने परीक्षाको रुटिन निस्केपछि पढ्ने
2: पढ्ने
3: होइन त्यस्तै हामी धेरैवटा कामहरू गर्दा जब समय घर्किन्छ अनि हामी आत्तिन्छौँ र काम सुरु गर्छौँ अहिले साथीहरू चाहिँ नेतृत्व तहमा रहनुभएका साथीहरू अहिले चाहिँ साँच्चै पार्टी त एकता पो गर्नुपर्ने रहेछ कि क्या हो भन्ने जुन महसुस भएको छ त्यो महसुसलाई कार्यान्वयन गर्नका लागि समय अभाव भएको र अकालिएको चिन्तित भएको पनि मैले पाएको छु
2: अब तपाईँहरूको पक्षतिर अलिकति बढी अतालिएको भन्ने कुरा आइरहेछ अहिले होइन
3: होइन यो पक्ष त्यो पक्ष होइन
2: अब शेखर कोइरालाजी मध्यस्थतामा बस्ने भन्ने विषय जोडियो पूर्णबहादुर खड्गाजीले चाहिँ अब धेरै केन्द्रीय सदस्यदेखि लिएर महत्त्वपूर्ण नेताहरूलाई लगेर चाहिँ यता संस्थापनतिर आउँदै हुनुहुन्छ भन्ने विषय बाहिरिया छ यसले गर्दाखेरि कमजोर त हुनुभयो नि त अब इतर पक्ष त कमजोर हुँदै गयो
3: कमजोर यसो छ अहिलेको कमजोर हुने नहुने भन्दा पनि एउटा त सैद्धान्तिक हिसाबले कानुनी हिसाबले र वैधताको हिसाबले बलियो र कमजोर हुने हो अहिले कुन साथीहरू कता जानुभयो को अल्मलिनुभयो को उभिनुभयो भन्ने कुरा होइन यो चाहिँ पार्टीको एउटै अधिवेशन भयो भने चाहिँ को कतातिर लाग्यो त्यसले परिणाम दिन्छ आम चुनाव अथवा स्थानीय चुनावमा को कता लाग्यो त्यसले पनि परिणाममा असर गर्छ अहिले हामीसँग स्थानीय र आम चुनाव पनि छैन र पार्टी एउटै महाधिवेशन पनि गर्ने सम्भावना कम छ त्यसले फरक फरक महाधिवेशन गर्यो भने सङ्ख्याको कुराले हामीलाई त्यति प्रभाव पार्दैन तर हामी जुन लक्ष्यमा एउटै महाधिवेशन गर्नुपर्छ भन्ने लक्ष्यमा छौँ त्यति बेला चाहिँ एउटै महाधिवेशन हुँदा कसको सङ्ख्या कति हुने र को निर्वाचनमा चाहिँ एउटै महाधिवेशनबाट निर्वाचित हुँदा बहुमतको साथ निर्वाचित भएर आउला भन्ने विषयले सायद मलाई लाग्छ नेतृत्व तहमा चाहिँ पनि कार्यकर्ता तहमा होइन नेतृत्व तहमा त्यसले एउटा आशंका उत्पन्न गरेको होला अनुमान उत्पन्न गरेको होला तर यहाँले भन्नुभयो जस्तो अहिले 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति मध्ये कता बढी लाग्नुहुन्छ भन्ने कुराले समूह निर्माणमा ठुलो सानो बनाउला तर त्यसले संवैधानिक वैधानिक र सांगठनिक वा सैद्धान्तिक परिणाममा भने यसले असर गर्ने छैन, बरु यसको असर दुईटा हुन बित्तिकै यसको असर चाहिँ मुलुकको राजनीतिक स्थिरतामा, लोकतन्त्रको भविष्यमा र पार्टीको सांगठनिक क्षमतामा चाहिँ असर गर्दछ।
2: अब यो प्रक्रियालाई हेर्ने हो भने नेपाली कङ्ग्रेसको विवाद चाहिँ निकै रसातलमा पुगिसकेको त स्पष्ट हुन्छ। यो असोज पहिलो सातासम्म विभाजनकै सङ्घारमा जान्छ भन्ने कुरा पनि भविष्यवाणी हुँदैछ, होइन? यो यसका पूर्व सङ्केतहरू पनि देखिरहेका छन्। विभाजनको अलावा मिल्ने सक्ने सम्भावना चाहिँ क्षीण हुँदै गयो, होइन? अब त स्वीकार्नुहुन्छ नि त यो अवस्था।
3: मैले अहिले पनि दोहोऱ्याउँछु, मेरो भनाइ के छ भने, जब कुनै व्यक्ति, समूह, पार्टी, संगठन वा दलहरू आपसमा मिलिरहेका हुन्छन्, त्यसभित्र विभाजनको सम्भावना उठेका हुन्छ। जब कुनै पनि व्यक्ति, समूह, दल, संगठन विभाजित अवस्थामा हुन्छन्, उनीहरूका बिचमा मिल्ने सम्भावना त्यति नै हुन्छ। त्यसो भएको हुनाले पहिले हामी मिलेका थियौँ, विभाजनको सम्भावना थियो, विभाजित भयौँ। अहिले हामी विभाजित अवस्थामा छौँ, मिल्ने सम्भावना उत्तिकै रहन्छ भन्ने मेरो चाहिँ।
2: तर अहिले तपाईँहरूको चाहिँ मुख्य असहमति भनेको गगनसँग हो वा चाहिँ गगन नेतृत्वको नयाँ पुस्तासँग हो? त्यसो भए
3: अहिले पुस्तासँग पनि छैन र अहिले व्यक्तिसँग पनि छैन। अहिलेको मुख्य विवाद भनेको हाम्रो विधि र प्रक्रियाको हो। नेपाली कङ्ग्रेस पार्टीको 15 महाधिवेशन विधिसम्मत ढङ्गले गर्न पाउनु पर्छ र त्यही काम विधिसम्मत महाधिवेशन भयो भने त्यसैले सबै विवादको निरूपण गर्छ भन्ने हो। त्यो भनेको 14 महाधिवेशनबाट तय गरिएको 15 महाधिवेशन सामान्य प्रक्रियाबाट एउटै गरियो भने त्यसबाट निर्वाचित भएको सभापति, कार्य समिति को आउनुहुन्छ, कति उमेरको आउनुहुन्छ, कुन पुस्ताको आउनुहुन्छ, कुन भूगोलको आउनुहुन्छ, कुन समुदायको आउनुहुन्छ भन्ने प्रश्न होइन। जो आउनुहुन्छ उहाँ सर्वमान्य हुनुहुन्छ भन्ने मेरो र साथीहरूको पनि मान्यता हो। तर अब अहिले हामी के गरिराखेका छौँ, सामाजिक सञ्जालमा विभिन्न डिजिटल प्लेटफर्महरूमा भने फलानु व्यक्ति, फलानु व्यक्ति, फलानु थिए, फलानु व्यक्तिको होइन। मेरो चाहिँ दृष्टिकोण योभन्दा फरक छ। मेरो दृष्टिकोण के हो भने, नेपालको संविधानले, पार्टीको विधानले, हाम्रो काङ्ग्रेसको परम्पराले हामीलाई के त विषय निर्देशित गरेको छ, त्यो विषयमा हामी अगाडि बढ्नुपर्छ। बिचमा व्यक्तिका कुरा, घटनाका कुरा, समूहका कुरा, उत्तेजनाका कुरा, आवेगका कुरा त आउँछ। 2003-04 स्थापना भएको काङ्ग्रेसका जीवनमा यस्ता कति आएका छन् सर, तर सबै कुराको निरूपण भनेको हामीलाई तत्कालीन संविधान, पार्टीको विधान, हाम्रो नेताहरूको विवेक र परम्पराले हामीलाई चाहिँ निर्देशित गर्दै नेपालको सबैभन्दा ठुलो, पुरानो र चाहिँ अनुभवी पार्टीको रूपमा स्थापित गरेको छ। त्यो परम्परालाई निरन्तरता दिन अहिले शीर्ष तहमा, नेतृत्व तहमा बसेका सबै नेताहरूले अनुभूति गरेर अगाडि बढ्नुपर्छ।
2: सर्वोच्च अदालतले महाधिवेशन रोक्न त अन्तरिम आदेश त दिएन नि त, होइन? संस्थापन पक्षले त नियमित महाधिवेशन गर्न त सजिलो पारिदिया छ नि त।
3: तपाईँले ठिक विषय उठाउनु भएको थियो, मेरो त देवादेखि नै मेरो असन्तुष्टि के हो भने, निर्वाचन आयोगको बन्ने पूर्ण र अदालतको त्रुटिपूर्ण फैसलाको कारणले कङ्ग्रेसको यो अवस्था आएको हो। त्यसै त्रुटिपूर्ण फैसलालाई पुनरावलोकन गरिपाऊ भन्दा सम्मान्य सरसम्मानित सर्वोच्च अदालतका सम्मान्य प्रधान न्यायाधीशकै इजलासबाट, भनेको पूर्ण इजलासबाट हाम्रो मुद्दालाई पुनरावलोकन गर्ने आदेश भइसकेपछि स्वाभाविक हिसाबले दुवै तर्फका विवादित दुवै तर्फका गतिविधिहरू रोक्नुपर्ने कानुन प्रावधान छ। तर अस्तिको आदेशमा कानुनी प्रावधान भए तापनि पहिलेको फैसलाले केही नबोलेकोले केही बोल्नु परेन भनेर यस्तो हचुवाको ढङ्गबाट जुन आयो, त्यसले पनि हाम्रो पार्टी विभाजनको निरन्तरतामा काम गरेको छ।
2: होइन, त्यो अब सर्वोच्चमा गइसकेपछि त उसले त एउटा त आदेश दिने हो नि त, होइन? पार्टीलाई त आफूले पो मिलाउन सक्नु पर्यो नि त। अब अर्कै टाउकोमा थुपार्ने होइन, जति दोष पनि यसरी कसरी पार्टी हुन्छ? अब कङ्ग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का अपक्ष असोज 3 गते सुरु हुने 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुने भएका छन्, यसले के सन्देश दिँदैछ? पूर्णबहादुर खड्काको माग पुरा भएछ, पूर्णबहादुरको भन्दा फरक माग चाहिँ के हो तपाईँहरूको भन्ने प्रश्न छ नि त फेरि।
3: यस्तो कुरा छ के भने, दुईटा अधिवेशनलाई स्वीकार गर्दिन भन्ने नेताहरूले दुईटा अधिवेशनलाई स्वीकारेर कुनै एक अधिवेशन वा महाधिवेशनमा भाग लिने मनसाय बनाउनु गयो भने त्यसबाट दुईटा कुरा बुझ्न सकिन्छ। कि त अब मिलाउन सकिएन जसरी होस् म एकातर्फ लाग्छु भन्ने अर्थ बुझिन्छ। अर्को चाहिँ के बुझिन्छ भने मलाई मन परेको समूह यो हो त्यसैले विभाजित भयो ठिकै हो म यता लाग्छु भन्ने हुन्छ। त्यसैले व्यक्तिको लाइक र डिसलाइकसँग पक्ष र विपक्षसँग भन्दा पनि हाम्रो सिङ्गो कङ्ग्रेसको र म जस्ता साथीहरूको चिन्ता के हो भने दुईटा नभइदिए हुन्थ्यो एउटा गर्न पाए हुन्थ्यो एउटा गर्न पाएदेखि यी तर्क वितर्क पनि गरिरहनु पर्दैन थियो भन्ने हो।
2: अब होइन यो त ठिकै हो किनभने पूर्णबहादुरजीले त सुरुमा निकै ठुलो प्रयत्न पनि गर्नुभयो नि त इतर पक्षमा त उहाँ त मुख्य नेतै भएर चाहिँ उहाँले काम पनि गर्नुभयो तर उहाँले त केही समूह ल्याएर केही नेताहरूलाई ल्याएर धेरै धमाधम छोड्ने स्थिति छ नि त त्यताको टिमबाट यो किन अब न्यू मात्र खोजिरहेको अब त मिल्ने प्रयत्न गरे भइगयो नि त भन्ने खालको पनि नेता कार्यकर्ताहरूको आशय छ नि त होइन।
3: अनि यसलाई यसरी बुझ्नुपर्छ मैले भने पनि हाले अघि नै विभाजित नगरौँ भन्ने आशय हो विभाजित हुँदा को कता जानुहुन्छ भन्ने त स्वाभाविक हो नि त नेताहरू डिभिजन हुन
2: बित्तिकै
3: कहिले पनि पर्दै पर्दैन किनभने वादी प्रतिवादीको बिचमा एउटा मात्रै वादी प्रतिवादी भएको भए कुनै एक वादी पक्षले आफ्नो दाबी छोड्न बित्तिकै समाप्त हुन्थ्यो होला। अब अदालतमा मुद्दा पनि दुईजनाले छुट्टा छुट्टै हाल्नु भएको छ सुरुवात देवबार पूर्णबार खड्काले आफ्नो मुद्दा छुट्टै छ। अब पूर्णबार खड्काले असोजात्र के अरे 3-4-5 अधिवेशनमा भाग लिइसक्नु भाग लिन्छु भन्नुभयो भने मलाई लाग्छ लिनुहुन्छ जस्तो लाग्दैन उहाँले हामीसँग भएको संवादमा म कतै पनि लाग्दिनँ कतै पनि लाग्दिनँ मेरो मुद्दा छ म त मुद्दाको एक पक्ष भएको हुनाले मैले कतै लाग्न मिल्दैन भन्नुभएको छ त्यसैले उहाँ कतै लाग्नु नलाग्नु होला भन्ने विश्वास हो। लागिहाल्नुभयो भने पनि उहाँ लाग्दैन मुद्दाका सबै प्रकृतिहरू सकिँदैनन् एक दोस्रो कुरा यो राज कानुनी विषय मात्रै होइन राजनीतिक पनि विषय भएको हुनाले पार्टी दुईटा अधिवेशन हुने बित्तिकै दुवैले काङ्ग्रेसको दाबी गर्ने दुवै आयोगमा जाने आयोगले फेरि कुनै न कुनै नयाँ निर्णय गर्ने त्यो निर्णयमा असहमत हुने पक्षले फेरि अर्को पार्टी बनाउने कुरा हुन्छ होला त्यसो भएको हुनाले अब यो कानुनी विषयको अतिरिक्त हिजो कानुनी विषय प्रबल थियो अब राजनीतिक विषय प्रबल भएर अगाडि जाने सम्भावना रहन्छ।
2: र आज पनि धेरैले त्यो देउबा टिमलाई छोड्ने घोषणा गर्दैछन् रे भनेर यहाँ समाचार माध्यमहरूमा मैले
3: पढिरहेको छु। छोड्ने भन्नुभन्दा पनि अधिवेशनलाई रोज्ने कुन अधिवेशनमा आफू जाने भन्ने कुरामा अब पहिलो अधिवेशन भएको चाहिँ सानेपा काङ्ग्रेसको कार्यतालिका अगाडि र चुनदेवी काङ्ग्रेसको कार्यतालिका पछाडि भएको हुनाले अगाडिको कार्यतालिकामा को को भाग लिन जाने भन्ने कुरामा स्वाभाविकको त्यो व्यक्ति डेमोक्रेसीमा व्यक्तिको आफ्नो चाहिँ लाइक हुन्छ चोइस हुन्छ डिसिजन हुन्छ लाइक चोइस एन्ड डिसिजनमा उहाँहरू जानुभयो भने त्यसलाई अन्यथा मान्न नै सकिँदैन। जो साथीहरूले जान्न भनेर छोड्नुभयो भने त्यसलाई पनि डेमोक्रेसीकै नम्सका रूपमा लिएर त्यसलाई पनि मान्नुपर्ने हुन्छ।
2: हस् यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार
3: श्रोतालाई
2: हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका नेता मेन विश्वकर्मा। आदरणीय श्रोता केही छिन छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
4: नमस्कार, ओम प्रकाश अरियालको नाम पछिल्लो पटक दुई विषयमा जोडियो। एउटा जेन्जी आन्दोलन सम्पन्न भइसके पछाडि बनेको सरकारको शक्तिशाली गृहमन्त्री ओम प्रकाश अरियाल हुनुभयो र त्यो सरकार रहँदै गर्दा राष्ट्रिय सभामा उहाँको नाम सिफारिस गरियो सदस्यका रूपमा, तथापि त्यो आजको दिनमा मुल्तवीमा छ। अहिले फेरि ओम प्रकाश अरियाल एकचोटि 13 दिन गृहमन्त्री भएकाहरूले 19 दिन गृहमन्त्री भएकाहरूले जसरी डन्डाको जसरी राज्यको सुविधाको प्रयोग गरिरहेका छन् तर आज फेरि उहाँ उही वकिलको लोगो लगाएर बारको लोगो लगाएर लुखुर लुखुर अदालततिर गइरहँदाखेरिमा मानिस यसरी पनि बाँच्न सक्दो रहेछ नि, त्यो पनि त अनुभूत गर्न सकिन्छ। आज हामी उहाँसँगै कुराकानी गर्छौँ। ओमजी स्वागत छ।
5: धन्यवाद।
4: तपाईँसँग आज यो संवाद गर्दै गर्दा मलाई चाहिँ के लागेको थियो भने तपाईँलाई अतिथिकै रूपमा आमन्त्रण गरियो। संयोगले हामी यो कार्यक्रम रेकर्ड गर्न आउने बेलामा मेरै कार्यालय नेपालको कार्यालयबाट यहाँसम्म आइपुग्यौँ हामी, होइन? मलाई आज एउटा छुट्टै अपेक्षा थियो क्या, कम्तीमा पनि पछाडि 2-4 गार्ड भएको र सरकारी नम्बर प्लेटको पूर्व गृहमन्त्रीको गाडीमा सँगै चढेर तपाईँसँगै चढेर आउने मेरो अपेक्षा थियो, किनभने त्यस्तो गाडीमा त मैले अरू बेला चढ्न पाउँदिनँ। तर तपाईँले त्यो मौका मलाई दिनु भएन। पूर्व गृहमन्त्रीको गाडी चाहिँ
5: खोइ तपाईँलाई अन्याय गर्नलाई नै गरे हो यो।
4: ए
5: म चाहिँ गएको चैतको 13 हाम्रो अन्तिम थियो हाम्रो कार्यकालको,
4: किनभने प्रधानमन्त्री
5: हामीले ह्यान्ड ओभर गरियो र त्यसको भोलिपल्ट चाहिँ शनिबार थियो र त्यसको पर्सिपल्ट चाहिँ आइतबार थियो। त्यतिखेर आइतबार विदा थिएन, म आइतबारदेखि नै अदालततिर मेरो आफ्नो कार्यक्षेत्रतिर म प्रवेश गरिसकेको थिएँ र त्यहाँदेखि नै मलाई चाहिँ कालोकोटमा देख्न आउनुहुन्छ र चाहिँ त्यही नै सहजता लाग्छ। कालोकोट भनेको यो धेरै नै आफूलाई यसले यसले सुरक्षा दिन्छ भन्ने लाग्छ, त्यो हिसाबले चाहिँ मैले हो र अहिलेसम्म त्यस्तो असुरक्षाको महसुस पनि मैले गरेको छैन।
4: तर त्यो सिंहदरबार र त्यो सिंहदरबारभित्रको कुर्ची, हुन त मैले सिंहदरबारका बारेमा धेरै पटक एउटै शब्द भन्ने गरेको छु, त्यो सिंहदरबारको त्यो जुन अग्लो पर्खाल छ नि,
5: हजुर,
4: त्यो पर्खालबाट मान्छे भित्र छिरे पछाडि त्यो विवेकमा समस्या हुन्छ भन्ने गरेको छु र व्यवहार पनि त्यस्तै त्यस्तै देखिँदै आएको छ, मेरो भनाइ अहिलेसम्म परिवर्तन भएको छैन। तर त्यहाँभित्र गएर त्यो पनि शक्तिशाली कुर्चीमा बसिसके मान्छेलाई त एउटा ठुलो धङधङी हुन्छ, ठुलो ह्याङ हुन्छ भन्छन्। तपाईँ त सजिलै लुखुर लुखुर हिँड्ने ठाउँमा आइपुग्नु भएको छ, त्यो ह्याङ छैन?
5: त्यस्तो छैन, त्यो त बिल्कुलै छैन।
4: किन तपाईँले त्यस्तो शक्तिशाली गृहमन्त्रीको अभ्यास गरेको, तपाईँको घरकै बाटो म अफिस जान्थे, तपाईँको घरको अगाडिपट्टि त्यो पर्खालको छेउमा अगाडिपट्टिको पसलको छेउमा म सुरक्षा कर्मीहरू बसेर देख्थेँ, त्यसपछि भन्थे यही हो ओमजीको घर भनेर, होइन? तर अनि त्यत्रो सबै चिज प्राप्त गरेको मान्छे आज फेरि एक्लै हातमा फाइल बोकेर र झोला बोकेर हिँड्ने कुरा कति सजिलो हुन्छ भने
5: हामीले खोजेकै त्यही नै हो। हाम्रो आइडियल व्यवस्था नै त्यही हो, खासमा लोकतन्त्रमा काम गर्ने, कुनै जिम्मेवारीमा बस्ने, निस्कने, फेरि एउटा इक्वल सिटिजन, हामी चाहिँ सबै समान नागरिक हो, त्यही अवस्थामा फर्किन सक्ने, फर्किन पाउने पनि भनौँ न, अब समाजले पनि त्यसरी हेर्न सक्यो भनेदेखि त्यो नै सबभन्दा आइडियल कुरा हो, आदर्श कुरा त्यही नै हो, त्यो कुरा चाहिँ मैले प्राप्त गरेँ।
4: कति सहज हुन्छ बेला बेलामा तपाईँको त्यो गृहमन्त्री भन्ने चाहिँ मान्छेमा सबभन्दा इगो भन्ने टुसो हुन्छ नि,
5: त्यो होइन,
4: सबभन्दा दुःख दिन्छ,
5: होइन, हाम्रो
4: पूर्व गृहमन्त्री भन्ने बेला बेला आउँछ कि आउँदैन?
5: होइन, आउँदैन। त्यो कस्तो भयो भने हाम्रो हामी त एउटा सङ्कटबाट मुलुकलाई जोगाउनको लागि, संविधानलाई जोगाउनको लागि, नागरिकको जीवधन जोगाउनको लागि चाहिँ त्यो जिम्मेवारी सहित त्यहाँ गएका थियौँ। अब त्यतिखेर एकदम आक्रोश नै आक्रोश थियो, आगो बलिरहेको थियो, आगो निभाउनु थियो, हामीले रक्तपात रोक्नु थियो, त्यो अवस्थामा आक्रोशको अवस्थामा हामी त्यो कुर्सी भनेकै कोही आक्रोशित मान्छे आएर आक्रोश व्यक्त गर्न पाउनु पर्यो। मैले सरकारलाई समक्ष गएर आक्रोश व्यक्त गरेँ, मैले चाहिँ सरकारलाई गाली गरेँ, मैले गृहमन्त्रीलाई गाली गरेको अथवा गृहमन्त्रीसँग आक्रोश पुगेको कुरा चाहिँ प्रधानमन्त्रीकोमा पनि पुग्छ, मन्त्री परिषदमा पनि पुग्छ, त्यो चाहिँ ब्युरोक्रेसीले पनि त्यो कुरा सुन्छ भनेर उहाँहरू चाहिँ आक्रोश पोख्न आउनुहुन्थ्यो, कतिपय गाली गर्न पनि आउनुहुन्थ्यो, एक घन्टा दुई घन्टा होइन, अब एकपछि अर्को समूह, त्यो आक्रोश त्यो गाली सबै पचाएर एक किसिमले विष पिदिएर भनौँ न, पिदिएर भए पनि उहाँहरूको आक्रोशलाई चाहिँ

0: नेतृत्वमा चाहिँ हामीले कामहरू सफल बनायौँ। मैले जे संस्कार मैले अवलम्बन गरेँ त्यहाँ जेएनजीहरूलाई, हामीले यो त यिनीहरू त भर्खरका हुन्, यिनीहरू आलो काँचा हुन्, यिनीहरूसँग ढङ्ग छैन भनेर डिसमिस गरिने परम्परा थियो। त्यस कारणले उहाँहरूले ठुलो एउटा विस्फोटक आन्दोलन गर्नुभयो। अब यदि मुलुकलाई जोगाउने हो भनेदेखि उहाँहरूलाई हामीले उचित सम्मान दिनुपर्छ, उहाँहरूको कुरा सुन्नुपर्छ, आफू सानो भइदिनुपर्छ, सहकर्मीको व्यवहार गर्नुपर्छ भन्ने कुरा मैले त्यहीँदेखि नै सिकेको थिएँ। हाम्रो कार्यकक्षमा प्रवेश गर्नेलाई जोसुकैलाई मैले उठेर नमस्कार गरेर हात मिलाएर उचित सम्मानसहित कुरा सुनेर अनि चाहिँ भावना जितेर उहाँहरूको भावना जितेर अगाडि बढेको हुनाले मलाई सहज भएको हो।
1: भनेको अहिले पनि कहिलेकाहीँ त्यो गृहमन्त्री भन्ने, पूर्व गृहमन्त्री भन्ने चिजको
0: होइन, म त्यही
1: आउँदै आउँदै
0: होइन, त्यतिखेरै थिएन भनेपछि अहिले हुने कुरै भएन नि।
1: तर त्यो तपाईँलाई नहोला, तर तपाईँलाई बोलाउँदा हाम्रो फेरि नेपालमा एउटा संस्कार छ,
0: हजुर,
1: लोकेन्द्र बहादुर चन्दलाई अहिले पनि कसैले घरमा गएर भेट्नु पर्यो या सम्बोधन गर्नु पर्यो भने प्रधानमन्त्रीज्यू भन्ने चलन छ।
0: उहाँ
1: प्रधानमन्त्री भएको छ कहिले, तर अहिले पनि त्यो भन्ने चलन छ। शेरबहादुर देवाललाई नै अहिले पनि प्रधानमन्त्रीज्यू भनेर सम्बोधन गर्नेहरू धेरै छन्। एक समय मन्त्री भएकोलाई अहिले पनि मन्त्रीज्यू भन्ने चलन छ। तपाईँ त त्यसमा पनि ताजा ताजै र गृहमन्त्री नै भएको होइन, त्यस कारणले तपाईँ अदालतमा जाँदा होस्, कुनै कार्यालयमा जाँदा होस्, या कसैसँग भेटघाट गर्दा होस्, हिजो जो सहजता थियो उनीहरूसँग तपाईँको, आज त्यो मन्त्रीको कालखण्डले अलि असहजता उनीहरूले अनुभूत गरेको त्यस्तो चाहिँ महसुस हुन्छ?
0: छैन, अहिले मैले त त्यो केही पनि देखिनँ, खासमा केही पनि मैले त्यस्तो असहजता भन्ने कुरा नै मैले कहीँ देखिनँ। मलाई सहजै एउटा पूर्व मन्त्रीको रूपमा अब हेर्नेले हेर्नुहुन्छ होला कतिपयले होइन, तर मैले चाहिँ आफूलाई एउटा कानुन कर्मीको रूपमा नै अहिले आफूलाई फेरि चाहिँ पुनर्बहाली गरिसकेका हुनाले मलाई चाहिँ यसमा सहज लाग्छ है भनेर
1: हजुर स्ट्रेन्थ अब बढ्छ होला किनभने त्यो पूर्व गृहमन्त्रीले बोकेर ल्याए मुद्दा हो।
0: होइन त्यस्तो हुँदैन, त्यो हुँदैन, त्यो इजलासमा मैले त्यस्तो देखेको छैन, त्यो देखाएको छैन, किनभने मभन्दा धेरै प्रबुद्धहरू पनि हुनुहुन्छ। त्यसरी चाहिँ त्यसरी हुने हो भनेदेखि त न्यायमा विचलन आउँछ, त्यो गर्नु पनि हुँदैन।
1: तर ओम प्रकाश अर्यालको जीवनमा चाहिँ हुन चाहिँ तपाईँ र म फरक टेलिभिजनमा म हुँदै गर्दा रूपन्देहीमा उपनिर्वाचन हुँदै थियो, तपाईँ उपनिर्वाचनको तयारी गर्दै हुनुहुन्थ्यो,
0: तपाईँसँग इन्टरभ्यू लिएपछि मान्छेको चाहिँ राजनीतिक पद चाहिँ प्राप्त भइहाल्ने यो संयोग भइरहेछ, पहिला पहिला पनि त्यस्तो भारी छ, हजुर, तपाईँसँग इन्टरभ्यू लिएपछि तपाईँले इन्टरभ्यूकै क्रममा भन्नुभएको थियो, अरू अरूको उदाहरण दिनुभएको थियो, त्यसपछि मलाई पनि अचानक फेरि राजनीतिक पद एउटा जिम्मेवारी प्राप्त भएको थियो, त्यो सम्झिरहेको छु मैले।
1: भनेको अब पनि प्राप्त होला त?
0: होइन, त्यो त पहिलोचोटिलाई भन्नुभएको त्यतिखेर होइन, हरेकचोटि भन्नुभएको थिएन त्यतिखेर।
1: त्यो तपाईँ राजनीतिमा जाने अर्थात् यो व्यतिथिलाई राजनीतिभित्रै गएर एकचोटि सङ्ग्याउनु पर्छ होला भन्ने तयारी गरिरहनु भएको थियो, संयोगले अर्थात् घटनाक्रमले रूपन्देही तिनमा उपनिर्वाचनै भएन, चुनाव नै भयो। जुन चुनाव हुँदा तपाईँ चुनाव गराउने सरकारको गृहमन्त्री हुनुहुन्थ्यो, तपाईँमा चाहिँ त्यो चिज किन आएन? किनभने तपाईँ त चुनाव लड्ने, चुनावबाट सांसद हुने र सत्ता चलाउने ठाउँमा जान्छु भनेर तयारी गरिरहेको मान्छे, अनि ठ्याक्कै चुनावै आथ्यो। जस्तै तपाईँका सहकर्मीहरू त राजीनामा दिएर चुनाव लड्न गए, तपाईँ चाहिँ एक्लो बृहस्पति जस्तो बसिरहनु भयो, तपाईँलाई कसैले टिकट दिएनन्?
0: होइन, यस्तो भयो, हामी त मुलुक एउटा राज्यविहीनताको अवस्थामा गइसकेपछि मुलुकमा एउटा राष्ट्रिय सुरक्षा सङ्कट आएको अवस्थामा मुलुक जोगाउनको लागि, संविधान जोगाउनको लागि, मान्छेको जीवधन जोगाउनको लागि हामीले त शपथ त्यसको लागि खाएको, ईश्वरकै नाममा शपथ खाएको, राष्ट्रको नाममा शपथ खाएको,
1: शपथ लिइसकेपछि शपथ र महावीरजी, कुलमानजी या जगदीशजीले खाएको फरक फरक थियो,
0: हजुर, मैले खाएको चाहिँ शपथमा मैले जे शपथ खाएँ त्यसमा निष्ठापूर्वक शपथ खाएको मेरो हकमा, त्यस कारणले जुन दिन मैले शपथ लिएँ त्यो दिन नै मैले कार्यकाल पुरा नगरिकन म जान मिल्दैन, किन भन्दा अब चुनावै भएन भनेदेखि देश अर्को दुर्घटनामा जान्छ एउटा कुरा, दोस्रो कुरा चाहिँ यो चुनावी सरकार हो, दलले गरेर हुने चुनाव, दलीय सरकारले गरेर हुने भए त कामचलो सरकारले पनि गर्न सक्थ्यो नि, यो सर्वस्वीकार्य चुनाव गर्नुपर्छ, कतै ढल्किन मिल्दैन भन्ने हिसाबले कतै पनि नढल्किकन दलीय पक्षधरता पनि लिनु मिल्दैन र काम सम्पन्न नगरिकन पनि जान, बिचैमा छोडेर जानु मिल्दैन। अब गृहमन्त्री नै हिँडिसकेपछि त सरकार टिकाउन पनि गाह्रो हुन्थ्यो, फेरि गृहमन्त्री मेरो अवस्था के रह्यो भने अब सरकार गठनको त्यो चाहिँ प्रारम्भ बिन्दुबाटै अग्रसरता लिए किसिमले सूत्रधारको भूमिकामा त्यो परिस्थितिले त्यहाँ
1: तपाईँले पो सूत्रधार, वर्तमान गृहमन्त्रीले त हाइज्याकर भन्नुहुन्छ।
0: होइन, त्यस्तो होइन, त्यो उहाँले बुझेको पाटो उहाँको ठाउँबाट होला, तर हामी जुन 24 गतेदेखि

0: अब 23 गते रातिदेखि नै म क्रियाशील भएको हो, किन भन्दा घाइते भेट्न गएको हो। 24 गते बिहान चाहिँ सुशीला कार्कीले नै ल ओमजी घाइते भेट्न जाउँ भनिसकेपछि घाइते भेट्न गएको। अब त्यसपछि घाइते भेटेर निस्किँदाखेरि हस्पिटलको बाहिरपट्टि अब आन्दोलनकारीहरू पीडितका परिवारजनहरू त्यहाँ हुनुहुन्थ्यो, उहाँहरूले नै हामी अब उहाँहरूको भावना के थियो भने अब मुलुक अभिभावक विहीन जस्तो भयो, हजुर अगाडि बढिदिनुपर्छ, हजुरले बोलिदिनुपर्छ, हजुरले हामीलाई जोगाउनुपर्छ, राष्ट्र जोगाउनुपर्छ भनेर त्यही नै त्यही सिभिल हस्पिटलको बाहिर गेटमा मलाई लाग्छ 8:30 को बिचमा नै अब त्यो कुराहरू आइसकेपछि र उहाँले जे अभिव्यक्ति दिनुभयो, उहाँले एउटा अभिभावक जस्तो एउटा आमाको जस्तो चाहिँ अभिव्यक्ति दिइसकेपछि अब त्यसपछि उहाँले केही न केही उहाँले हामीले जिम्मेवारी लिनुपर्छ यसमा भनेर हामीले त्यो दिनदेखि नै जिम्मेवारी लिएको हो। हामीले त त्यसै दिन नै अब हिंसा के गरेर रोक्ने भनेर त्यसै दिन नै चारैतिर चाहिँ विध्वंस भएको देखेपछि अब मान्छेहरूको हताहती भइरहेका खबरहरू सुनेपछि मुलुक त जोगाउनै पर्छ भनेर चाहिँ त्यो दिन नै 24 गते नै आर्मीको चिफ साहबसँग पनि हजुरले कुरा गर्नुहोस् एकचोटि, अब अन्तिममा अब राष्ट्र जोगाउनु त उहाँहरूले हो, अब पुलिस कर्मचारी तन्त्र अब सबै भ्याकुमको अवस्थामा डिफाउन्टको अवस्थामा छ भनेर चाहिँ एउटा समन्वय गर्नु छ, जसरी भए पनि यो हिंसा रोक्नुपर्छ भन्ने
1: सुशीला कार्कीको कामना अब
0: होइन त्यो भावना त्यस्तो पलायो त्यतिखेर त्यो परिस्थिति होइन त्यो तपाईँले सोच्ने मैले सोच्ने अर्कोले सोच्ने त्यस्तो अवस्थामा एउटै हुन जाँदो रहेछ त्यो, किनभने त्यहाँ भ्याकुम थियो, सरकार चाहिँ अभिभावक भएन अभिभावक जस्तो भएन यो त हत्यारा भयो भन्ने भाष्य बन्यो त्यहाँ, यतापट्टि अब सरकारले चाहिँ अब उचित निर्देशन पनि दिएन, समन्वय पनि गरेन सुरक्षा संयन्त्रहरूसँग, त्यो भएपछि अब सुरक्षा संयन्त्र कर्मचारी तन्त्र सुरक्षा फौजले पनि अब हाम्रो चाहिँ पोलिटिकल मास्टर उहाँ हो या होइन भन्ने दुविधामा परिसकेपछि लेजिटिमेसीको क्राइसिस थियो, त्यो पावर चाहिँ सिफ्ट हुने त्यो चाहिँ चरणमा थियो, त्यो जङ्क्चरमा थियो, त्यस्तो बेलामा उहाँ प्रकट हुनुभएको त्यसलाई चाहिँ अब पोलिटिकल्ली क्यापिटलाइज गर्ने त्यो सूत्रधारको रूपमा चाहिँ
1: प्रकाश सर्यालको सन्दर्भमा तीनटा कुरा छ नि
0: हजुर
1: होइन, यो इतिहासले पनि समीक्षा गर्ला, तपाईँ आज फर्स्ट ह्यान्ड अगाडि हुनुहुन्छ, तपाईँले जवाफ दिने सबभन्दा अप्रोप्रिएट मान्छे हो भन्ने लाग्छ। एउटा चाहिँ सुशीला कार्कीसँगको निकटताका कारणले गर्दा 24 गते भदौ 24 गतेबाट फागुन 21 गते या चैत 13 गतेसम्म उहाँको वैशाखीका रूपमा निरन्तर रूपमा ओम प्रकाश अर्याल रह्यो भन्ने एउटा, दोस्रो यो सरकार जसले बनाइदिया थियो त्यसको एउटा गोटी हो ओम प्रकाश, त्यो कारणले ओम प्रकाश त्यहाँ रहिरह्यो कसको बुझ्नुभयो होइन के एउटा फाउन्डेसन भन्ने छ नि तपाईँहरू जम्मै भएको
0: त्योसँग त अब हाम्रो मेरो त कुनै केही पनि त्यो
1: होइन
0: एउटा क्वेसन गरे पनि त्यसमा कोही पनि लिङ्क हुँदैन
1: थप जोड्दिन। तेस्रो चाहिँ हामीले उसलाई कानुनी सहायताका लागि बोलाएका थियौँ तर ऊ त आफै पो मन्त्री भएर आइदियो भन्ने वर्तमान गृहमन्त्रीज्यू लगायतको जे छ त्यो तिन मध्ये कुन सत्य थियो
0: तिनवटैमै विश्लेषण गर्नुपर्छ होइन
1: सत्य हो
0: अरू पनि चौथो पनि सत्य हुन सक्छ होइन अब निकटता भन्ने कुरा यस्तो छ अब यो हाम्रो सोसाइटीको अलि चिन्तन परम्परा नै अलि बेठिक छ, हामी लोकतन्त्रमा छौँ, हामी इक्वल सिटिजन हो, उहाँ न्यायाधीश हो अग्रज हो प्रधान न्यायाधीश भइसकेको मान्छे हो, उहाँको निकट हुनु उहाँसँग सम्बन्ध हुनु भन्ने कुरालाई त्यो त्यो ढङ्गले मात्रै निकटता उहाँले चाहिँ कृपा गरेको भन्ने हिसाबले भन्दा पनि कतिपय कन्टेक्स्टमा सिनियर जुनियर भए पनि सहकर्मी पनि भइन्छ नि होइन, आन्दोलनका फ्रन्टहरूमा अभियानहरूमा हामी अब सँगसँगै पनि छौँ, त्यस कारणले अब त्यो चाहिँ एकदम हामीभन्दा धेरै माननीय पूजनीय मान्छे हो, तर यसको मतलब उहाँले कृपा गरेको भन्ने अर्थमा निकटतालाई त्यसरी चाहिँ त्यो होइन, हामी सँगसँगै सूत्रधारको भूमिकामा थियौँ, हामी बरु उहाँलाई चाहिँ यो गर्दा उचित होला भनेर मैले सल्लाह दिन्थेँ, उहाँको दिमागमा केही कुरा आयो भने पनि यो गर्दा के होला भनेर छलफल गर्ने पहिलो व्यक्ति यो मामिलामा म थिएँ होइन, त्यो हिसाबले हामी सँगसँगै सूत्रधारको भूमिकामा थियौँ। अर्को त्यो बारबारा फाउन्डेसन भन्नेसँग त मेरो कुनै केही पनि कहिले कुनै कार्यक्रममा पनि
1: जोडिएका बाहेक मान्छे त्यो सरकारमा मन्त्री हुन सक्थे
0: किन्न सक्नु छन् नि अधिकांशै त्यस्तै हुनुहुन्छ नि। त्यसपछि अर्को कुरा तपाईँले जे गर्नुभयो अब
1: त्यो त मैले गरे होइन
0: यस्तो छ, अब यो समस्या समाजमा किन आयो द्वन्द किन आयो भनेको यो अलि सबैतिर मैले कोही व्यक्ति विशेषलाई भन्दिनँ, अब कोही एकदम नार्सिसिस्ट छ, अब अरूको भावना के छ अरूले के भूमिका खेल्या छ भनेर अब त्यो चाहिँ असंवेदनशील भएर कोही बोल्दैछ भने पनि अब त्यसको काउन्टर गरेर हिँड्दाखेरि द्वन्द्व बढ्ने हो, अब द्वन्द्व आगो देश आगोमा झलिरहेको बेलामा थप चाहिँ द्वन्द्व भड्किने गरी कसैलाई चाहिँ हामीले अपमानित गर्नु पनि भएन, अब काउन्टर न्यारेटिभ दिनु पनि भएन, होइन, यथार्थ चाहिँ त्यो हाम्रो पोइन्ट अफ भ्यूबाट हेर्दाखेरि अब सुशीला कार्कीको चाहिँ प्रस्ताव गरेकै मैले हो। अब कतिपय साथीहरूले त जेनजीका जो प्रतिनिधिहरू आर्मीको हेडक्वार्टरमा आउनुभएको थियो उहाँहरूले सुशीला कार्कीको नाम पनि सुन्नुभएको रहेछ, त्यो सम्मको पनि अवस्था।
1: तपाईँ ठ्याक्कै तपाईँले भने जस्तै उहाँहरूले जुन सामाजिक सञ्जालमा एउटा प्लेटफर्ममा उहाँहरूले चाहिँ प्रधानमन्त्रीका नाममा सफल गर्दै हुनुहुन्थ्यो, त्यहाँ अग्रपङ्क्तिमा सुशीला कार्कीको नाम थिएन।
0: होइन, त्यो त चाहिँ मैले अब त्यहाँ सैनिक मुख्यालयमा मलाई पनि 24 गते बेलुकी अथवा रातिदेखि नै जेएनजीका केही साथीहरूले अब चाहिँ सेनासँग वार्ता हुने भयो, वार्तामा हामीले केही मागपत्रहरू लेखेर ल्याउनुहोस् भनी भन्नुभएको छ, भनिसकेपछि केही मागपत्रहरू हामीले यसरी यसरी लेख्दैछौँ सर हजुरले पनि हेरिदिनु भयो भनेर व्हाट्सएपमा पठाइसकेपछि मैले त्यहाँ हेर्दै गएको थिएँ, केही मैले लागेको सुझावहरू दिएको थिएँ। त्यस दिन अब धेरै अब ढिलाइ पनि भयो, सबै थाकेको, असुरक्षा घर जान पनि गाह्रो। त्यसपछि अब हामी राति म त 3 बजे मात्रै घर पुगेका थिएँ, सुशीला कार्की श्रीमानलाई घर पुर्याइसकेपछि त्यसपछि फेरि तिनै साथीले होइन धीरज जोशी उहाँको नामै लिउँ, उहाँ मिडियामा उहाँ आफैले पनि भन्नुभएको छ, उहाँ चाहिँ कानुनको विद्यार्थी को हिसाबले अब कानुन क्षेत्रमा अग्रजलाई मान्ने जुन परम्परा छ अब त्यसमा उहाँले मेरो मर्यादा राख्दै आएको, मैले पनि उहाँलाई सकेको यो कानुनी क्षेत्रमा मैले चाहिँ उहाँलाई यो विधामा मैले केही ओरिएन्टेसन अब मैले सकेको गर्ने हिसाबले त्यो हिसाबले चाहिँ उहाँले फेरि भोलि चाहिँ अब सैनिक हेडक्वार्टरमा पनि हजुर आइदिनु पर्यो, किनभने त्यहाँ बिस्तरी मान्छेहरू छन्, अब केही पनि थाहा छैन कानुनका विषयहरू थिए, केही थाहा छैन, हजुर चाहिँ आउनै पर्छ नत्र यो अगाडि बढ्दैन है सर, हजुरले हुन्न भन्न पाउनुहुन्न भनेर भन्ने कुरा उहाँले गर्नुभयो। त्यसपछि मैले सोच विचार गरेर त्यसपछि किन अब त्यहाँ सैनिक मुख्यालयमा जाने कुरा अब हामी जस्तो एउटा स्थापित कानुन व्यवसायीहरूलाई चाहिँ अब कचित उचित हुन्छ या हुँदैन, के अर्थ जान्छ यसको, अर्थ अनर्थ के हुन्छ, भोलि त्यहाँ गएर सुरक्षा असुरक्षाको अवस्था के छ, के को लागि हो भन्ने कुरा पनि प्रष्ट छैन भनिसकेपछि पछि चाहिँ मैले सल्लाह गरी मनन गरिसकेपछि चाहिँ म चाहिँ गएँ, किनभने विकल्प कोही थिएन, अरू कोही जाने अवस्था रहेनछ त्यहाँ। त्यसपछि अब सेनाकै गाडी उहाँहरूले पठाइदिनु भयो, जेएनजीकै साथीहरूले समन्वय गरेर सेनाको गाडी पठाएपछि सेनाको गाडीमा त्यसरी गएर अनि त्यो वार्तामा बस्दाखेरिको अवस्थामा अनि चाहिँ अब जेएनजी साथीहरूले 2 दिन चाहिन्छ हामीलाई प्रधानमन्त्रीको नाम यकिन टुङ्ग्याउनको लागि भन्ने कुरा उहाँहरूको थियो, यता सैनिक नेतृत्वको कुरा चाहिँ 2 दिनसम्म लम्ब्याउनु हुँदैन, यो हामीले अहिले सेना परिचालन भएको यो जे गरिरहेछौँ यो पनि हामीलाई कसैले जिम्मेवारी दिएर गरेको होइन, खालि मुलुक जोगाउनलाई गरेको हो, अहिले खालि सिभिलियन टु सिभिलियन पावर ट्रान्सफर भइरहेछ, बिचमा सेना छैन भन्ने सन्देश दिनुपर्छ, हामी चाहिँ अब एकदम प्रतिष्ठित संस्था हो अन्तर्राष्ट्रिय रूपमा, कहीँ पनि मिलिट्री टेक ओभर भयो भन्ने म्यासेज नजाओस्, सेनाले कु गर्यो भन्ने म्यासेज नजाओस्, यो चाहिँ हामी कहीँ पनि हुँदैनौँ, खालि यति गरिसकेपछि एकजना व्यक्तिको नाम दिइहाल्नु हो भने त्यसपछि हामीले बाँकी अरू छलफल मागका कुरा सम्बन्धमा त यो राजनीतिक विषय हो, त्यो राष्ट्रपतिज्यूसँगै गर्नुपर्छ भन्ने कुरा भयो। अब जेएनजीहरूले जेएनजीका प्रतिनिधिले 2 दिन समय माग्नु भएको थियो डिस्कोर्टमा, हामी त भोटिङ गर्नुपर्छ भन्नुभएको थियो, सेनापतिज्यूले चाहिँ 2 दिन होइन 1-2 घन्टाभित्र दिनुहोस्, यो अहिले सहमति गराएर ल्याउनु पर्यो भन्नुभएको थियो, त्यहाँ गएर सोध्नु पर्यो, सोद्धाखेरि अब विभिन्नले विभिन्न नामहरू भन्नुभयो, त्यसमध्ये मैले चाहिँ अब सुशीला कार्कीको मैले नाम दिएँ त्यहाँ होइन, नाम दिइसकेपछि
1: तर मैले एउटा विषय के थाहा पाएको थिएँ भने सर, यो मलाई लाग्छ अहिलेसम्म तपाईँले कहीँ खोल्नु भएको छैन जस्तो लाग्छ, मैले पनि यो प्राप्त गरेको सूचना तर बाहिर कहीँ पनि भनेको पनि छैन, यो व्यक्तिगत तहमा भएको कुराकानी भए नाताले जुन बिन्दुसम्म सुशीला कार्कीलाई राष्ट्रपति भवनमा शीतल निवासमा पछि लगियो नि, त्यो बेलामा खास गरी सुशीला कार्की र दुर्गा भिनाजु, हामी भिनाजु भन्छौँ उहाँलाई होइन, उहाँ सहित गएर त्यहाँ जाँदासम्म पनि सुशीला कार्की सकेसम्म प्रधानमन्त्री हुन नपरोस्, प्रधानमन्त्री हुन उहाँ नमानेको,
0: उहाँको श्रीमानले दुर्गा सुवेदीले चाहिँ नहुन नै भन्नुभएको उहाँले होइन, यो चाहिँ यो तिमी मारिन्छौ, यो चाहिँ गर्न हुँदैन, तिमी तिम्रो उमेरले पनि त्यस्तो दिँदैन, त्यो नगर,
1: उहाँको नेचर पनि त्यस्तो समन्वयकारी होइन,
0: हजुर उहाँले नगर
1: टाइपको हो नि त,
0: नगर यो चाहिँ यो हुने कुरा होइन, यो नगर भन्नुभयो कुनै कुनै पोइन्टमा उहाँले। त्यसपछि होइन अब को छ त भन्ने कुरा भएपछि अब के गर्ने, मुलुकले मागेपछि के गर्ने, मुलुक जोगाउनु पर्छ भन्ने कुरा फेरि उहाँले गर्नुभयो होइन, यी कुरा चाहिँ म साक्षी नै छु त्यसमा।
1: जस्तै अर्को एउटा पनि तपाईँले खोल्न मिल्छ कि मिल्दैन मलाई थाहा छैन, जब प्रधानमन्त्री हुनका लागि दलहरूसँग सोध्नुपर्छ भन्ने बिन्दुमा राष्ट्रपति पुग्नुभयो, राष्ट्रपतिले जस्तै केपी ओलीको कन्सेन्ट लिएको कुरा होइन, प्रचण्डजी त्यो बैठकमा त्यहाँ चाहिँ वर्षमान पुनजीहरू प्रचण्डजीहरू माधव नेपालजीहरू गएको विषय त छँदैछ, जब राष्ट्रपतिले चाहिँ शेरबहादुर देउवालाई टेलिफोन गरेर सोध्नु भएको तपाईँलाई घटना याद छ?
0: अनि उहाँले भित्र गएर धेरैलाई सोध्नुहुन्थ्यो, कतिपय त्यहीँ भित्र हुनुहुँदो रहेछ होइन, राष्ट्रपति कार्यालयभित्रै निवासमै हुनुहुँदो रहेछ, त्यो चाहिँ हामीसँग प्रत्यक्ष भेट गराउनु भएन, बिचमा निस्किनुहुन्थ्यो, भित्र गएर भेट्नु भएको रहेछ, त्यहाँबाट फोन गर्नुहुँदो रहेछ, अनि त्यसको आधारमा चाहिँ अब फेरि यता हामीसँग छलफलमा बस्नु भएको थियो, त्यो समन्वय गरेको पनि उचितै हो खासमा।
1: तर शेरबहादुरजीले दिएको जवाफ चाहिँ कस्तो भने, अब सरकार परिवर्तन गर्नुपर्ने भयो, नयाँ सरकार बनाउनु पर्ने भयो, केपी ओलीजीको ऊ भइहाल्यो, अब नयाँ सरकारलाई तपाईँसँग सहमति लिन लागेको नयाँ प्रधानमन्त्रीका लागि भनेर राष्ट्रपतिले भन्दा शेरबहादुरजीले अँ अब प्रधानमन्त्री त म त हो नि, ओलीपछिको पालो मेरो हो, त्यस्तो अवस्थामा पनि जे जवाफ दिनुभयो त्यसले पुराना राजनीतिक दलका नेताहरूको मनोवृत्तिलाई रिफ्लेक्ट गर्दैन?
0: यो त पहिलोचोटि तपाईँबाटै सुने मैले, त्यहाँ त त्यो कुरा प्रकट भएन, कसैले पनि त्यस्तो आकाङ्क्षा पालेको जस्तो लागेन। सुशीला कार्कीको नाम आउँदा बित्तिकै नै स्थिति सामान्यीकरण मा ठुलो भड्को मारेको, त्यो सैनिक मुख्यालयबाट समाचारमै आयो होइन, मिडियाहरूले सबैले गरे, जेएनजीहरूले प्रत्यक्ष त्यहीँबाट कुरा गरे, जेएनजीका केही प्रतिनिधिहरूले मेरै टेलिफोनबाट 18-19 मिनटसम्म सुशीला कार्कीलाई आमा सम्बोधन गरेर हजुरले जिम्मा लिनुपर्छ, ल अब हामीले पहिलोचोटि महिला प्रधान न्यायाधीश प्रधानमन्त्री पाइयो, हजुर चाहिँ एकदम दरोसँग खुट्टा टेकेर अगाडि बढ्नुपर्छ भनेर त्यही नै इन्डोर्स गरेका हुन् र त्यो चाहिँ आम रूपमा देशभरि नै देशभरि देश बाहिर सबैतिरबाट त्यो इन्डोर्स त्यही नै भएको थियो, त्यो त 25 गते उहाँको नाम इन्डोर्स भइसकेको थियो।
1: संविधान हाम्रो संविधानले त सुशीला कार्कीलाई त्यसरी प्रधानमन्त्री बनाउनु मिल्दैन थियो नि होइन,
0: होइन अब मुलुक जोगाउनु पर्ने थियो, संविधान जोगाउनकै लागि गरेको हो त्यो,
1: जोगियो कि घाइते संविधान रह्यो?
0: होइन संविधान त अहिले त जोग्यो, पुरापुर जोग्यो,
1: त्यति बेला त घाइते भयो,
0: त्यतिखेर घाइते भयो, त्यो त विद्रोहले गर्यो नि, विद्रोहले कतिपय नर्म्सहरू चेन्ज गरिदियो नि, त्यो सत्ता पलटै भएको हो त्यो होइन, जसको म्यान्डेट थियो जसको निर्वाचितहरूको उहाँहरूको म्यान्डेट भङ्ग गराइदिएको हो, विद्रोहले गरेको कुरा हो नि, त्यतिखेर चाहिँ त्यो खालको पावर चाहिँ ट्रान्सफर हुनै पर्ने, अब उहाँहरूकै रेजिमलाई चाहिँ मान्दिने अवस्था थिएन, त्यसपछि त्यही रेजिम नै कायम हुनुपर्छ भनेको भए फेरि मुलुक द्वन्द मुलुकको द्वन्द चाहिँ निरन्तरता पाउँथ्यो, गृहद्वन्द्वमा पनि जान सक्थ्यो नि।
1: तपाईँ अब त्यहाँ पनि तपाईँले फेरि कुरा लुकाउन पनि सक्नुहुन्छ किनभने एकदमै सन्तुलित मात्रै बोल्ने मान्छे ओम प्रकाश आर्याल होइन, त्यहाँ संविधान राख्ने कि नराख्ने भन्ने विषय पनि राष्ट्रपतिको निवासमा यो संविधानै राख्नु हुँदैन भन्ने एउटा पक्ष पनि प्रस्तुत भएको थियो र कसैले चाहिँ त्यहाँ संवादको क्रममा यो संविधानै नराखेर भ्याक्युममा जान्छ नि भनेपछि कोही एकजना पात्रले चाहिँ आफ्नो चाहिँ झोलाबाट मसँग अन्तरिम संविधान छ भने झिक्ने पात्र पनि हुनुहुन्थ्यो,
0: त्यो कुरा त्यतिखेर मैले थाहा पाइनँ, तर पछि मैले एकदम एकदम त्यहाँको प्रत्यक्षदर्शी त्यहाँ सहभागीबाटै भन्नुभयो भएको रहेछ होइन, त्यो चाहिँ झोलाबाट निकालिएको कुरा थियो, खास गरेर त्यो चाहिँ सैनिक मुख्यालयमा म पुग्नुभन्दा अगाडिको कुरा रहेछ, त्यो चाहिँ 25 गतेको कुरा हो, त्यो राष्ट्रपति
1: तपाईँले चाहिँ त्यो देख्न पाउनु भएन,
0: त्यो भएन पछि चाहिँ
1: प्रत्यक्षदर्शी हुनुहुन्थ्यो भने लिएर एकचोटि पढ्न पर्ने रहेछ के लेखा रहेछ भन्नुहुन्थ्यो क्या,
0: अनि त्यसमा पछि कुरा भयो नि भलाकुसारी हुँदाखेरि अब मेरो उपस्थितिले त्राण मिल्यो भन्ने कुरा त्यहाँ आयो, हजुरको उपस्थिति देखेपछि त्राण मिल्यो, किन भन्दा यहाँ त अब कसैले केही बुझिया पनि थिएन, अब यस्तो अप्ठ्यारो कुराहरू आएको थियो, जब चाहिँ सरको चाहिँ त्यहाँ प्रेजेन्स भयो त्यसपछि हामीलाई त्राण मिलेको भन्ने कुरा पछि भन्नुभयो, त्यसपछि त हामीले संविधान बाहिरको कुरा गरेनौँ, हामीले संविधानलाई नै रेस्टोर गर्ने मात्रै कुराहरू गर्यौँ,
1: जसरी तपाईँहरू अगाडि बढ्नुभयो नि र जे प्रकारको अप्स एन्ड डाउन एभ्री डे देखिन्थे,
0: हजुर
1: एकातर्फ पुराना राजनीतिक दलहरूले बारम्बार टाउको उठाउन खोज्ने प्रयास गर्ने कुरा, तपाईँले नै मैले त्यति चर्को र त्यति अप्रिय शब्द ओम प्रकाश आर्यले बोलेको जीवनमा सम्भवतः त्यति बेलै सुने होला होइन, त्यस्तो बोल्नुपर्ने सम्मको अवस्था र एकदमै धेरै आलोचना हुने, अर्को जसले तपाईँहरूलाई बनाइदिएको उनीहरूले तपाईँहरूलाई जति बेला पनि काखमा राखेर दुध भए दुध खाऊ, पानी भए पानी खाऊ, नभए बिस खाऊ, त्यो त एकदमै अप्ठ्यारो सिचुएसन होइन?
0: अप्ठ्यारो थियो तर त्यसमा हामी गए पनि चुकिया छैन, खालि चाहिँ हाम्रो एक्सप्रेसनमा तल माथि भएको, तर कानुनी दायराभन्दा बाहिर जान मिल्दैन, मुलुक बचाउने भनेकै अब कानुनले नै हो, कानुनी राज्यमा फर्केर पहिला त स्थिति सामान्यीकरण गर्नु पर्यो, यी भनेको आक्रोशका भाव भङ्गीहरूलाई कसरी सम्बोधन गर्ने भन्ने त्यो स्थिति सामान्यीकरणको अवस्थामा चाहिँ हामीले गऱ्यौँ होला, कोही रिसाएर आएको छ भने अब उसको भावनाको कदर गर्दै होइन आफू रिसाइदिएर हुन्छ कि आफू खुसी भएर हुन्छ कि आफूले गाली सहिदिएर हुन्छ कि अथवा उनीहरूले जस्तै कतै चाहिँ फेरि उनीहरूको प्रतिनिधित्व गर्दै बोलेको देखिनुपर्ने उनीहरूको एजेन्डाहरूलाई चर्कोसँग उठाइदिएको पर्छ कि अब यी सबै कुराहरू हामीले त्यो चाहिँ गरेको त्यो चाहिँ आर्ट अफ नेगोसिएसनभित्र आर्ट अफ गभर्नेन्सभित्र पर्ने कुरा हो खास गरेर क्राइसिसको बेलामा त्यही गरेर तर हामी कानुनी राज्यको पुनर्बहाली गर्ने संविधानको पुनर्बहाली गर्ने त्यसको लागि अन्तिममा त चुनावै गर्नुपर्ने हुन्छ संविधानको
1: समय एउटा त्यति बेला त भन्नु भएन तर पछाडिको अभिव्यक्ति हेर्दाखेरिमा चाहिँ सुशीला कार्कीले जेनजीको समूहहरूले जे प्रकारका दुःख दिए जे भन्थे जेनजीका नाममा जे भोग्यो त्यसबाट उहाँमा चाहिँ पछिल्लो दिनमा चाहिँ एकदम इरिटेसन जस्तो अहिले त अलमोस्ट त्यो टाइम प्रतिको फ्रस्ट्रेसन जस्तो जे प्रस्तुति देखिन्छ नि यो बेकारमा फसिएछ बेकारमा यहाँ आइएछ त्यस्तो कति भयो तपाईँलाई
0: त्यो चाहिँ होइन मैले त अब त्यो अब एकातिर अब विकल्प हुनु पर्यो नि त विकल्प थिएन नि विकल्प भइदिया भएदेखि त हामी छोडिदिन्थ्यौँ नि विकल्प थिएन नि सुशीला कार्कीको विकल्प को हुने अथवा गृहमन्त्रीको विकल्प को हुने यो भन्दा फेरि बेटर चाहियो नि किनभने अब त्यो त अब यो गृहमन्त्रीको पद त यदि यो डिरेल्ड भएको भएदेखि सेक्रिफाइस हुने पहिलो व्यक्ति त गृहमन्त्री नै हुन्थ्यो त्यसमा त्यो सबै चाहिँ जोखिम लिएकै हो जानी बुझिकन लिएको हो अब सुशीला कार्की श्रीमानकै सम्बन्धमा भन्दाखेरि त उहाँको वार्ताकै क्रममा त्यो त सुरुवातमा चाहिँ अब दुर्गा सुवेदी ज्यूले भन्नुभएको कुरा त्यो हो तर फेरि छलफल गरेपछि उहाँ पनि सहमत हुनुभएको त्यसमा होइन ठिक छ गर्नुपर्छ भन्ने भयो उतार चढावको कुरा थियो तर नेगोसिएसन लम्बिँदै जाँदाखेरि अब संसद विघटन नगरिकन अब नै प्रधानमन्त्री हुनुपर्छ संसद विघटन नगर्ने भन्ने कुरामा अलि अडान रहिरहँदाखेरिको अवस्थामा र त्यही बिन्दुमा चाहिँ फेरि जेएनजीका कतिपय प्रतिनिधिमूलक केही जेएनजी जोसँग त्यतिखेर त्यो राति भेट भयो उहाँहरूले यति पनि गर्न नसक्ने भनेर अलि चाहिँ अलि दुर्व्यवहार भएको हुनाले त्यति धेरै सिनियर मान्छे हामी सबैले यत्रो श्रद्धा गरेको मान्छेलाई भर्खरको केही चाहिँ व्यक्तिहरूले चाहिँ उहाँहरूले चाहिँ अलिक दुर्व्यवहारपूर्ण अभिव्यक्ति दिएपछि उहाँले म चाहिँ अब मलाई मतलब छैन म चाहिँ मलाई हुनु पनि छैन म चाहिँ घरतिर लागेँ बुढा र म अब घर जान्छौँ म स्विच अफ गरेर बस्छु मलाई चाहिँ नबोलाउनु होला जेसुकै होस् भनेर चाहिँ अलि चाहिँ त्यसरी हिँड्नु भएको पनि हो उनलाई होइन तर अब पछि अब म फेरि नेगोसिएसनमा म निरन्तरता दिएँ राष्ट्रपति कार्यालयमा निरन्तरता दिएपछि पछि अब सहमतिमा पुगिसकेपछि फेरि गाडी नै लिएर घरमै गएर ल यहाँ चाहिँ अब सबै सहमति भयो अब हजुर पछाडि हट्नु हुँदैन हजुर त लिनै पर्छ भनेर मैले केही सफ्ट जेएनजीहरूलाई लिएर गएको
1: थिएँ किनभने तपाईँ त 24 गते पछाडिको त सबै घटनामा झन्डै झन्डै प्रत्यक्षदर्शी हो
0: हजुर
1: मैले विश्वास गर्न नसकेको त्यसको कारण छ पछाडि म तपाईँलाई अनौपचारिक भन्नुला मैले विश्वास गर्न नसकेको कुरा चाहिँ के छ भने जहाँ केपी ओलीलाई 10 दिनसम्म राखिया थियो राष्ट्रपति र प्रधान सेनापति दुवैजना उहाँलाई हेलिकप्टरमा चढेर त्यहाँ भेट्न जानुभयो र त्यहाँ उहाँहरूको छलफल भएर फर्केर आइसकेपछि केपी ओलीको कन्सर्न चाहिँ त्यहाँबाट ल्याओ भन्ने विषय बाहिर आयो राष्ट्रपति उपत्यका बाहिर जानुभयो त्यो बिचमा
0: त्यो त मैले पनि अब पत्रिकामा आयो होइन आएपछि मैले हिजो मात्रै थाहा पाएको यो कुरा
1: मैले पनि यो रेकर्ड
0: गर्दा अगाडि चाहिँ मैले थाहा पाएको थिइनँ त्यो कुरा त्योभन्दा अगाडि राष्ट्रपतिज्यू त्यतिखेरको प्रधानमन्त्री ज्यू राजीनामा दिइसकेको अवस्थाको प्रधानमन्त्रीज्यूलाई भेट्न जानुभयो भन्ने कुरा चाहिँ मैले हिजो मात्रै थाहा पाएको
1: तपाईँलाई त्यस्तो लाग्छ
0: होइन त्यो त भएरै होला त्यो त
1: किनभने फेरि भन्ने व्यक्ति नै तत्कालीन राजीनामा दिएको प्रधानमन्त्रीको श्रीमती हो उहाँ त्यहाँसँगै हुनुहुन्थ्यो
0: हजुर अब त्यो यथार्थ नै होला
1: त्यो जानकारी थिएन
0: हजुर त्यो त्यो चाहिँ खालि संसद विघटनसँग सम्बन्धित विषयमा कन्सेन्ट लिनलाई फेरि केही औपचारिकता पनि थियो नि जस्तो सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनेमा पनि फेरि सिफारिस त मन्त्री परिषदको चाहिन्थ्यो नै होइन उहाँको त्यो कन्सेन्ट लिनु पर्ने थियो अब सिफारिस त्यो चाहिँ मन्त्री परिषदको निर्णय चाहिँ अथवा उहाँको सिफारिस चाहिँ हुनुपर्ने
1: सेनाको ब्यारेकमा उहाँहरूकै भाषामा चाहिँ एक प्रकारको कुको शैलीमा उहाँलाई साइन गर्न लागिया रहेछ भनेर बुझ्न मिल्यो
0: त्यस्तो त होइन त्यो कु भएको भए त सेनालाई के गाह्रो थियो र पब्लिकले पनि सेनाले लिँदै हुन्छ बरु यस्तो असुरी चुत्नु मुलुक घुम्नु भन्दा भन्ने भावना पनि पलाइसकेको थियो नि कतिपयको सेनाले चाहेको भए त कि उसको पोलिटिकल एम्बिसन भएको भए त उसलाई के गाह्रो नै थिएन नि पोलिटिकल एम्बिसन मैले सेनाको देखिनँ बिल्कुलै देखिन।
1: सेनाको भूमिका समन्वयकारी रह्यो,
0: मैले त त्यही नै देखेँ, मुलुक जोगाउनु पर्छ भन्ने नै हो। किन
1: भन्दा
0: सबै धरोहर ढलिसकेको अवस्थामा, अब राज्य विहीनताको अवस्थामा, अब सबै अकर्मण्य भए पनि, अब पोलिटिकल लिडरसिप चाहिँ अकर्मण्य भए पनि, कुनै निर्णय गरेर सेनालाई डिप्लोय नगरे पनि आखिरी मुलुक त जोगाउनु पर्यो नि त।
1: तर यसो भन्छ नि मान्छेहरू त हुन् सर, यस्तो सेना के काम, मलाई त्यो शब्दसँग त मेरो सहमति छैन, यस्तो सेना के काम जसले आफ्नो परमाधिपति जोगाउँदैन, यस्तो सेना के काम जसले सिंहदरबार र सर्वोच्च अदालत जोगाउँदैन, यस्तो सेना किन चाहियो भन्नेहरू पनि छन् नि।
0: होइन, यस्तो छ, सुरक्षा फौजलाई राजनीतिक भिडको विरुद्ध यत्तिकै परिचालित हुन दिने भनेदेखि त कुनै पनि समाज सुरक्षित रहँदैन। अब अरू खालको क्रिमिनल एक्टिभिटीहरू देखियो, एपरेन्टली देखियो, अब त्यस्तो बेलामा गर्ने कुरा अब आफै सुनिर्देशित भएर गर्ने कुरा एउटा प्याटर्न छ होइन, तर राजनीतिक भिडमाथि सरकारसँग समन्वय नगरिकन, सरकारको निर्णय नभइकन चाहिँ गर्न मिल्दैन, त्यो गलत।
1: अर्को एउटा तपाईँलाई अलिक विवादित बनायो, तपाईँलाई यो प्रश्न नसोध्दै हुन्थ्यो जस्तो लाग्छ होला, राष्ट्रिय सभाको सदस्यमा आफ्नो नाम आफैले सिफारिस गर्ने कुरा,
0: त्यो चाहिँ आफ्नो नाम आफैले भन्ने त अर्थ, अब यो
1: मन्त्री परिषदको सदस्य हो,
0: मन्त्री परिषद यस्तो छ, मन्त्री परिषदको त्यो अन्तिम मन्त्री परिषद थियो, सहितको एकलाई थोरै स्पष्ट गरौँ, यो चाहिँ बुझाइलाई
1: प्रकाश आर्याललाई चाहिँ सबभन्दा लोभी र उसको नैतिकतामाथि प्रश्न उठाउने घटनाको रूपमा मान्छे लिन्छन्, त्यो भएर तपाईँले बरु समय लिएर स्पष्ट गर्नुहोस्।
0: यस्तो छ, पहिलो कुरा यो म यसमा आसक्ति छैन, यो नगर्दा हुन्छ होइन, अर्को मान्छेलाई गर्दा हुन्छ, यसमा मेरो आसक्ति छैन होइन, म लेखेर पनि दिउँला होइन, ठिक छ, एउटा त्यो कुरा हो। त्यस दिन अन्तिम मन्त्री परिषदको बैठक थियो र गृह मन्त्रालयको पनि प्रस्ताव थियो, त्यतिखेर सञ्चार मन्त्रीले राजीनामा दिइसकेका हुनाले सञ्चार मन्त्री नभएको अवस्थामा प्रवक्ताको जिम्मेवारी पनि मलाई नै मन्त्री परिषदले नै तोकेका थियो, म सहितकै मन्त्री परिषदले पहिले तोकिसकेका थियो, त्यो अवस्थामा थियो। अब त्यो अन्तिम मन्त्री परिषदको समापन मन्तव्यको क्रममा, सायद त्यो निर्णय पनि वेबसाइटमै होला मन्त्री परिषदको अन्तिममा छ, त्यो प्रधानमन्त्रीज्यूले आफूमा रहेको अन्तर्निहित अधिकार, किन भन्दा क्याबिनेट सिस्टम भनेको अल इन अल चाहिँ प्रधानमन्त्री नै हो, हामीले सही पनि गर्नु पर्दैन, त्यहाँ खालि उहाँले चाहिँ यो निर्णय यही हो भनेपछि रिजर्भेसन भन्ने हुँदैन, त्यो भइसकेपछि उहाँले समापन मन्तव्य अलिक भावुक हिसाबले पनि दिनुभयो, अनि अब उहाँले चाहिँ ओमजी र अर्को मन्त्रीज्यूको पनि नामले तपाईँ चाहिँ दुवैजना अब नबोल्नु होला होइन,
1: अर्को मन्त्रीज्यू भने रामेश्वर खनाल
0: जे सुके होस् त्यहाँ तपाईँहरू बोल्न पाउनुहुन्न यहाँ, मैले चाहिँ मेरो विवेकले यो देख्यो होइन, तपाईँले चाहिँ फेरि पेसामा फर्किने भनेर अस्ति नै भन्नु पनि भएको थियो, पत्रिकाले लेखेको पनि थियो, फेरि त्यो उहाँकै अगाडि दलहरूसँगको छलफलको क्रममा अरू अरू मन्त्री फलानु फलान त उता जाने रे, अनि गृहमन्त्रीको के छ भनेर सोध्नु भएको थियो एकजना मन्त्रीले, यसरी दलको नेताले, महासचिवले, अनि मैले म चाहिँ जाँदिनँ, म यतै हो भने त्यही नै भनेको थिएँ, म पेसामै फर्किने हो भनेको थिएँ, त्यो भनेको थिएँ। अब त्यो समय कुरालाई मध्यनजर गर्दै उहाँले होइन ओमजी तपाईँले अब पेसा गरेर खाने होइन, तपाईँले चाहिँ जेन्जी आन्दोलनको चाहिँ स्पिरिट बुझ्नु भएको छ, जेन्जी आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्नुपर्छ, अब यो चाहिँ अन्तरिम सरकारमा बसेर चाहिँ तपाईँले मुलुकलाई योगदान पनि दिइसक्नुभयो, तपाईँसँग अनुभव छ, अब यो अनुभव तपाईँले अब राष्ट्रलाई अब दिइराख्नुपर्छ, तपाईँले राष्ट्र सेवा नै गर्ने हो, तपाईँले चाहिँ अब हुन्न भन्न पाउनुहुन्न है भन्नुभयो, अब मन्त्रीहरू अरू सबै जरक जरुक उठेर अब ताली पड्काउनु भयो होइन, भावुक छेड बनाएर हजुर
1: तपाईँलाई
0: त्यस्तो चाहिँ प्रश्नसँग त्यस्तो केही थिएन, उहाँले त्यो सिफारिस गर्ने कि यतिकै छोडिदिने कि भन्ने कुरा पनि थियो होइन, यतिकै छोडिदिने कि
1: तपाईँलाई पहिले उहाँले कन्सेन्ट डाइरेक्टली लिनु भएको थिएन,
0: त्यस्तो थियो,
1: अब तपाईँ वकालतमा फर्किनु हुँदैन चाहिँ भन्नुभएको थियो
0: हजुर, उहाँले चाहिँ त्यही हिसाबले ठ्याक्कै पहिला त्यसमा सल्लाह भएको थिएन, मैले यो प्रस्ताव गर्छु, यो निर्णय गर्छु, आज यो निर्णय गर्ने भन्ने कुरा उहाँले गर्नुभयो होइन, उहाँ पनि त्यो समापन मन्तव्यको क्रममा भावुक हुनुभयो, ती सबै अगाडिका कुराहरू स्मरण गर्दै गर्दै
1: उहाँको नियत पनि खराब भएन
0: हजुर होइन,
1: आफूलाई यत्रो सहयोग गरेको अब राजनीतिमै रहोस्, फेरि तपाईँको मनमा पनि वकालत भन्दा राजनीतिमै जाने कुरा त मेरै अन्तर्वार्तामा पनि खुल्या थियो
0: होइन,
1: त्यो सबै चिज मिलाएको थियो, असल नियतकै विषय पनि यो तातो पिँडालु हुँदो रहेछ नि, तपाईँलाई त तातो पिँडालु भयो
0: हो, त्यसमा के भइदियो भने अब प्रवक्ता कोही थिएन त्यहाँ, अरू त प्रवक्ता म नै प्रवक्ता, बाहिर गएर आफ्नो नाम आफै चाहिँ वाचन गरेँ मैले, अब त्यो गरेपछि चाहिँ अलि अस्वाभाविक देखियो होइन, अब अस्वाभाविक देखियो, अब त्यसमा कानुनी प्रश्न उठाएर अधिवक्ता साथीहरूले मुद्दा पनि हाल्नुभयो, तर मुद्दा हालेकोमा फेरि त्यहाँ अब कारण देखाउ आदेश पनि जारी भएन भनेको रिट सुरुदेखि नै संवैधानिक इजलासले खारेज गर्यो होइन, त्यो खालको परिस्थिति त्यतिखेर रह्यो।
1: अहिले चाहिँ त्यो कुन हालतमा छ भन्ने बुझिरहनु भएको छ तपाईँले?
0: छैन, मैले त्यो त चासो नै दिइनँ होइन, चासो नै दिएको छैन। अब यो खासमा राष्ट्रपतिज्यूले रोक्न मिल्ने चाहिँ व्यवस्था संविधानमा छैन। अब कतिपय अवस्थामा चित्त बुझिन भने चित्त नबुझेको कारण सहित चाहिँ फिर्ता गर्दै फिर्ता गरेपछि मन्त्री परिषदले अर्को मान्छेको नाम पठाउँथ्यो होला, त्यति पनि नगरिदिएर होल्ड गर्दाखेरि राष्ट्रपतिज्यूले अब त्यो संस्थाले आफूमा नभएको अधिकार प्रयोग गर्यो कि भन्ने चाहिँ अब संवैधानिक प्रश्न चाहिँ रहेको छ त्यहाँ।
1: तपाईँलाई यस्तो लाग्छ यदि राष्ट्रपतिज्यूले केही कारण देखाएर फिर्ता पठाइदिएको भए मन्त्री परिषदमा त हिजो तपाईँले तपाईँको त्यहाँनिर तपाईँको र मेरो शब्दमा भिन्नता छ, मैले चाहिँ तपाईँलाई तत्कालीन मेयर बालेन शाहको कानुनी सल्लाहकार भनेको, तपाईँले होइन नि म त काठमाडौँ महानगरपालिकाको कानुनी सल्लाहकार
0: होइन,
1: तर तपाईँ वर्तमान प्रधानमन्त्रीज्यूसँग त एकदम नजिक रहेर काम गरेको, त्यसो हुँदा तपाईँको बाटो थप सजिलो हुन्थ्यो, शीतल निवासले नभएको अधिकार प्रयोग गरिदिँदा बाटो अप्ठ्यारो भयो।
0: होइन, म चाहिँ यस्तो भयो, मेरो आफ्नो काम सम्पन्न गरेँ होइन, विधायक निस्किनुपर्छ बाहिर, यो पद छोडेपछि पनि यत्तिकै सडकमा एक्लै हिँड्न सक्ने अवस्थामा अब रहन सकौँ भन्ने मेरो अब त्यो प्रार्थना नै थियो, मेरो प्रेयर नै थियो। त्यो हिसाबले मैले अरू त्यसपछि मेरो धेरै चासोको विषय केही पनि रहेन। मैले त सल्लाह हामी कानुन क्षेत्रका मान्छेहरूको सामान्यतया जो चाहिँ एउटा निष्ठामा रहनु भएको छ, कसैले सल्लाह माग्न आयो भने हामी एकदम ओपनली दिन्छौँ है, हामी धेरै नै खुलस्त रूपमा सल्लाह दिन्छौँ, हामी सहकार्य गर्छौँ। तर कोही अब सल्लाह माग्न नआइकन यत्तिकै सल्लाह दिन जाने चाहिँ परम्परा र त्यो अभ्यास चाहिँ मेरो छैन, त्यो स्वभावै छैन मेरो। त्यस हिसाबले मैले कतै केही सम्पर्क गरे पनि छैन, त्यसपछि पूर्व सम्बन्ध भए पनि मैले गरेको छैन।
1: तपाईँ सत्य बोल्नुहुन्छ भन्ने मैले मानेर
0: हजुर
1: प्रधानमन्त्री बालन शाहसँग उहाँको चुनाव फागुन 21 अहिलेसम्म तपाईँको भेट कतिचोटि भयो भनेर सोध्यो भने उत्तर के हुन्छ?
0: मेरो त त्यही शपथको दिन भयो, त्यति एउटा त हो शपथको दिन राष्ट्रपति कार्यालय,
1: त्यो त सामूहिक भेट भयो नि,
0: त्यति हो, बधाई दियो के छ भन्नुभयो, त्यति त हो नि,
1: त्योपछि
0: छैन, त्यति हो,
1: त्यो पनि पत्याउनु पर्छ,
0: त्यति हो, त्यसमा त अब त के, त्यो त कोही कसैले देखाएर त हुनु पर्यो नि त, त्यस भए त अब केही छैन नि। त
1: तपाईँहरूले त ठुलो त्यो चुनावमा कतिपय नेताहरूको भनाइ र विदाई हुँदै गर्दा तात्कालीन प्रधानमन्त्रीज्यूले भनेकै भनाइलाई पनि आधार मान्ने हो भने पनि रासोपाका लागि एकदम सहजीकरण गरिदिएर गरिदिएको चुनाव भन्छन्,
0: त्यस्तो त मेरो तर्फबाट केही पनि भएन, मैले
1: गृहमन्त्री नै त हुने प्रयोग हुने
0: होइन होइन, त्यही मैले चाहिँ कतै पट्टि नढल्किया हुनाले यसले मलाई पो सहयोग गर्न अर्कोलाई गर्यो कि भन्ने धेरैलाई पर्या होला होइन, अब त्यसरी सोचेको चाहिँ हुनसक्छ, तर म कतै पनि ढल्किएको छैन कतै पनि
1: होइन। मैले अर्को कसैसँग गरेको अन्तर्वार्ता, उहाँ दलपट्टि त्यति ढल्केको मान्छे पनि होइन, उहाँले त मलाई के भन्नु भएको छ भने गत वर्षको फागुन 26 पछाडि नै अथवा 24 पछाडि नै रासोपाकै सरकार हो, अहिले 1 भयो यो सरकारको भन्नुभयो,
0: अनि अब पोलिटिकल न्यारेटिभ त अब उहाँहरूले बनाउनु भएको थियो होइन, तर त्यसरी भन्न पाइएन नि, रासपाकै सरकार,
1: तपाईँहरू त काङ्ग्रेस एमाले माओवादीको त विरुद्धमै हुनुहुन्थ्यो नि,
0: होइन त्यस्तो कहाँ थियो, हो त्यो त भन्नै मिल्दैन, तर हामी त सबैको साझा अन्तरिम सरकार भनेको जेएनजी जनआन्दोलनकारीको पनि हो, जो चाहिँ इमर्ज भएर आउनुभयो एउटा पर्मिनेन्ट स्टेक होल्डरको रूपमा र स्थायी शक्तिकै रूपमा आउनुभयो। जनआन्दोलन भनेपछि त केही न केही त परिवर्तन भयो नि त, राजनीतिक परिवर्तन भयो, राजनीतिक परिवर्तनसँगै त्यसका एक्टरहरू आए, नयाँ एक्टरहरू आए, स्थापित भए, पर्मानेन्टली स्थापित भए, ती एउटा दलमा मात्रै पनि छैनन्, सबैतिर छरिसकेका पनि छन्, उनीहरूलाई पनि स्वीकार्य हुने अवस्थामा रहनु पर्यो हामी, र चाहिँ उनीहरूले जनआन्दोलन जसलाई विस्थापित गर्न खोजेको थियो तर कसैको पनि राजनीतिक अधिकार सधैँको लागि हरण गर्न मिल्दैन, उहाँहरूलाई पनि स्वीकार्य हुनुपर्ने थियो, त्यस कारणले हामी त कतै ढल्किन मिल्दैन थियो।
1: तपाईँहरूले गठन
0: गरेको होइन,
1: तपाईँहरूले गठन गरेको जाँचबुझ आयोगमाथि त प्रश्नै प्रश्न उठ्यो,
0: प्रश्न त उठाउन पाइयो किन भन्दा अब
1: तर व्यक्ति तपाईँले यसरी चयन गरेर ल्याउनु भयो, उहाँले आन्दोलनको बेलामा कस्तो स्ट्याटस लेख्नु भएको थियो भन्ने त्यसलाई
0: त्यो चाहिँ थाहा भएन, उहाँले गौरीबहादुर श्रीमानले पहिला लेखेको स्ट्याटसको बारेमा थाहा भएन,
1: गलत भएछ
0: त्यो होइन, थाहै भएन, उहाँले
1: त्यसो हुँदा त्यो थाहा नभइकन जे गरियो त्यसको पछि जे आलोचना भयो त्यसपछि त निर्णय त गलत भएछ नि,
0: यस्तो भयो त्यतिखेर पनि एकदम बाहिर चाहिँ के थियो भने अब स्थिति सामान्यीकरण गर्नलाई हामीले अब हामीले जाँचबुझ आयोग गठन गरिहाल्यौँ, अब हामीले सुरु गरिसक्यौँ, अब हुन्छ यो आयोगले रिपोर्ट दिन्छ, त्यसपछि हामी कारवाही गर्छौँ। सामान्यतया त्यही नै हो प्रक्रिया, होइन? अहिलेको सरकारले पनि त्यही कुरा स्वीकारिसक्यो अब, होइन? भनेपछि अब त्यो हामीले चाँडैभन्दा चाँडै त्यो गर्नुपर्ने थियो, त्यो मेरै दायित्व थियो। गृह मन्त्रालयबाटै प्रस्ताव जानु पर्थ्यो, ती
1: नामहरू गलतको
0: त्यसमै यस्तो भयो
1: कारक त
0: होइन, यस्तो भयो। त्यो परिस्थिति के रह्यो भने हामीले उहाँभन्दा अगाडि सर्वोच्च अदालतकै सुरुमा त बहालवाला न्यायाधीशलाई भन्यौँ, किन भन्दा त्यहाँ सल्लाह गर्दाखेरि बहालवाला भयो भने सबैले यसको स्वीकार्यता बढ्छ, निष्पक्षता अझ बढी सुनिश्चित हुन्छ भन्यो। उहाँले दुई तिन दिन कुराइदिनु भयो, सोच्छु विचार गर्छु भन्नुभयो, पछि म हुँदिनँ भन्नुभयो, होइन? त्यसपछि फेरि अर्को अब सबभन्दा समाजले स्वीकार्ने मान्छे को हो त पूर्व न्यायाधीश मध्ये भनेर अर्को श्रीमानलाई अनुरोध गरियो। उहाँले पनि मलाई पनि सोच्न दिनुहोस् है हुन्जी भन्नुभयो, फेरि होइन म पनि अब उचित हुँदैन, म त झन्डै अब अझ कतिपय श्रीमानहरू त आन्दोलनको पीडित पनि टार्गेटमा पनि पर्नु भएको थियो। त्यो एकदम राम्रो, धेरै राम्रो ख्याति प्राप्त श्रीमानले अब त्यसो भनिदिनु भयो। त्यसपछि फेरि सुशीला श्रीमानले मैले फलानुलाई फलानु पूर्व न्यायाधीशलाई सर्वोच्च न्यायाधीशलाई अनुरोध गर्छु नि त, उहाँले के भन्नुहुन्छ भन्नुभयो, फेरि उहाँलाई भन्नु, उहाँले त तत्काल हुँदैन भनिहाल्नु भयो। त्यसपछि मैले फेरि अर्को चौथो पूर्व न्यायाधीश जो अलि बाहिर मिडियामा पनि आउनुहुन्छ उहाँलाई मैले अनुरोध गरेँ, होइन? उहाँले पनि त्यो एकजनाले म त होइन, मैले अलिक पक्षधरता लिइसकेका छु, यो चाहिँ राम्रो हुँदैन, मैले पक्षधरता लिइसके, तपाईँले अब धेरै ठुलो कुरा गर्नुभएको, अब फेरि हामीले मन्त्री सरहको चाहिँ त्यो उच्च स्तरीय भनेका थियौँ, किन प्रोटोकलको पनि कुरा हुन्थ्यो। उहाँले पनि नमानिसकेपछि अनि फेरि चाहिँ हामीले गौरी बहादुर श्रीमानले त पक्कै मान्नु लागि के गर्नु होला भनेर मैले चाहिँ उहाँलाई सोधेँ, यो प्रधानमन्त्रीज्यूलाई नसोधिकन मैले गरेको हो, उहाँ धेरैवटा आयोगमा बसेको, उहाँले कुनै पनि काम चाहिँ पन्छाउनु भएको थिएन।
1: अगाडिको कुरा सोच्नु भने गौरी बहादुर श्रीमान माथि उहाँको न्याय सम्पादनका समयमा मान्छेहरूले खासै प्रश्न उठाउँदैन,
0: हजुर? त्यसपछि मैले उहाँले पनि फेरि के भन्नु, होइन म बरु सदस्य बस्छु, यो अध्यक्ष चाहिँ सर्वोच्चको न्यायाधीश भइसकेकोलाई राख्नुहोस्, मभन्दा जुनियर भए पनि मभन्दा कान्छो उमेरको भए पनि मलाई के फरक पर्छ, काम गर्ने हो भन्नुभयो उहाँले। उहाँ फेरि एकदम फ्रेङ्क मान्छे, होइन? अनि आएरै अझ उहाँले आएर बरु चाहिँ म पनि सहयोग गरौँला यताउता भन्नुभयो उहाँले, होइन? तर अब विकल्पमा कसैले पनि मानिदिनु भएन, यता धेरै दिन गुज्रिँदै जाँदाखेरि आक्रोश बढ्दै गएको थियो, होइन? दोषीलाई किन कारवाही भएन, यो भएन ऊ भएन भन्ने कुरा बढी भइरहेको थियो। त्यसपछि अब उहाँलाई त्यसरी मैले अनुरोध गरेँ, उहाँले स्वीकार्नुभयो, उहाँले स्वीकार दिनु नै हाम्रो लागि त धेरै ठुलो गुण लगाइदिनु भयो।
1: उहाँको रिपोर्ट चाहिँ तपाईँहरूले किन सार्वजनिक नगरे?
0: हामीले सार्वजनिक गरेकै त भने हामीले चाहिँ उसको संसद सचिवालयको पुस्तकालयमा अभिलेखबद्ध गरी सार्वजनिक गर्ने भनेर भनेको हामीले नै गरे।
1: तर अहिलेसम्म दुईटा रिपोर्ट,
0: हजुर,
1: लिली थापाको पनि,
0: हजुर,
1: र गौरी सरको पनि, दुवै आम पब्लिकमा पुगेको छैन।
0: होइन, लिली थापाको चाहिँ आंशिक सिफारिसहरू त बाहिर आयो, होइन? सम्पूर्ण रिपोर्ट मात्रै नआएको हो, तर हामीले त चाहिँ प्रथम दुईटा भोल्युम छ, होइन? सायद मूल प्रति र त्यसको एनएक्स हो कि, दुईटा भोल्युम मूल प्रति नै, एनएक्स बाहेक नै दुई कपी छ, धेरै ठुलो डाटा छ, त्यो चाहिँ हामीले सहितको चाहिँ त्यहाँ अभिलेख राखेर सार्वजनिक गर्ने नै भन्यो। अब
1: त्यति बेला तपाईँहरूले टिओआरमा चाहिँ 23 गतेको चाहिँ एकदमै गम्भीर र संवेदनशील रूपमा सिफारिस गर्नुहोस्, 24 गतेलाई नछुनुहोस् भन्नुभएको थियो।
0: त्यस्तो त बिल्कुल होइन, त्यो त हामीले त पुरै उसलाई स्वतन्त्र छोड्यौँ नि, ऊ त एउटा इन्डिपेन्डेन्ट कमिसन हो नि, त्यो त सरकारले गरेर हुने भए त हाम्रो पुलिसले गरिहाल्थ्यो नि, पुलिसभित्रै एउटा संयन्त्र बनाएर हामीले गरिदिइहाल्थ्यो नि, पुलिस आफै इन्भल्भ भएको घटनाहरू पनि त्यहाँ छ, होइन? त्यो हिसाबले चाहिँ हामीले छुट्टै स्वतन्त्र आयोग बनाएको, अब न्यायाधीशको नेतृत्वमा भएको हुनाले त्यो त न्यायिक आयोग नै हो नि। त्यसरी हामीले कहीँ पनि गऱ्यौँ, बरु हामीलाई उहाँहरूले चाहिँ बिचबिचमा कडा निर्देशन दिएर अप्ठ्यारो पनि पारिदिनु है। दण्डहीनता उन्मुख हुन थाल्यो कि तपाईँहरूको चाहिँ अलि विज्ञप्तिहरू भन्ने अलि आशंका सहितका कुराहरू बिचबिचमा पनि उहाँहरूले सिफारिस गर्नुभयो हामी।
1: ओके, अब तपाईँ राजनीतिमा राष्ट्रिय सभाको सदस्य भइदिएको भए राजनीतिमा रहिरहनुहुन्थ्यो होला, अब चाहिँ एउटा निष्कर्ष बनाएको छ, अब चाहिँ राजनीतिमा जान्न व्यावसायिक जीवनमै रहन्छु भन्ने
0: त्यस्तो भनिहाल्न मिल्दैन। अब राजनीति भनेको कहिलेकाहीँ आफ्नो नागरिक दायित्व भएर पनि आउँछ,
1: नसोचेको घटना
0: गर्नुपर्छ, कहिलेकाहीँ चाहिँ मुलुक जोगाउनलाई अब अरूले भन्दा म बेटर गर्न सक्छु भन्ने कसैलाई छ भनेदेखि त उसले परीक्षा दिनुपर्छ, किन मुलुकलाई गर्ने हो खासमा,
1: भनेको तपाईँको राजनीतिक त्यो एउटा महत्वाकांक्षा अझै जीवित छ?
0: यसलाई महत्वाकांक्षा भन्ने शब्द त अब आम रूपमा होइन, उच्च पनि त्यो महत्वकांक्षा नै भन्नु भएन नि, यसलाई एउटा दायित्वको रूपमा ल्याउन, दायित्वको रूपमा नागरिकको दायित्वभित्र यो पनि पर्छ।
1: भोलि तपाईँलाई कुनै दिन उकालो छोडेर फेरि राजनीतिमा गएको देख्न पाइन पनि सक्छ,
0: त्यो त हरेक सम्भावना हुन्छ, तर अहिले नै मैले
1: जनताबाट चाहिँ अनुमोदित हुने तपाईँको जुन इच्छा छ त्यो त मन्त्री हुँदा नि पुरा भएको छैन नि त।
0: होइन, यस्तो छ, यसमा यसलाई धेरै महत्वकांक्षातिर जोड्दाखेरि चाहिँ त्यो चाहिँ गलतै भाष्य हुन्छ। अब समाजमा यो खालको भाष्य स्थापित हुँदाखेरि अब कतिपय मान्छे प्रतिष्ठित मान्छेहरू डिस्करेज पनि भइरहेछन् कि, अब यस्तै यस्तै यो चाहिँ यो त महत्वकांक्षा भयो भन्दाखेरि होइन, अब छ नि, हाम्रै अगाडि पनि छ नि, कोही सांसद मात्रै हुनुभयो जस्तो नामै ल्याउन, राधेश्याम अधिकारी कहिले पनि मन्त्री त हुनु भएन नि, तर आज उहाँको प्रतिष्ठा, उहाँले गरेको योगदान
1: मन्त्रीभन्दा माथि नै होला,
0: मन्त्रीभन्दा धेरै माथि छ।
1: प्रदीप गिरीकै कुरा गरौँ,
0: हजुर प्रदीप गिरीको भन्नुहोस् न, होइन यस्ता सांसद अरू पनि हुनुहुन्छ नि, त्यस कारणले त्यो चाहिँ मुलुकलाई दिने कुरा हो यो खासमा। अब राधेश्याम अधिकारी आज पनि हेर्नुहुन्छ भने उहाँ सडकमा हिँडिरहनु भएको छ, रामनारायण बिडारी हेर्नुहुन्छ होइन, उहाँले पनि त योगदान आफ्नो ठाउँबाट,
1: उहाँ पनि मन्त्री हुनु भएन,
0: भएन उहाँले गरिरहनु भएको छ, अरू पनि नामहरू अब छन् होइन, अब हाम्रो त धेरै अग्रज महादेव यादवै हुनुहुन्छ, धेरै अगाडि हुनुभएको, उहाँ पनि अहिले सडकमा यत्तिकै चाहिँ वकालत गर्नुभएको छ, सडकमा हिँड्नु भएको छ, परेको बेला मुलुकलाई सहयोग गर्न तयार हुनुहुन्छ, समाजलाई सहयोग गर्नु भएको छ। यहाँ त राज्य र राष्ट्र दुईटा आयाम छ कि, हामीले दुईटालाई बुझिदिनुपर्छ, राज्यमै जानुपर्छ, राज्यकै पदमा जानुपर्छ होइन, राज्य इतर त हामी सबै राष्ट्रभित्र अट्याएका त हुने, आज पनि तपाईँको पनि त के एउटा मन्त्रीको भन्दा कम एउटा योगदान र प्रतिष्ठा छ त छैन नि, यो राष्ट्रभित्र त धेरै कुरा छ नि।
1: अब तपाईँ त्यसको थप उत्तर नदिनु होला,
0: हजुर
1: तपाईँले दिनुभयो भने अप्ठ्यारो पर्छ होइन, कम्तीमा पनि त्यति बेला राजेन्द्र बानिया जति तहको मान्छे पनि मन्त्री हुनुपर्थ्यो, तपाईँ त मन्त्री हुनु भएन भन्ने पनि पाइन्छ क्या अहिले, त्यस कारणले अगाडि जान्छु, यसको उत्तर तपाईँले नदिनु होला भनेर सोधेको प्रश्न हो यो, अगाडि जान्छु, चुनाव भयो, सरकार बन्यो, हामी सरकार बनेको पनि यति बिन्दुमा आइपुग्यौँ र सबभन्दा धेरै अपेक्षा गरिएको सरकार थियो, तर पछिल्लो पटक तपाईँको अभिव्यक्तिहरू म सुन्छु नि, म तपाईँले जे अभिव्यक्ति दिनुहुन्छ होला भनेर अपेक्षा गर्छु, त्योभन्दा म ठ्याक्कै विपरीत अभिव्यक्तिहरू सुनिरहेको छु, तपाईँमा अलि बढी निराशा, अलि बढी आक्रोश, अलि बढी असहमति, त्यस्तो किन भएको वर्तमान सरकारप्रति?
0: यहाँभित्र न्याय छ नि, हामी आउँछ नि, न्याय बोल्या हो नि होइन, होइन होइन त्यस्तो होइन, न्याय भनेको त एउटा समन्यायिक सन्तुलन न हो, न्याय अन्याय भन्ने फ्याटी भन्न पनि त्यसलाई सकिँदैन, एउटा चाहिँ उपयुक्त सिचुएसन के हो त, एउटा समन्यायिक सन्तुलन के हो त, समन्यायिक सन्तुलनलाई पनि पोलिटिकल डिस्कोर्समा त्यसैलाई न्याय भन्दा उचित हुन्छ, राजनीतिक न्याय भनेको एउटा समन्यायिक सन्तुलन,
1: नभड्किकन
0: होइन, सिस्टम
1: नबिग्रिकन, माग र मुद्दा जे जगमा, किनभने राष्ट्रपालले त आधिकारिक रूपमा भनेको छ जेएनजी आन्दोलनको माग मुद्दा र भावनाको असली प्रतिनिधित्व हामी गर्छौँ भनेको छ, कतिपय जेएनजी आन्दोलनका प्रतिनिधिहरू त त्यो पार्टीबाट सांसद हुनुहुन्छ, मन्त्री नै हुनुहुन्छ, उहाँले त्यो भावना बोक्नु भएन जस्तो लाग्यो हो तपाईँलाई?
0: होइन, त्यो सम्झौता नै छ क्या अरे, होइन त्यो सम्झौता जेएनजी र नेपाल सरकारको बिचको सम्झौता
1: राजपत्रमै प्रकाशित भएको छ,
0: प्रकाशित छ, अब त्यो बमोजिम भयो कि भएन भन्दा त्यो रोडम्यापबाट चल्नु भएन, यो सरकार त्यो रोडम्यापबाट चलेन, जेएनजी पुस्तालाई चाहिँ प्रोमिनेन्ट पोलिटिकल स्टेक होल्डरको रूपमा लिइदिनुपर्ने थियो, जस्तो जेएनजी परिषद गठन हुनुपर्थ्यो होइन, त्यो भएपछि सबै जेएनजीहरू त्यहाँ समेटिनुहुन्थ्यो, उहाँहरूले प्रधानमन्त्रीसँग अरूसँग पनि त्यहाँबाट समन्वय गर्नुहुन्थ्यो, उहाँहरूको चाहिँ सहकार्य हुन्थ्यो होइन, त्यो खालको त केही पनि भएन नि, अब त्यो हिसाबले अब जोसँग सहकार्य छैन, जोसँग भेटघाटै छैन, उसको भावनाको कदर त कसरी हुन्छ र
1: भएको छैन, त्यो त तपाईँहरूले पनि त डायलग एन्ड डिले अपनाउनु भएको हो नि त्यति बेला,
0: होइन
1: मङ्सिरमा राजपत्रमा प्रकाशित भएको विषय तपाईँहरूसँग पनि त दुई महिना अर्को झन्डै तीन महिना थियो नि,
0: होइन
1: नपर्ने
0: आचार संहिता लागेपछि रोकिएको हो त्यो होइन, आचार जस्तो जेएनजी परिषदको हामीले गठन आदेश चाहिन्थ्यो, गठन आदेश हामीले ल्यायौँ, गठन आदेश ल्याइसकेपछि के भयो भने त्यसलाई निर्वाचन आयोगले सहमति दिएन, मन्त्री परिषदले पास गरेको कुरा पनि त्यो रोकियो त्यतिखेर, निर्वाचन आयोगले हुँदैन भनेर भन्यो, निर्वाचन आयोगले अब सहमति दिइहाल्ला भनेपछि हामीले मन्त्री परिषदको निर्णय त गऱ्यौँ, तर चाहिँ उहाँहरूले होइन यो त यसले चाहिँ केही न केही यसले निर्वाचनमा धाँधली गरेको असर, निर्वाचनमा स्वच्छ निर्वाचनमा असर पर्छ भनेर रोकिदिनु भयो उहाँहरूले, त्यो रोकिएको हो, अरू पनि संयन्त्रहरू त्यसै गरी रोकेका हुन्, त्यहाँ संविधान सुधार आयोगदेखि लिएर अरू पनि संयन्त्रहरू छन्,
1: संविधान सुधार आयोगका विषयमा चाहिँ त्यहाँ सहमति भएको थियो र राजपत्रमा त्यही आएको थियो. तर वर्तमान सरकारले चाहिँ संविधान संशोधन सम्बन्धी आफ्नो प्रधानमन्त्रीको एकजना सल्लाहकारको संयोजकत्वमा एउटा कार्यदल जस्तो बनाइदियो.
0: त्यही त विज्ञहरूले गर्ने कुरा हो, धेरै जटिल कुरा हो संविधान संशोधन भन्ने कुरा. अब त्यो चाहिँ अब त्यो रोडम्याप अनुसार चलिएन, त्यस कारणले अब यो सरकारको कमजोरी हो. अहिले सरकारमा गठन गर्ने चाहिँ सरकारको पनि चाहिँ अब दलको कमजोरी हो. त्यस कारणले अब भावना त धेरै परको कुरा हो, लेखिएका चिज पनि कार्यान्वयन भएका छैनन्
1: भनेको जेएनजी आन्दोलनको भावनालाई हामीले केन्द्रबिन्दुमा या बेसमा राखेर कुरा गर्ने हो भने त यो सरकारको जेएनजी आन्दोलनसँग कुनै नातो साइनो छैन
0: भन्ने. त्यस्तो त भन्न भएन नि, धेरै जसो नव युवा पुस्ता त फेरि त्यही पार्टीमा समेटिए नि त, अरू पार्टीले बढी समेट्या भए
1: त्यसको लेसन बोक्यो कि बोकेन, त्यसको मेसेज
0: त्यो त ध्यान पुगेन. उहाँहरू चाहिँ यस्तो छ, एउटा इमर्ज भएको पर्मिनेन्ट स्टेक होल्डर मध्ये धेरैलाई उहाँहरूले समेट्नु भयो, त्यस कारणले चुनावमा पनि उहाँहरूको अलि परिणाम द्वितीयकै नजिक पुग्यो होइन. यतापट्टि पुरानोले चाहिँ त्यति उदार त देखाउनु भएन, कतिपयले त जेएनजी आन्दोलनलाई स्वीकार्न पनि सक्नु भएन. त्यो हिसाबले गर्दाखेरि पुरानाहरूले त्यसबाट धेरै राजनीतिक लाभ लिन सक्नु भएन, त्यस्तो चाहिँ हो.
1: आजको दिनमा वर्तमान सरकारलाई तपाईँले दिने सुझाव चाहिँ के हो?
0: म त अब हेर्नुहोस्, अब विधिको शासन नै हो मुख्य कुरा.
1: विधिको शासन छ अहिले,
0: विधिको शासनमा कमजोरी छ अहिले होइन.
1: जस्तै तपाईँले यहाँनिर चुक्यो, तपाईँ जस्ता अनुभवी कानुन पनि जानेका मान्छेले त
0: हजुर
1: भालेन शाहसँग एउटा इच्छा शक्ति छ तर अनुभव भएन, अलि उहाँ चाहिने जति मेच्योर्ड हुनु भएन, उहाँको टिम पनि त्यस्तो भएन भन्दै गर्दा त्यो त तपाईँहरूले भनिदिने होला नि. तपाईँहरू चाहिँ आलोचना मात्रै गरेर बस्ने हो र?
0: होइन, सल्लाह भनेकै त्यही आलोचनात्मकै हुन्छ नि, जहिले पनि सल्लाह र यो नत्र त सागडी भइहाल्यो नि होइन. सल्लाह भनेको राय भनेको नै चाहिँ आलोचनात्मक.
1: यहाँनिर तिमी चुक्यो यो यो चिज गर भन्नुहोस् न त,
0: सुकेको मुख्य कुरा अब
1: छैन यहाँबाट भनिदिनुहोस्.
0: होइन, मैले धेरै ठाउँ भनि पनि सकेँ होइन. अब जेएनजी आन्दोलन भएको सुशासनको लागि हो, सुशासनका विभिन्न इन्डिकेटर्सहरू छन्, मानकहरू छन्, ती मानकहरू एकचोटि हेरिदिनु पर्यो. ऐनमै लेखिया छ, सुशासन सम्बन्धी ऐन 2067 छ, त्यहाँ लेखिया छ. ती मानकहरूलाई सबैलाई एकैचोटि सँगसँगै पुरा गर्दै जानुस् भन्ने कुरा हो. अब त्यहाँ चाहिँ मुख्य कुरा त विधिको शासन नै हो नि, विधिको शासन छ या छैन भन्ने कुरा त्यहाँबाट सुरु गर्नु पर्यो. अब यो चाहिँ रुल अफ लको कल्चर चाहिँ विकास भएको छ या छैन, अझ कमजोर हुँदैछ कि भन्ने कुरा होइन. त्यसले त किनभने रुल अफ ल कमजोर भयो, त्यो कल्चर कमजोर भयो फेरि दुश्मनी बढ्छ होइन, त्रास फैलिन्छ, त्यसपछि फेरि द्वन्द्व बढ्छ, द्वन्द्व फेरि हिंसात्मक होला, त्यसले चाहिँ समाज भाँडिएला, मुलुक भाँडिएला, अब राष्ट्र जोखिममा पर्ला, संविधान जोखिममा पर्ला, अनि त्यसमा चाहिँ अब राजनीतिक जटिलताहरू थपिँदै जालन्, अनि गृहयुद्धमै परिणत पनि होला. अब यो कुरा चाहिँ अहिले त्यो रोकिनुपर्छ. त्यसको आधार भनेको विधिको शासनको पुनर्बहाली नै हो, र त्यो चाहिँ विधिको शासनको संस्कृति रुल अफ ल कल्चर नै चाहिन्छ भन्ने कुरा हो.
1: उहाँहरूले आफ्नो 5 इयर्स प्लानभित्र फर्स्ट इयर भनेर चाहिँ सुशासन हो होइन, खास गरी कर्मचारी तन्त्रदेखि लिएर हरेक ठाउँमा हामी अब शून्य भ्रष्टाचार त्यतातिर जाने हो. त्यसको जग हेर न, अहिले त कर्मचारीहरू काम गर्छन्, अहिले मान्छे घुस लिन डराउँछ, अहिले सबै चिज हामीले थिति बसालिरहेको छौँ, त्यो थिति बसाल्ने बेला हो, अहिले आलोचना गर्ने बेला होइन भन्नुहुन्छ नि.
0: होइन, एकदम त्यो चाहिँ कानुन बाहिरको शक्ति धेरै प्रयोग भएको छ, त्यसरी त्रास सिर्जना गर्नु हुँदैन. कानुनभित्रको शक्तिभन्दा कानुन बाहिरको शक्ति
1: अलिक बुझ्ने गरी भन्दैन न
0: होइन. कानुनको त आफ्नो प्रक्रिया छ होइन, एभिडेन्स बेसमा एउटा प्रक्रियागत हिसाबले सम्बोधन गर्दै जाने कुरा हो.
1: त्यति धेरै नचुपाउनु न कुरा, यसो भन्नु न, अहिले निर्वाचित अर्थात् सरकारले चिन्ने भन्दा सल्लाहकार या विभिन्न नामका मान्छेहरूबाट बढी शासन भयो भन्नु न, भन्नु खोजे त्यो होइन भने यो पत्रकारले मात्र रहेछ कि अब जम्मै सुधारेर बोल्नु पर्ने
0: हो? त्यो कुरा त अब यथार्थ हो नि त है, यथार्थ हो त्यो कुरा. अब त्यस कारण ती कुराहरू चाहिँ सुधार भयो भने अब सरकारलाई नै हित हुने हो. अब सरकारले धेरै कुरा छोड्दै गयो नि, सरकार एसर्टिभ हुनुपर्छ, सरकारको नेतृत्व. अब सरकारले गर्ने कुरा अब पार्टीले गर्नुपर्ने, पार्टीको नेतृत्वले गर्नुपर्ने कुरा. अब सरकारले आफ्नो ठाउँ छोड्दै जाँदाखेरि अब त्यसले चाहिँ भोलि अब एसर्टिभ नहुने, आफ्नो ठाउँ छोड्दै जाँदाखेरि सरकारको औचित्यमाथि प्रश्न उठ्छ, सरकारको नेतृत्व. त्यसै गरेर सरकारको नेतृत्वले गर्ने कुरा पार्टी नेताले गरिरहने पनि धेरै त्यो पनि अलिक ब्यालेन्समा देखिन. अर्को सल्लाहकारले गर्ने कुरा कुरा पनि अब त्यो चाहिँ उचित भएन. प्रधानमन्त्रीको सबभन्दा सल्लाहकार त मन्त्रीहरू नै हो, मन्त्रीहरूकै सल्लाह लिनुपर्छ मूलत. त्यो त्यो हिसाबले अगाडि बढ्नुपर्छ र खास गरेर अब अहिले चाहिँ खोजेको एउटा सामूहिक नेतृत्व नै हो है. अब यसलाई चाहिँ एउटा व्यक्तिको लाई सर्वे सर्वा मान्ने भन्दा पनि अबको युग सामूहिक नेतृत्वको लागि हो.
1: अहिले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको होइन, बालेन्सा एन्ड एडभिजरी काउन्सिलको सरकार छ.
0: बढी त्यही देखिया छ नि, अब त्यो त यथार्थ हो है, सबै प्रकट भइसकेका कुरा हुन्. अब
1: धेरै नसिकाउनुहोस्,
0: हजुर
1: धेरै नसिकाउनुहोस्, उहाँहरू चाहिँ सिकाउन आएको
0: त्यो भन्नुभयो, त्यही नै बिग्रियो नि कुरा, त्यहीबाटै बिग्रिया हो नि. अब जोसँग कम अनुभव छ, सिकेर गर्ने कुरा भइदिया भएदेखि सुल्टो बाटो हुन्थ्यो होइन. सिक्ने कुरा बन्द गरेर
1: जानिसके मान्छेले सिक्छ त भने,
0: होइन जानिसकेको त कसले पत्याउँछ र सबै कुरा त कहाँ जानिन्छ र जानिँदैन नि.
1: अनुभव गर्नु पर्यो नि सर, तपाईँले के भन्नुभयो भन्नुभयो.
0: अब नेपाली सेनातिर हेर्नुभयो भने 40 वर्ष चाहिँ जागिर खाएको मान्छेहरू 40 वर्षको अनुभव हुँदो रहेछ. अब यता निजामतीतिर हेऱ्यो भने पनि अब 30 वर्ष त्योभन्दा बढी वर्षको पनि अनुभव छ. पुलिसतिर पनि त्यस्तै छ. भनेपछि उहाँहरू जति जान्ने अनुभव भएको त हामी होइन नि. उहाँहरू हामी त गतिशील छौँ, हामीले चाहिँ पोलिटिकल स्टेक होल्डर्सहरूसँग हाम्रो सामिप्यता छ, जनतासँग हामी जोडिएका छौँ. कुनै पनि निर्णयको चाहिँ स्वीकार्यता बढाउने काम हामी गरिदिन सक्छौँ, चाहिँ सबै सेक्टरलाई हामीले समन्वय गर्न सक्छौँ, सबै प्रतिभाहरूलाई हामीले जुटाइदिन सक्छौँ. यो इन्भाइरोमेन्ट पो हामीले बनाउन सक्छौँ त, र त्यसमा केही आंशिक हाम्रो हामीसँग पनि पूर्व एउटा चाहिँ क्षमता केही हुन सक्छ. तर त्यसलाई पूर्णता दिने भनेको त त्यहीँभित्रकै अनुभवबाटै पूर्णता दिने हो नि. त्यो चाहिँ म लिदिनँ भन्यो भने अब त्यो चाहिँ अब त्यसपछि सरकारलाई नै आत्मघाती हुने कुरा हो.
1: यो दुई तिनवटा शब्द छ नि सर, दम्भ, अहङ्कार, मैमत्तपन र सत्ता र शक्तिले बनाइने अन्ध, योबाट छुटकारा पाउने औषधि कहाँ पाइन्छ होला?
0: छुटकारा त यस्तो, अन्तिममा त्यसले आफैलाई शिकार बनाउँछ होइन. अन्तिम शिकार त आफै हुने हो नि त. त्यसले बिगार्न सक्ने जति अरू सबैलाई बिगार्छ, समाजलाई बिगार्छ, राष्ट्रलाई बिगार्छ, सबैलाई बिगार्दै जान्छ, दुश्मनी फैलिन्छ. अब त्रासबाट त जाने त्यति त हो नि, द्वन्द्वमा जाने हो. अन्तिममा शिकार चाहिँ आफै हुने हो. त्यस कारणले अन्तिम भिक्टिम र सबभन्दा ठुलो भिक्टिम होइन, अरूको त इम्युनिटी पावर बढ्दै जान्छ, तर चाहिँ जसको अहङ्कार बढ्दै जान्छ उसको इम्युनिटी पावर चाहिँ एकैचोटि समाप्त हुन्छ. यो त इतिहास देखियो, अघिल्लो सरकारको त्यही भाग हो, हिटलरको त्यही भाग हो. अब कतिजनाको अघिल्लो सरकारको त्यही भाग हो. अब चाहिँ महाभारत हेऱ्यो भने चाहिँ अब दुर्योधनलाई शकुनीले त्यसै गरेर सकेका हो होइन. दुर्योधनमा चाहिँ अहङ्कार थियो, त्यो अहङ्कार बढ्ने बढ्ने सल्लाह चाहिँ शकुनीले दियो.
1: अब यता चाहिँ
0: अब त्यहाँ चाहिँ अब सिंह अब कौरवको उसको त्यो चाहिँ खलक्कै अब सर्वनाशै भयो. यतापट्टि चाहिँ भगवान कृष्णले अब सही सही सल्लाह दिनुभयो अर्जुनलाई होइन. अब त्यो हिसाबले कृष्ण र अर्जुनको जस्तो सम्बन्ध हुनुपर्छ, त्यो चाहिँ कार्यकारी प्रमुखको र सल्लाहकारको भूमिका. त्यहाँ चाहिँ त्यो चाहिँ उता
1: यहाँ चाहिँ के कृष्ण पनि भेटिएनन्, अर्जुन पनि भेटिएनन्,
0: त्यस्तो हुनुपर्छ. मैले अब आरोपै लाउने कुरा त भएन, तर चाहिँ दुर्योधन र चाहिँ शकुनीको जस्तो अवस्था हुनु हुँदैन. किन भन्दा अन्तिममा
1: अहिलेको हालत चाहिँ, अहिलेको सरकार चाहिँ दुर्योधन र शकुनी जस्तो दिशा.
0: मैले त्यसरी भन्दाखेरि त अब अलि त्यसको फरक अर्थ लाग्ला. म एउटा शुभेच्छुक भएको हुनाले
1: अर्थ चाहिँ लाग्छ
0: हजुर.
1: तपाईँले देख्ने दुईटा आँखाले देख्ने चित्र त एउटै हुन्छ नि
0: हजुर. त्यो कौरव सेना जस्तो पनि हुनु भएन त्यहाँ होइन. अब शकुनीले जस्तो सल्लाह, बेठिक सल्लाह दिएर झन् अहङ्कार बढाएर चाहिँ एकैचोटि सुलीमा चढाउने काम पनि गर्नु भएन होइन. त्यो कुरा आत्मघात.
1: यो सरकार असफल भयो भने केही न केही यसको जिम्मेवारी त तपाईँले पनि भोग्नुपर्छ होला.
0: मैले त कसरी भोग्नु र हामीले त जे गर्नुपर्ने निष्पक्ष निर्वाचन गरेर ह्यान्डओभर गरे,
1: परिणति ल्याउने, जनता आन्दोलनलाई त्यहाँबाट तानेर त्यहाँसम्म ल्याइदिने, सबै गर्ने ठाउँमा तपाईँ फ्रन्ट लाइनमा हुनुहुन्छ.
0: हामी जननी चाहिँ जननी हो यो प्रोसेसको, यो उपलब्धिहरूको, यो परिवर्तनको.
1: अनि म आमा थिएँ, छोराले बिहे गरेर गयो, अब बुहारीको कुरा हो.
0: अब चाहिँ बाबा आमाले सबै दोष त कहाँ लिन्छ र हामी छोराछोरी ले गरेको गल्तीमा हाम्रो बुवा आमालाई दोषी त हामीले मान्दैनौँ, त्यो त मिल्दैन नि। त हाम्रो काम त हामी एउटा जननीको भूमिकामा त्यो चाहिँ एउटा त्यतिखेरको एउटा सूत्राधार हुँदै एउटा जननीको भूमिकामा रह्यौँ हामी। यो यो परिवर्तनको जननी अन्तरिम सरकार पनि हो र मूलत चाहिँ जेएनजी जनआन्दोलन हो। त्यसको उपलब्धि यो परिवर्तनको उपलब्धि यसको लाभ चाहिँ बढी अहिले लिनुभएको साथीहरू सरकारमा हुनुहुन्छ, संसदमा हुनुहुन्छ, तर उहाँहरूले त अब जननीलाई त्यति अब मर्यादा गरेको त देखिँदैन, जननीप्रति त्यति आभारी प्रकट गरेको त्यो खालको राजनीतिक संस्कार त देखिया छैन होइन। त्यो कारण अब राजनीतिक संस्कार बढ्दै गयो, त्यसमा वृद्धि हुँदै गयो, जगेर्ना गरियो भने ठुलो पार्टी द्वितीयको पार्टी पनि इन्ट्याक्ट रहन्छ, नत्र जति ठुलो भयो त्यति समस्या आउँछन्। त्यहाँ यदि पार्टी कल्चर छैन र त्यहाँ यदि चाहिँ पोलिटिकल कल्चर छैन भनेर भने त्यस कारणले उहाँहरू जोडिने चाहिँ अब सम्बन्ध सेतु पनि त्यही नै हो। देखियो नि त पार्टी र चाहिँ सरकारको पनि त त्यहाँ चाहिँ कम्युनिकेसन भएन नि, हार्दिकता भएन नि, हो त्यो कुरा चाहिँ त फेरि अब यो यो पार्टी
1: हामीले जे नहोस् भन्न खोजिरहेका छौँ
0: हजुर
1: त्यही दिशातिर गइरहेको छ
0: त्यो देखिया छ। अब यहाँ अब धेरै कुराहरू प्रकट भइ पनि सकेका छन् अहिले होइन, अब सहकार्य गर्ने कता हो भन्ने कुरा चाहिँ अब त्यो त्यो अप्रोच नै क्लियर भइरहेको छैन सरकारमा बस्नेहरूको, कोसँग सहकार्य गर्ने हो, कोसँग त पहिलो कुरा त सरकार हो, ब्युरोक्रेसीसँग गर्नु पर्यो, सुरक्षा अङ्गसँग गर्नु पर्यो, त्यसपछि अरू चाहिँ विज्ञहरूसँग गर्नु पर्यो, अरू चाहिँ पोलिटिकल स्टेक होल्डरसँग आफ्नो पार्टीसँग पार्टीको नेतृत्वसँग सहकार्य गर्नु पर्यो, अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्नु पर्यो, सबैसँग सहकार्य गर्ने हो। अब सहकार्य चाहिँ यतापट्टि हुनुपर्ने हो, त्यो पनि कानुन बमोजिम संविधान बमोजिम राज्यका सबै संस्थाहरूको मर्यादा राखेर होइन, नागरिकहरूको मर्यादामाथि प्रहार नगरिकन अरूको चाहिँ मर्यादामाथि प्रहार गरेर चाहिँ त कहाँबाट सहकार्य हुन्छ र अविश्वासी अविश्वास छ।
1: यो दुईटा चिज सुन्न नसके पछाडि त्यो सरकारले उत्तर कोरियाको भन्ने मिल्छ कि मिल्दैन, मैले फिलोसफी भनेको एउटा आलोचना सुन्न नसक्ने अर्को विरोधी देख्न नसक्ने
0: हजुर त्यो त त्यही त अघिल्लो जसरी अब होइन अघिल्लो पनि के छ भने यही हेरौँ न, हाम्रोमा जे विकास भएको छ त्यसैलाईबाट सिक्ने त हो हामीले। अघिल्लो सरकारले पनि अलि साइबर सेनातिर बढी ध्यान दियो, साइबर हमला गरियो होइन, अब त्यस्तै खालका चाहिँ कन्टेन्टहरू चाहिँ भाइरल भाइरलिजम थियो अगाडि पनि। अब भाइरलिजममा अब यो चाहिँ साइबर वारमा जितेपछि चाहिँ अब चुनाव जितिने अब सत्ता प्राप्ति हुने भन्ने जस्तो अर्थ आइरहेछ होइन। अब यो
1: भाइरलिजम हेलिकप्टरिजमतिर लग्यो
0: हजुर हो हेलिकप्टरिजमतिर लग्यो र यसले के भयो भने अब राजनीतिको यसको चाहिँ होस्ट यो पोलिटिक्सको यो भाइरलिजम पोलिटिक्सको होस्ट डिजिटल पोलिटिक्सको होस्ट चाहिँ अब नेपाल नरहेर सिलिकन भ्याली रहने भयो, त्यो भइरहेछ। बढी बढी सहकार्य सिलिकन भ्यालीतिर हुन थाल्दाखेरि यी जाइन्ट डिजिटल जाइन्टहरूसँग हुँदाखेरि चाहिँ अब देशको सार्वभौमिकता कहाँ रह्यो त फेरि अब डिजिटल सोभरिनिटी नेपालमा छैन,
1: त्यही
0: जान्छ। तपाईँ र मैले कुरा गर्नुभन्दा अगाडि उसकोमै इन्फर्मेसन जान्छ होइन, उसँग अभिलेख हुन्छ, तपाईँले मैले बरु बिर्सिन्छौँ, तपाईँको आदत के छ हामीले बिर्सिन्छौँ, तर उसँग सबै चिज छ।
1: प्रश्न पनि उठ्या थियो मैले त्यो नबुझेर सोधेको, जस्तै प्रधानमन्त्रीज्यूले राष्ट्रिय महत्त्वका विषयमा या सरकारको निर्णयका विषय चाहिँ प्रधानमन्त्री पिएमओकै वेबसाइट पनि हुँदो रहेछ होइन, त्यहाँबाट सार्वजनिक नगर्ने अथवा त्यसलाई अपडेट नगर्ने, तर बालन शाह भन्ने एउटा चाहिँ फेसबुकबाट चाहिँ सार्वजनिक गर्ने, यसमा पनि मान्छेले प्रश्न उठाइरहेको थियो। यो कानुनी रूपमा प्रश्न उठाउनु मिल्ने कुरा हो र
0: एकदम एब्सोल्युटली।
1: अब तपाईँले त मुद्दा लिएर जानु भएको छैन त अहिलेसम्म,
0: होइन होइन म त्यति अब त्यो चाहिँ अब हामी छलफल गर्ने हो, अरूले करेक्सन गर्नु होला, त्यो मोनिटाइज भएको पेजबाट गर्न मिल्दैन, किन भन्दा फलोवर्स कमाउने भनेको पैसा कमाउने। अहिले सरकारमा भएका केही साथीहरूको ध्येय चाहिँ फलोवर्सहरू कमाउने, फलोवर्स कमाउने र त्यही अनुसारको कन्टेन्ट राख्ने कुरा। कन्टेन्टमा पनि के छ भने अलि अब त्यो चाहिँ त्यो अनयुजुअल टाइपको खालको अलि अस्वाभाविक खालको कन्टेन्टहरू त्यसलाई फेरि अब त्यो प्लेटफर्महरूले पनि त्यस्तोलाई किन चाहिँ अब दिइराखेका छ, अरूका त्यस्ता खालका अभिव्यक्तिहरूलाई चाहिँ त्यसले पनि अलिअलि स्याङ्सन गरिदिन्छ। तर अब कतिपय साथीहरूका चाहिँ अब उहाँहरू युजर हो खासमा, तर उहाँहरू पनि जाइन्ट भइसक्नु भयो, यति डिसप्रपोर्सनेट पावर चाहिँ उहाँहरूसँग भयो, त्यो नन स्टेट एक्टरको रूपमा उदाउनु भयो। अब अहिले के देखिन्छ भने स्टेट एक्टर पनि उहाँहरू हो, नन स्टेट एक्टर पर्मिनेन्ट नन स्टेट एक्टर पनि उहाँहरू सँगसँगै दुइटै शक्ति, राज्य शक्ति र यो चाहिँ डिजिटल शक्ति, दुइटै शक्ति एकै ठाउँ केन्द्रित भएको छ। अब डिजिटल शक्तिको होस्ट चाहिँ नेपाल राज्य होइन, त्यो भनेको
1: सिलिकन भ्याली,
0: सिलिकन भ्याली हो। अब सिलिकन भ्यालीसँग बढी सहकार्य देखिने हो भने नेपालको सार्वभौमिकता पनि खण्डित भएको अर्थ आउँछ, र त्यहाँ भएका गतिविधिहरूले अरूको चरित्र हत्या गर्ने, अपराध उन्मुख क्रियाकलाप गर्ने, अरूमाथि अपराध गरेर आर्जन गर्ने चाहिँ जुन परम्परा बसेको छ अहिले, खास गरेर कन्टेन्ट क्रिएसनको यो गलत प्रयोगले गर्दाखेरि, अब त्यो चाहिएको
1: जिम्मेवारी अर्कै छ, पुर्याइदिएको ठाउँ अर्कै छ,
0: त्यहाँ
1: गरिरहेको छ अर्कै ठाउँमा,
0: आफ्ना विपक्षीहरूको हुर्मत लिन पनि पाइयो, उसको इज्जत अब जिम्मेवारी पार्न पनि पाइयो, किनभने उसको इज्जत अब समाजमा एउटा इमेज, नेगेटिभ इमेज बनिदिएपछि उसलाई सडकमा हिँड्ने ढुङ्गा हानेर पनि सक्छन्, अरूले पनि यो गाली गर्ने पात्र हो, गाली गर्न मिल्ने पात्र हो, त्यही इमेज बन्छ, कहीँ कालोमा सुलाइदेलान्, कहीँ अरू नै किसिमको गम्भीर हमला गर्लान्, होइन। अब त्यो भनेको के छ भने अब आपराधिक प्रोभोकेसन उकसाहट पनि त्यहाँ भइरहेछ, मान्छेको चरित्र हत्या गरिएछ, त्यो गरे बापत चाहिँ त्यो स्याङ्सनमा पर्नु पर्नेमा ऊ झन् ठुलो इन्फ्लुएन्सर हुँदै गएको छ, उसले पैसा पनि आर्जन गरिरहेको छ, राजनीतिक रूपमा पनि चाहिँ उसले चाहिँ पुरस्कार स्वरूप उसको राजनीतिक हैसियत पनि बढ्दै गएको छ, भनेपछि अब यो कुरा चाहिँ डरलाग्दो कुरा हो, यो सलफलमा
1: हामी भोलि कहाँ जान्छौँ होला।

0: उहाँले पुरा गर्नुभयो भने धेरै अगाडि बढ्छ यो।
1: उहाँले भनेको होला प्रधानमन्त्रीज्यूलाई कि
0: प्रधानमन्त्रीज्यू लगायत उहाँको टिमले गर्नुभयो नि, उहाँहरू धेरै अगाडि बढ्नुहुन्छ किनभने यति धेरै स्वीकार्यता प्राप्त गरेर यत्रो जनमतसहित आएको त नेपालको हिस्ट्रीमा पहिलोचोटि हो, त्यो पनि युवा होइन, त्यो धेरै ठुलो कुरा हो नि।
1: तर जो मन परेको उही हाड नातामा पर्यो जस्तो भयो।
0: कुन सेन्समा भन्नुभयो?
1: यसको सेन्स खोज्दैछ हाम्रो। तपाईँलाई धेरै धन्यवाद।
0: हस्, धेरै धन्यवाद।
1: ओम प्रकाश अरियाल आजको नेसन स्पिक्स विथ राजेन्द्र बानियामा हामीसँग हुनुहुन्थ्यो। हामीले उहाँसँग उहाँको अनुभव, अनुभूति र आजको दिनमा अपेक्षा लगायतको विषयमा कुराकानी गर्यौँ। यो उहाँले आफ्ना विचारका रूपमा भन्दै गर्दा, यसले हामी देशमा लोकतन्त्रको अपेक्षा गर्छौँ, हामी समृद्धिको अपेक्षा गर्छौँ, हामी राजनीतिक संस्कृति विकास होस् भन्छौँ, हामी सामाजिक सञ्जालमा कसैले कसैलाई यतिसम्म गाली नगरौँ जसका कारण परिवारका सदस्यका अगाडि गएर मुख देखाएर उनीहरूसँग आँखामा आँखा जुधाएर कुरा गर्न समेत नसक्ने अवस्था सृजना नहोस्। त्यसकारण यो सरकार जसले दुई तिहाई हाराहारीको जो समर्थन प्राप्त गरेको छ, आज उसले कहीँ बिरायो होला, आज ऊ कहीँ गलत बाटोमा जाँदै होला, त्यसका लागि हामीले सचेत गराएको त्यो पनि सही मनले सही नियतले हामीलाई यो सरकार सकियो छैन, किनभने देश बिग्रन्छ हामी पनि बिग्रन्छौँ नि। ओम प्रकाश अरियाल पूर्व गृहमन्त्रीसँगको यो आजको कार्यक्रम यहीँ सकिन्छ। नमस्कार।
2: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: इलेक्ट्रिक बाइक नारायणगढ़ को सह डीलर का रूप में माड़ीसात कीर्तनपुर स्थित कुंवर मोटरसाइकिल वर्कशप में विभिन्न किसिम का चार्जिंग स्कूटर साइकिल र ई रिक्शा को बिक्री शुरू भइसकेको छ। आज संपर्क गर्नुहोस्।
0: संपर्क कुंवर मोटरसाइकिल वर्कशप कीर्तनपुर, प्रोप्राइटर इंद्रजीत कुंवर, फोन 9802421343 र 9814829230।
2: अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
3: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
2: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
5: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 9855563938 र 9855565542।
6: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
8: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
9: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 9745231963।

0: समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 53
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4394 40 4395 580 र 98 550 26 440
3: It's 9 o'clock. अहिले 9 बजेको छ.
4: नेपाल खबरमा तपाईलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर. यस वर्षको तीज सुरु आज दर खाने दिन. तीजका तीन दिन पर्सिसम्म नै देशका केही ठाउँमा पानी पर्ने सम्भावना. मलेसिया रोजगारी सिन्डिकेटको आशंकामा 25 म्यान पावरमा छानबिन गरिने 250 म्यान पावरको पूर्व स्वीकृति रोकका. पछिल्लो 5 दिनमा काठमाडौँमा 2,33,000 सिलिन्डर ग्यास बिक्री. नियमित आपूर्ति भइरहेको निगमले दावी गरे पनि उपभोक्तालाई शास्ति. ड्रोन आक्रमणपछि साउदी अरबद्वारा आफ्नो मुख्य तेल पाइपलाइन बन्द. इराकी भूमिबाट ड्रोन आक्रमण भएको पुष्टि. र लालिगामा रियलले रायो भालकानोलाई हरायो. प्रिमियर लिगमा चेल्सी र सिटीको बराबरी. नेपाल खबरमा अब पूरा खबर. यस वर्षको तीज पर्व आजदेखि सुरु भएको छ. आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ. दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा लिइन्छ. भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ. विशेष गरी दुधबाट बनेका खिर, ढकनी, गुतपाक र मिठाई जस्ता परिकार खाइन्छ. दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता छ. दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेको छ. बेलुका अरू चिज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ. धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकोले ध्यान दिन पोषणविदको सुझाव छ. भोलि हरितालिका तीज पर्व र पर्सि ऋषि पञ्चमी परेको छ. तीजका तीन दिन आज भोलि र पर्सिसम्म नै देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ. मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाड र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्नेछ. आज कोशी, बागमती र गण्डकीका हिमाल तथा पहाड र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको पहाडी एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ. अरू ठाउँमा पनि बदलीसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ. भोलि तीज पर्वको मुख्य दिन कोशी, बागमती र गण्डकी प्रदेशको हिमाल तथा पहाडीसँगै लुम्बिनी र कर्णाली प्रदेशको पहाडी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ. अरू केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ. त्यस्तै पर्सि ऋषि पञ्चमीको दिन कोशी प्रदेशको हिमाल तथा पहाडी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड तथा तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाको अनुमान छ. तीजका तीन दिनको अवधिमा विशेष गरी कोशी प्रदेशमा अलि धेरै वर्षा हुन सक्ने अनुमान छ. गैराती, सिन्धुपाल्चोक, कास्की, गोरखा, जुम्ला, उदयपुर र इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि ठूलो पानी परेको थियो. कपिलवस्तुको बाणगङ्गा नदीमा बाढी आएपछि फँसेका 12 जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ. सकुशल उद्धार गरिएकामा 11 जना महिला र 1 जना पुरुष रहेका सशस्त्र प्रहरीले जनाएको छ. कपिलवस्तु नगरपालिका छ बर्मेलीमा हिजो घाँस काट्न नदी पार गरेर वनतर्फ गएका उनीहरू ठूलो वर्षापछि बाणगङ्गा नदीमा 81 बाढी आउँदा फँसेका थिए. सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेको हो. यसैबीच बाणगङ्गा नदीमै पौडी खेल्ने क्रममा हराएका एक बालकको खोजी भइरहेको छ. बाणगङ्गा नगरपालिका 8 का 16 वर्षीय रिदम लामा र 10 वर्षीय बुद्ध लामा पौडी खेल्न गएका थिए. जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त कार्यालय प्रमुख प्रहरी नायब परीक्षक सिंहका अनुसार 16 वर्षीय रिदमलाई सकुशल उद्धार गरिएको छ भने बुद्ध लामाको खोजी कार्य भइरहेको छ. मनसुन कायमी रहेकोले पहाडी क्षेत्रमा पर्ने पानीले तराईका नदी तथा खोलामा 81 सतह बढ्ने र बाढी आउन सक्ने जोखिम हुने भएकोले स्थानीय बासिन्दालाई सतर्क रहन प्रहरीको आग्रह छ. सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली FWCMSमा आबद्ध नेपाली इजाजत प्राप्त वैदेशिक रोजगार व्यवसाय संस्थामाथि छानबिन तथा कारवाही प्रक्रिया अघि बढाएको छ. मलेसिया रोजगारीमा सिन्डिकेट गर्न लागि आशंकामा वैदेशिक रोजगार विभागले FWCMS प्रणालीमा मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत 25 वटा इजाजत पत्र प्राप्त संस्थालाई प्रणालीसँगको आबद्धता निरन्तरता नदिन निर्देशन दिएको हो. साथै आबद्ध संस्था आफू प्रणालीबाट बाहिर निस्किएको तथ्यगत जानकारी प्रमाणसहित पेश गर्न तथा नयाँ रूपमा आबद्ध नहुन निर्देशन दिएको छ। ती संस्थाका सहयोगी संस्थाका रूपमा सूचीकृत भएका भनिएका 250 संस्थाको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृति प्रक्रिया पनि तत्कालका लागि रोक्का गरिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा 2083 भदौ 26 गतेको मन्त्री स्तरीय निर्णय अनुसार विभागले पछिल्लो कदम चालेको जनाएको छ। यसअघि मलेसियाले नेपालका 25 म्यान पावर कम्पनी मार्फत मात्र श्रमिक लैजाने भन्दै सूचीकृत गरेको थियो। त्यो सिन्डिकेट भएको भन्दै व्यवसायले विरोध गर्दै आएका छन्। मन्त्रालयले मलेसियासँगको श्रम आप्रवासन सम्बन्धी विषयलाई दुई देशबीचको सरकार संवाद मार्फत समाधान गर्न प्रशासनिक तथा कूटनैतिक रूपमा पहल भइरहेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बिबिएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बिएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
0: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन फोन नम्बर 056-421-261-596-617
0: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5424

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पछिल्लो 5 दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका 2,33,662 सिलिन्डर ग्यास बिक्री गरिएको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिन्डर रिफिल अर्थात् खाली सिलिन्डर भरी वैकल्पिक बाटोबाट 30 सिलिन्डर काठमाडौँ ल्याई बिक्री गरिएका हुन्। निगमका अनुसार सोमबार 48,109, मंगलबार 46,218, बुधबार 53,469, बिहिबार 45,230 र अस्ति शुक्रबार 40,636 थान सिलिन्डर काठमाडौँमा बिक्री गरिएको छ। मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले गएको भदौ 14 गतेदेखि काठमाडौँ धादिङ र काभ्रेमा रहेका उद्योगका सिलिन्डर बारापर्सा मकवानपुर चितवन नवलपरासी धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो। पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाटै ग्यास सिलिन्डर काठमाडौँलाई बिक्री गरिने निगमले जनाएको छ। निगमले खाना पकाउने ग्यास नियमित आपूर्ति भइरहेको दावी गरे पनि उपभोक्तालाई शास्ति भने कायमै छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना मार्फत कसैले ग्यास लुकाएको वा स्टक राखेर बिक्री नगरेको वा तोकेको मूल्यभन्दा बढी रकम लिएको जानकारी प्राप्त भएमा 98513 38322 नम्बरमा फोन गरी जानकारी दिन समेत आग्रह गरेको छ। सिरहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी भएको कार्यक्रममा विवाद भएको छ। औरै गाउँपालिकाको शिक्षा शाखाले हिजो सभाहालमा पाठ्यक्रमका लागि सुझाव सङ्कलन कार्यक्रमको आयोजना गरेको थियो। प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दा बोल्दै विवाद भएको हो। यस लगत्तै शिक्षा मन्त्री पोखरेलले शिक्षा सुधारका लागि मधेस प्रदेशमा भइरहेको सुझाव सङ्कलन कार्यक्रमलाई प्रभावित पार्ने गरी घटनाको सन्दर्भ तोडमोड गरेर भ्रामक प्रचार गरिएको बताउनु भएको छ। मन्त्री पोखरेलले सामाजिक सञ्जाल मार्फत भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको मूल उद्देश्यलाई कसैले रोक्न नसक्ने उल्लेख गर्नुभएको छ। उहाँले विद्यालय शिक्षालाई थप व्यवहारिक सिपमूलक र समय सापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनको लागि सरकारले विभिन्न जिल्लामा विद्यार्थी शिक्षक र अभिभावकसँग सुझाव सङ्कलन गरिरहेको जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पहिलो चरणमा भदौ 24 देखि साथै प्रदेशको 28 जिल्लामा विद्यार्थी शिक्षक अभिभावक र अन्य सरकारवालासँग अन्तर्क्रिया गरी सुझाव तथा पृष्ठपोषण सङ्कलन गरिरहेको छ। यो अभियान पर्सि भदौ 30 गतेसम्म सञ्चालन हुनेछ। दोस्रो चरणमा 77 जिल्लामा सरकारवालासँग सुझाव लिइनेछ। अब विदेशको खबर। ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो मुख्य तेल पाइपलाइन बन्द गरेको छ। सुरक्षा जोखिम बढेपछि साउदीले महत्त्वपूर्ण तेल पूर्वाधार अन्तर्गतको इस्ट वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको हो। साउदी अधिकारीका अनुसार रियाद र मदिना क्षेत्रमा रहेको पाइपलाइनमा इराकबाट आएका ड्रोनले आक्रमण गरेका बीबीसीले जनाएको छ। आक्रमणबाट केही व्यक्ति घाइते हुनुका साथै पूर्वाधारमा क्षति पुगेको छ। इराकी भूमिबाट ड्रोन आक्रमण भएको पुष्टि भए पनि आक्रमण गर्ने समूहको संलग्नता पहिचान सार्वजनिक गरिएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा इरान जिम्मेवार हुन सक्ने सम्भावना व्यक्त गर्नुभएको छ। आक्रमणको सम्भावित उद्देश्य साउदीको तेल निर्यात र ऊर्जा पूर्वाधारमा दबाव सिर्जना गर्नु रहेको देखिन्छ। पछिल्लो समय इरानसँगको द्वन्द्व, हर्मुज जल डमरू मध्येमा बढेको तनाव तथा यमनमा इरान समर्थित हुथी समूहको गतिविधिसँगै साउदी अरबमाथि पनि दबाव बढेको छ। अब खेल खबर। लालिगामा रियल मड्रिडले रायो भालेकानोलाई 4-1 गोलले पराजित गरेको छ। रियलका किलियन एम्बाप्पेले 2 गोल गरे, जितसँगै रियलले लालिगामा 12 अङ्क जोडेको छ। यस्तै इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी र हल सिटीले 2-2 को बराबरी खेलेका छन्। चेल्सीका लागि जुआओ पेड्रोले दोस्रो हाफमा गोल गर्दै टोलीलाई हारबाट जोगाए। चेल्सीले 7 मिनटमै मोर्गन रोजर्सको गोलबाट अग्रता लियो, तर हल्का मोहम्मद बेल्लौमीले 28 र 34 मिनटमा गरी 2 गोल गरे। यो बराबरीपछि हल सिटी 8 अङ्क सहित तेस्रो स्थानमा छ भने चेल्सी 7 अङ्क सहित चौथो स्थानमा छ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। यस वर्षको तीज पर्व सुरु, आज दरखाने दिन, तीजका 3 दिन पर्सिसम्म नै देशका केही ठाउँमा पानी पर्ने सम्भावना। मलेसिया रोजगारी सिन्डिकेटको आशंकामा 25 म्यान पावर छानबिन गरिने, 250 म्यान पावरको पूर्व स्वीकृति रोक्का। पछिल्लो 5 दिनमा काठमाडौँमा 2,33,000 सिलिन्डर ग्यास बिक्री, नियमित आपूर्ति भइरहेको निगमले दावी गरे पनि उपभोक्तालाई शास्ति। ड्रोन आक्रमणपछि साउदी अरबद्वारा आफ्नो मुख्य तेल पाइपलाइन बन्द, इराकी भूमिबाट ड्रोन आक्रमण भएको पुष्टि। र लालिगामा रियलले रायो भालेकानोलाई हरायो, प्रिमियर लिगमा चेल्सी र हल सिटीको बराबरी।
4: चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
5: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
4: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
5: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
6: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
5: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
6: 24 घण्टा इमर्जेन्सी सेवा,
5: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
6: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
5: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
6: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
5: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
6: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
5: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच, लिको कार्डियोग्राफी सेवा,
6: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
5: भेन्टिलेटर सेवा,
6: होल बडी चेकअप जाँचको सुविधा
5: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
6: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि, भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।
7: क्यामराम्यान खसेछ, हत्तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
8: पर्ख दीपक,
7: किन
8: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टर
3: सायद सार्वजनिक गरेको छ। इन्द्रजात्रा पर्वको प्रक्रिया भदौ शुक्ल द्वितीयदेखि सुरु हुन्छ। इन्द्रजात्राको लिङ्ग उठाउन, रुख काट्न जानका लागि वन यात्रा गर्न जाने सायद आज बिहान 9:53 रहेको समितिले जनाएको छ। त्यस्तै रुख काट्ने सायद राति 8:40 रहेको छ। भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजाको लिङ्ग उठाउन रुख काट्ने परम्परा रहिआएको छ। लिङ्गो नगर प्रवेश गराउने सायद असोज 3 गते शनिबार बिहान 8:05 रहेको समितिले जनाएको छ। इन्द्रध्वजोत्थानको सायद असोज 7 गते बुधबार बिहान 7:47 रहेको छ। यसै गरी इन्द्रजात्राको मुख्य दिन असोज 9 गते शुक्रबार तल्लो टोलमा यात्रा गराइन्छ। त्यसै दिन राष्ट्रपति लगायत अति विशिष्ट व्यक्तित्वले हनुमान ढोकाको गद्दी बैठक पुगी कुमारी यात्रा अवलोकन गर्ने परम्परा छ। असोज 10 गते शनिबार माथिल्लो टोल यात्रा गराइनेछ। असोज 13 गते मंगलबार महिलाले मात्र रथ तानेर नानीचा यात्रा गरिन्छ। त्यसै दिन राति 9:25 इन्द्रध्वजाको लिङ्गो ढाल्ने सायद रहेको समितिले जनाएको छ। लिङ्गो ढालेपछि राति नै राष्ट्रध्यक्षले कुमारी, गणेश र भैरवको दर्शन गरी प्रसाद ग्रहण गरेपछि 13 दिन लामो इन्द्रजात्रा समापन हुन्छ। हरितालिका तीजको पूर्व सन्ध्यामा हिजो पशुपतिनाथ मन्दिर परिसरमा सरसफाई गरिएको छ। तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा ठूलो संख्यामा श्रद्धालु भक्तजन आउने भएकोले पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरको सरसफाईसँगै आवश्यक व्यवस्थापनको तयारीलाई तीव्र पारेको छ। यस वर्षको तीज भोलि परेको छ। भक्तजनको व्यवस्थापन, सुरक्षा, सरसफाई, स्वास्थ्य तथा सहज आवागमन लगायतका विषयमा सम्बन्धित सबै निकायबीच आवश्यक समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भइसकेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो। तीज पर्वलाई व्यवस्थित रूपमा सम्पन्न गर्न कोषले 7 उपसमिति गठन गरी तयारी अघि बढाएको छ। तीजका अवसरमा पशुपतिनाथमा बिहानैदेखि भक्तजनको ठूलो भीड लाग्ने भएकोले दर्शन तथा पूजा आराधनाको क्रममा हुन सक्ने भीड व्यवस्थापनलाई समेत विशेष प्राथमिकतामा राखिएको छ। र काठमाडौँ महानगरपालिका वडा नम्बर 17 गएको वर्ष माध्यमिक शिक्षा परीक्षा एसई उत्तीर्ण गरेका विद्यार्थीलाई शैक्षिक प्रोत्साहन स्वरूप सम्मान गरेको छ। कार्यक्रममा महानगरका प्रवक्ता एवं वडा 17 वडा अध्यक्ष नवीन मानन्दरले पढाइमा राम्रो अङ्क ल्याउने सँगै परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार नागरिक उत्पादन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। कार्यक्रममा 4 GPA प्राप्त गर्ने 2 सहित वडा 17 एसई उत्तीर्ण गरेका 37 विद्यार्थीलाई चाँदी जडित तक्मा र प्रमाणपत्र सहित सम्मान गरिएको थियो। यस्तै सेवा प्रारम्भ गरे देखि सेवानिवृत्त हुँदासम्म वडा कार्यालयमै रहेर काम गर्नुभएकी कार्यालय सहयोगी गीता केसीलाई पनि सम्मान गरिएको थियो। वडा नम्बर 17 शान्ति शिक्षा माध्यमिक विद्यालय, कन्या माध्यमिक विद्यालय, बाल विकास आधारभूत विद्यालय र राष्ट्रिय आधारभूत विद्यालय गरी 4 सामुदायिक विद्यालय छन्। त्यस्तै वडाभित्र 17 संस्थागत विद्यालय सञ्चालनमा छन्। बिहान 9 राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। यस वर्षको तीज पर्व सुरु, आज दर खाने दिन पशुपतिनाथमा सरसफाई र भोलिको तीजका लागि अन्तिम तयारी। पछिल्लो 5 काठमाडौँमा 2,33,000 सिलिन्डर ग्यास बिक्री, नियमित आपूर्ति भइरहेको निगमले दावी गरे पनि उपभोक्ताको शास्ति कायमी। र इन्द्रजात्राको सायद सार्वजनिक, आज इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काटिने। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: पानीवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020235212।
3: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
2: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
3: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
3: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60359 र 98550-67359।
6: हेलो आयन, के छ?
7: के हो यार सम्राट, यहाँ खाडीमा गर्मी छ के? साडी माडीतिर हाम्रो नेपालमा?
6: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
7: भिडियो अन गर न यार।
6: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
7: ल कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न। हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
8: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ।
3: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
9: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नेपाली कांग्रेसको समानान्तर अधिवेशन गर्न खोजिएको पूर्व सभापति शेरबहादुर देउवा पक्षले आफ्नै पक्षका नेताहरूलाई झुक्क्याएको छ। समानान्तर अधिवेशन गर्न भन्दै खटाइएका प्रतिनिधिहरू मध्ये धेरैले आफूहरूलाई झुक्क्याएर नाम राखेको भन्दै आफ्नो नाम समेत फिर्ता लिएका छन्। आफूहरूलाई जानकारी नै नदिए समानान्तर अधिवेशनका लागि आफूहरूलाई खटाइएको उनीहरूको भनाइ छ। आफूहरू समानान्तर अधिवेशनको पक्षमा नरहेकाले देउवा पक्षले गर्न लागेको अधिवेशनमा सहभागी नहुने उनीहरूले स्पष्ट पारेका छन्। देउवा पक्षद्वारा तेर्थुम खटाइएकी पूर्व मन्त्री तथा नेपाली कांग्रेसकी पूर्व केन्द्रीय सदस्य सीता गुरूङ, पूर्व केन्द्रीय सदस्य गोविन्द भट्टराई, पाल्पाका लागि केन्द्रीय प्रतिनिधि तोकिएका कृष्ण प्रसाद बस्याल लगायतले आफूहरू समानान्तर अधिवेशनमा नलाग्ने जनाएका हुन्। त्यस्तै पूर्व मन्त्री गुरूङले आफू सधैँ रूख र चारतारे झण्डा भएको कांग्रेसमा रहेकाले आधिकारिक कांग्रेस विरूद्धका कुनै गतिविधि नगर्ने समेत बताएकी छन्। नेता भट्टराईले पनि आफ्नो सहमति र जानकारी बिनै इतर पक्षले केन्द्रीय प्रतिनिधिका रूपमा आफ्नो नाम सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका छन्। इतर पक्षले समानान्तर अधिवेशन गर्न भन्दै केन्द्रीय प्रतिनिधि तोकेका देउवा पक्षकी अन्य नेताहरूले पनि देउवा पक्षको अधिवेशनमा सहभागी नभई संस्थापन पक्षले गर्न लागेको अधिवेशनमा सहभागी नहुने घोषणा गरेका छन्। संस्थापन पक्षले आगामी असोज 3 गतेदेखि एउटा अधिवेशन शुरू गरेर असोज 16 गतेदेखि केन्द्रीय महाधिवेशन गर्न लागेको छ। त्यस्तै नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ। ललितपुरको सानिपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो 2 बजे बैठक बस्ने भएको हो। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी सदस्य तथा प्रदेश सभापतिहरूको अनिवार्य उपस्थितिका लागि समेत अनुरोध गरिएको छ। बैठकको एजेण्डा भने फुलाइएको छैन। भोटेकोसी र त्रिशुली नदीमा आएको बाढ़ी तथा पहिरोबाट क्षतिग्रस्त सड़क पूर्वाधार पुनः सञ्चालनमा ल्याउन भारतले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल उपलब्ध गराएको छ। भारतले उपलब्ध गराएका ती 3 मोडुलर पुल सड़क डिभिजन कार्यालय हेटौडामा भएको कार्यक्रममा नेपाललाई हस्तान्तरण गरिएको हो। 70-70 मिटर लम्बाईका 3 एकतर्फी मोडुलर पुल भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले हिजो शनिबार नेपाललाई हस्तान्तरण गरेका हुन्। गएको भदौ 10 गते रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढ़ी तथा पहिरोबाट सड़क तथा पुलमा ठूलो क्षति पुगेपछि भारत सरकारले सहयोग स्वरूप यी पुल उपलब्ध गराएको हो। भोटेकोसीमा आएको विनाशकारी बाढ़ी र पहिरोले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा सड़क तथा पुलमा ठूलो क्षति भएको छ। पुल क्षतिग्रस्त भएपछि विभिन्न सड़क खण्डमा यातायात प्रभावित बनेको छ। लामो समयसम्म सड़क सम्पर्क अवरूद्ध हुन नदिन सरकारले क्षतिग्रस्त पुलको ठाउँमा अस्थायी संरचना निर्माणलाई समेत प्राथमिकता दिएको छ। सुनसरीको इटहरीमा आज राति भएको मोटरसाइकल दुर्घटनामा 2 मृत्यु भएको छ। इटहरीबाट इनरुवा जाँदै गरेको मोटरसाइकल इटहरी 7 र 17 सिमानामा रहेको कलभर्टमा नियन्त्रित भएर पल्टिँदा 2 मृत्यु भएको हो। मृत्यु हुनेमा इनरुवा 3 का 29 वर्षीय पारस थापा र सोही स्थानका 34 वर्षीय सागर रेग्मी छन्। सागर जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत कर्मचारी हुन्। हामीसँग खबर अछि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी आइएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आइएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आइएमई गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। रुकुम पश्चिमको सानीबेरी गाउँपालिका छ देउता खोलामा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 9 जना घाइते भएका छन्। कोट गाउँबाट गाउँपालिकाको केन्द्र सानीबेरी 9 सिमली हुँदै खलङ्गातर्फ आउँदै गरेको लु 1660299 नम्बरको जीप आज दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी नायब परीक्षक वेद बहादुर पौडेलका अनुसार दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। मृतकको शनाखत भने हुन सकेको छैन। 4 जना गम्भीर घाइते भएका छन् भने अनि 5 जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। सानीबेरी छका वडा अध्यक्ष पहल सिंह घर्तेका अनुसार मृतक मध्ये 1 जना जीप चालक र अर्की 1 महिला छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। जीपमा 11 जना सवार रहेको र जीपका साउ बलबहादुर पुन सहित 9 जना घाइते भएको बताइएको छ। घटनास्थलमा स्थानीय प्रहरीको टोली पुगेको छ भने जिल्ला प्रहरी प्रमुख पौडेलको नेतृत्वमा थप टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ। सरकारले मलेसिया श्रमिक पठाउने 250 म्यान पावरको नयाँ पूर्व स्वीकृति प्रक्रिया तत्कालका लागि रोक्का गरेको छ। विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध भएका 250 इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थाको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृति रोक्का गरिएको हो। वैदेशिक रोजगार विभागले FWCMS मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत 25 संस्थासँग आबद्ध वा सहयोगी संस्थाका रूपमा रहेका भनिएका 250 संस्थाको पूर्व स्वीकृति रोक्का गरेको हो। युवा श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा 2083/26 गतेको मन्त्री स्तरीय निर्णयका आधारमा विभागले यस्तो निर्णय गरेको जनाएको छ। विभागका महानिर्देशक नवराज ठकालले FWMS मुख्य संस्थाका रूपमा सूचीकृत 25 संस्थाको कारोबार छनौटको आधार मलेसिया रोजगारीमा विगतको संलग्नता तथा उनीहरूको अन्य संस्थालाई आबद्ध गराउँदा अपनाइएको प्रक्रियामाथि छानबिन भइरहेको बताएका छन्। त्यस्तै 250 संस्थासँग पनि उक्त प्रणालीमा आबद्ध हुनुको आधार अपनाइएको प्रक्रिया र मुख्य संस्थासँगको सम्बन्धबारे स्पष्टीकरण माग्ने प्रक्रिया समेत अघि बढाइएको छ। रसुवा बाढीका कारण त्रिशुली नदीले सड़क कटान गर्दा भाषिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शीतल बजार सड़क खण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी सड़क खोल्ने काम अघि बढ़ाएको छ। सड़क भाषिएको स्थानमा तत्काल पर्खाल निर्माण गरी सड़क पुनर्सञ्चालन गर्न सम्भव नभएपछि नेपाली सेनाको मध्य पृथना अन्तर्गत कालीप्रसाद गढ़को इन्जिनियर टोली परिचालन गरी ब्लास्टिङको काम अघि बढ़ाइएको हो। सड़कको क्षतिग्रस्त भाग हटाई नयाँ ट्र्याक निर्माण गरेर यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सेनाको प्राविधिक टोलीले काम गरिरहेको आयोजनाले जनाएको छ। हवस् त अहिलेका लागि काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली network.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: सो लाभली मलाई त अहिले डोली चरी हालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै जमिनबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
3: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईको उत्कृष्ट तपाईको विचारले तपाईको घर उत्कृष्ट तपाईको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
11: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
12: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: दक्षा चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।
1: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
4: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000 मा।
1: घडेरीका विशेषताहरू:
4: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाउ तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी, मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
5: जग्गा धनी सिधा सम्पर्क 98-172-254 र 98-456-90-042।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका 6 देउता खोलामा जीव दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 9 जना घाइते भएका छन्। कोट गाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी 9 सिमली हुँदै खलङ्गातर्फ आउँदै गरेको LX 6029 नम्बरको जीप आइतबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। मृतकको शनाखत भने हुन सकेको छैन। 4 जना गम्भीर घाइते छन् भने अन्य 5 जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। सानीभेरी 6 का वडा अध्यक्ष पहल सिंह घर्तीका अनुसार मृतक मध्ये 1 जना जीप चालक र अर्की 1 महिला रहेकी छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। जीपमा 11 जना सवार रहेको र जीपका साउ बलबहादुर पुन सहित 9 जना घाइते भएको बताइएको छ। घटनास्थलमा स्थानीय प्रहरीको टोली पुगेको छ भने जिल्ला प्रहरी प्रमुख पौडेलको नेतृत्वमा थप टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ। सरकारले मलेसिया श्रमिक पठाउने 250 वटा म्यान पावरको नयाँ पूर्व स्वीकृति प्रक्रिया तत्कालका लागि रोक्का गरेको छ। विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध भएका 250 वटा इजाजत प्राप्त वैदेशिक रोजगारी व्यवसायी संस्थाको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृति रोक्का गरिएको हो। वैदेशिक रोजगार विभागले मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत 25 वटा संस्थासँग आबद्ध वा सहयोगी संस्थाका रूपमा भनिएका 250 वटा संस्थाको पूर्व स्वीकृति रोक्का गरेको छ। श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा 2023 भदौ 26 गतिको मन्त्री स्तरीय निर्णयका आधारमा विभागले यस्तो निर्णय गरेको जनाएको छ। विभागका महानिर्देशक नवराज ढकालले FWCMAमा मुख्य संस्थाका रूपमा सूचीकृत 25 वटा संस्थाको कारोबार छनौटको आधार मलेसिया रोजगारीमा विगतको संलग्नता तथा उनीहरूले अन्य संस्थालाई आबद्ध गराउँदा अपनाइएको प्रक्रियामाथि छानबिन भइरहेको समेत बताएका छन्। त्यस्तै 250 संस्थासँग पनि उक्त प्रणालीमा आबद्ध हुनुको आधार अपनाइएको प्रक्रिया मुख्य संस्थासँगको सम्बन्धबारे स्पष्टीकरण माग्ने प्रक्रिया अघि बढाइएको समेत बताइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। सरकारले मध्य प्रदेशमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान आईओई को नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मध्य प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्न क्याम्पस स्थापना गर्न लागि बताउनु भएको छ। इन्जिनियरिङ अध्ययन गर्न मध्य प्रदेशबाट प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थी काठमाडौँ लगायत अन्य शहरमा जाने गरेका छन्। यसले विद्यार्थी तथा अभिभावकमा अतिरिक्त आर्थिक भार पर्नुका साथै बसाई तथा अन्य व्यवहारिक समस्या सिर्जना भइरहेका छन्। मन्त्री पोखरेलका अनुसार नयाँ क्याम्पस स्थापनाका लागि उपयुक्त स्थान छनौट गर्ने प्रक्रिया अघि बढाइएको छ। यसका लागि विशेष अध्ययन समिति गठन गरिनेछ र समितिको प्रतिवेदनका आधारमा क्याम्पस स्थापनाको स्थान तय गरिनेछ। र ब्रिक्स शिखर सम्मेलनको आज अन्तिम दिन हो। आज सदस्य राष्ट्रका नेताहरू र अन्य आमन्त्रित देशका प्रमुखहरू सहभागी हुने खुला बैठक बस्दैछ। बैठकमा ब्रिक्ससँग जोडिएका विभिन्न महत्वपूर्ण विषयमा छलफल हुनेछ। त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार देशका नेताहरूसँग छुट्टा छुट्टै द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। सम्मेलनको पहिलो दिन नै भारतले हाल ब्रिक्स राष्ट्रहरूको आफ्नो कुनै साझा मुद्रा बनाउने प्रस्ताव नरहेको स्पष्ट पारेको छ। यद्यपि विदेश मन्त्रालयले ब्रिक्स देशहरूबीच स्थानीय मुद्रामा आपसी व्यापार र भुक्तानीलाई प्रवर्धन गर्ने विषयमा भने छलफल भइरहेको जनाएको छ। यसको मुख्य उद्देश्य देशहरूबीच व्यापार सहज घटाउनु र कारोबार लागत घटाउनु हो। ब्रिक्स राष्ट्रहरूले शनिबार सम्मेलनका क्रममा नयाँ दिल्ली घोषणा पत्रलाई समेत स्वीकृति दिएका छन्, जसमा विभिन्न मुद्दाहरूमा साझा वक्तव्य जारी गरिएको छ। घोषणा पत्रमा रूस र चीन सहितका ब्रिक्स राष्ट्रहरूले पहलगाम आतंककारी हमलाको निन्दा समेत गरेका छन्। आतंककारीलाई आश्रय दिनेहरू विरूद्ध मिलेर कार्यवाही गर्ने प्रतिबद्धता जनाइएको छ। यसका साथै आतंककारीसम्म पुग्ने आर्थिक सहयोग रोक्न र उनीहरूलाई सुरक्षित आश्रय दिनेहरूमाथि कड़ा कदम चाल्न पनि सहमति जुटेको छ। पश्चिम एसियामा तनाव बढ़िरहेको र इरान साउदी अरब र युएका विभिन्न मुद्दामा फरक फरक अडान रहेको समयमा पनि ब्रिक्स राष्ट्रहरूबीच संयुक्त वक्तव्य जारी गर्न सहमति जुट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। ब्रिक्स देशहरूले आपसी व्यापारमा डलरहरूको प्रयोग घटाउने र आफ्नै मुद्राहरूमा कारोबार बढ़ाउने प्रयास गरिरहेका छन्। साथै विभिन्न देशका अनलाइन भुक्तानी प्रणालीहरूलाई आपसमा जोड्ने काम पनि भइरहेको छ। हालसम्म ब्रिक्सको आफ्नै कुनै भुक्तानी प्रणाली र साझा मुद्रा नभए पनि भारतको अध्यक्षतामा भइरहेको यसपटकको सम्मेलनमा देशहरूका डिजिटल भुक्तानी प्रणाली र डिजिटल मुद्रालाई आपसमा जोड दिइनेछ भने यस्तै गर्दा एक देशबाट अर्को देशमा पैसा पठाउन सहज हुनेछ र डलरको आवश्यकता पनि कम हुँदै जानेछ। हवस्त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: सो लभली मलाई त अहिले डोली चढी हालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरकोट बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै जमिनबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
3: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारले तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तक बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453572 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
6: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

मैले यिनलाई एकदम माया गरे, एउटा मिठो अङ्गुर सम्झेर तर यिनले चिरपटे दाउरो लिएर लख तिमी कालो बङ्गुर सम्झेर

0: रोजगारीको सुबडा अवसर।
1: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
0: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
1: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन चोक नारायणगढ चितवन।
0: सम्पर्क 98555 58369, 98426 43211 र 98142076704। हृदरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरित विरुद्धको खोप लगाई खुरित मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555 59084 र भ्याक्सिनेटर युवराज अधिकारी

0: पशु स्वास्थ्य प्राविधिक 98451924.
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
3: नेपालीपनको आभास, नेपाली मनको आवाज।
4: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
3: स्वदेश FM 93.2 मेगाहर्ज।

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4934 4493580 र 98 5570 2640।
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: रुकुम पश्चिममा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गयो, 9 जना घाइते। थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग। भारत सरकारले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल दियो। मुस्ताङ भन्सारमा 15 दिनमै 1,78 करोड रुपियाँ राजस्व संकलन। इन्डोनेसियामा 240 यात्रु सवार पानी जहाज सम्पर्कविहीन, खोजी चल्दै। सम्पर्कविहीन हुनु अघि जहाजले खराब मौसमको सामना गर्नु परेको भनाई। र एसएससी प्रिमियर कप विजेता नेपाली टोली आज राति स्वदेश आइपुग्ने। नेपाल खबरमा अब पूरा खबर। मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित 25 म्यान पावर कम्पनी छनौट गरेपछि उत्पन्न विवाद झन पेचिलो बन्दै गएको छ। विवाद बढेपछि सरकारले छनौट भएका कम्पनीको विगतको कारोबार, श्रमिक पठाउने प्रक्रिया र उनीहरू कसरी सूचीमा परे भन्ने विषयमा छानबिन थालेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभागलाई 25 मुख्य म्यान पावर कम्पनी र उनीहरूसँग जोडिएका सहायक कम्पनीको कारोबार तथा मलेसिया रोजगारीमा उनीहरूको भूमिका बारे अध्ययन गर्न निर्देशन दिएको छ। मलेसियाको प्रणालीमा 25 कम्पनी मुख्य संस्थाका रूपमा सूचीकृत भएपछि थप झण्डै 250 नेपाली म्यान पावर कम्पनी सहायक संस्थाका रूपमा जोडिएको विशेष समेत विवादमा परेको छ। सरकारले सीमित कम्पनी मार्फत मात्रै नेपाली श्रमिक पठाउने मलेसियाको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै सबै इजाजत प्राप्त म्यान पावर कम्पनीलाई समान अवसर दिनुपर्ने अडान राखेको छ। नयाँ व्यवस्थाका कारण मलेसिया जाने श्रमिकको मागपत्र प्रमाणीकरण र पूर्व स्वीकृति प्रक्रियामा समेत असर परेको छ। समस्या समाधानका लागि मलेसियासँग कूटनीतिक संवाद अघि बढाएको सरकारले जनाएको छ। उज्यालोसँगको कुराकानीमा मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले नेपालले श्रम सम्झौता, नेपालको कानूनी व्यवस्था र स्थापित कूटनीतिक अभ्यास अनुसार म्यान पावर व्यवस्थापन गर्न मलेसियालाई आग्रह गरिरहेको बताउनुभयो। नेपालले विवादलाई द्विपक्षीय संयन्त्र तथा संयुक्त प्राविधिक समिति मार्फत समाधान गर्नुपर्ने बताएको छ। यसअघि नै सरकारले मलेसियालाई पत्र पठाउँदै पुरानै प्रणाली अनुसार श्रमिक भर्ना प्रक्रिया अघि बढाउन आग्रह गरिसकेको प्रवक्ता आचार्यको भनाइ छ। मलेसियामा झण्डै 4 लाख नेपाली कार्यरत छन्। त्यसैले सीमित म्यान पावर कम्पनी छनौटको विवाद व्यवसाय बीचको प्रतिस्पर्धामा मात्रै सीमित नभई ठूलो संख्यामा नेपाली श्रमिकको रोजगारीसँग समेत जोडिएको छ। रुकुम पश्चिममा आज बिहान भएको जीप दुर्घटनामा 2 जनाको ज्यान गएको छ। सानीभेरी गाउँपालिका 6 को कोट गाउँबाट पालिकाको केन्द्र सिमली हुँदै जिल्ला सदरमुकाम खलङ्गका लागि छुटेको LU-1-6029 नम्बरको जीप वडा नम्बर 3 र 6 को सिमाना डाङ्गु डुङ्गेमा दुर्घटना भएको हो। दुर्घटनामा चालक त्रिवेणी गाउँपालिका रोगाका सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका 6 की प्रेम कला फुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। दुर्घटनामा जीप धनी सहित 9 जना घाइते भएका छन्। 4 जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग गरिएको छ। सानीभेरी गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई पत्रचार सहित हेलिकप्टर माग गरेको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी तथा पहिरोबाट क्षतिग्रस्त सड़क पूर्वाधार पुनः सञ्चालनमा ल्याउन भारतले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल उपलब्ध गराएको छ। भारतले उपलब्ध गराएका ती 3 मोड्युलर पुल सड़क डिभिजन कार्यालय हेटौडामा भएको कार्यक्रममा नेपाललाई हस्तान्तरण गरिएको छ। 70-70 मिटर लम्बाईका 3 एकतर्फी मोड्युलर पुल भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले हिजो नेपाललाई हस्तान्तरण गर्नुभयो। गएको भदौ 10 गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ी तथा पहिरोबाट सड़क तथा पुलमा क्षति पुगेपछि भारत सरकारले सहयोग स्वरूप पुल उपलब्ध गराएको हो। भोटेकोशीमा आएको विनाशकारी बाढ़ी र पहिरोले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा सड़क तथा पुलमा ठूलो क्षति पुर्याएको छ। नेपाल चीन उत्तरी कोरला नाका लोमानथाङ चार नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रुपियाँ राजस्व संकलन भएको छ। रसुवाको भटुकोसीमा भदौ 10 गते बाढीबाट रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी बढेको छ। भन्सार प्रमुख विदुर चुनालका अनुसार रसुवागढी केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम चलेको छ। अस्ति शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले 27,11,00,000 राजस्व संकलन गरेको छ। गएको भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालले बताउनुभयो। उहाँका अनुसार रसुवागढी नाका बन्द भएपछि अस्ति शुक्रबारसम्म कोरला नाकाबाट नेपाल भित्रेका 434 वटा कन्टेनर र 641 वटा विद्युतीय गाड़ीको भन्सार कार्यालयमा जाँच पास गराइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा वीरगंजको मुख्य सड़क विस्तार अन्तिम चरणमा कारोबार हुने हप्ताको पहिलो दिन आज सुन चाँदीको भाव बढ्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन, फोन नम्बर 056-421-265-96-617,
1: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनी छनौट पछिको विवाद थप पेचिलो, छानबिनसँगै कूटनीतिक पहल भइरहेको सरकारको भनाई, रुकुम पश्चिममा जीव दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 9 जना घाइते लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पर्सा बिरगन क्षेत्रको मुख्य सड़क विस्तारको काम अन्तिम चरणमा पुगेको छ। सड़क डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सड़क विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ। हेटोडामा रहेको सड़क डिभिजन कार्यालयका अनुसार नेपाल टेलिकमको भवन र माई स्थान नजिकै सड़क विस्तारका क्रममा उत्पन्न विवाद आज समाधान गरी भोलिसम्ममा काम सम्पन्न गर्ने लक्ष्य छ। सड़क सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको र बाँकी संरचना हटाउने काम भइरहेको छ। अहिले सिद्धार्थ बैंक पम्पम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको कार्यालयले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव तोलामा 1200 रुपियाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाव तोलाको 3,02,200 रुपियाँमा कारोबार भइरहेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुन तोलाको 3,01,000 रुपियाँमा कारोबार भयो। यस्तै आज चाँदीको भाव पनि तोलामा 60 रुपियाँले बढेको छ। महासंघका अनुसार चाँदी 4,660 रुपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। इण्डोनेसियामा 240 जना यात्रु सवार पानी जहाज सम्पर्कविहीन भएको छ। जावा सागरमा पानी जहाज सम्पर्कविहीन भएको इण्डोनेसियाली खोज तथा उद्धार अधिकारीहरूले जनाएका छन्। दक्षिण कालीमतान्त प्रान्तको खोज तथा उद्धार निकायका अनुसार यो जहाज पूर्वी जावा प्रान्तको सुराबायाबाट दक्षिण कालीमतान्त प्रान्तको बान्जा मासिनतर्फ यात्रा गरिरहेको थियो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको छ। जहाजसँगको अन्तिम सम्पर्क बान्जार मासिन खोज तथा उद्धार केन्द्रबाट झण्डै 80 माइल समुद्री क्षेत्रबाट टाढा रहेको थियो। सम्पर्कविहीन जहाजको खोज तथा उद्धार र अवस्था पत्ता लगाउनका लागि एउटा विशेष जहाज त्यसतर्फ पठाइएको छ। सम्पर्क टुट्नु अघि यात्रुवाहक पानी जहाजले समुद्री क्षेत्रमा प्रतिकूल मौसमको सामना गर्नु परेको इण्डोनेसियाली अधिकारीहरूलाई उद्धृत गर्दै चिमिनियार समाचार संस्था सिन्वाले जनाएको छ। अब खेल खबर। एसिसी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एसिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश आइपुग्ने भएको छ। टोली मलेसियन एयरलाइन्सबाट राति 10:15 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तालिका छ। नेपाल हिजो भएको एसिसी प्रिमियर कपको फाइनल खेलमा युएईलाई 44 रनले हराउँदै च्याम्पियन बनेको हो। उपाधिसँगै नेपाल दोस्रो पटक एसिया कपमा पुगेको छ। अब नेपालले अर्को वर्ष बंगलादेशमा हुने एसिया कपमा आयोजक टोलीसँगै भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तान जस्ता टोली खेल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनी छनौटपछिको विवाद थप पेचिलो, छानबिनसँगै कूटनीतिक पहल भइरहेको सरकारको भनाई। रुकुम पश्चिममा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 9 जना घाइते, थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग। भारत सरकारले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल दियो। मुस्ताङ भन्सारमा 15 दिनमै 1,78,00,000,000 रुपियाँ राजस्व संकलन। इन्डोनेसियामा 240 यात्रु सवार पानी जहाज सम्पर्कविहीन, खोजी चल्दै सम्पर्कविहीन हुनु अघि जहाजले खराब मौसमको सामना गर्नु परेको भनाई। र एसिसी प्रिमियर कप विजेता नेपाली टोली आज राति स्वदेश आइपुग्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550-60359 र 98550-67359।
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
2: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
2: भेन्टिलेटर सेवा,
4: होल बॉडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656 18853 5189353।

0: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ स्वदेश एफएम 93.2 MHz। खोरेत रोग विरुद्धको निःशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खोरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खोरेत विरुद्धको खोप लगाई खोरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौँ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98550509084 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर, फोन 98042121343 र 98184929230।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। रसुवा बाढीका कारण त्रिशुली नदीले सडक कटान गर्दा भाषेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शीतल बजार सडक खण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी सडक खोल्ने काम अघि बढाएको छ। सडक भाषेको स्थानमा तत्काल पर्खाल निर्माण गरी सडक पुनः सञ्चालन गर्न सम्भव नभएपछि नेपाली सेनाको मध्य पीर्थना अन्तर्गत कालीप्रसाद गौडको इन्जिनियरिङ टोली परिचालन गरी ब्लास्टिङको काम अघि बढाएको हो। सडकको क्षतिग्रस्त भाग हटाई नयाँ ट्र्याक निर्माण गरेर यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सेनाको प्राविधिक टोलीले काम अघि सारेको जनाएको छ। भाद्र 10 गते रसुवा क्षेत्रमा आएको ठूलो बाढीका कारण त्रिशुली नदीको बहाव बढ्दा नदीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान गरेको थियो। नेपाली काङ्ग्रेसको आन्तरिक विवाद र अधिवेशन महाधिवेशनको विषयमा देउवा पक्ष नेताहरूले एकताका लागि नयाँ प्रस्ताव अगाडि सारेका छन्। देउवा समूहका नेता मीन विश्वकर्माले पार्टीमा देखिएको विवाद अन्त्य गर्न र महाधिवेशनलाई एकबद्धता बनाउनका लागि आफूहरूले केही आधारभूत शर्त राखेको र त्यो शर्त पूरा गरे आफूहरू महाधिवेशनमा सहभागी हुने जानकारी दिनुभयो। देउवा समूहका निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना सहितका 25 नेताले शुक्रबार पार्टी एकताका लागि दुवै पक्षबाट घोषणा गरिएका महाधिवेशन स्थगित गरेर एकता महाधिवेशनको मिति सार्वजनिक गर्न अपिल गरेका थिए। गृहमन्त्री सुदन गुरुङले गत वर्ष भदौ 27 को ऐतिहासिक दिनको रूपमा सम्झिँदै त्यसलाई गम्भीर राजनीतिक अन्यल र शक्ति रिक्तताबाट निकास दिलाउन आफूले सकेसम्म जिम्मेवारी निभाएको बताउनु भएको छ। भदौ 23 को असाधारण घटनापछि सिर्जना भएको सङ्कटपूर्ण परिस्थिति अन्त्य गर्न आफू रगतको लत पट्टिएको ज्याकेटमै राष्ट्रपति कार्यालय पुगेको उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ। भदौ 23 पछि देश सामान्य अवस्थामा नरहेको र तत्कालीन राजनीतिक नेतृत्वप्रति जनविश्वासपूर्ण रूपमा भत्किएको गुरुङले उल्लेख गर्नुभएको छ। पुरानो नेतृत्व कुनै हालतमा स्वीकार्य थिएन, नयाँ नेतृत्व कसरी छान्ने कुनै बाटो थिएन, नयाँ अपरिचित र अपरिचित नेतृत्व छ, नेतृत्व छान्नु आफैमा ठूलो चुनौती थियो, उहाँले लेख्नुहुन्छ। 3 दिनसम्म देश एउटै प्रश्नमा अड्किएको थियो, देश कता जान्छ, अब कसले निकास दिन्छ, प्रधानमन्त्री को बन्ला, सुरक्षित महसुस होला, मुलुक लामो समय पावर भ्याकुममा रहन नहुने र राज्य सञ्चालन हुनुपर्ने चिन्ताको बीच भदौ 27 मा देशलाई निकास दिने ऐतिहासिक जिम्मेवारी आफ्नो भागमा पनि आइपुगेको उहाँको भनाइ छ। प्रधान सेनापति अशोक राज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आइतबार बेन्जिङतर्फ प्रस्थान गर्नुभएको छ। जनवादी गणतन्त्र चीनको निमन्त्रणामा उहाँ आइतबारदेखि असु 3 गतेसम्म 7 व्यापी भ्रमणमा रहने नेपाली सेनाले जनाएको छ। भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेन्जिङमा आयोजना हुने 13 बेन्जिङ सियाङसान फोरममा समेत सहभागिता जनाउने कार्यक्रम छ। चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ केसीले प्रधान सेनापति सिग्देललाई विदाय गर्नुभयो। नेपाली सेनाका अनुसार प्रधान सेनापतिको चीन भ्रमणबाट दुई देशबीचको सैनिक सम्बन्ध थप विस्तार हुनुको साथै सैनिक कूटनीतिक मार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास गरिएको छ। सरकारले वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकस्थित नेपाली कूटनीतिक नियोगबाट हुने मागपत्र प्रमाणीकरण प्रक्रियालाई सहज र समयबद्ध बनाउन निर्देशन दिएको छ। मागपत्र प्रमाणीकरणमा लामो समय लाग्ने गरेको तथा प्रमाणीकरणका लागि अपू कागजातबारे रोजगारदाता कम्पनीलाई एकैपटक जानकारी नदिँदा झन्झट बेहोर्नु परेको गुनासो आएपछि युवा श्रम तथा रोजगार मन्त्रालयले यस्तो निर्देशन दिएको हो। 2083 भदौ 26 गते मन्त्री परिषद निर्णय अनुसार मागपत्र प्रमाणीकरणका लागि आवश्यक कागजात र प्रमाणीकरण प्रक्रियामा लाग्ने समय सीमा प्रचलित कानुन बमोजिम कार्यान्वयन गर्न निर्देशन दिएको छ। निर्देशन अनुसार गन्तव्य मुलुकमा रहेको रोजगारदाता कम्पनीले मागपत्र प्रमाणीकरणका लागि सम्बन्धित नेपाली कूटनीतिक नियोगमा आवेदन दिएपछि उक्त आवेदनका लागि थप कागजात आवश्यक भए त्यसको विवरण एकमुष्ट रूपमा रोजगारदाता कम्पनीलाई अनिवार्य जानकारी गराउनु पर्नेछ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबर का बाकी खबरहरु। कपिलवस्तु नगरपालिका 6 बर्मेली स्थित बाणगंगा नदीमा शनिबार राति 81 आएको बाढीमा फसेका 12 जनाको सशस्त्र प्रहरीले सकौशल उद्धार गरेको छ। बाढीका कारण नदी क्षेत्रमा फसेका 11 महिला र एक पुरुषलाई गए राति सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो। सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार बाणगंगा नदीमा 81 बाढी आएपछि मानिसहरू फसेका भन्ने सूचना प्राप्त हुन साथ सशस्त्र प्रहरी टोलीलाई तत्काल घटनास्थलमा परिचालन गरिएको थियो। अधिकारीका अनुसार नदीमा पानीको बहाव बढेपछि त्यहाँ फसेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो। उद्धार कार्यमा सशस्त्र प्रहरी टोली सक्रिय रूपमा परिचालन भएको थियो। कपिलवस्तु नगरपालिका 6 कि 70 वर्षीय गोपी परियार, 70 वर्षीय किरली परियार, 24 वर्षीय कविता कुमाल, 38 वर्षीय रामी बहेम्बु, 32 वर्षीय मीना बहेम्बु, 45 वर्षीय बेलमती सुनार, 45 वर्षीय कुष्मा जीसी, 18 वर्षीय लालुमाया श्रेष्ठ, 34 वर्षीय लक्ष्मी परियार, 40 वर्षीय बिना बिक, 24 वर्षीय बिन्द थापा तथा 37 वर्षीय रेशम परियारको उद्धार गरेको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका 6 देउता खोलामा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 9 जना घाइते भएका छन्। प्रहरीका अनुसार कोटा गाउँबाट गाउँपालिकाको केन्द्र सिमली हुँदै खोलाङ्गातर्फ जाँदै गरेको लु 160029 नम्बरको जीप आइतबार दुर्घटना परेको हो। दुर्घटनामा परे जीप चालक र एक महिलाको घटनास्थलमै मृत्यु भएको सानीभेरी 6 का वडा अध्यक्ष पहल सिंह घरतीले जानकारी दिनुभयो। मृतकको शनाखत हुन सकेको छैन। जीपमा कुल 11 जना सवार थिए। घाइते 9 जना मध्ये 4 जनाको अवस्था गम्भीर छ भने 5 जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायक उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो। र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा तनाव निरन्तर बढिरहेको र त्यसको प्रत्यक्ष असर आम मानिसको जीवनमा परिरहेको बताएका छन्। ब्रिक्स शिखर सम्मेलनको 2 दिन आइतबार सम्मेलन गर्दै मोदीले महामारी जलवायु जन्य विपद र आपूर्ति श्रृङ्खलामा आएको अवरोधले विश्वका देशहरू एक अर्कासँग कति जोडिएका छन् भन्ने देखाएको बताए। एउटा स्थानमा उत्पन्न हुने सङ्कटले अन्य देशलाई समेत प्रभावित गर्न सक्ने उनको भनाइ छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 90.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: सो लभली मलाई त अहिलै डोली चढी हालौँ जस्तो लाग्यो
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरौँ
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइनलाई

0: यो माइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी।

0: राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63।
1: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
2: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
3: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-5188-5859953।

0: समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाडि संपर्क 0556 5563 5855 7070 61 र 0855 7070 53
2: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 580 र 98 5526 4440
3: It's 2 o'clock. अहिले 2 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई सम्बोधन गर्ने दिन सेप्टेम्बर 24 संयुक्त राष्ट्रसङ्घ मुख्यालय अगाडि जलवायु न्यायका लागि शान्तिपूर्ण मौन प्रदर्शन गर्ने तयारी गरिएको छ। अमेरिका स्थित गैर नाफामूलक संस्था भिजिट नेपालले न्युयोर्कमा आयोजना गर्न लागेको प्रदर्शन मार्फत नेपालले भोगिरहेको जलवायु संकट, बढ्दो प्राकृतिक विपद र त्यसले निम्त्याएको मानवीय तथा आर्थिक क्षतिप्रति विश्व समुदायको ध्यान आकर्षण गराउने जनाएको छ। प्रधानमन्त्री शाहले राष्ट्रसङ्घ मञ्चबाट नेपालको धारणा राखिरहँदा मुख्यालय बाहिर नेपाली समुदायले मौन प्रदर्शन मार्फत जलवायु न्याय नेपालका लागि किन आवश्यक छ भन्ने सन्देश विश्व सामु राख्ने तयारी गरिरहेको छ। नेपाल विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा योगदान अत्यन्त न्यून भए पनि हिमाल, हिमनदी, नदी प्रणाली र तिनमा आश्रित समुदाय जलवायु परिवर्तनको बढ्दो जोखिममा रहेको भन्दै प्रदर्शनमा जलवायु न्याय, हानि तथा क्षति, जलवायु अनुकूल र उत्थानशील पूर्वाधार तथा अन्तर्राष्ट्रिय जलवायु वित्तका मुद्दा उठाइनेछ। भिजिट नेपालका अध्यक्ष राजीव राजभाटले नेपाल जस्ता न्यून उत्सर्जन गर्ने तर उच्च जलवायु जोखिममा रहेका मुलुकले भोगिरहेको क्षतिलाई विश्व समुदायले केवल मानवीय सहानुभूतिको विषयमा रूपमा हेरेर नपुग्ने बताउनु भएको छ। नेपाली काङ्ग्रेसको संशोधित विधानमा जेन्जी आन्दोलनलाई पनि समावेश गरिएको छ। 2082 साल भदौ 23 र 24 गते जेन्जी आन्दोलन भएको थियो। काङ्ग्रेसले गत पुसमा भएको विशेष महाधिवेशनमा संशोधन गरेको विधानमा जेन्जी आन्दोलनका विषयमा पनि समावेश गरेको हो। 2082 साल भदौ 23 र 24 गते नेपालको नवयुवाहरूको आह्वानमा भएको विद्रोहमा प्रकट भएको सुशासन, भ्रष्टाचार मुक्त राज्य संरचना, युवा प्रतिनिधित्व र परिवर्तनको भावनालाई मनन गर्दै विधानको प्रस्तावनामै लेखिएको छ। साथै काङ्ग्रेसको स्थापना कालदेखिका मुख्य राजनीतिक घटनाक्रम पनि उल्लेख छ। रसुवा बाढीका कारण त्रिशुली नदीले सडक कटान गर्दा भाँसिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शीतल बजार सडक खण्डमा नेपाली सेनाले प्लास्टिङ गरी सडक खोल्ने काम अघि बढाएको छ। सडक भाँसिएको स्थानमा तत्काल पर्खाल निर्माण गरी सडक पुनः सञ्चालन गर्न सम्भव नभएपछि नेपाली सेनाको मध्य पीर्तना अन्तर्गत काली प्रसाद गढको इन्जिनियर टोली परिचालन गरी ब्लास्टिङको काम अघि बढाएको हो। सडकको क्षतिग्रस्त भाग हटाई नयाँ ट्र्याक निर्माण गरेर यातायात सञ्चालनमा ल्याउने उद्देश्य सेनाको प्राविधिक टोलीले काम गरिरहेको आयोजनाले जनाएको छ। भाद्र 10 गते रसुवा क्षेत्रमा आएको ठूलो बाढीका कारण त्रिशुली नदीको बहाव बढ्दा नदीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान गरेको थियो। प्रधान सेनापति अशोक राज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आइतबार बेजिङतर्फ प्रस्थान गर्नुभएको छ। जनवादी गणतन्त्र चीनको निमन्त्रणामा उहाँ आइतबारदेखि असो 3 गतेसम्म साताव्यापी भ्रमणमा रहने नेपाली सेनाले जनाएको छ। भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेजिङमा आयोजना हुने 13 बेजिङ सियाङसान फोरममा समेत सहभागिता जनाउने कार्यक्रम छ। चीन प्रस्थान गर्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रतिप जङ केसीले प्रधान सेनापति सिग्देललाई बिदाई गर्नुभयो। नेपाली सेनाका अनुसार प्रधान सेनापतिको चीन भ्रमणबाट दुई देश बीचको सैनिक सम्बन्ध थप विस्तार हुनुका साथै सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरका बाँकी खबरहरू। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री बनाउँदै सडकमा हात हल्लाएर सवारी साधन नियन्त्रण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनु भएको छ। आइतबार काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ट्राफिक प्रहरीलाई सडकको बीचमा जोखिम मोलेर उभिनुपर्ने बाध्यता हटाउनु पर्नेमा जोड दिनुभएको हो। महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित बनाउन एआई क्षमताका सीसीटीभी लगायतका आधुनिक प्रविधिको प्रयोग बढाउनु पर्ने बताउनुभयो। काठमाडौँ महानगरपालिकाले मल्टो स्टोरी पार्किङका लागि नयाँ सडक स्थित नेपाल वायुसेवा निगमको भवन उपलब्ध गराउन सङ्घीय सरकारलाई आग्रह गरेको छ। महानगर प्रहरी बलको 34 स्थापना दिवसका अवसरमा कार्यवाहक मेयर सुनिता डङ्गलले काठमाडौँको कोर एरियाको पार्किङ समस्या समाधान गर्न मल्टी स्टोरी पार्किङको व्यवस्था गर्न लागि जानकारी दिनुभयो। र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा तनाव निरन्तर बढिरहेको र त्यसको प्रत्यक्ष असर आम मानिसको जीवनमा परिरहेको बताएका छन्। ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन आइतबार सम्बोधन गर्दै मोदीले महामारी, जलवायुजन्य विपद र आपूर्ति श्रृङ्खलामा आएको अवरोधले विश्वका देशहरू एकअर्कासँग कति जोडिएका छन् भन्ने देखाएको बताए। एउटा स्थानमा उत्पन्न हुने सङ्कटले अन्य देशलाई समेत प्रभावित गर्न सक्ने उनको भनाइ छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 90.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबरलाई खबर अहिलेलाई यति नै। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: banking.
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो युट्युब हिट्स।

0: हृदरोग विरुद्धको निःशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरित विरुद्धको खोप लगाई खुरित मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184923।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: काचे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइ हाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656 18853 5189353

अनुहार भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख दिफेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मारिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 मेगाहर्ज

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकुसी बाढी हिम पहिरो कारण आएको तथ्य सहित सरकारी प्रतिवेदन सार्वजनिक। तीव्र बेग कारण पूर्व सूचनाका लागि समय नै नपाएको भनाई। एमसीसी अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइनको निर्माण कार्य सम्पन्न। 21 महिनामा सक्ने गरी शुरू गरेको काम शिलान्यास गरेको 9 महिनामै सकियो। 900 ओस्कार अवार्डमा नेपालबाट चलचित्र 3 सिफारिस, प्रधानमन्त्री शाहको शुभकामना। मध्य पूर्वमा तनाव नबढाउन इरान, इराक र टर्कीको आह्वान। द्वन्द्व अन्ति, अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड। र महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले भदौ 10 गते भोटेकोसी र त्रिशुली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको दोस्रो प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात हिम पहिरोका कारण बाढी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। का अनुसार लाङटाङ लिरुङ हिमालको उत्तरी मोहडामा झण्डै 5,200 मिटर उचाइबाट 2 वर्ग किलोमिटर क्षेत्रको हिम चट्टान खस्दा यो आकस्मिक बाढी आएको हो। हिम चट्टान खसेको ठाउँबाट 22 किलोमिटर टाढाको रसुवागढीमा रहेको नेपाल चीन सीमासम्म बाढी आइपुग्न केवल 7 मिनट मात्रै लागेको थियो, जसको औसत गति प्रति घण्टा 188 किलोमिटर थियो। बाढीको गति रसुवागढीबाट स्याप्रो बेसी पुग्दा प्रति घण्टा 83 किलोमिटर, बेत्रावती पुग्दा 65 किलोमिटर, मलेखु पुग्दा 29 किलोमिटर र देवघाटसम्म पुग्दा प्रति घण्टा 26 किलोमिटरमा झरेको थियो। यो बाढी वर्षा कारण नभई हिम पहिरोका कारण आएको केन्द्रले स्पष्ट पारेको छ। घटनासँग जोडिएको 5.2 म्याग्निच्युडको भूकम्प जस्तो देखिने कम्पन पनि वास्तवमा हिम पहिरोकै प्रभाव रहेको प्रतिवेदनमा उल्लेख छ। बाढीपछि माथिल्लो लेन्दे खोलामा 2 नयाँ प्राकृतिक ताल बनेका छन्, जस सरकारले जोखिममुक्त क्षेत्रका बासिन्दालाई सचेत गराउन बिहान 9 बजेदेखि 9:14 भित्रै रसुवा, नुवाकोट, धादिङ, गोर्खा, नवलप्रासित उनका मोबाइल प्रयोगकर्तालाई झण्डै 6,78,000 एसएमएस पठाएको थियो। यसैबीच सम्भावित जोखिमलाई ख्याल गरेर भविष्यमा तत्काल पूर्व सूचना रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ। एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको पहिलो प्रमुख पूर्वाधार आयोजनाका रूपमा रहेको 18 किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको न्यू बुटौल सब स्टेशनदेखि नेपाल भारत सीमासम्म जोड्ने 400 केभी क्षमताको यो प्रसारण लाइन शिलान्यास भएको 9 महिनाभित्र निर्माण पूरा भएको हो। ऊर्जा मन्त्रालयको अनुरोधमा एमसीए नेपालले उच्च प्राथमिकताका साथ तोकिएकै समयभित्र काम सम्पन्न गरेको हो। आयोजना सम्पन्न भएको अवसरमा आयोजित समारोह अर्थ मन्त्रालयका सचिव एवं एमसीए नेपालका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले यो निर्णयले नेपालको विद्युत पूर्वाधार सुदृढीकरण र सीमापार ऊर्जा व्यापार विस्तारमा कोशी ढुङ्गा थपेको बताउनुभयो। यस्तै एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र एमसीसी कि आवासीय राष्ट्रिय नियोग निर्देशक डायन फ्रान्सिस्कोले आयोजना तोकेकै समयमा सकिनु प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। भारतीय कम्पनी ट्रान्स रेल लाइटिङ लिमिटेडले 1,23,80,000 अमेरिकी डलर अर्थात् झण्डै 1,89 करोड रुपियाँमा 21 महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको। यो आयोजना बीचमा केही समय रोकिए पनि द्रुत गतिमा काम गरेर पूरा गरिएको हो। नेपालतर्फको खण्ड तयार भएसँगै अब भारततर्फ विद्युत प्रवाहका लागि आवश्यक स्वीकृति र प्राविधिक प्रक्रिया अघि बढाइनेछ। एमसीसी अनुदान अन्तर्गत नेपालमा कुल 315 किलोमिटर प्रसारण लाइन, 3 सब स्टेशन र सड़क सुधारका अन्य कामहरू पनि भइरहेका छन्। सन् 2027 घोषणा हुने 900 एकेडेमी अवार्ड ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र तिनीहरू एलिफेन्ट्स इन द फगले प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय फिचर चलचित्र छनौट समिति नेपालले आज विज्ञप्ति निकालेर चलचित्र तिनीहरूलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिस गरेको हो। समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माले निकाल्नु भएको विज्ञप्ति अनुसार यस वर्षको ओस्कार प्रतिस्पर्धाका लागि नेपालबाट 2 नेपाली कथानक चलचित्र तिनीहरू र गौथली प्राप्त भएका थिए। प्राप्त यी दुई मध्ये एकाडेमीको मापदण्ड अनुरूप चलचित्र उत्कृष्ट चलचित्र छनौट गर्न समितिले विभिन्न पक्षको मूल्याङ्कन गरेको हो। चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखी गरेको गहन अध्ययन पश्चात तिनीहरूलाई उत्कृष्ट ठहर गर्दै छनौट गरेको समितिले जनाएको छ। यस छनौटसँगै अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपालबाट अस्कर अवार्डमा सिफारिस भएको र एसिया पेसिफिक स्क्रिन अवार्डमा मनोनयन भएको चलचित्र इलिफेन्ट्स इन द फग तिनीहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ। शाहले फेसबुकमा लेख्दै चलचित्र हेर्न पनि आग्रह गर्नुभएको छ। अविनाश विक्रम शाह निर्देशित यो चलचित्र यसअघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ। सरकारले पनि यो चलचित्रलाई नगद राशिसहित पुरस्कृत गरेको छ। प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणका लागि बिहान चीनको बेइजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिग्देल बेइजिङमा आयोजना हुने 13 बेइजिङ रियासन फोरममा सहभागी हुने कार्यक्रम छ। उहाँ आउँदो असोज 3 गते स्वदेश फर्कनुहुनेछ। चीन प्रस्थान गर्नु अघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ्किसीले विदाई गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्र खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: को लागि बाली टूर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाह पथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगा हर्ज। नेपाल खबरमा अब थप खबरहरू। पार्टी शुद्धिकरण, सुदृढीकरण र रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको प्रतिवेदनमाथि उत्पन्न विवाद मिलाउन नेकपा एमालेका नेताहरू आवश्यक बैठकमा व्यस्त छन्। गएको फागुन 21 गतेको चुनावमा पार्टीको पराजय लगायतको समीक्षा गरेर पार्टी र नागरिकको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनर्गठनका लागि सुझाव दिन गठित कार्यदलमा रहेका पदाधिकारीहरू काभ्रेमा आवश्यक रूपमा रहेर छलफल गरिरहेका हुन्। एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार हिजो बैठकका लागि त्यता गएका नेताहरू छलफल सकेर आज काठमाडौँ फर्कने कार्यक्रम छ। पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलले प्रदेशगत रूपमा सुझाव लिएपछि कार्यदलका लागि महासचिव शंकर पोखरेलबाट तयार पारेको प्रतिवेदनमा पार्टीका उपाध्यक्ष एवं संयोजक रामबहादुर थापाको फरक प्रतिवेदन तयार भएपछि विवाद उत्पन्न भएको थियो। महासचिव पोखरेलको प्रतिवेदनमा धेरै नेताहरूले सहमति जनाएको भए पनि कार्यदलमा सर्वसम्मत प्रतिवेदन तयार गर्ने समझदारी भएकाले अरू छलफल गरेको हो। विदेशको खबर, इरान, इराक र टर्कीले मध्यपूर्वमा बढ्दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द्व फैलनबाट रोक्न आह्वान गरेका छन्। इरानी विदेश मन्त्री सैयब अब्बास अरघचीले हिजो टर्की र इराकका विदेश मन्त्रीहरूसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गर्नुभएको थियो। टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ्न नदिन र द्वन्द्व अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड़ दिनुभएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। शान्ति र स्थिरता कायम गर्न निरन्तर परामर्श तथा कूटनीतिक प्रयासलाई अघि बढाउने विषयमा पनि उहाँहरू बीच सहमति भएको छ। त्यसै गरी इराकका विदेश मन्त्री फुआद हुसेनसँगको टेलिफोन वार्तामा अरघाचीले द्विपक्षीय सम्बन्ध, क्षेत्रीय घटनाक्रमबारे छलफल गर्नुभएको खबरमा उल्लेख छ। दुवै पक्षले साझा सीमा क्षेत्रमा सुरक्षा र स्थिरता कायम राख्न तथा आवश्यक समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ। अब खेल खबर, दशौं संस्करणको एसीसी महिला एसिया कप T20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलंका खेल्दैछन्। फाइनल खेल UAEको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति 8 बजे सुरु हुनेछ। श्रीलंका साबिक विजेता टोली हो। गएको संस्करणमा भारतलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो। भारत र श्रीलंका अपराजित रहँदै फाइनलमा पुगेका हुन्। महिला एसिया कप फाइनलमा भारत र श्रीलंका बीच 7 पटक प्रतिस्पर्धामा लागेको हो। यसअघिका भेटमा भारत 5 र श्रीलंका 1 पटक विजयी भएका छन्। प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो। अहिलेसम्म सम्पन्न 9 वटै संस्करण फाइनल खेलेको भारत 7 पटक उपाधि जित्न सफल भएको छ। 6 पटक फाइनल खेलेको श्रीलंकाले सन् 2024 उपाधि जितेको छ। यस्तै बंगलादेश ले सन् 2018 उपाधि जितेको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेपछि बाढी हिम पहिरोको कारण आएको तथ्यसहित सरकारी प्रतिवेदन सार्वजनिक, तीव्र वेगका कारण पूर्वानुमान पूर्व सूचनाका लागि समय नै नपाएको भनाई। एमसिसी अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइनको निर्माण कार्य सम्पन्न, 21 महिनामा सक्ने गरी शुरू गरेको काम शिलान्यास गरेको 9 महिनामै सकियो। 900 ओस्कार अवार्डमा नेपालबाट चलचित्र तिनीहरू सिफारिस, प्रधानमन्त्री शाहको शुभकामना। मध्यपूर्वमा तनाव नबढाउन इरान, इराक र टर्कीको आह्वान, द्वन्द्व अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड। र महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दै।
1: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
3: भेटभाडबाट टाढा,
1: सहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481, वेबसाइट झुले.com.np।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि 15 गते सम्म मात्र लागू हुने छ सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
7: कृषि मन्त्र नार्क सँग
8: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 बजेज्याङ मित्र खबरमा तपाईँलाई स्वागत छ प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई पूर्ण रूपमा प्रविधि मैत्री र आधुनिक बनाउनु पर्नेमा जोड़ दिनुभएको छ घाम पानी धुलो नभनी सड़कको बीचमा जोखिम मोलेर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गर्नुपर्ने अहिलेको बाध्यताको अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ काठमाडौँ महानगर प्रहरी बलको 34वां वार्षिक उत्सव कार्यक्रममा सम्बोधन गर्दै महानिरीक्षक कार्कीले परम्परागत शैलीलाई विस्थापित गर्दै वैज्ञानिक र व्यवस्थित प्रणाली विकास गर्नुपर्ने बताउनुभयो यस्तै जथाभावी पार्किङ गर्ने तथा यात्रु चढाउने र ओह्राल्ने प्रवृत्तिलाई रोक्न व्यवस्थित बस स्टप आधुनिक बस पार्क र वैज्ञानिक पार्किङ स्टेशन निर्माण गर्नुपर्नेमा उहाँको सुझाव छ राजधानीको बढ्दो शहरीकरण गाड़ीको चापलाई मध्यनजर गर्दै समग्र ट्राफिक व्यवस्थापन फुटपाथ नियन्त्रण र आपतकालीन उद्धार प्रणालीलाई थप प्रभावकारी बनाउनु पर्ने उहाँले बताउनुभयो काठमाडौँ महानगरपालिकाले न्यू रोडमा रहेको नेपाल वायु सेवा निगम एसी को भवनलाई बहुतले पार्किङ परिणत गर्न संघीय सरकारसँग अनुमति मागेको छ काठमाडौँ महानगर प्रहरी बलको 34वां वार्षिक उत्सवको अवसरमा आज आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले बढ्दो पार्किङ समस्या समाधानका लागि सीमित ठाउँको अधिकतम सदुपयोग गर्दै अगाडि बढाउने उद्देश्यले यस्तो प्रस्ताव गरेको बताउनुभयो एनएसी भवनलाई पार्किङमा परिणत गरेपछि विशेष गरी काठमाडौँको मुख्य क्षेत्र रहेको पार्किङ समस्या समाधान गर्न सहयोग पुग्ने महानगरको विश्वास छ महानगरले काठमाडौँ भरको पार्किङ समस्या र त्यसको व्यवस्थापन बारे अध्ययन गरिरहेको पनि कार्यवाहक मेयर डंगोले जानकारी दिनुभयो विज्ञ मार्फत भइरहेको अध्ययनको प्रतिवेदन केही समयभित्र प्राप्त हुने र त्यसमा दिएका सुझावका आधारमा पार्किङ व्यवस्थापनको योजना अघि बढाउने उहाँको भनाइ छ काठमाडौँ महानगरपालिकाले शहरी बाढीको जोखिम न्यूनीकरण गर्न रिचार्ज काठमाडौँ अभियान सञ्चालन गर्ने भएको छ काठमाडौँ महानगर प्रहरी बलको 34वां वार्षिक उत्सवमा बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले यस्तो जानकारी दिनुभएको हो उहाँका अनुसार थोरै वर्षा हुँदा पनि काठमाडौँमा बाढी आउने र जनजीवन प्रभावित हुने समस्या बढेपछि वर्षाको पानी संकलन तथा जमिनमा पुनर्भरण गर्न यो अभियान अघि बढाउन लागिएको हो बितेका 3 दशकमा भएका अव्यवस्थित शहरीकरण र संरचना निर्माणका कारण अहिले अर्बन फ्ल्यास फ्लड अर्थात शहरी बाढीको मुख्य समस्या निम्तिएको कार्यवाहक मेयर डंगोले बताउनुभयो पानी पर्दा चैनले सुत्न सक्ने अवस्था नरहेको र विपद व्यवस्थापन टोली रातभर जागरण बस्नुपर्ने बाध्यता भएको भन्दै उहाँले तत्काल गर्न सकिने कामबाटै समाधानको थालनी गर्न यो अभियान सुरु गर्न लागेको बताउनुभयो र विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सञ्चालित 1 महिने मेला सम्पन्न भएको छ साउन 28 गतेदेखि सुरु भएको गुम्ला पर्वको अवसरमा लागेको यो मेला गैराती विधिपूर्वक समापन गरेको हो धन स्वयम्भू व्यवस्थापन तथा संरक्षण समितिका अनुसार 1 महिनाको अवधिमा झण्डै 2,00,000 स्वदेशी तथा विदेशी भक्तजनले दर्शन गरेका छन् मेलामा थेरवाद महायान र वज्रयान सम्प्रदायका अनुयायीहरूको विशेष सहभागिता थियो बौद्ध धर्मावलम्बीहरूले यस अवधिलाई बुद्धले ज्ञान प्राप्त गरेको र मानव कल्याणको सन्देश प्रवाह गरेको पवित्र महिनाको रूपमा लिने गर्दछन् मेलामा सहभागी भई दर्शन गरेमा पुण्य प्राप्त हुने जनविश्वास छ स्वयम्भूको दर्शनपछि नजिकै रहेका शोभा भगवती र विजेश्वरी लगायत तीर्थस्थलको पनि परिक्रमा गर्ने परम्परा रहिआएको छ दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भुटेकुसी बाढी हिम पहिरोको कारण आएको तथ्य सहित सरकारी प्रतिवेदन सार्वजनिक तीव्र वेगका कारण पूर्व सूचनाका लागि समय नै नपाएको भनाई। काठमाडौँ महानगर काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री र आधुनिक बनाउनु पर्नेमा प्रहरी महानिरीक्षक कार्कीको जोड, हात हल्लाएर गर्ने व्यवस्थापनको अन्त्य हुनुपर्ने र बाढीको समस्या घटाउन काठमाडौँ महानगरले रिचार्ज काठमाडौँ महाअभियान चलाउने। अहिलेलाई 4 भन्ज्याङभित्र खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

अहिले नेपाली रेडियो नेटवर्कको अपराह चार बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। रसुवामा आएको बाढीका कारण त्रिशुली नदीले सडक कटान गरेपछि क्षतिग्रस्त बनेको गल्छी रसुवागढी सडक खण्ड अन्तर्गत महादेव फाट छब्बिसी सडकको पुननिर्माण तथा मर्मत कार्य तीव्र पारिएको छ। भाद्र 10 गते आएको बाढीका कारण त्रिशुली नदीमा आएको ठूलो बहावले सडकको तल्लो भाग कटान गरेपछि महादेव फाट छब्बिसी क्षेत्रमा सडकको संरचना कमजोर बनेको थियो। नदीको निरन्तर कटानका कारण सडक को केही भाग भाँचिएपछि उक्त सडक खण्डबाट नियमित यातायात सञ्चालन पूर्ण रूपमा बन्द भएको छ। सडक अवरुद्ध भएपछि निर्माण तथा प्राविधिक टोलीले क्षतिग्रस्त भागको स्थलगत निरीक्षण गरी तत्काल सडक सञ्चालनमा ल्याउने उद्देश्यले काम अघि बढाएका छन्। नदीतर्फबाट थप कटान हुन नदिन सडकको आधार मजबुत बनाउने क्षतिग्रस्त भाग पुर्ने तथा वैकल्पिक संरचना निर्माण गर्ने काम भइरहेको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको छ। आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपद जोखिम न्यूनीकरणका लागि ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्रोत घटाउन गृह कार्य गरिरहेको जानकारी दिनुभयो। जोखिममा रहेका हिमतालहरू ब्लास्टिङ गरेर जल तह पास गर्ने गरी छलफल अघि बढेको छ। जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले पास गरेर जोखिम मुक्त गर्नै पर्नेछ। विपद जोखिमको पूर्व तयारीमा हामी गम्भीर छौँ। तयारी सकिएपछि निर्णय लिनेछौँ, उहाँले भन्नुभयो। मन्त्री श्रेष्ठले कुन ताल फुटाउने भनेर टुङ्गो नलागिसकेको पनि बताउनुभयो। विज्ञहरूसँग परामर्श लिँदैछौँ। छलफलमा धेरै तालहरूको नाम विज्ञहरूबाट आएको छ। अध्ययन गरिरहेका छौँ। जोखिमको मात्रा हेरेर पानीको सतह घटाउने निर्णय लिनेछौँ, उहाँले बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले मुलुकलाई निकास दिन निषेधको राजनीतिक त्यागेर राजासहितको राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताउनु भएको छ। आइतबार काठमाडौँमा आयोजित रापरपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले देशको लामो समयदेखि राजनीतिक तरलता र अनिश्चितताको अध्ययारो सुरुङमा प्रवेश गरेको बताउनुभयो। विगतमा आएका राजनीतिक परिवर्तन र विद्रोहपछि पनि जनतामा आशा जाग्न नसकेको उल्लेख गर्दै उहाँले अब देशको थप द्वन्द र निषेधको राजनीति थ्याक्न नसक्ने बताउनुभयो। सबै राजनीतिक दल र राजा बीच राष्ट्रिय सहमति निर्माण नभएसम्म मुलुकले निकास पाउँदैन। लिङ्गदेनले भन्नुभयो, आगामी मङ्सिरमा हुने पार्टीको महाधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई पार्टीको आगामी मार्गचित्र तय गर्ने र विगतका कमजोरी सच्याउने महत्त्वपूर्ण अवसर भएको उहाँको भनाइ छ। लिङ्गदेनले पार्टीका आन्तरिक रूपमा बलियो र एकताबद्ध बनाउन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो। चुनाव जित्ने नाममा पार्टीका सांसद तथा जनप्रतिनिधि अन्य दलको प्रभावमा पर्ने र वा अनुशासन उल्लङ्घन गर्ने प्रविधि स्वीकार्य नहुने उहाँले स्पष्ट पार्नुभयो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार छापा माध्यमलाई सिद्ध्याउने गरी प्रस्तुत भएको आरोप लगाउनु भएको छ। नेपाल पत्रकार महासङ्घ र छापा सञ्चार माध्यम बचाउ अभियानका प्रतिनिधिहरूबाट ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष ओलीले सरकारलाई छापामारको संज्ञा दिनुभएको हो। मैले देख्दा त अहिलेको सरकार छापामार सरकार जस्तो देखिन्छ। छापामार एकै ठाउँमा होइन, छापामार सरकार। त्यसो भएपछि सञ्चार माध्यमलाई अप्ठ्यारो त हुनै नै भयो, ओलीले भन्नुभयो। सञ्चार जगतले लोक कल्याणकारी विज्ञापन कटौती बजारको मन्दिर र सरकारी व्यवस्थाका कारण भोग्नु परेको सङ्कट पाएर ध्यानाकर्षण गराएपछि अलिले लोकतन्त्र र प्रेस स्वतन्त्रताका एक अर्काका पूरक भएको बताउनुभयो। उहाँले मिडियामाथिको प्रहार समग्र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको उल्लेख गर्दै यस्ता प्रतिगामी कदम लामो समय नटिक्ने बताउनुभयो। सप्तारूढ राजसभाका सांसद तथा अधिवक्ता एग्गिमणि न्यौपानेले सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई विरुद्ध संसद सचिवालयमा लगिएको निवेदनलाई क्षेत्राधिकार ग्रहण गर्न लागिएको आरोपको खण्डन गर्नुभएको छ। सामाजिक सञ्जालमा टिप्पणी लेख्दै न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने कानुन व्यवसाय पृष्ठभूमिका सांसदहरूबीच त्यस्तो किसिमको निवेदन पेश गर्ने गराउने वा त्यसलाई अगाडि बढाउने सन्दर्भमा कुनै किसिमको भूमिका र छलफलमा आजसम्म नभएको स्पष्ट पार्नु भएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। हरितालिका तीजमा पशुपतिनाथ मन्दिर नाथ मन्दिरमा चाँडै ढोका बिहान 3 बजेदेखि खुल्ने भएका छन्। यस वर्ष भदौ 29 गते बलि परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ। मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाइएको छ। दर्शनार्थीहरूमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ। ट्राफिक व्यवस्थापनका लागि विशिष्ट व्यक्तिको सवारी साधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। अन्य सवारी साधनको पार्किङ स्थान भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ, तिलगङ्गा र उमाकुण्ड पार्किङ स्थल निर्धारण गरिएको छ। इन्डोनेसियामा 240 जना सवार एउटा यात्रु वाहक जहाज आइतबार बेपत्ता भएको छ। उक्त जहाज जाभा सागरमा पुगेपछि सम्पर्कविहीन भएको हो। भर्गो ट्रान्सपोर्ट 8 नामक उक्त जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियो टापुस्थित दक्षिण कालिमन्तन प्रान्तको राजधानी बन्जारमासिन जाँदै थियो। अधिकारीहरूले बेपत्ता जहाजको खोजी कार्य सुरु गरेका छन्। बन्जारमान स्थित सर्च एन्ड रेस्क्यु अफिसका अनुसार यात्राका क्रममा जहाजको सञ्चार प्रणालीमा खराबी आएको थियो। त्यसपछि जहाजसँग कुनै सम्पर्क सकेको छैन। उद्धार अधिकारीहरूका अनुसार प्रारम्भिक जानकारीमा जहाजको अन्तिम लोकेसन जाभा सागरमा बन्जारमासिनको एउटा बन्दरगाहबाट करिब 148 किलोमिटर टाढा देखिएको थियो। उद्धार टोलीहरूले उक्त क्षेत्रमा जहाजको तीव्र खोजी गरिरहेका छन्। हालसम्म जहाजमा सवार यात्रुहरू हताहत भएको कुनै जानकारी प्राप्त भएको छैन। र क्रिकेटको प्रतिष्ठित मैदान इङ्ल्यान्डको लर्डसमा नेपाली मूलका 15 वर्षीय दिपेश सापकोटाको कप्तानीमा क्यारिङटन क्रिकेट क्लबले इसिबी भाइटिलिटी अन्डर 15 क्लब नेसनल कपको उपाधि जितेको छ। फाइनलमा क्यारिङटिङले 64 रनको सामान्य एक फल बनाए पनि दिपेशको उत्कृष्ट बलिङ र फिल्डिङले टोलीलाई जित दिलायो। उनले 4 ओभरमा 2 मेडन सहित मात्र 5 रन खर्चेर 2 विकेट लिए भने एक खेलाडीलाई रन आउट पनि गरे। निर्णायक प्रदर्शन गरेका दिपेश म्यान अफ द सिरिज घोषित भए। गोल्मी मूलका दिपेश बेलायतमा हुर्किएका हुन्। उनले नटिङ्गहमशायर काउन्टीले युवा संरचनाबाट क्रिकेट खेल्दै आएका छन्। 14 वर्षकी उमेरमा नटिङ्गहमशायर एकाडेमीमा छनौट भएका उनले भारतको वानखेडे स्टेडियममा समेत खेल्ने अवसर पाइसकेका छन्। हस् त नेपाली खबर अहिलेलाई यति नै। 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो 2 बजेसम्म 1386 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 185 जना, नुवाकोटमा 159 जना, धादिङमा 71 जना, चितवनमा 364 जना, पोखरामा 77 जना, तनहुँमा 38 जना, नलपरासी पूर्वमा 230 जना, नलपरासी पश्चिममा 222 जना गरी 1386 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1230 शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1846 गरी कुल 3132 डिएनए नमुना संकलन गरिएको छ। साथै पहिचान नभएको 1354 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ठुला ढुङ्गा भेटिएका छन्। हेभी इक्विपमेन्टको सुरुङभित्र डेब्रिट हटाउँदै जाँदा ठुला ढुङ्गा भेटिएको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताउनु भएको छ। ठुला उपकरणले सुरुङको मुखबाट 90 मिटर भित्रसम्मको ग्रेगान हटाएको छ। अहिले सुरुङभित्र एउटा स्काभेटर र एउटा लोडरले काम गरिरहेको छ। सैनिक प्रवक्ता बस्नेतका अनुसार सुरुङको ठुलो ढुङ्गाहरू हटाएर सुरुङ साँगुरिएको भागसम्म ठुला उपकरणहरूले खन्ने काम भइरहेको छ। सेनाले स्याप्रोबेसीदेखि टनल समय 1050 मिटर लामो बनाएर ठुला उपकरण लगेको हो। उद्धार कर्मीले 4 ठुला पाइप प्रयोग गरेर टनेलभित्र हिँड्न मिल्ने बाटो बनाएर ठुला उपकरण नपुगेको ठाउँमा पनि खोजी गरिरहेका छन्। चिलिमेमा सेना, सशस्त्र प्रहरी र भारतीय विशेषज्ञहरू खटिएका छन्। उद्धार कर्मीहरूले भूमिगत विद्युत गिरिए नजिकै खोजी कार्य जारी राखेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार छापा माध्यमलाई सिद्ध्याउने गरी प्रस्तुत भएको आरोप लगाउनु भएको छ। नेपाल पत्रकार महासङ्घ र छापा सञ्चार माध्यम बचाउ अभियानका प्रतिनिधिहरूबाट ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष ओलीले सरकारलाई छापामारको संज्ञा दिनुभएको हो। मैले देख्दा त अहिलेको सरकार छापामार सरकार जस्तो देखिन्छ। छापामार एकै ठाउँमा होइन, छापामार सरकार त्यो भएपछि सञ्चार माध्यमलाई अप्ठ्यारो त हुने नै भयो, ओलीले भन्नुभयो। सञ्चार जगतको लोक कल्याणकारी विज्ञापन कटौती बजारको मन्दी र सरकारी व्यवस्थाका कारण भोग्नु परेको सङ्कटबारे ध्यानाकर्षण गराएपछि अलिले लोकतन्त्र र प्रेस स्वतन्त्रताका एकअर्काका पूरक भएको बताउनुभयो। उहाँले मिडियामाथिको प्रहार समग्र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको उल्लेख गर्दै यस्ता प्रतिगामी कदम लामो समय नटिक्ने बताउनुभयो। सत्तारूढ राष्ट्रवाद सांसद तथा अधिवक्ता यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई विरुद्ध संसद सचिवालयमा लगिएको निवेदनलाई क्षेत्राधिकार ग्रहण गर्न लागिएको आरोपको खण्डन गर्नुभएको छ। सामाजिक सञ्जालमा टिप्पणी लेख्दै न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने कानुन व्यवसाय पृष्ठभूमिका सांसदहरूबीच त्यस्तो किसिमको निवेदन पेश गर्ने गराउने वा त्यसलाई अगाडि बढाउन सन्दर्भमा कुनै किसिमको भूमिका र छलफल आजसम्म नभएको स्पष्ट पार्नुभएको हो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबरहरू। उत्तर नाइजेरियाको जम्फारा राज्यमा हतियारधारी समूहले 6 मुस्लिम धार्मिक गुरुलाई अपहरण गरेको प्रहरीले जनाएको छ। पछिल्लो समय उक्त राज्य फिरौतीका लागि हुने अपहरणबाट प्रभावित हुँदै आएको छ। प्रहरीका अनुसार शनिबार अत्याधुनिक हतियार बोकेका सशस्त्र समूहले डाको डब्री सडकमा घात लगाएर धार्मिक गुरुहरू सवार गाडीले रोकेका थिए। उनीहरू तलताला मफारा जाँदै गर्दा अपहरणमा परेका हुन्। नाइजेरियाली सञ्चार माध्यमका अनुसार उनीहरू सिनेटर अब्दुल अलिजिज अबुब कर एरीको धार्मिक कार्यक्रममा सहभागी हुन जाँदै थिए। एरी जम्फारा राज्यका पूर्व गभर्नर समेत हुन्। अपहरणपछि सुरक्षा टोलीले उनीहरूको खोजी तथा उद्धारका लागि व्यापक अभियान सुरु गरेको प्रहरीले जनाएको छ। आसपासका जङ्गल र झाडी खोजी भइरहेको छ। क्रिकेटको प्रतिष्ठित मैदान इङ्ल्यान्डको लर्ड्समा नेपाली मूलका 15 दिपेश सापकोटाको कप्तानीमा क्यारिङटन क्रिकेट क्लबले इसेबी भाइटिलिटी अन्डर 15 क्लब नेसनल कपको उपाधि जितेको छ। फाइनलमा क्यारिङटनले 64 रन सामान्य एकफल बनाए पनि दिपेशले उत्कृष्ट बलिङ र फिल्डिङले टोलीलाई जित दिलायो। उनले 4 दुई मेडलसहित मात्र 5 खर्चेर 2 लिए भने 1 खेलाडीलाई रन आउट पनि गरे। निर्णायक प्रदर्शन गरेका दिपेश म्यान अफ द सिरिज घोषित भए। मुगुल्मी मूलका दिवेश बेलायतमा हुर्किएका हुन्। उनले नटिङ्गहमशायर काउन्टीको युवा संरचनाबाट क्रिकेट खेल्दै आएका छन्। 14 उमेरमा नटिङ्गहमशायर एकाडेमीमा छनौट भएका उनले भारतको वानखेडे स्टेडियममा समेत खेल्ने अवसर पाइसकेका छन्। हस्त, नेपाली खबर अहिलेलाई यति नै। 6 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: सो लभली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9842508840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाइ सराइ नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
2: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै भारो। अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
3: ल हेर इन्का बुद्धि, चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो बिजेपी प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
4: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
5: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855063172 र 9452512206।
4: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: धादिङको कृष्णभीर सडक खुल्यो, तत्कालका लागि ग्यास बुलेट र ट्रकहरू मात्र सञ्चालन गर्ने। भोटेकोसीमा बाढी आएको 1900 दिन पनि जीवित भेटिने आशा सहित सुरुङमा उद्धारको प्रयास जारी। बाढी प्रभावित परिवारलाई सरकारले समान 15,000 सरकारले मासिक 15,000 आवास भाडा दिने।
0: एमसिसी अन्तर्गत 18 किलोमिटर सीमापार प्रसारण लाइनको निर्माण कार्य सकियो, शिलान्यास गरेको 9 महिनामै काम पूरा।
1: म्यान पावर कम्पनी छनौट विवादले मलेसिया रोजगारी अन्यलमा, समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको सरकारको भनाइ।
2: कारवाहीको प्रक्रिया अगाडि बढेको छ, सम्पूर्ण कम्पनीहरूको समान हैसियतलाई मलेसियन गभर्नमेन्टले पनि स्वीकार गरिदिएको हुँदा कूटनीतिक रूपमा सम्वाद गरे।
0: भारतको नयाँ दिल्लीमा 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन समापन, विश्व अर्थतन्त्र र भू राजनीतिक तनावबीच सहकार्यको खोजी।
1: र एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा, महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दै। कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
3: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत वर्णा स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन, फोन नम्बर 056-421-261-596-617,
1: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
4: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
5: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
4: साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काक, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
5: आयोजक घरबझोङ गाउँपालिका जोमसोम मुस्ताङ,
4: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
5: घरबझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठ मान्छे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा रहेको कृष्णभीरमा सड़क अवरुद्ध सड़क सञ्चालनमा आएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीले सड़कको तल्लो क्षेत्र कटान गरेपछि भदौ 14 गति सड़क भाँसिएको थियो। भाँसिएको सड़क भन्दा केही माथिल्लो भित्ता काटेर नयाँ ट्र्याक खोलेर आजदेखि सड़क पुनः सञ्चालनमा ल्याइएको हो। आज दिउँसो ग्यास बुलेटहरू कृष्णभीर सड़क पार गराएको छ। ग्यास बुलेट नयाँ ट्र्याक भएर अघि बढाउँदा धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम सहित नेपाली सेना पनि पुगेको थियो। तत्कालका लागि ग्यास बुलेट ट्रकहरू मात्र सञ्चालन गरिनेछ। सड़कको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी गाड़ी सञ्चालनमा ल्याइएको हो। सड़कको अवस्था हेरेर गाड़ीलाई थप सहज बनाइने बताएको छ। सड़कको ग्राभेलिङ र कम्प्याक्सनको काम अझै बाँकी छ।
1: भोटेकोशी नदीमा बाढ़ी आएको आज 1900 दिन, अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ। अहिले विशेष गरी जलविद्युत आयोजनाका सुरुङमा उद्धारको काम भइरहेको छ भने अन्यत्र पीड़ितहरूको व्यवस्थापन को कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार चिलिमे जलविद्युत आयोजनाको सुरुङको मुखबाट 90 मिटर भित्रसम्मको गेग्रान हटाइसकिएको छ। बाँकी भागमा एस्काभेटर र लोडर प्रयोग गरी ठूला ढुङ्गा पन्छाउने काम भइरहेको छ। चिलिमेको सुरुङभित्र 8 फसेका अनुमान छ। सुरुङको सागुरो भागभन्दा झण्डै 120 मिटर भित्रबाट आवाजको प्रतिध्वनि सुनिएकाले फसेका व्यक्तिहरू सकुशल हुन सक्ने अनुमान छ। प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढीमा परेका मध्ये 1,386 जनाको शव भेटिएको छ। 5,130 जना हराइरहेका छन्। 339 जना घाइते अस्पताल भर्ना भएकामा 269 जना डिस्चार्ज भएका छन्। घरबार विहीन भएका 3,761 जनाले होल्डिङ सेन्टरमा आश्रय लिएका छन्। बाढी र पहिरो पछि पुननिर्माणका लागि 7 रुपियाँ भन्दा बढी लाग्ने प्रारम्भिक सरकारी प्रतिवेदनले देखाएको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनमा गरी 7,500 भन्दा बढी निजी घरहरू पूर्ण रूपमा बगेका वा लेदोले पुरिएका छन्। मुख्य व्यापारिक, धार्मिक तथा पर्यटकीय मार्ग मानिने त्रिशुली करिडोर ध्वस्त हुँदा पर्यटन कर्मी, चालक, व्यापारी र निर्माण श्रमिक ठूलो संख्यामा प्रभावित भएका छन्। पर्यटकीय क्षेत्र लाङटान र गोसाई कुण्ड मार्गका 600 विदेशी नागरिक, 233 गाडी चालक र मर्मतमा खटिएका जलविद्युतका कर्मचारीहरू हराइरहेका छन्। यस्तै चीनसँगको मुख्य व्यापारिक नाका रसुवा गाडी अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प बनेको छ। बाढीले 13 जलविद्युत आयोजना, 48 सार्वजनिक भवन र 18 विद्यालयमा क्षति पुर्याएको छ। सुरक्षा निकायले भारत सीमासँगै खोजी कार्य तीव्र बनाएको छ भने पालिकाहरू मार्फत हराइरहेकाहरूको अन्तिम तथ्याङ्क संकलन गर्ने काम भइरहेको छ।
0: यसैबीच भोटेकोशी बाढी प्रभावित परिवारका लागि सरकारले अस्थायी आवास निर्माण नभएसम्म मासिक कम्तीमा 15,000 रुपियाँ आवास भाडा दिने निर्णय गरेको छ। गएको बिहिबार बसेको मन्त्री परिषद बैठकले 4 सदस्य भएको परिवारलाई मासिक 15,000 र 4 भन्दा बढी सदस्य भएमा प्रति व्यक्ति थप 2,000 रुपियाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। मन्त्री तिमिल सिन्हाले सामाजिक सञ्जाल मार्फत यो जानकारी दिँदै बाढी प्रभावितको राहत, पुनर्स्थापना र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। मासिक नगद भाडा सुविधा लिन नचाहने परिवारका लागि सरकार आफैले स्थायी घर नबनुन्जेल अस्थायी आवासको व्यवस्था गरिदिने विकल्प पनि खुल्ला राखेको छ। यसका लागि तथ्याङ्क संकलन गर्न स्थानीय तहहरूमा फारम पठाइसकेको पनि मन्त्री तिमिल सिन्हाले जानकारी दिनुभएको छ।
1: सरकारले भदौ 10 भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको दोस्रो प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात हिम पहिरोका कारण बाढी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्नेच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार लाङटाङ लिरुङ हिमालको उत्तरी मोहडामा झण्डै 5,200 मिटर उचाइबाट 2 वर्ग किलोमिटर क्षेत्रको हिमचट्टान खस्ता यो आकस्मिक बाढी आएको हो। हिमचट्टान खसेको ठाउँमा 22 किलोमिटर टाढाको रसुवागढीमा रहेको नेपाल चीन सीमासम्म बाढी आइपुग्न केवल 7 मिनट लागेको थियो, जसको औसत गति प्रति घण्टा 188 किलोमिटर थियो। बाढीको गति रसुवागढीबाट सेप्रुवेसी पुग्दा प्रति घण्टा 83 किलोमिटर, बेत्रावती पुग्दा 65 किलोमिटर, मलेखु पुग्दा 29 किलोमिटर र देवघाट पुग्दासम्म प्रति घण्टा 26 किलोमिटरमा झरेको थियो। यो बाढी वर्षाका कारण नभई हिम पहिरोका कारण आएको केन्द्रले स्पष्ट पारेको छ। घटनासँग जोडिएको 5.2 म्याग्नेच्युडको भूकम्प जस्तो देखिने कम्पन पनि वास्तवमा हिम पहिरोकै प्रभाव रहेको प्रतिवेदनमा उल्लेख छ।
0: यसैबीच ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन प्रक्रिया शुरू गरेको छ। बाढीको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका खोजी गर्न आउँदो सोमबार विज्ञहरूसहितको समिति गठन गर्ने मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यले जानकारी दिनुभयो। जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्ताव अनुसार यस घटनालाई केवल अतिवृष्टि नभई उच्च हिमाली क्षेत्रमा विकसित श्रृङ्खलाबद्ध विपदका रूपमा अध्ययन गरिनेछ। विपदको उत्पत्ति कहाँबाट भयो र यो कसरी तल्लो क्षेत्रमा फैलियो भन्ने वैज्ञानिक प्रमाण नभेटिएकाले जलवायु परिवर्तनलाई प्रमुख कारण मान्नु अघि पूरै घटनाक्रमको पुनरावलोकन गर्न लागिएको हो। 3 चरणमा हुने यस अध्ययनमा उच्च हिमाली क्षेत्रदेखि भोटेकोशी लेन्ती नदी प्रणालीसम्मको भौगोलिक क्षति, पहिरो तथा नदीको बहाव बीचको अन्तर सम्बन्ध र जलवायु परिवर्तनको प्रभाव मूल्याङ्कन गरिनेछ। भोटेकोशी लेन्ती प्रणालीको सीमापार प्रकृतिलाई ध्यानमा राख्दै चीनतर्फका सूचना र तथ्याङ्क समेत समेटिनेछ। ड्रोन र सेटेलाइट प्रविधिसहित स्थलगत निरीक्षण गर्ने यस उच्च स्तरीय समितिलाई विस्तृत प्रतिवेदन बुझाउन 2 महिनाको समय दिएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। मलेसिया रोजगारीमा देखिएको अन्योल हटाउन सरकारले गरिरहेको काम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
9: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
10: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू होने सा। 7 दिन 24 घंटा 01-597-1222 में कॉल गर्नु हुन वा नजिक को नेपाल बैंक को शाखा में संपर्क गर्न सक्नु हुने सा।
11: समय संगे अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपाल को पहिलो बैंक।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
9: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाँठ धन सम्म,
9: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
9: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
9: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
9: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले धादिङको कृष्णवीर सड़क खोल्यो, तत्कालका लागि ग्यास बुलेट र ट्रकहरू मात्र सञ्चालन गर्ने, भोटेकोसीमा बाढ़ी आएको 19 दिन पनि जीवित भेटिने आशासहित सुरुङमा उद्धारको प्रयास चल्दै, बाढ़ी प्रभावित परिवारलाई सरकारले मासिक 15,000 रूपियाँ आवास भाड़ा दिने, भोटेकोसी बाढ़ी हिम पहिरोको कारण आएको तथ्य सहित सरकारी प्रतिवेदन सार्वजनिक, बाढ़ीको वैज्ञानिक अध्ययन प्रक्रिया अघि बढ़ी लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको पहिलो प्रमुख पूर्वाधार आयोजनाका रूपमा रहेको 18 किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको न्यू बुटवल सब स्टेशनदेखि नेपाल भारत सीमासम्म जोड्ने 400 केवी क्षमताको यो प्रसारण लाइन शिलान्यास भएको 9 महिनाभित्रै निर्माण पूरा भएको हो। ऊर्जा मन्त्रालयको अनुरोधमा एमसीए नेपालले उच्च प्राथमिकताका साथ तोकिएकै समयभित्र काम सम्पन्न गरेको हो। भारतीय कम्पनी ट्रान्स रेल लाइटिंग लिमिटेडले 1,23,80,000 अमेरिकी डलर अर्थात झण्डै 1,89,00,000,000 रुपियाँमा 21 महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको यो आयोजना बीचमा केही समय रोकिए पनि द्रुत गतिमा काम गरेर पूरा गरिएको हो। नेपालतर्फको खण्ड तयार भएसँगै अब भारततर्फ विद्युत प्रवाहका लागि आवश्यक स्वीकृति र प्राविधिक प्रक्रिया अगाडि बढाइनेछ। एमसिसी अनुदान अन्तर्गत नेपालमा कुल 315 किलोमिटर प्रसारण लाइन, 3 सब स्टेशन र सड़क सुधारका अन्य कामहरू पनि भइरहेका छन्।
0: म्यानपावर छनौट सम्बन्धी म्यानपावर कम्पनी छनौट सम्बन्धी विवाद बढेपछि नेपाली श्रमिकका लागि प्रमुख गन्तव्य मानिएको मलेसियाको रोजगारी अन्यलमा परेको छ। मलेसियाले नेपालबाट श्रमिक लैजानका लागि 25 प्रमुख म्यानपावर कम्पनी र तिनका सहायक कम्पनी छनौट गरेपछि नेपाल मलेसिया श्रम सम्बन्धमा नयाँ विवाद देखिएको हो। सरकारले ती कम्पनी मार्फत आएका मागपत्रको पूर्व स्वीकृति रोकेको छ। साथी हृदय रिमालले मलेसियामा कामदार पठाउने म्यानपावर कम्पनी छनौट सम्बन्धी विवाद र यसका लागि भइरहेको कूटनीतिक प्रयासबारे युवा श्रम तथा रोजगार मन्त्रालयकी प्रवक्ता एवं सहसचिव मीरा आचार्यसँग कुराकानी गर्नुभएको छ।
12: केही नेपाली कम्पनीहरूको मात्रै नाम लिस्टिङ भएको भन्ने जानकारी प्राप्त छ। मुख्य समस्या चाहिँ हाम्रो त्यो नै भयो, किनभने हामीले प्रतिस्पर्धात्मक प्रणाली अवलम्बन गरेको र हाम्रोमा दर्ता हुने सम्पूर्ण कम्पनीहरूको हैसियत समान हुने अवस्था हुँदाखेरि सीमित कम्पनीहरू अथवा लिमिट कम्पनीहरू चाहिँ कस्तो मापदण्ड र कस्तो मूल्याङ्कन पद्धतिबाट चाहिँ लिस्टिङ भए त भन्ने नै हाम्रो मूल चासोको विषय हो।
13: झन्डै 1100 इजाजत प्राप्त म्यान पावर कम्पनी भइरहँदा 25 मात्रै पाएको भन्ने छ त्यो होइन, यसलाई व्यवसायहरूले चाहिँ सिन्डिकेटको आरोप लगाउनु भएको छ। यसमा चाहिँ नेपाली व्यवसायहरू संलग्न भएको अथवा मलेसियाबाटै केही त्यस्तो समस्या आएको हो कि भइरहेछ? अनुसन्धान छानबिन सरकारले के गरिरहेछ?
12: मलेसियाको प्रतिनिधिको रूपमा यहाँ अहिले कार्यवाहक राजदूत जो हुनुहुन्छ उहाँसँग फर्स्टबाटै हामीले संवाद सुरु गर्यौँ। हाम्रो पुरानै प्रणाली बमोजिम चाहिँ व्यवस्थापन गरिदिन भनेर कूटनीतिक नोट पनि पठायौँ। त्यसपछि मन्त्रालयले निर्णय गरेर विभाग मार्फत सम्बन्धित कम्पनीहरू जो 25 लिस्टिङ भएका भनिएका थिए, के कुन पद्धतिबाट तपाईँहरू जानुभयो, मूल्याङ्कन प्रणाली के हो, चाहिँ तपाईँहरू चाहिँ कसरी लिस्टिङ हुनुभयो त्यो हामीलाई जानकारी दिनुहोस् ताकि हाम्रा सम्पूर्ण चाहिँ मेन पावर कम्पनीहरू लिस्टिङ हुन सक्नुहोस् भन्ने तर्फबाट हामीले अनुसन्धानको प्रक्रिया सुरु गरेको थियो। चाहिँ सपोर्टिभ एजेन्सी भनेर पनि नाम आइराखेको अवस्था छ। मन्त्रालयले निर्णय गरेर विभाग मार्फत कारवाहीको प्रक्रिया अगाडि बढेको छ। मन्त्रालयको डिसिजन चाहिँ स्थापना कालदेखि हालसम्मको आर्थिक तथा वैदेशिक रोजगारसँग सम्बन्धित संस्थाको गतिविधिका बारेमा अनुसन्धान गरिनुपर्ने भन्ने ढङ्गबाट चाहिँ विभागलाई निर्देशन गएको र विभागले त्यही ढाँचा त्यसलाई कारवाहीको प्रक्रियामा लगिसकेको अवस्था छ भने मलेसिया सरकारसँग चाहिँ हामीले हाम्रा कम्पनीहरू चाहिँ समान हैसियतका हुने र एक कम्पनीको अन्तर्गत अर्को कम्पनी रहने कानुनी प्रावधान नभएको श्रम सम्झौता छ। त्यो श्रम सम्झौतामा पनि सम्पूर्ण कम्पनीहरूको समान हैसियतलाई मलेसियन गभर्मेन्टले पनि स्वीकार गरिदिएको हुँदा सही बमोजिम स्वीकार गरिदिनको लागि भनेर अस्ति पनि हामीले 2-3 दिन अगाडि पनि हामीले कूटनीतिक रूपमा संवाद गरेको।
13: पछिल्लो समय नीतिगत रूपमा अरू के सुधारहरूको प्रयास भइरहेका छन् यो वैदेशिक रोजगारको सन्दर्भमा?
12: वैदेशिक रोजगार ऐन र नियमावलीमा हुने परिवर्तन नै हो मुख्य रूपमा, होइन सुधार के भयो भनेर हेर्छौँ। तर ऐन जो इम्प्लिमेन्टेसन हुनुपर्छ, हुने विषय हो, हुने कानुन हो त्यसमा, र नियमावली जो कार्यविधिगत कानुन हो ऐनलाई चाहिँ व्यावहारिक रूपमा रूपान्तरण गर्छ त्यो कानुनमा स्पष्ट रूपमा सुधार भएन भने नीतिगत रूपका सामान्य अरू प्रकृतिका सुधारहरू चाहिँ इम्प्लिमेन्टेसनमा आउँदैनन्। त्यसले गर्दा सुधारको ठ्याक्कै छाया चाहिँ नदेखिन सक्छ। तथापि अरू प्रकृतिका सुधारहरू भएका छन्, जस्तै गुनासो सुन्ने संयन्त्रकै सन्दर्भमा पनि विभागबाट अहिले उजुरी .co.np त्यो सफ्टवेयर बनाएर अहिले त मुद्दा दर्ता पनि त्यही प्रणाली मार्फत भइआएको छ। अहिले विभागको पहिले चाहिँ श्रम स्वीकृतिको काम मात्रै फेसलेस थियो भने अहिले चाहिँ मुद्दादेखि लिएर अब केवाईसी फारमलाई पनि त्यसलाई सिस्टम अपडेट गरेर त्यसलाई पनि चाहिँ अनलाइन ल्याउने भन्ने प्रणाली विकास गर्न खोजिरहेको छ। शुल्कको विषयका सन्दर्भमा पनि अहिले चाहिँ समिति गठन भइकन रिपोर्ट चाहिँ अध्ययनको क्रममै छ। सुधारहरू भएका छन्। एमको पनि तर्जुमा सहमति जो संशोधनको प्रयासमा छ, तर्जुमा सहमतिको लागि कानुन मन्त्रालय गइसकेको अवस्था छ भने पेस गर्नुपर्ने नियमावलीको एउटा रूपरेखा पनि लगभग भइसकेको अवस्था।
1: उहाँ हुनुहुन्थ्यो युवा श्रम तथा रोजगार मन्त्रालयकी प्रवक्ता एवं सहसचिव मीरा आचार्य। नेपाल दर्पणमा खबरकै सिलसिला। यस वर्षको तीज सुरु भएको छ। तीजको पहिलो दिन अर्थात भाद्र शुक्ल द्वितीयका दिन आज व्रतालु महिलाहरूले शक्ति प्राप्तिका लागि दूधबाट बनेका शुद्ध तथा आडिलो परिकार दरका रूपमा खाँदैछन्। पौराणिक मान्यता अनुसार हिमालय पुत्री पार्वतीले निराहार व्रतवशी महादेवलाई पतिका रूपमा प्राप्त गरेको स्मरणमा यो पर्व मनाउने गरिन्छ। तर पछिल्ला वर्षहरूमा एक महिना अघिदेखि नै दर खाने गरगहना र पोसाक प्रदर्शन गर्ने जस्ता तडक फडक बढेकोमा धर्मशास्त्री र समाजशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी निकाय र नागरिक समाजलाई संस्कृति जोगाउन र विकृति रोक्न उनीहरूले आग्रह गरेका छन्। आर्थिक अर्कातिर यस पटकको तीज विपदको पीडाका कारण खल्लो बनेको छ। रसुवाको भोटेकोसी बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि नुवाकोट धादिङ लगायत देशभर शोकको छाया परेको छ। आफन्त गुमाएका र विस्थापित बनेका परिवारका लागि यस वर्षको तीज उल्लास भन्दा पनि सहानुभूति र सहयोगको अपेक्षा गर्ने माध्यम बनेको छ। यसैबीच भोलि तृतीयाका दिन पशुपतिनाथ मन्दिरमा पूजा आजाका लागि आउने भक्तजनको सुविधाका लागि ध्यानमा राख्दै बिहान 3 बजेदेखि नै चारै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनार्थीका लागि 5 लाइन कडा सुरक्षा व्यवस्था र सिफल चौरी बनकाली तथा तिलगंगा लगायतका ठाउँमा पार्किङको प्रबन्ध मिलाइएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्क सँग
3: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर 8 पिल्लरी फाटमा जंगली हात्तीको बथानले 2 घर भत्काएको छ। जंगली हात्तीको बथानले सूर्य चौधरी र महेश नेपालको घर भत्काएको स्थानीय नीरज जफ्रेलले जानकारी दिनुभयो। हात्तीको बथान अहिले पनि गाउँ नजिकैको बैजनाथ सामुदायिक वनमा रहेको उहाँले बताउनुभयो। हात्ती बस्तीमै पसेर घर भत्काउन थालेपछि स्थानीयवासी त्रसित छन्। डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत लक्ष्मीराज जोशीले स्थानीय प्रशासनसितको समन्वयमा हात्ती भएको क्षेत्रमा निगरानी बढाएको बताउनुभयो।
4: प्रधान सेनापति अशोक रासिकदेल चीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिकदेल बेजिङमा आयोजना हुने 13 बेजिङ सियाङ सन फोरममा सहभागी हुने कार्यक्रम छ। उहाँ आउँदो असोज 3 गते स्वदेश फर्कनुहुनेछ।
5: सन् 2027 घोषणा हुने 900 एकाडेमी अवार्ड ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र तिनीहरू एलिफेन्ट इन द फगले प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय फिचर चलचित्र छनौट समिति नेपालले आज विज्ञप्ति निकालेर चलचित्र तिनीहरूलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिश गरिएको जानकारी दिएको हो। अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपालबाट अस्कर अवार्डमा सिफारिस भएको र एसिया पेसिफिक स्क्रिन अवार्डमा मनोनयन भएको चलचित्र एलिफेन्ट इन द फग तिनीहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ। अविनाश विक्रम शाह निर्देशित यो चलचित्र यस अघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ। सरकारले पनि यो चलचित्रलाई नगद राशि सहित पुरस्कृत गरिसकेको छ।
4: नेपाल चीन उत्तरी कोरला नाका लोमाथाङका 4 नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रुपियाँ राशि संकलन भएको छ। रसुवाको भोटेको सीमा भदौ 10 बाढीबाट नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट माल वस्तुको पैठारी बढेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढी केरुङ नाका र सिन्धुपाल्चोको तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरोला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढेको हो। अस्ति शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले 27,11,00,000 रुपियाँ राशि संकलन गरेको छ। गएको भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड हाराहारीमा राशि संकलन हुने गरेको प्रमुख चुडालले जानकारी दिनुभयो।
5: नेपाल दर्पणमा अब विदेशको खबर। चीन, रूस, भारत सहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आज भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन्। नेताहरूले विश्वको आर्थिक विकास, व्यापार, ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका समाचार संस्था एएफपीले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूबीच आपसी सहकार्यलाई थप बलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले ब्रिक्स विश्व जनसंख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्रको महत्वपूर्ण भाग प्रतिनिधित्व गर्ने समूह भएको बताउनुभयो। यस्तै चिनिया राष्ट्रपति सी जिङपिङले कृत्रिम बुद्धिमत्ता, एआई, व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यलाई 5 महत्वपूर्ण पहल प्रस्ताव गर्नुभएको छ। उहाँले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्नुपर्ने तथा व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेस्कियान लगायत नेताहरू सहभागी सम्मेलनमा विश्वव्यापी आर्थिक वृद्धि र विभिन्न क्षेत्रीय द्वन्द्वका विषयमा छलफल भएको छ। यसैबीच हिजोदेखि शुरू भएको 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन आज समापन भएको छ। यस क्रममा भारतले आउँदो वर्षको शिखर सम्मेलनका लागि अध्यक्षता चीनलाई हस्तान्तरण गरेको छ। ब्रिक्स सन् 2009 स्थापना भएको समूह हो। सुरुमा ब्राजिल, रूस, भारत र चीन यसमा थिए भने पछि दक्षिण अफ्रिका सदस्य बनेको थियो। पछिल्लो विस्तारसँगै इरान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स लगायत देश पनि समूहमा जोडिएका छन्।
4: नेपाल दर्पणमा अब खेल खबर। जापानको आइसी नायोगामा आउँदो असोज 3-18 गतेसम्म आयोजना हुने एसियाली खेलकुदका लागि नेपाल क्रिकेटको टोली घोषणा भएको छ। नेपाल ओलम्पिक कमिटीले आज दिपेन्द्र सिंह एरीको कप्तानीमा 15-सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्। नेपाल, मलेसिया, हङकङ र ओमानले छनौट चरण पार गर्दै एसिया कपमा स्थान बनाएका थिए। यस्तै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका वरियताका आधारमा सिधै खेल्दैछन्। जापान आयोजकका रूपमा सहभागी हुनेछ। नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ। शीर्ष दुईमा पर्ने टोली क्वार्टर फाइनलमा पुग्नेछन्।
5: र 10 संस्करणको एसीसी महिला एसिया कप टी20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलंका खेल्दैछन्। फाइनल खेल युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली समय अनुसार राति 8:15 शुरू हुनेछ। श्रीलंका साबेक विजेता टोली हो। गएको संस्करणमा भारतलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो। भारत र श्रीलंका अपराजित रहँदै फाइनलमा पुगेका हुन्। महिला एसिया कप फाइनलमा भारत र श्रीलंका बीच 7 पटक प्रतिस्पर्धा हुन लागेको हो। यस अघिका भेटमा भारत 5 र श्रीलंका 1 पटक विजय भएका छन्। प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो। अहिलेसम्म सम्पन्न 9 संस्करणमा फाइनल खेलेको भारतले 7 पटक उपाधि जितेको छ। 6 पटक फाइनल पुगेको श्रीलंकाले सन् 2024 उपाधि जितेको छ। यस्तै बंगलादेशले सन् 2018 उपाधि जितेको छ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: धादिङको कृष्णभीर सड़क खुल्यो, तत्कालका लागि ग्यास बुलेट र ट्रकहरू मात्र सञ्चालन गर्ने। भोटेकोशीमा बाढ़ी आएको 1900 दिन पनि जीवित भेटिने आशा सहित सुरुङमा उद्धारको प्रयास जारी। बाढ़ी प्रभावित परिवारलाई सरकारले मासिक 15,000 आवास भाड़ा दिने।
4: एमसीसी अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइनको निर्माण कार्य सकियो, शिलान्यास गरेको 9 महिनामै काम पूरा।
5: म्यान पावर कम्पनी छनौट विवादले मलेसिया रोजगारी अन्यलमा, समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको सरकारको भनाइ।
4: भारतको नयाँ दिल्लीमा 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन समापन, विश्व अर्थतन्त्र र भू राजनीतिक तनाव बीच सहकार्यको खोजी।
5: र एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा, महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दै।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसनीय
3: पक्ष न विपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
6: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

कालिका टोल विकास संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 50,500 रुपियाँ सहयोग। पृथ्वीराज मार्ग अन्तर्गत कृष्णभीरमा गाडी चलाउन मिल्ने गरी नयाँ ट्र्याक खोलियो। 24 करोडबाट 4 करोडमा झर्यो चितवन मकवानपुरको कृषि बजेट। सुत्केरी विदा 98 दिनबाट बढाएर 6 महिना पुर्याउन संसदमा सार्वजनिक महत्वको प्रस्ताव। र भोटेखुसी प्रभावित परिवारलाई मासिक 15,000 आवास भाडा दिने निर्णय। रसवाबाडीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडी नगरपालिका 5 स्थित कालिका टोल विकास संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 50,500 रुपियाँ सहयोग गरेको छ। रसवाबाडीका प्रकोपबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले उक्त रकम सहयोग गरेको जनाएको छ। संस्थाका तर्फबाट संकलित रकम बैंक दाखिला मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। विपदको समयमा सामाजिक उत्तरदायित्व वहन गर्दै पीड़ित तथा प्रभावित नागरिकलाई सहयोग गर्नुपर्ने भावनासहित सहयोग गरिएको संस्थाले जनाएको छ। यसैबीच माडी नगरपालिका 5 राधापुर स्थित प्रगतिशील महिला समूहले पनि प्रधानमन्त्री राहत उद्धार कोषमा 17,650 रुपियाँ सहयोग गरेको छ। भोटेखुसी बाढ़ीको विपदबाट प्रभावित तथा पीड़ित नागरिकको राहत र उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्य समूहले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सड़क आंशिक रूपमा सञ्चालनमा आएको छ। 2 बुलडोजर प्रयोग गरेर सड़क सम्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम सकिएसँगै केही बेर अघिबाट सड़क आंशिक रूपमा सञ्चालनमा आएको हो। तत्कालका लागि अड्केका ग्यास ब्लेड तथा हेभी इक्विपमेन्ट बोकेका सवारी साधनलाई मात्रै आवजावत गराइएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभयो। भित्तामा नालीको काम बाँकी भएकाले बिहिबारबाट त्यो काम सकेर दुवैतर्फी नै सञ्चालनमा ल्याइने पनि उहाँले बताउनुभयो। समस्याग्रस्त बाघलाई व्यवस्थापन गर्दै पर्यापर्यटनसँग जोड्ने उद्देश्यले टाइगर सेन्चुरी बनाउन थालिएको छ। हाल 2 समस्याग्रस्त बाघ राखिएको देवनगरमा 20 बाघ राख्न सक्ने गरी टाइगर सेन्चुरी बनाउन लागेको हो। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको देवनगरमा चालु आर्थिक वर्षदेखि टाइगर सेन्चुरी निर्माणको काम थाल्न रु 5 करोड बजेट विनियोजन गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डाक्टर हरिभद्र आचार्यका अनुसार अहिले भइरहेको होल्डिङ सेन्टर सहित 3 किसिमका संरचना चितवन र मकवानपुर जिल्लामा कृषिको बजेट निरन्तर घटिरहेको छ। कृषि वस्तुको उत्पादन बढाएर आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले कृषि क्षेत्रको बजेट भने निरन्तर घटाउँदै लगेको देखिन्छ। 2 जिल्लाका लागि 24 करोडसम्म बजेट विनियोजन गरेको बागमती प्रदेश सरकारले बजेट खुम्चाएर 4 करोडमा झारेको छ। देश संघीय प्रणालीमा गएपछि जिल्ला कृषि विकास कार्यालय चितवन 2075 सालबाट मकवानपुर र चितवन हेर्ने गरी प्रदेश सरकारमा सञ्चालन हुँदै आएको थियो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। हरितालिका तीजमा पशुपतिनाथ मन्दिर नाथ मन्दिरका चारै ढोका बिहान 3 बजेदेखि खुल्ने भएका छन्। यस वर्ष भदौ 29 गते परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ। मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाइएको छ। दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ। विनाशकारी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली जोखिमको वास्तविकता कारण घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयले जनाएको छ। प्रवक्ता मोहन कुमार साक्यका अनुसार वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले सोमबार विज्ञसहितको समिति गठन गर्दैछ। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला संस्थापन र इतर समूह दुवैले गरेका महाधिवेशनमा सहभागी नहुने भएका छन्। एकताको महाधिवेशन नहुने अवस्था आएमा देशैभर पार्टी एकताका लागि अभियान चलाउने बताएका छन्। 2 महाधिवेशनको कार्यतालिका आएपछि कताको महाधिवेशनमा जाने हो भनेर सोध्न आउने कार्यकर्तालाई नेता डाक्टर कोइरालाले आफू एकताको महाधिवेशन नभएसम्म कुनै पनि महाधिवेशनमा सहभागी नहुने बताउनु भएको हो।
नेपाली कांग्रेसले आसन्न 15 महाधिवेशनको तयारीलाई लक्षित गर्दै संस्थापनी दर समूहले केन्द्रीय निर्वाचन समितिको संयोजक तोकेको छ। कांग्रेसको विधान 2017 संशोधित सहितको धारा 35 बमोजिम पार्टीका सहकर्मी नेता एकराज पोखरेललाई केन्द्रीय निर्वाचन समितिको संयोजकमा तोक्ने निर्णय गरिएको हो। भोटेकुसी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका लागि सरकारले आवास भाडा तथा खर्च व्यवस्थापन गर्न 4 सदस्यसम्मको परिवारलाई मासिक 15,000 रुपियाँ दिने भएको छ। संचारकर्मी डाक्टर विक्रम तिमिल सिन्हाले सामाजिक सञ्जाल मार्फत बाढी प्रभावित नागरिकको राहत पुनर्स्थापना र पुननिर्माण सरकारको उच्च प्राथमिकतामा रहेको जनाउँदै मन्त्री परिषदले बैठकले यस्तो निर्णय गरेको जनाउनु भएको हो। प्रतिनिधि सभामा महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी विदाको अवधि 98 दिनबाट बढाएर 6 महिना पुर्याउनु पर्ने माग सहितको सुरक्षित मातृत्व सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। नेपालको संविधान र स्वास्थ्य सम्बन्धी कानूनले प्रत्याभूत गरेको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हकलाई कार्यान्वयन गर्न माग गर्दै विपक्षी राजनीतिक दलका महिला सांसदहरूले यस्तो प्रस्ताव दर्ता गराएका हुन्। जेन्जी प्रदर्शन हुँदा आगजनी भएको प्रहरी वृत्त गौशालाको कार्यालय एक वर्षमा तयार भएको छ। आइतबार प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी वृत्त गौशालाका पूर्वनिर्मित भवन उद्घाटन गर्नुभएको हो। काठमाडौँको गौशालामा पुननिर्माण गरिएको कार्यालय र ब्यारेक भवन उद्घाटन गर्दै आइजिपी दान बहादुर कार्कीले जेन्जी आन्दोलनमा क्षति पुगेका 452 प्रहरी कार्यालयको पुननिर्माण सम्पन्न भएको बताउनुभयो। काठमाडौँ महानगरपालिकाले लक्षित वर्गका लागि 2,00,000 रुपियाँसम्मको जलन उपचार निशुल्क गर्ने भएको छ। विपन्न हिंसा पीडित तथा व्यवारिसी बिरामीलाई महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा सेवा प्रदान गरिने भएको छ। निशुल्क जलन उपचार सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिका र किर्तिपुर अस्पताल बीच एक सम्झौता भएको छ। साथै उपचारका लागि प्रयोग हुने औजार उपकरण तथा निशुल्क उपचार सेवा सञ्चालन गर्न महानगरपालिकाले अस्पताललाई 2 करोड रुपियाँ बराबर सहयोग प्रदान गरेको छ। विमान नगरपालिका दुई टोकरीमा अरिङ्गा लेचिलेर एकजनाको मृत्यु भएको छ। आइतबार अरिङ्गा लेचिलेर गम्भीर घाइते भएका सो स्थानका 42 धनबहादुर थापाको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको तनहुका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जनाउनुभयो। आज माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। कालीकाटोल विकास संस्थाले प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा 50,000 रुपियाँ पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा गाडी चलाउन मिल्ने गरी नयाँ ट्र्याक खोल्यो। 24 करोडबाट 4 करोडमा झर्यो चितवन मकवानपुरको कृषि बजेट र सुत्केरी विधा 98 दिनबाट बढाएर 6 महिना पुर्याउन संसदमा सार्वजनिक महत्वको प्रस्ताव र भोटेकुसी प्रभावित परिवारलाई मासिक 15,000 आवास भाडा दिने निर्णय र सबाडीको वैज्ञानिक अनुसन्धान गर्दै ऊर्जा मन्त्रालय अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै अहिलेका लागि। समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5853 98 550 77 061 र 98 550 77 053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 5880 र 98 550 26 440
3: It's 7 o'clock. अहिले 7 बजे को छ।
4: स्वदेश एफएम 93.2 मेगाहर्ज
5: समाचारमा स्वागत छ म सुमिता लामा सुरुमा प्रमुख समाचार पृथ्वी राजमार्गको कृष्णभीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालन पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही दिन लाग्ने सरकारद्वारा जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने गृह कार्य सुरु नेपालमा 4 वटा हिमताल उच्च जोखिममा रहेको अध्ययनको निष्कर्ष भोटेको सिवाडीबाट रसुवा नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित र इन्डोनेसियामा 240 सवार यात्रुवाहक विमान जावा सागरबाट बेपत्ता
6: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ
7: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज
6: भोल्टेज भोइस ओभर एलटी अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त
7: एचडी भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज
6: यस्तो अनुभव मानौ तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ
7: र अझ रमाइलो कुरा
6: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट
7: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ
6: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हास डायल गर्नुहोस् 4G बोल्दे
8: नेपाल टेलिकम राष्ट्रको संचार
5: अब समाचार विस्तारमा पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा आजदेखि एकतर्फी सञ्चालनमा ल्याइएको छ सडक सञ्चालनमा आएसँगै राजधानीका लागि अत्यावश्यक सामग्री लिएर पहिरोसँगै बाटोमा फँसेका ट्रक र ग्यास बुलेटहरू कृष्णभीर सडक पार गराइएको नौबिसे मुङलिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालले जानकारी दिनुभयो तत्काललाई सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालनमा ल्याइएको भए पनि सडकको अवस्था हेरेर यातायातलाई थप सहज बनाइनेछ सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम बाँकी नै रहेकाले सडक दुईतर्फी सञ्चालनमा ल्याउन भने अझै केही दिन लाग्ने इन्जिनियर ढकालले जानकारी दिनुभयो भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीले सडकको तल्लो क्षेत्र कटान गरेपछि भदौ 14 गते सडक भासिएको थियो राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्गको यो सडक हुँदै दैनिक 14,000 बढी सवारी साधन आवत जावत गर्ने गर्दछन् भोटेकोसी बाढीबाट रसुवा नुवाकोट र धादिङका 18 वटा विद्यालय प्रभावित भएका छन् तीमध्ये 11 वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा 93.73 करोड रुपियाँ बराबरको क्षति भएको छ राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्याङ्कन RDNA प्रतिवेदनमा विद्यालयका भवन शैक्षिक सम्पत्ति गरी सो परिमाणमा क्षति भएको हो प्रतिवेदन अनुसार 18 वटा विद्यालयका 56 वटा भवन प्रभावित भएका छन् जसमध्ये 152 वटा कोठामा आंशिक र 156 वटामा पूर्ण रूपमा क्षति पुगेको छ प्रतिवेदनले विद्यालय क्षेत्रको पुनरुत्थानका लागि 4,23,35,00,000 रुपियाँ खर्च लाग्ने आकलन गरेको छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको छ आज सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै मन्त्री श्रेष्ठले विपद जोखिम न्यूनीकरणका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृह कार्य गरिरहेको जानकारी दिनुभयो श्रेष्ठका अनुसार ग्रीन क्लाइमेट फण्ड GCSबाट प्राप्त सहयोग परिचालन गरेर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने कार्य यही वर्ष अगाडि बढाइनेछ इसिमोड र UNDPको संयुक्त अध्ययन अनुसार नेपालमा 21 वटा हिमताल जोखिमयुक्त छन् कोशी र गण्डकी क्षेत्रमा 4 वटा अति उच्च जोखिमयुक्त हिमताल छन् हरितालिका तीज अन्तर्गत आज घर घरमा महिलाहरू दर खाने तयारीमा छन्। विशेष गरी विवाहित महिलाले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ। तीजको व्रत निराहार बस्ने भएकाले आज व्रतालुहरूले मिठा मिठा खानेकुरा दरका रूपमा खाई भोलि तीजको व्रत बस्ने चलन छ। विशेष गरी माइती एवं दाजुभाइले छोरी चेली दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन्। महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख पीर मर्कालाई पोख्ने पर्वका रूपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन्। तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र ऋषि पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्त ऋषिको पूजा गरी तीज समापन गर्ने गरिन्छ। थारू समुदायको महत्वपूर्ण पर्व अटुवारी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मनाइँदैछ। अटुवारी पर्व व्रत र पूजाको पर्व मात्र नभई थारू समुदायको इतिहास, आस्था, मौलिक संस्कृति जोडिएको थारू अगुवाहरूको भनाइ छ। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको रिपोर्ट।
9: अटुवारीलाई थारू समुदायले माघी पछिको दोस्रो ठूलो पर्वका रूपमा मान्ने गरेका छन्। पौराणिक कथन अनुसार थारू राजा दङ्गी शरणमाथि आक्रमण हुँदा पाँच पाण्डव मध्येका भीमले सहयोग गरी उनको रक्षा गरेको र शत्रुलाई परास्त गरेको विश्वास गरिन्छ। त्यही मान्यताका आधारमा भीमलाई शक्तिको प्रतीक तथा भगवानका रूपमा पूजा गर्ने र आफू पनि भीम जस्तै बलियो हुने कामना गर्दै पुरुषहरू व्रत बस्ने परम्परा रहेको छ। लालझाडी गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष टीकाराम डगौरा,
10: यो भीमले तपाईँको राज्य प्राप्त गर्नको लागि लडाई लड्नु भएको थियो र त्यो लडाई जितिसकेपछि जुन 3 दिन थियो आइतबार र त्यसैको दिन पारेर हाम्रो चौधरी थारू समुदायहरू आफ्ना दिदी बहिनीहरूको लागि जितको उत्सवमा आज दिनभरि व्रत बसेका हुन्छन् र त्यो जितको खुसियालीमा आज अटुवारी पर्व एउटा धुमधामका साथ मनाइरहेका छन्।
9: अटुवारीको मुख्य विशेषता चोखो आगोमा पकाइएको परिकार भीमलाई चढाएर प्रसादका रूपमा ग्रहण गर्नु हो। अटुवारीको साँझ व्रतालु पुरुषहरूले गन्यारी नामक काठबाट निकालिएको चोखो आगोमा विशेष रोटी तथा परिकार पकाउने गर्दछन्। पूजा तथा परिकार पकाउने स्थानलाई गाईको गोबरले लिपपोत गरी शुद्ध बनाउने चलन छ। पकाइएका रोटी तथा अन्य परिकार र फलफूल अग्निदेवलाई अर्पण गरेपछि व्रतालुले प्रसादका रूपमा ग्रहण गर्छन्। तर आफूले खानु अघि विवाहित छोरी चेली तथा दिदी बहिनीका लागि एक भाग छुट्याएर राख्ने गरिन्छ। त्यसलाई थारू समुदायमा अग्रासन भन्ने गरिन्छ। लालझाडी गाउँपालिका वडा नम्बर 3 छोटी परिसियाका स्थानीय भगत सिंह चौधरीका अनुसार उक्त अग्रासन अर्को दिन सोमबार विवाहित छोरी चेली तथा दिदी बहिनीलाई दिने परम्परा छ।
11: बहिनीहरूको दिदीहरूको लागि छिट्टै सकेपछि बाँचेको त्यो हिस्सा मध्ये त्यो पनि पूजा पाठ गरेर त्यो फेरि आफूले त्यो खाइन्छ।
9: वर्षभरि माइती आउन नपाएका विवाहित छोरी चेली तथा दिदी बहिनी समेत अटुवारीका अवसरमा माइतीसँग भेटघाट तथा भलाकुसारी गर्ने भएकाले यो पर्वले दाजुभाइ तथा दिदी बहिनी र माइती पक्षको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ। अटुवारीको दोस्रो दिन सोमबार विभिन्न परिकार खाने चलन समेत रहेको छ। यता कञ्चनपुर र कैलालीका आदिवासी राणा थारू समुदायले भने भाद्र शुक्ल पक्षको पहिलो आइतबारलाई दिन इतबारका रूपमा मनाउने गर्दछन्। यस दिन राणा थारू समुदायका महिला तथा पुरुष सबैले व्रत बस्ने र साँझ पख पूजा आजा गरी विभिन्न मिठा परिकार बनाएर सामूहिक रूपमा भोजन गर्ने चलन रहेको छ। लालझाडी गाउँपालिका 3 छोटी पर्सियाका मुनिराम राणाका अनुसार दिन इतबार राणा थारू समुदायको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको एक पर्व हो।
12: राणा समुदायहरूले आज व्रत बसेका छन्, उनलाई दिन इतबार भन्छन्। साँझा व्रत खोलेर रोटी र सिमी खान्छन्।
9: यसरी अटुवारी तथा इतबार पर्वले थारू समुदायको धार्मिक आस्था, मौलिक संस्कृति, पारिवारिक सम्बन्ध र चेलीबेटी प्रतिको सम्मानलाई पुस्तान्तरण गर्दै आएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
5: सरकारले मध्य प्रदेशमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान आइओईको नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मध्य प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्न क्याम्पस स्थापना गर्न लागि बताउनुभयो। मध्य प्रदेशबाट प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि काठमाडौँ लगायत अन्य प्रदेशमा जाने गरेका छन्। रुकुम पश्चिम सुर्खेत सुनसरी र तनहुमा आज भएको सवारी दुर्घटनामा परि छ जनाको मृत्यु भएको छ। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका छ को देउता खोलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा जीप चालक त्रिवेणी गाउँपालिका एक रुगाका सुन्दर खड्का मगर र सानीभेरी छ कि अन्दाजी 16 वर्षीय प्रेम कला पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो। आज बिहान वडा नम्बर 6 को कोट गाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी 9 सिमली हुँदै खलङ्गा तर्फ जाँदै गरेको जीप सड़कबाट 50 मिटर तल खसेको थियो। यसै गरी सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ। ठक्करबाट वीरेन्द्रनगर नगरपालिका 10 सुर्खेत बरीपाटीका 55 वर्षीय आशा बुढाको उपचारको क्रममा मृत्यु भएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका 7 बालग्राम स्थित पूर्व पश्चिम लोकमार्गमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल कलवर्टमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार इनरुवा नगरपालिका 3 का सागर रेग्मी र पारस थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताउनुभयो। त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत तनहुको ब्यास नगरपालिका 12 कमलाबारीमा आज ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका 6 बस्ने 26 वर्षीय अजय थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहाड़ी जिल्ला बैतडीमा 2 महिनामा 6 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। साउन महिनामा 3 जना र भदौ महिनामा 3 जना गरी 6 जनामा डेंगी संक्रमण पुष्टि भएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय बैतडीले त्यसबारेमा सचेतना फैलाउने काम भइरहेको जनाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
13: जिल्लाको पञ्चेश्वर गाउँपालिकाको नागार्जुन स्वास्थ्य चौकी र गिरेगाडा स्वास्थ्य चौकीमा उपचारका लागि आएका 1-1 जना र शिवनाथको उदयदीप स्वास्थ्य चौकीमा उपचारका लागि आएका 1 जनामा डेङ्गी संक्रमण पुष्टि भएको हो। यस्तै जिल्ला अस्पतालमा समेत डेङ्गी संक्रमण पुष्टि हुने गरेको बताउनुहुन्छ जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्की।
14: पछिल्लो अवस्था भनेपछि अहिले भदौको महिनामा जिल्ला अस्पतालमा 3 जना डेङ्गु बिरामी फेला परेका छन् होइन। त्यसै गरी साउनको महिनामा 3 जना हाम्रो शिवनाथतिर भयो, पञ्चेश्वरमा पत्ता लागेको र
13: पछिल्लो समयमा पहाडी जिल्लाहरूमा समेत डेङ्गी संक्रमण बढ्दै गएको छ। जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्त।
15: डेङ्गु संक्रमणका बिरामी लगभग 1-2 जना दिनमा आउँछन्, दिनको 2-2.5 बिरामी आउने गरेका छन् अहिले। त्यो मध्ये म्याक्सिमम भाइरल जो दुखा छन् त्यो मध्ये पनि 1-2 जनालाई डेङ्गु पोजिटिभ आउँदैछ अहिले अस्पतालमा।
13: साउनदेखि कार्तिक महिनासम्म डेङ्गी संक्रमणको जोखिम हुने भएकाले लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालनमा रहेको छ। डेङ्गी रोगको संक्रमणबाट बस्न लागि लामखुट्टेको टोकाईबाट बस्नु पर्नेमा स्वास्थ्य कर्मीहरूले जोड दिएका छन्। सीआईएब मोहन कलौनी। बैतडीमा गत आर्थिक वर्षमा 66 जनामा डेङ्गी संक्रमण देखिएको थियो भने अघिल्लो आर्थिक वर्ष 2081-82 156 जनामा डेङ्गी संक्रमण पुष्टि भएको थियो। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
5: अब अन्तर्राष्ट्रिय समाचार। करिब 240 यात्रु सवार एक इन्डोनेसियाली यात्रुवाहक पानी जहाज जावा सागरमा सम्पर्कविहीन भएको इन्डोनेसियाली खोज तथा उद्धार अधिकारीहरूले बताएका छन्। सो जहाज पूर्वी जावा प्रान्तको सुराबायाबाट दक्षिण कालिमन्तान प्रान्तको बान्जार मासिनतर्फ यात्रा गरिरहेको थियो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको बताइएको छ। जहाज सम्पर्कविहीन भएपछि खोज तथा उद्धारका लागि एउटा उद्धार जहाज घटनास्थलतर्फ पठाइएको छ। उद्धार टोलीले सम्पर्कविहीन जहाजको अवस्थित पत्ता लगाउने तथा त्यसमा सवार यात्रुहरूको खोजी गर्ने प्रयास गरिरहेको छ। समुद्री क्षेत्रमा प्रतिकूल मौसमका कारण जहाजको यात्रा प्रभावित भएको हुन सक्ने अधिकारीहरूले अनुमान गरेका छन्। भारतको राजधानी नयाँ दिल्लीमा चीन, रूस, भारत सहित 11 देशका ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आज दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन्। 18 ब्रिक्स सम्मेलनमा नेताहरूले विश्वका आर्थिक विकास, व्यापार, ऊर्जा, सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूबीच आपसी सहकार्यलाई थप बलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले ब्रिक्स विश्व जनसंख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्र तन्त्रको महत्वपूर्ण भाग प्रतिनिधित्व गर्ने समूह भएको बताउनुभयो। मोदीका अनुसार ब्रिक्स राष्ट्रहरूले विश्वको करिब 50% जनसंख्या, 40% कुल गृहस्थ उत्पादन जीडीपी र 25% भन्दा बढी विश्व व्यापार प्रतिनिधित्व गर्छन्। चिनिया राष्ट्रपति सी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेस्कियान लगायत नेताहरू सहभागी सम्मेलनमा विश्वव्यापी आर्थिक वृद्धि र विभिन्न क्षेत्रीय द्वन्द्वका विषयमा छलफल भएको छ। अब आर्थिक समाचार। मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रुपियाँ राजस्व संकलन भएको छ। रसुवाको भोटेकोसीमा गएको बाढीका कारण रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी वात्तै बढेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढी केरुङ नाका र तातोपानीका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरला नाकाबाट चिनिया मालवस्तु को क्रम बढ्दो रहेको छ। शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले एकै दिन 27,11,00,000 रुपियाँ राजस्व संकलन गरेको छ। भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ रुपियाँको हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालले जानकारी दिनुभयो। प्रमुख चुडालका अनुसार शुक्रबार मात्रै 71 कन्टेनर र 106 विद्युतीय सवारी साधन ईभीको भन्सार जाँच पास भई गन्तव्यतर्फ प्रस्थान गरेका छन्। रसुवागढी नाका बन्द भएको भदौ 10 गतेपछि भदौ 25 गते शुक्रबारसम्म कोरला नाकाबाट नेपाल भित्रिएका 434 कन्टेनर र 641 विद्युतीय सवारी साधनको भन्सार कार्यालयमा जाँच पास गराइएको उहाँले बताउनुभयो। विक्रम सम्बत 2082 भदौ अघि उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै 12 महिना खुला गरिएको कोरोला नाका गत वर्ष तातोपानी र रसुवागढी नाका बाढी पहिरो तथा नदी कटानले सड़क अवरूद्ध भएपछि नेपाल सरकारले गत वर्षको भदौ 31 गतेदेखि कोरोला नाकालाई वैकल्पिक रूपमा निकासी तथा पैठारी नाकाका रूपमा खुला गरेको थियो। भन्सार प्रमुख चुडालका अनुसार गत आर्थिक वर्ष 2082-83 उत्तरी कोरोला नाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सार 6,92,00,000,000 रुपियाँको राजस्व संकलन गरेको थियो। बाँकी जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु उद्योग तथा वाणिज्य फर्महरूबाट 2,800 बढी नयाँ रोजगारी सृजना भएका छन्। जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष 2082-83 उद्योग तथा वाणिज्य प्रशासन अन्तर्गत दर्ता भएका 627 उद्योग र 626 वाणिज्य फर्मबाट 2,861 जनाले नयाँ रोजगारी पाएका घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त प्रमुख उद्योग अधिकृत मोहन घरती मगरले जानकारी दिनुभयो। अब खेल समाचार रमेश टमटाबाट।
16: आगामी सेप्टेम्बरमा जापानमा हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली सार्वजनिक भएको छ। नेपाल ओलम्पिक कमिटीले आइतबार दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय टोली सार्वजनिक गरेको हो। एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले सेप्टेम्बर 25 अफगानिस्तान र सेप्टेम्बर 26 जापानसँग प्रतिस्पर्धा गर्नेछ। टोलीको मुख्य प्रशिक्षक स्टुअर्ट ल र प्रशिक्षक अब्दुल सतार छन्। नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी कप्तान, रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल छन्। नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा 300 विकेट पूरा गर्ने पहिलो बलरको उपाधि हासिल गरेका छन्। एसिसी प्रिमियर कप अन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स यूएई सँगको फाइनल खेलमा 1 विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन्। सन्दीपले हालसम्म एक दिवसीयमा 158 र T20I क्रिकेटमा 142 विकेट लिएका छन्। उनले अहिलेसम्म एक दिवसीयमा 79 र T20I 78 खेल खेलेका छन्। सन्दीपले विदेशी मैदानमा एसिसी प्रिमियर कपको उपाधि जिताउने नेपाली कप्तानको उपलब्धि पनि आफ्नो नाममा गरेका छन्। कप्तान लामिछाने एक दिवसीय एसिसी प्रिमियर कपमा लगातार दोस्रो पटक प्लेयर अफ दि सिरिज घोषित हुने पहिलो खेलाडी समेत बनेका छन्। सन्दीपले एसिसी प्रिमियर कप 2026 6 खेलमा 2.98 को शानदार इकोनोमी रेटमा सबैभन्दा बढी 17 विकेट लिए। नेपालले दोस्रो एसिया कपमा स्थान बनाउन उनको योगदान महत्वपूर्ण रह्यो। डडेल पोखरामा आयोजित जिल्ला स्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा हरिओम र निरजको जोडीले योगेश बोहरा र भरत बहादुर अयरको जोडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। जिल्ला खेलकुद समितिद्वारा आयोजित सो प्रतियोगितामा 16 टोलीको सहभागिता रहेको थियो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले 46 फिडे चेस ओलम्पियाडमा सहभागी खेलाडीलाई विदाई गर्नु भएको छ। नेपाल बुद्धिजल महासंघले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले यही सेप्टेम्बर 14 देखि 28 सम्म उज्बेकिस्तानको समरकाण्डमा आयोजना हुने प्रतियोगितामा सहभागी नेपाली खेलाडीलाई विदाई गर्नु भएको हो। कार्यक्रममा मुख्यमन्त्री थापा मगरले प्रतियोगितामा विजेता खेलाडीलाई प्रदेश सरकारले पुरस्कार र सम्मान प्रदान गर्ने बताउनुभयो।
5: अब मौसम। आज राति देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ भने मधेस प्रदेश तथा कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम र भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षा विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 22.6 डिग्री सेल्सियस, वर्षा 6.1 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 33.1 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा 26.3 मिलिमिटर र दिपालको अधिकतम 33.6 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एक पटक। पृथ्वी राजमार्गको कृष्ण भीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालनमा पूर्ण रूपमा सड़क सञ्चालन हुन केही दिन लाग्ने। सरकारद्वारा जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने गृह कार्य शुरू। नेपालमा 4 हिमताल उच्च जोखिममा रहेको एक अध्ययनको निष्कर्ष। भोटेकोशी बाढीबाट रसुवा नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित। र इन्डोनेसियामा डुङ्गा डुब्दा 6 जनाको मृत्यु, 107 जनाको उद्धार, अझै 130 जना बेपत्ता। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
17: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
18: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आज
17: माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
19: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
17: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
19: 24 घण्टा इमर्जेन्सी सेवा,
17: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
19: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
17: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
19: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
17: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
19: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
17: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
19: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
17: भेन्टिलेटर सेवा,
19: होल बडी चेकअप जाँचको सुविधा
17: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
19: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
20: हृदरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
17: यस माडी नगरपालिका पशुपंक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खोरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खोरित विरुद्धको खोप लगाई खोरित मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
20: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
17: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
0: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाइ सराइ नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
21: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै भारो असी त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
22: ल हेर इन्का बुद्धि, चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो बिजेपी प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
20: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
17: माडीका लागि आधिकारिक विक्रेता न्यु मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98555063172 र 98452012206।
20: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
17: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
18: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
17: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
20: दुबईमा रोजगारीको सुवर्ण अवसर।
17: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
20: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको।
17: थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर, लाइन्स चोक, नारायणगढ चितवन।
20: सम्पर्क 98555058369, 98426243211 र 98142076704।
23: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
24: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
17: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
23: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
17: प्रोप्राइटर नरेश महतो, गीता महतो।
19: सम्पर्क 97625073089, 98074646182 र 98491595225।
1: एग्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
2: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
1: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
2: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
3: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
4: हेलो आयन, के छ?
7: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
4: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
7: भिडियो अन गर न यार।
4: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
7: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
25: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656 5010 40 र 98452 0028 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
26: सम्बन्ध सधैँ भरिलाई साथमै राखौ टेकमाइन्डलाई।
27: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: CIN को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवाको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन गरिँदै बेपत्ता भएका आफन्तको आशा डीएनए परीक्षणमा 3,000 भन्दा बढी नमुना संकलन, हालसम्म 103 शवको मात्रै पहिचान।
1: यी दुवैको परीक्षण शुरूबाट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर 4 टिमले अहोरात्र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ।
0: वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासको चेतावनी, कर्णालीमा फेरि ब्युतियो संसदका स्वकीय सचिवको सुविधा, देउबा नेतृत्वको समितिका सबै केन्द्रीय सदस्य बनाउने काङ्ग्रेसको निर्णय।
2: 14 महाधिवेशनका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरू, त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ नि यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ। र
0: हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग, रसुवा र नुवाकोट जोड्ने बेत्रावतीमा फड्के जोडियो, 12 दिनपछि कृष्ण भीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालन।
3: त्यही होल्डिङ भएका गाडीहरू, ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू, केही बसहरू, केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ।
0: र एसियन गेम्स अन्तर्गत नेपालको 15 क्रिकेट टोलीको घोषणा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सरकारले बाढीबाट ध्वस्त बस्तीहरूमा भएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको संकलन र संरक्षणमा सुरक्षा निकायलाई जिम्मेवार बनाउने र उत्प्रेरित गर्ने कार्य गर्नुपर्छ। ध्वस्त भएका र हराएका सामग्रीहरूको तथ्याङ्क सही र पारदर्शी रूपमा बढाउनको काममा कामका लागि पीडितहरूले उठाएको मागलाई समयमै सम्बोधन गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि अहिलेसम्म 3,132 डीएनए नमुना संकलन गरिएको छ। नेपाल प्रहरले बेपत्ता भएका आफन्तबाट 1,846 र फेला परेका सबबाट 1,286 नमुना लिएको जनाएको छ। प्रहरी प्रवक्ता तथा डीआईजी अभिनारायण काफ्लेका अनुसार सबको पहिचानका लागि आफन्त र सबबाट डीएनए संकलन गर्ने काम जारी छ। बेपत्ता परिवारका आफन्तबाट संकलन गरिएको डीएनए नमुना र सबबाट निकालिएको नमुना मिलाएर पहिचान गर्ने प्रक्रिया कहिले अघि बढ्छ? सीआईएनसँग कुरा गर्दै प्रहरी प्रवक्ता काफ्लेले भन्नुभयो,
1: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डीएनए स्याम्पल, टिथ, बोनहरू, यी दुवैको परीक्षण शुरूबाट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर 4 टिमले अहोरात्र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ। समय धेरै लाग्ने छ, किनभने टिथ बोनमा डीएनए निकाल्न कम्तीमा 4 दिन, एकजना व्यक्तिको 4 दिन लाग्ने अवस्था छ। ब्लडबाट कम्तीमा 2 दिन लाग्दो रहेछ। र त्यसमा पनि डीएनए प्रोफाइलिङको लागि नेपाल प्रहरी अर्थात् राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको त्यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति, त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इन्डिया, चाइना, कोरिया, सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन, जनशक्ति, स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
5: प्रहरीका अनुसार बाढीमा परि अझै 4,089 बेपत्ता छन्। अहिलेसम्म 1,388 शव फेला परेका छन्। तर फेला परेका सबै शवको पहिचान हुन सकेको छैन। फेला परेका शव मध्ये अहिलेसम्म 103 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। पहिचान हुन नसकेका तथा व्यवस्थापन गर्नुपर्ने 1,230 शव जमिनमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ। विनाशकारी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भू जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका बारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन कुमार साकेले बताउनुभयो। वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले भोलि विज्ञहरू सहितको समिति गठन गरिनेछ। रसुवा विनाशकारी बाढीपछि केवल सामान्य बाढी वा अतिवृष्टिको रूपमा नभई उच्च हिमालय क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक हिमनदी जल विज्ञान सम्बन्धी तथा अन्य जोखिमहरू एक पछि अर्को रूपमा जोडिँदै विकसित भएको सम्भावित श्रृङ्खलाबद्ध विपदका रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगका सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता साक्यले बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा 12 दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। सडक निर्माणको कामलाई तीव्रता दिएर सब ग्रेड तहसम्म तयार पारिएपछि ग्यास बुलेट र रोकिएर बसेका इभी हेभी सवारी साधनलाई परीक्षणका रूपमा कृष्णभीरबाट पार गराएको हो। करिब 12 दिनको निरन्तर प्रयासपछि कृष्णभीरमा ट्रायलका रूपमा यातायात सञ्चालन सुरु भएको छ। काठमाडौँबाट मुगलिनतर्फ पहिलो ग्यास बुलेट पठाइसकेको र त्यसपछि रोकिएर बसेका हेभी इक्विपमेन्ट तथा अन्य सवारी साधन समेत क्रमशः पार गराइएको छ। सडक खुलाउन स्काइभेटर बुलडोजर लोड लगायतका हेभी इक्विपमेन्ट प्रयोग गरिएको धादिङ प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सिआइएनलाई बताउनुभयो।
3: आज चाहिँ हामीले त्यो परीक्षणको रूपमा के त्यो होल्डिङ भएका गाडीहरू ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू केही बसहरू केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ। अब परीक्षणमा चाहिँ राम्रै देखिएको छ होइन। अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै दुई तिन दिन जति समय लाग्छ होइन। अब यही अवस्था रह्यो फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मङ्गलबार बेलुका अथवा बुधबार बिहानसम्म कम्प्लिट भएर हामीले चाहिँ टुवे रूपमा सवारी साधन आवागमन गराउन सक्छौँ भन्ने।
5: सडक विभाग सुरक्षा निकाय स्थानीय तह प्राविधिक टोली तथा निर्माण व्यवसायीको समन्वयमा काम अघि बढाइएको छ। नेपाली काङ्ग्रेसले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो कार्यसमितिमा रहेका सबैलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुने बाटो खुला गरेको छ। आज बसेको काङ्ग्रेस कार्य सम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय समितिमा नरहेका नेताहरूलाई समेत केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको हो। अब अघिल्लो समितिका सबै सदस्यहरूलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुन आह्वान गरिनेछ। उनीहरू केन्द्रीय समितिमा आएर आगामी महाधिवेशनको आयोजक समितिका रूपमा समेत काम गर्ने काङ्ग्रेस नेता चन्द्र भण्डारीले जानकारी दिनुभयो।
2: 14 महाधिवेशनका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरू त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आज समितिको बस्नुहुन्छ। त्यसमा अन्तिम हुँदै जाँदा सबै साथीहरू यसमा सहभागी हुनुहुन्छ।
5: नेपाली काङ्ग्रेसले आगामी 16 19 असोजसम्म 15 महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। त्यसअघि असोज 3 र 4 गते वडा तहको अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। कर्णाली प्रदेश सरकारले सांसदका स्वकीय सचिवलाई दिँदै आएको पारिश्रमिक सुविधा फेरि सुरु गर्ने निर्णय गरेको छ। चालु आर्थिक वर्षको साउन महिनादेखिकै पारिश्रमिक उपलब्ध गराउने निर्णय सरकारले गरेको हो। यसका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रदेश सभा सचिवालयलाई पत्र समेत पठाइसकेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव लक्ष्मी कुमार विकले जानकारी दिनुभयो। जेएनजी आन्दोलनपछि बनेको संघीय अन्तरिम सरकारले 2082 असोज 5 गते मन्त्री स्तरीय निर्णय गर्दै सांसदका स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। सांसद तथा विषयगत समितिका सभापतिका स्वकीय सचिव सवारी चालक र कार्यालय सहयोगी समेत 48 जनाको तलबमा मासिक 15,79,771 रुपियाँ खर्च हुने प्रदेश सरकारले जनाएको छ। यस हिसाबले राज्य कोषबाट स्वकीय सहितको सुविधामा वार्षिक करिब 1,90,97,000 रुपियाँ खर्च हुनेछ। वैदेशिक रोजगारीको राम्रो अवसर पाउने आशामा एजेन्टको प्रलोभनमा परि थाइल्यान्ड वा सिङ्गापुर हुँदै अवैध बाटोबाट मलेसिया पुग्ने नेपालीको संख्या बढ्न थालेपछि नेपाली दूतावासले सचेत गराएको छ। मलेसिया स्थित नेपाली दूतावासले आज गरेको साप्ताहिक फेसबुक लाइभ मार्फत अवैध बाटो हुँदै मलेसिया प्रवेश नगर्न नेपालीलाई आग्रह गरेको हो। दूतावासकी द्वितीय सचिव कुसुम पन्तका अनुसार एजेन्ट वा चिनी जानेका व्यक्तिले रोजगारीको प्रलोभन देखाएर नेपालीलाई थाइल्यान्डको भिजिट भिसामा लैजाने र त्यहाँबाट डुङ्गा मार्फत अवैध रूपमा मलेसिया प्रवेश गराउने गरेको पाइएको छ। तर यस्तो बाटो अपनाउँदा रोजगारीको अवसर भन्दा अध्यागमन कानून अनुसार पक्राउ तथा कारवाहीमा पर्ने जोखिम बढी हुने दूतावासले जनाएको छ। अवैध रूपमा मलेसिया प्रवेश गर्ने व्यक्तिसँगै संवैधानिक भिसा र प्रवेशको छाप नहुने भएकाले काम पाउन समेत समस्या हुने पन्तले बताउनुभयो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री र वैज्ञानिक बनाउनु पर्ने बताउनु भएको छ। आज काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव समारोहमा उहाँले ट्राफिक प्रहरी सवारी साधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो।
6: काठमाडौँमा सवारीको सहज आवागमनको लागि अब त सधैँभरि ट्राफिक प्रहरी बाटोको बीचमा दुईवटा गाडीको बीचमा जोखिमपूर्ण किसिमले उभिएर हात हल्लाएर सवारी साधनको व्यवस्थित गरिराख्ने कुराको निरन्तरता दिने होइन कि यसलाई चाहिँ अब एआई इनेबल्ड सिसिटिभी जडान त्यसै गरी बस स्टप पनि त्यही किसिमको बस पार्क र पार्किङ स्टेसन अहिले सबैलाई बस पार्कमा राख्नुपर्ने भनेका छौँ। महानगरले पनि यसमा काम गरिरहेको छ। वैज्ञानिक र व्यवस्थित व्यवस्थापन यो पार्किङ लगायतका कुराहरू त समग्र ट्राफिक व्यवस्थापन फुटपाथ व्यवस्थापन जसमा हामी सँगै काम गरिरहेका छौँ।
5: महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनमा एआई समक्ष सिसिटिभी लगायत आधुनिक प्रविधिको प्रयोग बढाउनु पर्नेमा जोड दिनुभयो। साझा खबरमा अब खेल खबर। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटीले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली आज सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तिल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल हुनुहुन्छ। एसियन गेम्स अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तान र जापानको सामना गर्नेछ।
0: छालामा आउने घाउ खटिरा रोक्ने उपाय।
7: खुट्टाहरूमा, खुट्टाहरूको औँलाहरूको बिचहरूमा एलर्जी हुने, चिलाउने, फोका आउने, डाबर आउने, बिबिरा आउने, चिलाउने अत्याधिक बढ्दै जाने त्यस्तो समस्याहरू देखा पर्ने।
0: बाढीमा परि पूर्ण रूपमा भत्केका घरका परिवारलाई सरकारले अधिकतम 5 महिनासम्म राहत रकम दिने जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
8: सर्थहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सरसल्लाह हो दुईजनाको?
10: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
9: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
12: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब सिआइएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
14: तपाईँ रसुवा बाढी प्रभावित 5 जिल्लाको हुनुहुन्छ। सरकारले घर भत्केका परिवारलाई महिनाको 15,000 रुपियाँ दिँदैछ नि, यो राहत रकम चाहिँ कहाँबाट अनि कसरी लिने बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
15: पूर्ण रूपले क्षति भई बसोस गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले चाहिँ जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढङ्गले अस्थायी बसोबास व्यवस्थापन गर्न चाह्यो भने त्यस्ता परिवारको लागि चाहिँ वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर 4 जनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतिको नयाँ अनुसार प्राधिकरणले पनि सर्कुलर गरिसकेको अवस्था छ। हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जना जुन सेन्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ टेन्टेटिभ केही प्रतिशत चाहिँ हामीले लिइसकेका छौँ। अलि धेरै नै त्यहाँ बसेको जनसङ्ख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देखिनु भएको छ र त्यो चाहिँ हामीले प्रोसेसमा छ। अहिले साथी हामीले डेटाहरू कलेक्सन गर्दैछौँ स्थानीय पालिकाबाट पनि विपदबाटै प्रभावित हो भनेर पहिचान भइसकेपछि मात्र यो रकम भित्र।
14: तपाईँले फोहोर पानीको प्रयोग गर्नुभयो भने छाला चिलाउने मात्रै होइन घाउने पनि हुन सक्छ। बेलैमा उपचार गरिएन भने सँगै बसेका अरूलाई पनि सर्न सक्छ। छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा।
7: प्राय जस्तो देखिने भनेको चाहिँ अब पासिने समस्याहरू खुट्टाहरूमा खुट्टाहरूको औँलाहरूको बिचहरूमा एलर्जी हुने चिलाउने फोका आउने डाबर आउने बिबिरा आउने चिलाउने अत्याधिक बढ्दै जाने त्यस्तो समस्याहरू देखा पर्ने र सँगसँगै अब यो होल्डिङ सेन्टरहरूमा बसिरहँदा लामो समयसम्म धेरैजना मान्छे कन्जेस्टेड रूपमा बस्दै गर्ने क्रममा चाहिँ लुतो सम्बन्धी समस्याहरू देखा पर्ने राति राति अत्याधिक चिलाउने सुत्न नसकिने औँलाहरूको केपहरूमा छालाहरूमा चाहे पेट भयो चाहे हाम्रो पाटाहरूतिर अथवा यो थाई एरियाहरूमा पनि चिलाउन सक्ने सम्भावना र यो चाहिँ कस्तो भन्दा चाहिँ एकजनालाई देखा परेपछि समग्र रूपमा एकपछि अर्को अर्को पछि अर्को गर्दै गर्दै ती बसेका ठाउँमा होल्डिङ सेन्टरमा भएको अरू धेरै मान्छेहरूलाई पनि देखा पर्न सक्ने हुनसक्छ। अब यसमा बच्न चाहिँ सकेसम्म बाढीको पानीमा अनावश्यक हिँडुल नगर्ने वाटर प्रुफ फुटवेयर भए झन् राम्रो। त्यसले गर्दा चाहिँ खुट्टाहरूको बिचहरूमा पानीहरूसँग सम्पर्कमा नआउने छालालाई सफा र सुक्खा राख्ने अथवा भिजेको कपडाहरू तुरुन्तै फेर्न सके झन् राम्रो। सामान्य चिरा परेको जस्तो केही घाउहरू देखा परे त्यसलाई पानीहरूले साबुनहरू सफा गरेर सामान्य घाउमा लाउने मलमहरू लगाउन सकियो। त्यस्तै तौलिया कपडाहरू ओछ्यान साझा नगर्ने भने फरक फरक राखेको राख्दै त्यस्तै पिप अथवा धेरै सुनिने ज्वरो वा छिटो फैलिने सङ्क्रमण भए चाहिँ सकेसम्म नजिकको स्वास्थ्य संस्थामा गएर अलिकति आफ्नो जाँच पडताल गरेको राम्रो हुन्छ।
14: शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा। बाढी प्रभावित तपाईँको गाउँठाउँमा पनि अझै सडक खुल्न सकेका छैनन् होला। सडक नखुल्दा गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य संस्थासम्म जान समस्या परे कहाँ खबर गर्ने? महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी बसन्त भट्टराई।
16: बाढी तथा विपद प्रभावित गर्भवती तथा सुत्केरी महिला नवजात शिशु तथा परिवारलाई तत्काल उद्धार स्वास्थ्य सेवा सुरक्षित स्थानमा स्थानान्तरण संरक्षण तथा पुनस्थापनामा सहयोग पुर्याउनको लागि पहुँच सहज बनाउनको लागि मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वयमा विशेष हटलाइन र रिफरल सेवा सञ्चालन ल्याएको छ 98 41 61 45 86 98 41 61 45 86। हाम्रो एउटा नम्बर छ, त्यस्तै गरी अर्को 98 41 38 6871 98 41 38 6871। त्यस्तै गरी अर्को नम्बर आकस्मिक स्वास्थ्य सेवाको लागि 11 15 रहेको छ। हालसम्म यो विपद प्रभावित क्षेत्रबाट हामीले उद्धार गरेर ल्याउनको लागि काठमाडौँमा राख्नको लागि चाहिँ महिलाहरूको लागि समाज कल्याण परिषदको भवन प्रयोगमा ल्याएका छौँ जुन बुढानीकण्ठमा छ। बालबालिकाको हकमा चाहिँ गोदावरी ठेचोमा रहेको छ। यसरी हामीले चाहिँ अस्थायी आश्रय स्थल हामीले तयार गरेका छौँ।
14: विपद

0: अमा बितेछन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्। तर काका काकीले के भनेका छन् भने तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेका छन्। भन्न सकिरहेका छैनन् कि गाह्रो भएको छ। अब
1: एकजना मनोचिकित्सकसँगको विशेष कुराकानी संवाद श्रृङ्खला हाम्रो पालो बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
3: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
4: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब विशेष संवाद श्रृङ्खला हाम्रो पालो।
6: नमस्कार, म सन्तोषी। संवाद श्रृङ्खला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 318 खण्डमा छौँ। रसुवाको भोटेकोसी बाढीपछि 100+ धेरै बालबालिका अभिभावक विहीन नभएको प्रारम्भिक तथ्याङ्क सरकारले सार्वजनिक गरेको छ। विनाशकारी बाढीपछि बालबालिकामा देखिन सक्ने मानसिक समस्या र समाधानको उपायको बारेमा हामीले चिकित्सा मनोविद डाक्टर पशुपति महतसँग कुराकानी गरेका छौँ।
0: तपाईँले खेलौनाको सामग्री राख्नु, एउटा आउँछ, अर्को आउँछ, अर्को आउँछ, बिस्तारै खेल्न थाल्छन्। उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ के को ठाउँहरू बनाउला, के बनाउला, त्यो पेन्टको बारे, चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने, त मनमा कस्तो लाग्यो यो गर्दा, मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ। हो, उसले आफूलाई लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि।
1: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्छ?
0: एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैनन् कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर अनि एडल्टहरू एकदमै सोकाकुलमा भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि।
1: भोटेकोसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित, यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने, अथवा कहीँ कुनै खेलौनामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा?
0: दुःख लाग्दो, एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने बाबुआमा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको छ कि।
1: सरकारले पछिल्लो विवरण चाहिँ 100+ बढी त्यस्ता अभिभावक विहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
0: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ चाहिँ थाहा छैन। बाबुआमा बितेका छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्। तर काका काकीले के भनेका छन् भने तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ। भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको, दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
1: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
0: होइन बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सियारकर्ता हुनुहुन्छ, जो

0: को गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ नि, हामी जस्ता मान्छेहरूको मद्दत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बितिया रहेछ, अब उसको मात्र होइन अरूको पनि धेरै बितिया छ।
1: बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल
0: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तार होइन, अब यस्तो यस्तो हो, हामीले उसले त देखाएको छैन नि त्यो नानीले, अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लगिया जस्तो लागेको थियो, तर वास्तविकता त्यस्तो होइन रहेछ, उनीहरू अझै पनि भेटेकै रहनेछ अथवा उनीहरू बितिसकेका रहेछन्, अहिले पछिल्लो चाहिँ अब डिएनए जे जे शरीर उसको लासै भेटिसकेका छ, त्यसैले उहाँहरू अब हुनु रहन्छ, आशा त हामीलाई नि अब दाई भाउजू जे जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो, अब रहनेछ तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा, तिमीलाई अब जल्दी गार्जेन दिएको छ तिम्रो अहिलेको निम्ति, अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौँ नि, कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन, कम्तीमा तिमीसँग त हामी छौँ नि, यो तिम्रो गाउँ छ, तिम्रो छिमेकी छ, सम्झायो भने त उसले एकछिन रोला, बच्चा हो फेरि धेरै बेर नरोला अथवा एक केही दिन नबोल्ला डिप्रेस्ड होला, हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि, केही समय कोही चाहिँ बहुनी छैन आमा नि छैन म मात्र किन बाँच्ने, अङ्कल आन्टीले जे जे भन्ने अथवा अरूले जे जे भने नि म बाँच्दिनँ भन्ने आउन सक्छ कि,
1: त्यो भावना चाहिँ कति उमेर त्यो उमेर समूह अनुसार फरक पर्ने हो कि,
0: उमेरमा नि आउन सक्छ, इभन तपाईँको 8-9 वर्षको बच्चालाई नि उसको बाउआमा त उसको जे उसको त एउटै लाइफ हो नि, तपाईँको यसरी जोडिया नि, बच्चाले आमा बुबा बिर्सिनु सक्दैन कि, डिप्रेसनमा जान्छ नि त, चाइल्डहुड डिप्रेसन पनि जान सक्छ, उसको ग्रिफ चाहिँ शोक चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि, एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय, त्यसपछि चुपचाप बस्दिने, केही गर्न खोजे यस्तो नि गर्ने, फेरि नर्मलमा फर्किने कोसिस गर्छ, तर पीडा हुन्छ नि त, याद हुन्छ नि त, बाउले यसो गर्थे आमाले यसो गर्थे भन्ने हुन्छ नि, हो त्यस्तो चाहिँ बढी उसलाई रिकल हुन थाल्छ, त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस्, कम्तीमा 3-4 हप्ता ऊ स्टेबल भएपछि चाहिँ अनि बिस्तारै ऊ आफ्नो पढाइमा साथीभाइहरू पनि देखोस् अरूको पनि देखोस्, यस्तो खालको दैवी विपत्ति भनौँ न डिजास्टर चाहिँ कसैको बसमा छैन नि त, त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तारा अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि,
1: अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउनु चाहिँ आवश्यक,
0: उनीहरूलाई त्यो अभिभावक
1: अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनका लागि,
0: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन, उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो, अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ थाहा पाउँछ उसले होइन, उनीहरू बिचमै एक खालको बिस्तारो साथित्व बन्ला, त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटीमा नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ।
2: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बाल बालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
1: रसुवाको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन गरिने भएको छ। बेपत्ता भएका आफन्तको आशा डिएनए परीक्षणमा छ। 3,000 भन्दा बढी नमुना संकलन गरिएको छ। हालसम्म 103 शवको मात्रै पहिचान भएको छ। वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासले चेतावनी दिएको छ। कर्णालीमा फेरि ब्युतिएको छ सांसदका स्वकीय सचिवको सुविधा। देवबार नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने काङ्ग्रेसको निर्णय छ। हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग भएको छ। रसुवा र नुवाकोट जोड्ने बेत्रावतीमा फड्के जडान गरियो। 12 दिनपछि कृष्ण भीरमा परीक्षणको रूपमा एकतर्फी यातायात सञ्चालन गरियो भने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई लिल प्रकाश चन्द पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: एक आधार खोज्न अध्ययनको प्रक्रिया अघि बढाइयो।
1: 12 दिनपछि कृष्ण भीरमा एकतर्फी यातायात सुचारू, असोज 1 गतेदेखि नियमित सञ्चालनको तयारी।
0: इतर समूहका सबैलाई केन्द्रीय सदस्य बनाउन जिम्मेवारी दिने काङ्ग्रेसको निर्णय, देउबा समूहको महाधिवेशन निर्वाचन समिति संयोजकको जिम्मेवारी पोखरेललाई।
1: धम्क्याएर इरानलाई आत्मसमर्पण गराउन नसकिने राष्ट्रपति पेजिस्कियानको भनाई, इरान विरुद्ध आफ्नो भूभाग प्रयोग हुन नदिन छिमेकी देशहरूलाई आग्रह।
0: र एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। यही भदौ 10 गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको मुख्य कारण हिमताल फुटेर नभई लाङटाङ लेरुङ हिमश्रृङ्खलाको माथिल्लो क्षेत्रबाट खसेको ठूलो हिमचट्टान पहिरो रहेको पुष्टि भएको छ। जल तथा मौसम विज्ञान विभाग र सम्बन्धित विपद अध्ययन संस्थाहरूले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार उक्त प्राकृतिक विपत्तिमा करिब 14.2 करोड घनमिटर बराबरको हिउँ, विशाल चट्टान, माटो र गेग्रान एकैपटक खसेर नदीमा मिसिँदा तल्लो तटीय क्षेत्रमा विनाशकारी हिलाम्मे बाढी सिर्जना भएको थियो। प्रतिवेदन अनुसार 26 अगस्त बिहान 8:37 समुद्री सतहबाट करिब 5,200 मिटर उचाइमा रहेको लाङटाङ लेरुङ हिमालको उत्तर पश्चिमी ढलानबाट करिब 600 मिटर चौडा र 70 मिटर बाक्लो विशाल हिउँ र चट्टानको भाग एकाएक ढलेको थियो। उक्त विशाल पिण्ड करिब 1,400 मिटर तल लेन्दे खोलाको उपत्यकामा खस्दा 5.2 म्यागनिच्युडको भूकम्प सरहको धक्का मापन गरिएको हो। खस्ने क्रममा उत्पन्न पराकम्पन र सङ्घर्षजन्य तापक्रमका कारण हिउँ द्रुत गतिमा पग्लियो र यसले बाटोमा रहेका पुराना गेग्रान, माटो र रुखहरूलाई सोहोर्दै विशाल लेदोको रूपमा परिणत भएको थियो। लेन्दे खोलाको यो भयानक लेदो उत्तरी सीमा पार गरी चीनको तिब्बत स्थित केरुङ हुँदै पुनः रसुवागढी नाकाबाट नेपालको भोटेकोसी र त्रिशुली नदीमा प्रवेश गरेको थियो।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अघि बढाएको छ। विनाशकारी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भूजोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका बारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयले जनाएको छ। प्रवक्ता मोहन कुमार साकेका अनुसार वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले विज्ञहरू सहितको समिति गठन गर्ने तयारी गरेको छ। जल तथा ऊर्जा आयोगको सचिवालयको प्रारम्भिक अध्ययनमा हालसम्म रसुवा घटनाको उत्पत्ति कहाँबाट भयो, कुन भौतिक प्रक्रियाबाट विपद सुरु भयो र ती प्रक्रिया कसरी भोटेकोसी लिन्दी नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा फैलियो भन्ने विषयमा पर्याप्त रूपमा प्रमाणीकरण भएको वैज्ञानिक प्रमाण भेटिएको छैन। त्यसैले जलवायु परिवर्तनले घटनाको कारणका रूपमा निष्कर्ष निकाल्नु अघि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक पुननिर्माण आवश्यक रहेको निष्कर्ष जल तथा ऊर्जा आयोगको छ। मन्त्रालयका अनुसार 3 चरणमा अध्ययन हुनेछ। पहिलो चरणमा उच्च हिमाली क्षेत्रभित्र क्षेत्रदेखि भोटेकोसी लेन्दे नदी प्रणाली र तटीय क्षेत्रसम्मको घटनाको समयक्रम तथा भौगोलिक क्षतिको अध्ययन गरिनेछ। यस क्रममा हिमनदी, चट्टानी तथा माटोको ढलान अस्थिरता, पहिरो, लेदो, नदीको बहाव र बाढीबीचको अन्तर सम्बन्ध अध्ययन गरिनेछ।
1: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा 12 दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। सड़क निर्माणको कामलाई तीव्रता दिएर सब ग्रिड तहसम्म तयार पारिएपछि ग्यास बुलेट र रोकिएर बसेका हेभी सवारी साधनलाई परीक्षणका रूपमा कृष्णभीरबाट पार गराइएको हो। निर्माणको जिम्मा पाएको सगुन कन्स्ट्रक्सनका सञ्चालक तथा नेपाल निर्माण व्यवसाय महासंघका उपाध्यक्ष सहदीप खड्काका अनुसार करिब 12 दिनको निरन्तर प्रयासपछि कृष्णभीरमा ट्रायलका रूपमा यातायात सञ्चालन गर्न सम्भव भएको हो। काठमाडौँबाट मुगलिनतर्फ पहिलो ग्यास बुलेट पठाइएको र त्यसपछि रोकिएर बसेका हेभी इक्विपमेन्ट तथा अन्य सवारी साधन समेत क्रमशः पार गराइएको उहाँले जानकारी दिनुभयो।
3: आज चाहिँ हामी टेस्ट ड्राइभ गरेका हौँ। टेस्ट ड्राइभ गर्ने क्रममा चाहिँ यहाँ रोकिएर बसेका गाडीहरू चाहिँ हामीले अहिले काठमाडौँबाट मौलिनतर्फ छोडिरहेछौँ भने मौलिनतर्फबाट रोकिएका गाडीहरू पनि यताको गाडी छोडेपछि हामी पुनः छोड्नेछौँ र पुनः यसलाई छोडिसकेपछि साँझ बेलुकाबाट फेरि बन्द गरेर यसलाई सबग्रेड र सर्भिसको काम गरेर चिप ड्रेनहरू सबसे ड्रेनहरू बनाइसकेपछि हामी यो महिनाको अन्तिम अथवा असोज 1 गतेबाट चाहिँ निरन्तर रूपमा गाडी छोड्ने चाहिँ यहाँलाई जानकारी गराउन चाहन्छु। यहाँ त झन्डै अब यहाँले देखिरहनु भएको छ हाम्रो हेभी इक्विपमेन्ट ट्रक टिपर स्क्यालेटर गरेर झन्डै 22-25 यहाँ अहिले फिल्मै खटिराखेको अवस्था छ। प्राविधिक साथीहरू 30 बढी चाहिँ प्राविधिक साथीहरू पल्सन फ्यान कन्ट्राक्टर सडक बिरालो 30 बढी प्राविधिक साथीहरू खटिरहेको छ।
1: नागढुङ्गा मुगलिङ सडक योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले अहिलेको आवागमनलाई नियमित यातायात सञ्चालन नभई परीक्षणका रूपमा गरिएको बताउनुभयो। करिब 15 दिनदेखि रोकेर बसेका ट्रक टिप्पर लगायतका सवारी साधनलाई समेत यही अवसरमा पार गराइएको अधिकारीले जानकारी दिनुभयो। निर्माण कम्पनीका खड्काले भने बाँकी काम सम्पन्न गरेपछि असोज 1 गतेदेखि कृष्णभीरमा नियमित रूपमा यातायात सञ्चालन गर्ने लक्ष्य रहेको सुनाउनु भयो। मौसमले साथ दिएमा सडकको सब ग्रेड सब बेस र ड्रेन लगायतका काम पूरा गरेर नियमित आवागमन सञ्चालन गर्ने तयारी छ। यसअघि कृष्णभीरमा सडक अवरुद्ध हुँदा पृथ्वी राजमार्गमा लामो दूरीका सवारी साधन तथा ग्यास बुलेट र निर्माण सामग्री बोकेका हेभी सवारी साधन रोकिएका थिए। ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन भएसँगै रोकिएका सवारी साधनलाई क्रमशः गन्तव्यतर्फ पठाउन सहज हुने अपेक्षा गरिएको छ।
0: भटेकुसी बाढीले 105 पुल बगाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय योजना आयोगले संयुक्त रूपमा तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीले 37 मोटरेबल पुल र 68 झुलुङ्गेमा क्षति पुगेको हो। बाढीबाट पुलमा कुल 11,35,000,000 रुपियाँको क्षति पुगेको छ, जसमा मोटरेबल पुलमा 9,41,44,00,000 रुपियाँ र झोलुङ्गे पुलमा 1,93,67,00,000 रुपियाँ क्षति पुगेको छ। बाढीबाट क्षति पुगेका धादिङ गोर्खा नुवाकोट र रसुवाका उक्त मोटरेबल पुलको लम्बाई 3.32 किलोमिटर लामो थियो। 37 मध्ये 33 पुल खोलामा बगेका छन्। बाढीले धादिङका 8 पुलमा क्षति पुगेको छ, जसमा 3 पुलमा आंशिक क्षति पुग्दा 5 पुल बगेका छन्। गोर्खाको 1 पुलमा क्षति बगेको छ। नुवाकोटमा 15 पुलमा क्षति पुगेको छ। 1 पुल आंशिक क्षति हुँदा 14 पुल बगेका छन्। बाढीले रसुवाका 13 पुल बगेका छन् भने धादिङका पुलमा 2,58,65,00,000 रुपियाँ, गोर्खाका पुलमा 41,30,00,000 रुपियाँ, नुवाकोटका पुलमा 4,65,75,000 रुपियाँ र रसुवाका पुलमा 1,75,74,00,000 रुपियाँको क्षति पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
1: बाढीका कारण 5 जिल्लाका 7,570 निजी भवनमा समेत क्षति पुगेको छ। बाढीले रसुवा सहित नुवाकोट र धादिङसम्मका बस्ती तथा पूर्वाधार ध्वस्त पारेको हो। बाढीका कारण 8,317 घर परिवार र 32,963 मानिस विस्थापित भएका छन्। आकस्मिक बाढीका कारण सबैभन्दा बढी क्षति नुवाकोट जिल्लामा भएको छ, जहाँ 3,977 निजी भवन ध्वस्त भएका छन्। बाढीका कारण रसुवामा 1,779, धादिङमा 1,451, गोरखामा 263 र चितवनमा 100 निजी भवनमा क्षति पुगेको छ। ती भवन पुनस्थापना तथा पुनर्निर्माण गर्न 95,82,72,00,000 रुपियाँ आवश्यक पर्ने आकलन गरिएको छ।
0: यस्तै भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। तीमध्ये 11 पूर्ण रूपमा क्षतिग्रस्त हुँदा 93.73 करोड बराबरको हानि भएको छ। 18 विद्यालयका 56 भवन प्रभावित भएका छन्, जसमध्ये 152 कोठामा आंशिक र 156 पूर्ण रूपमा क्षति पुगेको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ। उक्त विद्यालयका 2 भवनका 11 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। रसुवाकै उत्तर गया गाउँपालिकामा रहेका 3 विद्यालयका 6 भवनमा 36 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। नुवाकोटको विदुर नगरपालिकामा रहेका 9 विद्यालय प्रभावित भएका छन्। विद्यालयमा 32 भवनमा क्षति पुगेकामा 61 कोठा आंशिक र 89 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। धादिङको गल्छी गाउँपालिकाका 3 विद्यालय प्रभावित भएका छन्, जसमध्ये 10 भवनका 77 कोठा आंशिक र 8 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सोही जिल्लाको बेनीघाट रोराङ गाउँपालिकामा 1 विद्यालय प्रभावित भएको छ। सिद्धलेक गाउँपालिकामा 1 विद्यालय 4 भवनका 14 कोठामा आंशिक क्षति पुगेको छ। प्रतिवेदनले विद्यालय क्षेत्रको पुनरुत्थानका लागि 4,23,35,00,000 खर्च लाग्ने आकलन गरेको छ।
1: भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। यस्तै बाढीले 7 स्वास्थ्य संस्था समेत प्रभावित भएका छन्। प्राधिकरणले तयार पारेको प्रतिवेदनले 4 स्वास्थ्य चौकीमा पूर्ण क्षति भएको र 2 प्राथमिक स्वास्थ्य सेवा केन्द्र र 1 अस्पतालमा आंशिक क्षति पुगेको जनाएको हो। 7 स्वास्थ्य संस्था प्रभावित हुँदा 23,66,00,000 रुपियाँ बराबरको क्षति भएको छ। भौतिक संरचनामा 19,50,00,000 रुपियाँको क्षति पुगेको छ भने 4,16,00,000 स्वास्थ्य सामग्री नष्ट भएको प्रतिवेदनमा उल्लेख छ। आंशिक क्षति पुगेको अस्पतालमा 6 करोड र पूर्ण क्षति पुगेकामा 4 स्वास्थ्य चौकीमा 7,08,00,000 क्षति भएको प्रतिवेदनमा उल्लेख छ। यस्तै 2 प्राथमिक स्वास्थ्य चौकीको स्वास्थ्य संस्थाको 5,02,00,000 रुपियाँ क्षति पुगेको छ। प्रतिवेदनले स्वास्थ्य संस्था पुनर्निर्माण गर्न 78 करोड रकम आवश्यक पर्ने जनाएको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नु होला।
4: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
5: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: नेपाली काँग्रेसले पार्टीको 15 महाधिवेशनमा सहभागी हुन तथा आयोजकका रूपमा सामेल हुन चाहने सबै केन्द्रीय सदस्यलाई स्वागत गर्दै जिम्मेवारी दिने निर्णय गरेको छ। काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका तर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई सोही हैसियत दिने निर्णय गरेको हो। विशेष महाधिवेशनमा सहभागी नभएका र 14 महाधिवेशनबाट निर्वाचित भएकाहरूलाई सोही हैसियत दिने निर्णय भएको प्रवक्ता राज चालिसेले जानकारी दिनुभयो। अब विशेष महाधिवेशनपछि केन्द्रीय कार्य समिति बाहिर रहेका 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले केन्द्रीय सदस्यको हैसियत पाउनेछन्। पार्टी कार्यालय सानिपामा आज बसेको बैठकले असोज 16 गते दिउँसो 1 बजे काठमाडौँको टोलेखेलमा 15 महाधिवेशन भव्य रूपमा उद्घाटन गर्ने निर्णय समेत गरेको छ।
3: पूर्व सभापति शेरबहादुर देव समूहले भने 15 महाधिवेशनका लागि निर्वाचन समितिको संयोजक तोकेको छ। केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक दीपक प्रसाद कुइकेलका अनुसार एकराज पोखरेललाई उक्त जिम्मेवारी दिइएको हो। कंग्रेसको विधान 2017 संशोधन सहितको धारा 35 बमोजिम केन्द्रीय निर्वाचन समितिको संयोजकमा पोखरेललाई तोक्ने निर्णय भएको देव पक्षले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। शशांक कोइराला संयोजक रहेको महाधिवेशन तयारी समितिले कंग्रेसको महाधिवेशन आगामी मंगसिर 21, 22 र 23 गते काठमाडौँमा गर्ने तयारी गरेको छ।
4: नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइराला संस्थापन र इतर समूह दुवैले गरेका महाधिवेशनमा सहभागी नहुने हुनुभएको छ। आफूलाई भेट्न पुगेका नेतालाई डाक्टर कोइरालाले पार्टी एक नहुँदासम्म कुनै पनि महाधिवेशनमा सहभागी नहुने बताएको जानकारी दिनुभएको हो। उहाँले एकताको महाधिवेशन नहुने अवस्था आएमा देशभर पार्टी एकताका लागि अभियान चलाउने बताउनु भएको हो। स्वकीय सचिव दिनेश चन्द्र थपलियाले कोइराला पार्टी एक नभई गरिने कुनै पनि महाधिवेशनमा सहभागी नहुने जानकारी दिनुभयो। पछिल्लो समय आफूलाई भेट्न आउने नेता कार्यकर्ताले डाक्टर कोइरालाले पार्टीभित्रको विवाद समाधान गरी एकता कायम राख्न आफूले निरन्तर प्रयास जारी राख्ने र पार्टीका सबै नेता कार्यकर्ता सहभागी नभई गरिने कुनै पनि महाधिवेशनमा सहभागी नहुने बताउने गरेको थपलियाले बताउनुभयो।
3: विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई राजनैतिक हस्तक्षेप मुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्ने एन प्रतिस्थापनको गृह कार्य भइरहेको बताउनु भएको छ। आज सिंहदरबारमा नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन 2048 को संशोधन तथा एकीकरण प्रतिस्थापन विधेयक मस्यौदा तर्जुमा सम्बन्धमा विषय विज्ञ तथा सरोकारवाला संस्थाहरूसँगको छलफल कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। उहाँले मुलुकमा विज्ञान तथा नवपरिवर्तनको सुधार तथा विकासका लागि नास्टको संरचनामा व्यापक सुधारको आवश्यकता रहेको बताउनु भयो। सोही आवश्यकताका आधारमा 2048 सालमा बनेको ऐन प्रतिस्थापन गरिने उहाँको भनाइ छ। उहाँका अनुसार प्रस्तावित विधेयकमा नास्टको कुलपतिका रूपमा प्रधानमन्त्री रहने हालको व्यवस्था हटाइनेछ। प्रधानमन्त्रीलाई विज्ञान प्रविधि तथा नवपरिवर्तन क्षेत्रको शीर्ष तहमा राख्नुपर्ने भएकाले नास्टको कुलपति बनाउन व्यवस्था उपयुक्त नभएको मन्त्री पुनको तर्क छ। मन्त्री पुनले प्रतिष्ठानमा हुने राजनैतिक हस्तक्षेपका कारण संस्थागत विकास प्रभावित भएको भन्दै अब त्यसो हुन नदिने बताउनु भयो।
5: राजनीति हस्तक्षेपले केही कुराहरू सपाल्यो होला, तर राजनीतिक हस्तक्षेप गर्दाखेरि 10 वटा चिज सप्रियो 20 वटा चिज बिग्रियो भने अब त्यसलाई सप्रेको भन्ने कि बिग्रियो भने, पहिलो कुरा चाहिँ यसमा राजनीति हस्तक्षेप नपारौँ भन्ने कुरा चाहिँ यो लिएको छ। अहिलेसम्म चाहिँ यसमा प्रधानमन्त्रीले नेतृत्व गर्ने भन्ने थियो र प्रधानमन्त्रीलाई नै यसको चाहिँ चान्सलर कुलपति राखिएको थियो र अहिले चाहिँ यसमा कुलपति चाहिँ प्रधानमन्त्रीलाई नराख्ने किनभने उहाँले भ्याउनुहुन्न भन्ने कुरा हो।
4: काठमाडौँ महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको बाढी अर्थात् सहरी फ्ल्याश फ्लडको जोखिम न्यूनीकरण गर्न रिचार्ज काठमाडौँ अभियान सञ्चालन गर्ने भएको छ। वर्षाको पानी संकलन तथा जमीनमा पुनर्भरण गर्ने उद्देश्यले यो अभियान अघि बढाउन लागिएको हो। आज काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव कार्यक्रममा कार्यभाग प्रमुख सुनिता डंगोलले काठमाडौँमा थोरै पानी पर्दा समेत बाढ़ी आउने अवस्था सिर्जना भएकाले यसको दीर्घकालीन समाधान खोज्न लागि बताउनुभयो। उहाँका अनुसार शहरी बाढ़ीको समस्या समाधानका लागि अध्ययन समेत भइरहेको छ।
6: यो 30 वर्ष अगाडि समस्या हामीले सुरु गर्यौं, तर त्यसको व्यवस्थापन समाधान गर्नका लागि विशेष गरी अर्बन फ्ल्यास फ्लड, अहिले थोरै पानी पर्यो भने पनि पहिले पहिले पानी पर्दाखेरि आनन्दको निन्द्र लाग्छ भन्ने हामीलाई हुन्थ्यो, अहिले पानी परेपछि हामी चयनका साथ सुत्न सक्दैनौँ, तर त्यसको समाधान हामीले कसरी गर्न सक्छौँ भन्ने विषयमा पनि अध्ययन भइरहेको छ। अझ विशेष गरी अहिले हामीले गर्न सक्ने जेबाट काम गर्न सकिन्छ त्यसैबाट सुरु गरौँ भनेर रिचार्ज काठमाडौँ क्याम्पेन हामीले सुरु गर्दैछौँ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: for DTH Seva, this home.
1: This home. Khushi ko connection.
2: Yo ho, Tha Sanchar Network. Ratapai Sunday Hunhuncha. Nepal Paribesh. Samayako Awaz. Samayako Awaz.
3: हामी थाहा सञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। रसुवाको भोटिकोसी नदीमा आएको बाढीका पीड़ितलाई राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन अमेरिकाको विदेश मन्त्रालयले थप वित्तीय सहायता स्वीकृत गरेको छ। अमेरिकी विदेश मन्त्रालयको इन्टरनेशनल नार्कोटिक्स एण्ड ल इन्फोर्समेन्ट अफेयर्स ब्यूरोले नेपाल प्रहरीलाई फोरेन्सिक सहायता तथा डीएनए किट उपलब्ध गराउन $10,00,000 स्वीकृत गरेको विदेश मन्त्रालयले जनाएको हो। यससँगै अमेरिकाले हालसम्म कुल $50,00,000 भन्दा बढ़ीको मानवीय स्वास्थ्य तथा फोरेन्सिक सहायता उपलब्ध गराइसकेको जनाएको छ। प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको पनि विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
3: नेपाल भारत सीमासँग जोड्ने 400 केभी न्यू बेटवल प्रसारण लाइनको 18 किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न भएको छ। एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत न्यू बेटवल सब स्टेशनदेखि नेपाल भारत सीमासम्मको 18 किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो। एमसीए नेपालले आज उक्त प्रसारण लाइन निर्माण पूरा भएको जानकारी दिएको हो। नेपाल भारत बीच विद्युत आदान प्रदान तथा आन्तरिक प्रसारण सञ्जाल सुदृढीकरणका लागि यसलाई महत्वपूर्ण पूर्वाधारका रूपमा लिएको छ।
4: श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि मागपत्र प्रमाणीकरणमा ढिलासुस्ती र शास्ति अन्त्य गर्न कूटनीतिक नियोगहरूलाई निर्देशन दिएको छ। मागपत्र प्रमाणीकरण गर्दा समय लाग्ने र अपुग कागजातको जानकारी एकैपटक नदिँदा रोजगारदाताले शास्ति पाएको गुनासो आएको भन्दै मन्त्री स्तरीय निर्णय गर्दै परराष्ट्र मन्त्रालय मार्फत व्यवस्थित र पारदर्शी बनाउन भनिएको हो। अब गन्तव्य मुलुकका रोजगारदाता कम्पनीले मागपत्र प्रमाणीकरणका लागि सम्बन्धित नेपाली कूटनीतिक नियोगमा आवेदन दिँदा नियोगले आवेदनको अध्ययन गरी आवश्यक पर्ने थप कागजातहरूको एकमुष्ट जानकारी रोजगारदातालाई गराउनु पर्नेछ। पटक पटक कागजात माग्ने परिपाटीले वैदेशिक रोजगारीको प्रक्रिया जटिल बनेकाले नियोगहरूले पहिलो पटकमै सबै अपुग कागजातको विवरण उपलब्ध गराउनु पर्ने नियम बनाइएको छ।
3: औषधि व्यवस्था विभागले बजारमा पाइने तर दर्ता तथा सूचीकृत नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री वितरणमा रोक लगाउन उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ। विभागले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म मार्फत अनधिकृत रूपमा जडीबुटी जन्य सुगन्धित तेलको विज्ञापन प्रचार प्रसार र बिक्री वितरण भइरहेको प्रति ध्यान आकर्षण भएको जनाएको हो। विभागले सूचना निकालेर बिना दर्ता यस्ता उत्पादनहरूको बिक्री र उपचार सम्बन्धी दावी सहित गरिने विज्ञापन रोक्न कडा निर्देशन दिएको छ।
4: नारायणगढ मुगलिन सड़क खण्ड अन्तर्गत तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर दीर्घकालीन समाधान गर्न लागिएको छ। गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा पनि पहिरो खस्ने र सड़क अवरुद्ध हुने समस्या देखिएपछि ठूला ढुङ्गा पन्छाएर भिरको स्लोप बनाउँदै नेलिङ प्रविधि अपनाउने तयारी गरिएको हो। सड़क डिभिजन भरतपुरले नेलिङसँगै रसायको पानी बाहिर निकाल्न होरिजोन्टल ड्रेन र बायो इन्जिनियरिङ प्रविधि प्रयोग गरिने जनाएको छ। सड़क डिभिजन भरतपुरका प्रमुख इन्जिनियर नारायण प्रसाद लामिछानेका अनुसार अहिले तुइनखोलामा माथिबाट खस्ने ठूला ढुङ्गा काटेर पन्छाउने काम भइरहेको छ। ठूला ढुङ्गा काटेर पन्छाइएपछि थप जनशक्ति र उपकरण परिचालन गरेर काम अगाडि बढाउने तयारीमा रहेको उहाँले बताउनु भएको छ। डिभिजन प्रमुख लामिछानेका अनुसार तुइनखोलामा गर्न लागि पहिरो रोकथामको कार्यमा मुख्यतया नेलिङ प्रविधि प्रयोग गरिनेछ। स्लोपको प्रकृति अनुसार 2-dimensional र 3-IME ढाँचा प्रयोग गरी बायो इन्जिनियरिङ मार्फत पहिरो रोकथामको उपाय अवलम्बन गरिने उहाँले बताउनुभयो।
3: रसुवा स्थित भट्टेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले संस्थागत रूपमा 15 करोड रुपियाँ सहयोग गरेको छ। प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवीय प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरे अनुसार आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा चेक हस्तान्तरण गरेको हो।
4: हरितालिका तीजमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान 3 बजेदेखि खुल्ने भएका छन्। यस वर्ष भोलि परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ। मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाइएको छ। दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ। ट्राफिक व्यवस्थापनका लागि विशिष्ट व्यक्तिको सवारी साधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। अन्य सवारी साधनको पार्किङ स्थान भण्डार खाल पार्किङ, सिफल चौर, बनकाली पार्किङ, तिलगंगा र उमा कुण्ड पार्किङ स्थल निर्धारण गरिएको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानी राष्ट्रपति मसुद पेजिस्क्यानले अमेरिकी तथा इजरायली सैन्य दबाव र आक्रमणका बीच धम्क्याएर आफूहरूलाई आत्मसमर्पण गराउन नसकिने बताउनु भएको छ। भारतमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन आउनुभएका पेजिस्क्यानले इन्डिया टुडेसँगको अन्तर्वार्ताका क्रममा इरान आत्मसमर्पण नगर्ने बताउनु भएको हो। पेजिस्क्यानले इरानका सर्वोच्च नेता मुस्तफा खामेनी जीवित रहेको दावी समेत गर्नुभयो। शत्रुले खामेनीको सही ठेगाना पत्ता लगाउन नसकेका कारण विभिन्न अनुमान फैलाइएको उहाँको भनाइ छ। इरानका वर्तमान सर्वोच्च नेता खामेनी पदभार ग्रहण गरेको 6 महिना भइसक्दा पनि सार्वजनिक रूपमा देखिनु भएको छैन। यद्यपि उहाँका लिखित सन्देश अन्य व्यक्ति मार्फत सञ्चार माध्यमबाट सार्वजनिक भइरहेका छन्। पेजिस्क्यानले खाडी तथा अन्य छिमेकी देशलाई आफ्नो भूभाग इरान विरुद्ध अमेरिकी आक्रमणका लागि प्रयोग हुन नदिन आग्रह गर्नुभएको छ। उहाँले खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अखडाबाट इरानमाथि आक्रमण भइरहेको आरोप समेत लगाउनुभयो। उहाँले ती देशका सरकारलाई आफ्नो भूभागबाट इरान विरुद्ध सैन्य कारवाही हुन नदिन आग्रह गर्नुभएको हो।
4: नेपाल परिवेशमा अब खेल समाचार। जापानमा असोज 3-18 गतेसम्म आयोजना हुने 20 एसियन गेम्स खेल्ने नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल ओलम्पिक कमिटीले आज दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय टोली सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्रसँगै रोहित कुमार पौडेल, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल छन्। यसअघि टोलीमा नअटाएका कुशल मल्ल, कुशल भुर्तेल र सोमपाल कामीले पनि टोलीमा स्थान बनाएका छन्। नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ।
3: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: फुटेको सिंहबारी, हिमताल फुटेर नआएको पुष्टि, वैज्ञानिक आधार खोज्न अध्ययनको प्रक्रिया अघि बढाइयो।
3: 12 दिनपछि कृष्ण भीरमा एकतर्फी यातायात सुचारू, असोज 1 गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने तयारी।
4: इतर समूहका सबैलाई केन्द्रीय सदस्य बनाएर जिम्मेवारी दिने काङ्ग्रेसको निर्णय, देउबा समूहको महाधिवेशन निर्वाचन समिति संयोजकको जिम्मेवारी पोखरेललाई।
3: धम्काएर इरानलाई आत्मसमर्पण गराउन नसकिने राष्ट्रपति पेजिस्क्यानको भनाई, इरान विरुद्ध आफ्नो भूभाग प्रयोग हुन नदिन छिमेकी देशहरूलाई आग्रह।
4: र एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।

0: क्षतरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084। माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
1: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98555063172 र 98452012206।
0: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट।

0: मुख अति फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: दुबईमा रोजगारीको सुवर्ण अवसर।
2: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 100 जना, स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
1: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
2: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
1: सम्पर्क 98550 58369, 98426 43211 र 98142076404।

0: टाइम चेक।
1: इस समय सूचक का साथ
2: मां दक्षिण कोरिया मां पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केंद्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी। संपर्क 0656 53 63 53 98 550 77 061 र 98 550 77 053।
3: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0656 93 440 493 580 र 98 550 26 440।
0: It's 9 o'clock. अहिले 9 बजेको छ।
4: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। पृथ्वी राजमार्गको कृष्ण भीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालनमा पूर्ण रूपमा सञ्चालन हुन केही दिन लाग्ने। सरकारद्वारा जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने गृह कार्य सुरु। नेपालमा 4 हिमताल उच्च जोखिममा रहेको एक अध्ययनको निष्कर्ष। भोटेको सिबाढीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित। र इन्डोनेसियामा डुङ्गा डुब्दा 6 मृत्यु, 107 उद्धार, अझै 130 बेपत्ता। समाचार अब विस्तारमा। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा अवरुद्ध सडक आजदेखि एकतर्फी सञ्चालनमा ल्याइएको छ। सडक सञ्चालनमा आएसँगै राजधानीका लागि अत्यावश्यक सामग्री लिएर पहिरोसँगै बाटोमा फँसेका ट्रक र ग्यास बुलेटहरू कृष्ण भीर सडक पार गराइएको 900 मोगलिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालले जानकारी दिनुभयो। तत्काललाई सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालनमा ल्याइएको भए पनि सडकको अवस्था हेरेर यातायातलाई थप सहज बनाइनेछ। सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम बाँकी नै रहेकाले सडक दुईतर्फी सञ्चालनमा ल्याउन भने अझै केही दिन लाग्ने इन्जिनियर ढकालले जानकारी दिनुभयो। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीले सडकको तल्लो क्षेत्र कटान गरेपछि भदौ 14 गते सडक भासिएको थियो। राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्गको यो सडक हुँदै दैनिक 14,000 बढी सवारी साधन आवत जावत गर्ने गर्दछन्। भोटेपछि बाढीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। तीमध्ये 11 पूर्ण रूपमा क्षतिग्रस्त हुँदा 93,73,00,000 रुपियाँ बराबरको क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्याङ्कन प्रतिवेदनमा विद्यालयका भवन, शैक्षिक सम्पत्ति गरी उक्त परिमाणमा क्षति भएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको छ। आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री श्रेष्ठले विपद जोखिम न्यूनीकरणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृह कार्य गरिरहेको जानकारी दिनुभयो। श्रेष्ठका अनुसार ग्रिन क्लाइमेट फन्ड जिसिएसबाट प्राप्त सहयोग परिचालन गरेर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने कार्य यही वर्ष अगाडि बढाइनेछ। इसिमोड र युएनडिपीको संयुक्त अध्ययन अनुसार नेपालमा 21 हिमताल जोखिमयुक्त छन्। कोशी र गण्डकी क्षेत्रमा 4 अति उच्च जोखिमयुक्त हिमताल रहेका छन्। हरितालिका तीज अन्तर्गत आज घर घरमा महिलाहरू दर खाने तयारीमा छन्। विशेष गरी विवाहित महिलाले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ। तीजको व्रत निराहार बस्ने भएकाले आज व्रतालुहरूले मिठा मिठा खानेकुरा दरका रूपमा खाई भोलि तीजको व्रत बस्ने चलन छ। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरूलाई देश विकासमा योगदान गर्न आग्रह गर्नुभएको छ। आज ललितपुरमा आयोजित कार्यक्रममा उहाँले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरू नै वास्तविक रूपमा सफल र कर्मयोगी हुने बताउँदै उनीहरूलाई आगामी दिनमा पनि देशको विकासमा निरन्तर योगदान गर्न आग्रह गर्नुभएको हो। थारू समुदायको महत्वपूर्ण पर्व अटवारी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मनाइँदैछ। अटवारी पर्व व्रत र पूजाको पर्व मात्र नभई थारू समुदायको इतिहास, आस्था, मौलिक संस्कृति जोडिएको थारू अगुवाहरूको भनाइ छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
5: अटवारीलाई थारू समुदायले माघी पछिको दोस्रो ठूलो पर्वका रूपमा मान्ने गरेका छन्। पौराणिक कथन अनुसार थारू राजा दङ्गी शरणमाथि आक्रमण हुँदा पाँच पाण्डव मध्येका भीमले सहयोग गरी उनको रक्षा गरेको र शत्रुलाई परास्त गरेको विश्वास गरिन्छ। त्यही मान्यताका आधारमा भीमलाई शक्तिको प्रतीक तथा भगवानका रूपमा पूजा गर्ने र आफू पनि भीम जस्तै बलियो हुने कामना गर्दै पुरुषहरू व्रत बस्ने परम्परा रहेको छ। लालझाडी गाउँपालिका
6: थारू समुदायहरू आफ्ना दिदी बहिनीहरूको लागि जितको उत्सवमा आज दिनभरि व्रत बसेका हुन्छन् र त्यो जितको खुसियालीमा आज अटवारी पर्व धुमधामका साथ मनाइरहेका छन्।
5: अटवारीको मुख्य विशेषता चोखो आगोमा पकाइएको परिकार भीमलाई चढाएर प्रसादका रूपमा ग्रहण गर्नु हो। अटवारीको साँझ व्रतालु पुरुषहरूले गन्यारी नामक काठबाट निकालिएको चोखो आगोमा विशेष रोटी तथा परिकार पकाउने गर्दछन्। पूजा तथा परिकार पकाउने स्थानलाई गाईको गोबरले लिपपोत गरी शुद्ध बनाउने चलन छ। पकाइएका रोटी तथा अन्य परिकार र फलफूल अग्निदेवलाई अर्पण गरेपछि व्रतालुले प्रसादका रूपमा ग्रहण गर्छन्। तर आफूले खानु अघि विवाहित छोरी चेली तथा दिदी बहिनीका लागि एक भाग छुट्याएर राख्ने गरिन्छ। त्यसलाई थारू समुदायमा अग्रासन भन्ने गरिन्छ। लालझाडी गाउँपालिका वडा नम्बर 3 छोटी परिसियाका स्थानीय भगत सिंह चौधरीका अनुसार उक्त अग्रासन अर्को दिन सोमबार विवाहित छोरी चेली तथा दिदी बहिनीलाई दिने परम्परा छ।
7: बहिनीहरूको दिदीहरूको लागि छुट्याइ सकेपछि बाँचेको त्यो हिस्सा मध्ये त्यो पनि पूजा पाठ गरेर त्यो फेरि आफूले त्यो खाइन्छ।
5: वर्षभरि माइती आउन नपाएका विवाहित छोरी चेली तथा दिदी बहिनी समेत अटवारीका अवसरमा माइतीसँग भेटघाट तथा भला कुसारी गर्ने भएकाले यो पर्वले दाजुभाइ तथा दिदी बहिनी र माइती पक्षको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ। अटवारीको दोस्रो दिन सोमबार विभिन्न परिकार खाने चलन समेत रहेको छ। यता कञ्चनपुर र कैलालीका आदिवासी राणा थारू समुदायले भने भाद्र शुक्ल पक्षको पहिलो आइतबारलाई दिन इतबारका रूपमा मनाउने गर्दछन्। यस दिन राणा थारू समुदायका महिला तथा पुरुष सबैले व्रत बस्ने र साँझ पख पूजा आजा गरी विभिन्न मिठा परिकार बनाएर सामूहिक रूपमा भोजन गर्ने चलन रहेको छ। लालझाडी गाउँपालिका 3 छोटी पर्सियाका मुनिराम राणाका अनुसार दिन इतबार राणा थारू समुदायको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको एक पर्व हो।
8: राणा समुदायकहरूले आज व्रत बसेका छन्। उनलाई दिन इतबार भन्छन्। साँझा व्रत खोलेर रोटी र सिमी खान्छन्।
5: यसरी अटवारी तथा इतबार पर्वले थारू समुदायको धार्मिक आस्था, मौलिक संस्कृति, पारिवारिक सम्बन्ध र चेलीबेटी प्रतिको सम्मानलाई पुस्तान्तरण गर्दै आएको छ। हरिशचन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
4: अब बाँकी समाचार। सरकारले मध्य प्रदेशमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मध्य प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्ने क्याम्पस स्थापना गर्न लागि बताउनु भएको हो। मध्य प्रदेशबाट प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि काठमाडौँ लगायत अन्य प्रदेशमा जाने गएका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब बाँकी समाचार। रुकुम पश्चिम, सुर्खेत, सुनसरी र तनहुँमा आज भएको सवारी दुर्घटनामा परि 6 जनाको मृत्यु भएको छ। रुकुम पश्चिमको सानी भेरी गाउँपालिका 6 को देउता खोलामा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा जीप चालक त्रिवेणी गाउँपालिका 1 रुघाका सुन्दर खड्का मगर र सानी भेरी 6 की अन्दाजी 16 वर्षीय प्रेमकला पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो। आज बिहान वडा नम्बर 6 को कोटगाउँबाट गाउँपालिकाको केन्द्र सानो भेरी 9 सिमली हुँदै खलङ्गातर्फ जाँदै गरेको जीप सडकबाट 50 मिटर तल खसेको र दुर्घटना भएको थियो। यसै गरी सुर्खेतमा मोटरसाइकलको ठक्करबाट 1 जनाको मृत्यु भएको छ भने ठक्करबाट वीरेन्द्रनगर नगरपालिका 10 सुर्खेत बरी पार्टीका 55 वर्षीय आशा बुढाको उपचारका क्रममा मृत्यु भएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका 7 बालग्राम स्थित पूर्व पश्चिम लोकमार्गमा आज मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल कलभर्टमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार इनरुवा नगरपालिका 3 का सागर रेग्मी र पारस थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताउनुभयो। त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको ब्यास नगरपालिका 12 कमलाबारीमा आज ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका 6 बस्ने 26 वर्षीय अजय थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियाको जाभा र बोर्नियो टापु बीच एउटा डुङ्गा डुब्दा कम्तीमा 6 जनाको मृत्यु भएको छ भने 130 जना बेपत्ता भएका इन्डोनेसियाका उद्धारकर्ताहरूले बताएका छन्। भाइग्रो ट्रान्सपोर्ट 8 नामक डुङ्गामा 243 यात्रु र 30 चालक दलका सदस्य सवार थिए। यो जहाज पूर्व जाभाको सुराबायाबाट प्रस्थान गरेपछि आज बिहान आफ्नो कम्पनीसँग सम्पर्कविहीन भएको थियो। इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार निकाय बासानार्सले 6 जनाको मृत्यु र 130 जना बेपत्ता रहेको जनाएको छ भने 107 जनाको उद्धार गरिएको बताएको छ। अब आर्थिक समाचार सुमिता लामाबाट।
4: मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रुपियाँ राजस्व संकलन भएको छ। रसुवाको भोटे कोसीमा गएको बाढीका कारण रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी वात्तै बढेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढी केरुङ नाका र तातो पानीका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढ्दो रहेको छ। शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले एकै दिन 27,11,00,000 रुपियाँ राजस्व संकलन गरेको छ। भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ रुपियाँको हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालले जानकारी दिनुभयो। प्रमुख चुडालका अनुसार शुक्रबार मात्रै 71 कन्टेनर र 106 विद्युतीय सवारी साधन ईभीको भन्सार जाँच पास भई गन्तव्यतर्फ प्रस्थान गरेका छन्। नाका बन्द भएको भदौ 10 गतेपछि भदौ 25 गते शुक्रबारसम्म कोरला नाकाबाट नेपाल भित्रिएका 434 वटा कन्टेनर र 641 वटा विद्युतीय सवारी साधनको भन्सार कार्यालयमा जाँच पास गराइएको उहाँले बताउनुभयो। विक्रम सम्बत 2082 भदौ अघि उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै 12 महिना खुला गरिएको कोरला नाका गत वर्ष तातो पानी र रसुवा गढी नाका बाढी पहिरो तथा नदी कटानले सड़क अवरूद्ध भएपछि नेपाल सरकारले गत वर्षको भदौ 31 गतेदेखि कोरला नाकालाई वैकल्पिक रूपमा निकासी तथा पैठारी नाकाका रूपमा खुला गरेको थियो। भन्सार प्रमुख चुडालका अनुसार गत आर्थिक वर्ष 2082-83 उत्तरी कोरला नाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सारले 6,92,00,000,000 रुपियाँको राजस्व संकलन गरेको थियो। बाँकी जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु उद्योग तथा वाणिज्य फर्महरूबाट 2800 बढी नयाँ रोजगारी सृजना भएका छन्। जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष 2082-83 उद्योग तथा वाणिज्य प्रशासन अन्तर्गत दर्ता भएका 627 उद्योग र 626 वाणिज्य फर्मबाट 2861 जनाले नयाँ रोजगारी पाएका घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त प्रमुख उद्योग अधिकृत मोहन खर्ती मगरले जानकारी दिनुभयो।
3: अब खेल समाचार। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली सार्वजनिक भएको छ। नेपाल ओलम्पिक कमिटीले आइतबार दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय टोली सार्वजनिक गरेको हो। एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले सेप्टेम्बर 25 अफगानिस्तान र सेप्टेम्बर 26 जापानसँग प्रतिस्पर्धा गर्नेछ। टोलीको मुख्य प्रशिक्षक स्टुअर्ट ल र प्रशिक्षक अब्दुल सतार छन्। नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी कप्तान, रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल छन्। नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा 300 विकेट पूरा गर्ने पहिलो बलरको उपाधि हासिल गरेका छन्। एसएससी प्रिमियर कप अन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स यूएई सँगको फाइनल खेलमा एक विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन्। सन्दीपले हालसम्म एक दिवसीयमा 158 र टी20 आई क्रिकेटमा 142 विकेट लिएका छन्। उनले अहिलेसम्म एक दिवसीयमा 79 र टी20 आईमा 78 खेल खेलेका छन्। सन्दीपले विदेशी मैदानमा एसएससी प्रिमियर कपको उपाधि जिताउने नेपाली कप्तानको उपलब्धि पनि आफ्नो नाममा गरेका छन्। कप्तान लामिछाने एक दिवसीय एसएससी प्रिमियर कपमा लगातार दोस्रो पटक प्लेयर अफ दि सिरिज घोषित हुने पहिलो खेलाडी समेत बनेका छन्। सन्दीपले एसएससी प्रिमियर कप 2026 6 खेलमा 2.98 को शानदार इकोनोमी रेटमा सबैभन्दा बढी 17 विकेट लिए। नेपालले दोस्रो एसिया कपमा स्थान बनाउन उनको योगदान महत्वपूर्ण रह्यो। डडेलधुरामा आयोजित जिल्ला स्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा हरिओम र निरजको जोडीले योगेश बोहरा र भरत बहादुर अयरको जोडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। जिल्ला खेलकुद समितिद्वारा आयोजित सो प्रतियोगितामा 16 टोलीको सहभागिता रहेको थियो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले 46 फिडे चेस ओलम्पियाडमा सहभागी खेलाडीलाई विदाई गर्नु भएको छ। नेपाल बुद्धिजाल महासंघले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले यही सेप्टेम्बर 14 28 उज्बेकिस्तानको समरकाण्डमा आयोजना हुने प्रतियोगितामा सहभागी नेपाली खेलाडीलाई विदाई गर्नु भएको हो। कार्यक्रममा मुख्यमन्त्री थापा मगरले प्रतियोगितामा विजेता खेलाडीलाई प्रदेश सरकारले पुरस्कार र सम्मान प्रदान गर्ने बताउनुभयो। अब मौसम। आज राति देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ भने मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम र भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। पृथ्वी राजमार्गको कृष्ण भीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालनमा पूर्ण रूपमा सञ्चालन हुन केही दिन लाग्ने, सरकारद्वारा जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने गृह कार्य सुरु, नेपालमा 4 हिमताल उच्च जोखिममा रहेको एक अध्ययनको निष्कर्ष, भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित र इन्डोनेसियामा डुङ्गा डुब्दा 6 मृत्यु, 107 जनाको उद्धार, अझै 130 जना बेपत्ता। हवस् त, राति 9 समाचार सकियो। 10 हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: हृदरोग विरुद्धको निःशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरित विरुद्धको खोप लगाई खुरित मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौँ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184929230।
4: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 056501060।
6: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
8: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
9: आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
10: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
9: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
11: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
12: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिका 5 स्थित कालीकाटोल विकास संस्थाले प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा 50,500 रुपियाँ सहयोग गरेको छ। रसुवाबाडीका प्रकोपबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले उक्त रकम सहयोग गरेको जनाएको छ। संस्थाका तर्फबाट संकलित रकम बैंक दाखिला मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। विपदको समयमा सामाजिक उत्तरदायित्व वहन गर्दै पीड़ित तथा प्रभावित नागरिकलाई सहयोग गर्नुपर्ने भावनासहित सहयोग गरिएको संस्थाले जनाएको छ। यसैबीच माडी नगरपालिका 5 राधापुर स्थित प्रगतिशील महिला समूहले पनि प्रधानमन्त्री राहत उद्धार कोषमा 17,650 रुपियाँ सहयोग गरेको छ। विपदबाट प्रभावित तथा पीड़ित नागरिकको राहत र उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले समूहले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सड़क आंशिक रूपमा सञ्चालनमा आएको छ। दुईवटा बुलडोजर प्रयोग गरेर सड़क सम्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम सकिएसँगै केही बेर अघिबाट सड़क आंशिक रूपमा सञ्चालनमा आएको हो। तत्कालका लागि अड्किएका ग्यास ब्लेड तथा हेभी इक्विपमेन्ट बोकेका सवारी साधनलाई मात्रै आवजावत गराइएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभयो। भित्तामा नालीको काम बाँकी भएकाले बिहिबारबाट त्यो काम सकेर दुवैतर्फी नै सञ्चालनमा ल्याइने पनि उहाँले बताउनुभयो। समस्याग्रस्त बाघलाई व्यवस्थापन गर्दै पर्यापर्यटनसँग जोड्ने उद्देश्यले टाइगर सेन्चुरी बनाउन थालिएको छ। हाल दुईवटा समस्याग्रस्त बाघ राखिएको देवनगरमा 20 बाघ राख्न सक्ने गरी टाइगर सेन्चुरी बनाउन लागि हो। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको देवनगरमा चालु आर्थिक वर्षदेखि टाइगर सेन्चुरी निर्माणको काम थाल्न रू 5 करोड बजेट विनियोजन गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डाक्टर हरिभद्र आचार्यका अनुसार अहिले भइरहेको होल्डिङ सेन्टर सहित 3 किसिमका संरचना सेन्चुरीमा बनाइनेछ। चितवन र मकवानपुर जिल्लामा कृषिको बजेट निरन्तर घटिरहेको छ। कृषि वस्तुको उत्पादन बढाएर आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले कृषि क्षेत्रको बजेट भने निरन्तर घटाउँदै लगेको देखिन्छ। दुई जिल्लाका लागि 24 करोडसम्म बजेट विनियोजन गरेको बागमती प्रदेश सरकारले बजेट खुम्चाएर 4 करोडमा झारेको छ। देश संघीय प्रणालीमा गएपछि जिल्ला कृषि विकास कार्यालय चितवन 2075 सालबाट मकवानपुर र चितवन हेर्ने गरी प्रदेश सरकारमा त सञ्चालन हुँदै आएको थियो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। हरितालिका तीजमा पशुपतिनाथ मन्दिर नाथ मन्दिरका चारै ढोका बिहान 3 बजेदेखि खुल्ने भएका छन्। यस वर्ष भदौ 29 गते परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ। मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाइएको छ। दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको फुटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ। विनाशकारी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भूजोखिमको वास्तविकता कारण घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयले जनाएको छ। प्रवक्ता मोहन कुमार साख्यका अनुसार वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले सोमबार विज्ञसहितको समिति गठन गर्दैछ। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला संस्थापन र इतर समूह दुवैले गरेका महाधिवेशनमा सहभागी नहुने भएका छन्। एकताको महाधिवेशन नहुने अवस्था आएमा देशैभर पार्टी एकताका लागि अभियान चलाउने बताएका छन्। दुई महाधिवेशनको कार्यतालिका आएपछि कताको महाधिवेशनमा जाने हो भनेर सोध्न आउने कार्यकर्तालाई नेता डाक्टर कोइरालाले आफू एकताको महाधिवेशन नभएसम्म कुनै पनि महाधिवेशनमा सहभागी नहुने बताउनु भएको हो। यसैबीच नेपाली कांग्रेसले आसन्न 15 महाधिवेशनको तयारीलाई लक्षित गर्दै संस्थापन इतर समूह केन्द्रीय निर्वाचन समितिको संयोजक तोकेको छ। कांग्रेसको विधान 2017 संशोधित सहितको धारा 35 बमोजिम पार्टीका सहकर्मी नेता एकराज पोखरेललाई केन्द्रीय निर्वाचन समितिको संयोजकमा तोक्ने निर्णय गरिएको हो। भुटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका लागि सरकारले आवास भाडा तथा खर्च व्यवस्थापन गर्न 4 सदस्यसम्मको परिवारलाई मासिक 15,000 रुपियाँ दिने भएको छ। संचारकर्मी डाक्टर विक्रम तिमिल सिन्हाले सामाजिक सञ्जाल मार्फत बाढी प्रभावित नागरिकको राहत पुनर्स्थापना र पुननिर्माण सरकारको उच्च प्राथमिकतामा रहेको

जनाउँदै मन्त्री परिषदले बैठकले यस्तो निर्णय गरेको जनाउनु भएको हो। प्रतिनिधि सभामा महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी विधाको अवधि 98 दिनबाट बढाएर 6 महिना पुर्याउनु पर्ने माग सहितको सुरक्षित मातृत्व सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। नेपालको संविधान र स्वास्थ्य सम्बन्धी कानूनले प्रत्याभूत गरेको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हकलाई कार्यान्वयन गर्न माग गर्दै विपक्षी राजनीतिक दलका महिला सांसदहरूले यस्तो प्रस्ताव दर्ता गराएका हुन्। जिन्जी प्रदर्शन हुँदा आगजनी भएको प्रहरी वृत्त गौशालाको कार्यालय एक वर्षमा तयार भएको छ। आइतबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी वृत्त गौशालाका पूर्व निर्मित भवन उद्घाटन गर्नुभएको हो। काठमाडौँको गौशालामा पुननिर्माण गरिएको कार्यालय र ब्यारेक भवन उद्घाटन गर्दै आइजिपी दानबहादुर कार्कीले जेएनजी आन्दोलनमा क्षति पुगेका 452 प्रहरी कार्यालयको पुननिर्माण सम्पन्न भएको बताउनुभयो। काठमाडौँ महानगरपालिकाले लक्षित वर्गका लागि 2,00,000 रुपियाँसम्मको जलन उपचार निशुल्क गर्ने भएको छ। विपन्न हिंसा पीडित तथा व्यवहारिसी बिरामीलाई महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा सेवा प्रदान गरिने भएको छ। निशुल्क जलन उपचार सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिका र किर्तिपुर अस्पताल बीच एक सम्झौता भएको छ। साथै उपचारका लागि प्रयोग हुने औजार उपकरण तथा निशुल्क उपचार सेवा सञ्चालन गर्न महानगरपालिकाले अस्पताललाई 2 करोड रुपियाँ बराबर सहयोग प्रदान गरेको छ। विमान नगरपालिका 2 टोकरीमा अरिङ्गाले चिलेर 1 जनाको मृत्यु भएको छ। आइतबार अरिङ्गाले चिलेर गम्भीर घाइते भएका सो स्थानका 42 वर्षीय धनबहादुर थापाको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको तनहुका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जनाउनुभयो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0556 5359 6553 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 550 26 440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: भोलि घटा कतिले जाने हो
1: अबुई को जान्छ चिटडाडा तल खाजाने नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो

सपक्ष न विपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज।

स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

मुखै खोल्न पर्ने हो कि आफै बुझिए ए जाने, मुखै खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पछि

0: 나빡쳐 나빡쳐 서대인 니스빡쳐
1: 소디스 FM 리안의 비통로 2메가헤르츠.

0: यो त धेरै रिसाएछन् बोलेनन् खाइ
1: खै यति करलान्डन नगाउने के हो गठे
2: मुहा बिराली छ क्या
3: हे के भनम खै हे

0: केटाले फकाउन नसकेको छ है।
1: गाउँदिन म।

राम्रो मान्छ

0: नपक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: स्वदेश एफएम 93.2 मेगाहर्ज मोक्ष शास्त्र अर्थात श्रीमद् भागवत गीता यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुता पण्डित रामभक्त अधिकारी
2: गीतोपदेशको क्रममा म स्वदेश एफएमबाट प्रातःकालमा गीतोपदेशको प्रसङ्ग लिएर उपस्थित भएको छु। सम्पूर्ण श्रोतृवृन्दहरूलाई स्वागत गर्दछु। आउनुहोस् कार्य आरम्भ गरौँ। भगवान् श्रीकृष्ण अर्जुनलाई सम्बोधन गर्नुहुन्छ। त्रैगुण्य विषय वेद निस्त्रैगुण्य अर्जुन निर्द्वन्द्व नित्य सत्त्वस्तो निर्योगो क्षेम आत्मवान्। यसरी परमात्मा श्रीकृष्ण अर्जुनलाई सम्झाउने क्रममा भन्नुहुन्छ, वेदमा मुख्य गरी प्रकृतिका तीन गुणहरूका सम्बन्धमा उल्लेख गरेको पाइन्छ। त्यसैले हे अर्जुन, तिमी यी तीन गुणभन्दा पर जाऊ। यो गुण प्रकृतिका गुणले तिमीलाई अल्झाइराखेको हुन्छ। सम्पूर्ण द्वैत भावबाट मुक्त हौ। समस्त लाभ र सुरक्षाका चिन्तनबाट पनि मुक्त हौ र आत्मामा स्थित रह। दृढ भक्ति गर, आत्मस्वरूपको याद गर। आत्मा शब्दले आफूलाई कहन्छ। आत्मा ज्ञान भनेको आफ्नो ज्ञान हो। तिमी को हौ? तिमीले आफूलाई आफूले नै चिन्नु पर्दछ। यसरी कि आफूलाई न आफूले चिन्ने कामलाई आत्मज्ञान भनिकन भनिएको छ। जबसम्म म भौतिक कार्यहरू प्रकृतिका तीन गुणहरूका क्रिया प्रतिक्रियामा समाहित छन्, तिनीहरूको उद्देश्य सकाम कर्म हो र यदि बन्धनबाट छुट्ने पूर्वभा छ प्रजापति, यस संसारका सम्पूर्ण प्राणीहरू आफ्नो अस्तित्वका लागि अति कठिन सङ्घर्ष गरिरहेका हुन्छन्। आफ्नै अस्तित्व राख्न सबैले चाहन्छन्। भगवान्को यो भौतिक जगतको सृष्टि गरिसकेपछि तिनीहरूका लागि वैदिक ज्ञान प्रदान गर्नुहुन्छ। सहयज्ञा प्रजा सृष्टा पूर्वभा छ प्रजापति। प्रजापतिले आफू सँगसँगै वेदहरूलाई लिएर आउनुभएको थियो। यो वैदिक ज्ञानले मानिसलाई जीवनयापन गर्ने एउटा कला सिकाइदिन्छ र भवबन्धनबाट छुट्ने विधि समेतको बोध गराउँछ। यो भवबन्धन अत्यन्त कठिन बन्दछ। यो जब हामीमा म खडा हुन्छ, म खडा भइसकेपछि मेरो खडा हुन्छ, त्यो मेरो भन्ने वस्तुले हजुर हामीलाई बन्धनमा पारिदिन्छ। न मेरो हुन सक्दैन माग। यस कारणले जब इन्द्रिय तृप्तिका कार्यहरू वा कर्मकाण्डहरू समाप्त हुन्छन्, उपनिषद्का रूपमा आध्यात्मिक अनुभूतिको अवसर प्रदान गरिदिन्छन्। उपनिषद्हरू विभिन्न वेदकै अङ्ग हुन्। भगवद् गीता पनि महाभारत नामक पाँचौँ वेदको अङ्ग हो। उपनिषद् आध्यात्मिक जीवनमा प्रारम्भ भएको सङ्केत हो। आध्यात्मिक जीवन यसैको एउटा उदाहरणको लागि म यहाँ एउटा उदाहरण प्रस्तुत गर्दछु। एकजना अत्यन्त भक्तिमति कन्या हुनुहुन्थ्यो, जुन कन्याको नाम थियो सबरी। ती सबरीले एक दिन आफ्नो गृह परिसरमा धेरै बाख्राहरू भेडाहरू थुनेर बन्धनमा पारेर राखिएको अवस्था देखिन्। अनि माताजीलाई सोधिन् उनले, माता, यी जनावरहरूलाई किन बन्धनमा राख्नुभएको छ? यिनलाई छोडिदिनुहोस्, जङ्गलमा चर्न जाउन् भनिकन यसरी सोध्नु भएको थियो। सोद्धाखेरि आमाले जवाफ दिनुभयो, छोरी, तिम्रो विवाह नजिक आइराखेको छ, तिम्रो विवाहको भोजमा यिनीहरूलाई काटेर भोज लगाउने हो छोरी, भनिकन आमाले यस्तो जवाफ दिएपछि सबरीलाई ठुलो चाहिँ परिवर्तन उहाँको दिमागमा अत्यन्त यस्तो किसिमको परिवर्तन आयो। ओहो, मेरो उत्सवका लागि यतिका प्राणीहरूलाई हत्या गरेर आमाले यस्तो योजना बनाउनु भएको रहेछ। हरे मेरो माताजी, हजुरलाई प्रणाम छ, ममाथि दया त गर्नुभयो, तर पशु हत्या आत्महत्या गरेर मेरो उत्सव मनाउनु थिएन, हजुरले कस्तो सङ्कल्प गर्नुभएछ माता, भनिकन माताजीले थाहा नपाउने गरी घरबाट उहाँ भाग्नुभयो। सबरीजी भाग्दै जाँदा जङ्गलमा पुग्नुभयो। नदी किनारमा एउटा ठुला तपस्वी महात्मा उत्तङ्क हुनुहुन्थ्यो। तिनै महात्माको आश्रमको नजिकै गएर उहाँले पनि रुखको छहारी मुनि एउटा स्याउलाको ओछ्याउली बनाएर बस्नुभयो। त्यहीँ बसेर गुरुका प्रवचनहरू सुन्नुहुन्थ्यो। तर उहाँलाई सानो जाति भन्ने यस्तो संज्ञा दिएर गुरुका अरू चेलाहरूले बहुतै निन्दा गर्दथे। यो निन्दा देखेर गुरु अलिकति रुष्ट हुनुहुन्थ्यो, तिमीहरू निन्दा नगर भनेर भन्नुहुन्थ्यो। गुरुले निन्दा गर्नु हुँदैन थियो, तर चेलाहरू भने सबरीले स्नान गर्ने नदी किनारभन्दा तलको पानी जुठो हुन्छ भनिकन, अपवित्र हुन्छ भनिकन माथि गएर स्नान गर्थे। हरे भगवान्, उहाँहरूको सोचाइ कस्तो होला? नदीको जल त त्यसै पनि पवित्र थियो, ती सबरीले नुहाउँदैमा कुन अपवित्र भइहाल्थ्यो र? यस्तो स्थिति देखेर गुरुले आफ्ना चेलाहरूलाई धेरै धेरै किसिमले सम्झाउनु भयो। धेरै समय बित्यो, सबरीले त्यही आश्रममा समिधाहरू ल्याइदिनु हुन्थ्यो, वरपर बढाएर दिनुहुन्थ्यो, वनका वन्य जल के अरे फलफुलहरू लिएर आएर राखिदिनुहुन्थ्यो, साग सब्जीहरू जो पाएको त्यो आश्रमलाई सहयोग गर्नुहुन्थ्यो। तर यो सारा क्रियाकलाप देखेर गुरुका अरू शिष्यहरू यो क्रियाकलापको मन पराउँदैन थिए। एक दिनको कुरा हो, गुरुले आफ्ना शिष्यहरूलाई सम्पूर्ण त्यो आश्रमको जिम्मेवारी दिनुभयो। कसैलाई पुस्तकहरू दिनुभयो, कसैलाई यज्ञशालाको काम जिम्मलानुभयो, कसैलाई चाहिँ त्यो विभिन्न प्रकारका यज्ञका सामग्रीहरू अनि यज्ञ सञ्चालन गर्ने तरिकाहरू सारा आएर आफ्ना शिष्यहरूलाई धेरै धेरै जिम्मेवारी दिनुभयो। तर नजिकै एउटा वृक्षमुनि आसन बनाएर बसे कि ती सबरीलाई केही पनि दिनु भएन। अब उठेर महात्मा अब त्यो आश्रमबाट जाँदै हुनुहुन्थ्यो, सबरीले उठेर स्वागत गर्नुभयो, प्रभु, हजुरको अभावमा म कसरी बाँचौँ भनेर धेरै दुःख मनाउ गर्नुभयो। गरिसकेपछि महात्माजीले भन्नुभयो, अरू सबैलाई मैले दिनपर्ने कुराहरू दिएँ, अब तिमीलाई भगवान् रामचन्द्रको दर्शन गर्ने सौभाग्य मैले दिलाइदिएको छु, त्यसकारण सबरी तिमी भगवान् रामलाई दर्शन गर्न पाउने छौ भनिकन यसरी आशीर्वाद दिनुभयो। यो आशीर्वाद पाएपछि सबरी बहुतै खुसी हुँदै हुँदै यस्तो ज्ञान दिने अनि गुरुलाई प्रणाम गर्नुभयो र भन्नुहुन्छ मैले मोक्ष शास्त्र पाएँ भनेर ज्यादै खुसी हुनुभयो। यहाँसम्मको प्रवचन गरेर म यहीँनिर विश्राम गर्छु। जय थु संस्कृतम हरे नम।
3: स्वदेश एफएम 93.2 MHz।
0: आज विक्रम सम्वत 2083 साल भदौ 29 गते सोमबार भाद्र शुक्ल तृतीया आज हरितालिका तेज 14 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
4: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
5: गगनले खोले एकताको बाटो, सुरुङभित्र खोजी जारी भए पनि फर्किन थाले विदेशी उद्धार टोली। कृष्णवीरको बाटो परीक्षणका रूपमा सुचारू। भोटेकोशी बाढी पीड़ितलाई राहतदेखि पुननिर्माणसम्मको संयुक्त प्याकेज। एनसीसी कार्यान्वयनमा तीव्रता। दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन हुँदा मृत्यु सयमा सार्क। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको महिलामा बढ्दै भूस्वामित्व शीर्षकको शुभ समाचार।
0: रजिस्ट्रेशन छुट सुविधाले कपिल वस्तुमा महिलाको नाममा भूस्वामित्व बढ्दै गएको छ। यो सुविधाले महिलाका नाममा जग्गा पास हुने क्रम उत्साहजनक रूपमा वृद्धि भएको देखिन्छ। महिलाका नाममा जग्गा पास गरे सरकारले 25% रजिस्ट्रेशनमा छुट सुविधा दिएको छ। कपिल वस्तुमा एक वर्षमा 7,800 महिलाको नाममा जग्गा पास भएको छ। आर्थिक वर्ष 2082-83 जिल्लामा रहेका भूमि सुधार तथा मालपोत कार्यालयमा जग्गा पास भई उनीहरूका नाममा जग्गा स्वामित्व हस्तान्तरण गरिएको हो। भूमि सुधार तथा मालपोत कार्यालय तौलीहवाबाट 3,645, चन्द्रौटाबाट 2,795 र बाणगंगाबाट 1,442 जना महिलाका नाममा जग्गा पास भएको हो। आर्थिक वर्ष 2081-82 8,639 जना महिलाका नाममा जग्गा पास भएको थियो। सरकारले महिलाका नाममा जग्गा रजिस्ट्रेशन पास गराउनेलाई राजस्वमा विशेष छुटको व्यवस्था गरेपछि उल्लेखनीय रूपमा महिला भूस्वामित्व बढेको हो।
6: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
7: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
8: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
9: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
8: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
9: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
8: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
10: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। हिन्दू नेपाली महिलाहरूको प्रमुख सांस्कृतिक तथा धार्मिक महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा भक्ति र उल्लासका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा महिलाहरू निराहार व्रत बसेर भगवान शिवको पूजा आराधना गर्ने, नाचगान गर्ने तथा दिदी बहिनी र आफन्तसँग सुख दुःख साटासाट गर्ने परम्परा छ। तीजलाई धार्मिक आस्था, पारिवारिक आत्मीयता र नेपाली मौलिक संस्कृतिको संगमका रूपमा समेत लिइन्छ। विशेष गरी महिलाहरूले आफ्ना माइती तथा चेलीबेटीलाई बोलाएर तर खुवाउने, सामूहिक रूपमा भेट भेटघाट गर्ने प्रचलन रहेको छ। तीजका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि व्रतालु महिलाहरूको ठूलो भीड़ लाग्ने गर्दछ। रातो साड़ी, चुरापोते, टीका तथा विभिन्न आभूषणमा सज्जिएका महिलाहरू शिवलिङ्गमा जल तथा पूजा सामग्री अर्पण गर्दै भगवान शिवको आराधना गर्ने गर्दछन्। पशुपतिनाथसँगै काठमाडौँ उपत्यका अन्य शिवालय तथा देशका विभिन्न स्थानमा रहेका शिव मन्दिरमा पनि तीजको अवसरमा विशेष पूजा तथा धार्मिक कार्यक्रम आयोजना हुने गरेका छन्। व्रतालु महिलाहरूले आफ्नो परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै पूजा गर्ने तथा अविवाहित महिलाहरूले योग्य जीवनसाथीको कामना गर्दै व्रत बस्ने धार्मिक विश्वास रहेको छ। समयसँगै तीज मनाउने शैलीमा पनि परिवर्तन आएको छ। विगतमा मुख्यतया माइतीमा भेला हुने, दर खाने, व्रत बस्ने र शिवका पूजा गर्ने परम्परामा सीमित रहेको तीज अहिले सामूहिक कार्यक्रम, सांस्कृतिक प्रस्तुति तथा सामाजिक अभियानसँग पनि जोडिन थालेको छ। यद्यपि आधुनिकतासँगै तीजको मौलिकता जोगाउने विषयमा पनि बहस हुँदै आएको छ। पर्वका नाममा हुने अनावश्यक खर्च, देखासुकी र भड्किलोपनले तीजको मौलिक संस्कृति तथा धार्मिक महत्व ओझेलमा पार्न नहुने आवाज पनि उठ्दै आएको छ। संस्कार, आत्मीयता र सामाजिक एकतालाई केन्द्रमा राखेर पर्व मनाउनु पर्नेमा संस्कृतिविद तथा जानकारहरूले जोड दिँदै आएका छन्। तीजको अर्को महत्वपूर्ण पक्ष दर खाने तथा खुवाउने परम्परा हो। भाद्र शुक्ल प्रतिपदाका दिन चेलीबेटी तथा दिदी बहिनीहरूलाई माइतीमा बोलाउने र द्वितीयका दिन आफ्नो सामर्थ्य अनुसार विभिन्न परिकार बनाएर प्रेमपूर्वक खुवाउने प्रचलन रहेको छ। नेपाली समाजमा साउन संक्रान्तिदेखि नै तीजको रौनक शुरू हुने गरेको पाइन्छ। रातो पहिरन, हरियो चुरा पोते तथा विभिन्न श्रृङ्गार सामग्रीको प्रयोगसँगै तीजका गीत र सांस्कृतिक कार्यक्रमले पर्वको वातावरण बनाउने गर्दछन्। त्यस्तै आज हरितालिका तीजमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान 3 बजेदेखि खुल्ला भएका छन्। तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको छ। श्रद्धा संस्कार उल्लासको पर्व तीज आज शीर्षकमा हिमाली टाइम्समा खबर छ।
0: पार्टीको 15 महाधिवेशनमा सबै पक्षका एजेण्डा समेटेर जाने कुरामा हदैसम्मको लचकता अपनाएका छौं। आजको निर्णयले एकताको महाधिवेशनको सन्देश दिएको छ। गगनले खोले एकताको बाटो शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। लामो समयदेखि विवादमा रहेको नेपाली कंग्रेसभित्र एकताको सन्देश सहित 15 महाधिवेशनमा सबै पक्ष समेटिने भएका छन्। पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेका र विशेष महाधिवेशनको विपक्षमा रहेका केन्द्रीय सदस्यलाई समेट्ने उद्देश्यले उनीहरूलाई केन्द्रीय समितिमा थप्ने निर्णय लिएको संस्थापन पक्षको दावी छ। कंग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्य नछुटुन् भन्ने उद्देश्यले अधिवेशन प्रक्रियालाई अघि बढ़ाउने निर्णय गरेको महामन्त्री प्रदीप पौडेलले बताए। सभापति गगन कुमार थापाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका तर पार्टीमा सक्रिय रहेका सदस्यलाई समेत अधिवेशन प्रक्रियामा समेट्ने निर्णय गरेको हो। बैठकले विशेष महाधिवेशन सम्पन्न हुनु अघिका तत्कालीन केन्द्रीय कार्य समितिका सदस्यलाई पनि विधान बमोजिम 15 महाधिवेशनमा केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा सहभागी हुन आवश्यक व्यवस्था गर्ने निर्णय गरेको छ। बैठकले असोज 3 र 4 गते वडा अधिवेशनबाट शुरू हुने तथा असोज 16-19 गतेसम्म काठमाडौँमा हुने 15 महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। महाधिवेशनको उद्घाटन असोज 16 गते दिउँसो 1 बजे खुल्ला मञ्चमा हुने कंग्रेसले जनाएको छ। कंग्रेसले पार्टीको सदस्यता व्यवस्थापन प्रक्रियामा विभिन्न कारणले अध्यावधिक हुन छुटेका क्रियाशील सदस्यलाई समेत महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको छ। पार्टी परित्याग गरेका, अनुशासनको कार्यवाहीमा परि सदस्यता गुमाएका तथा प्रचलित कानून अनुसार पार्टी सदस्य बन्न नमिल्ने बाहेक अन्य सदस्यलाई अधिवेशन प्रक्रियामा वञ्चित नगरिने कंग्रेसको निर्णय छ।
5: दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन, सार्क मृत्यु सयमा शीर्षकमा खबर छ। दक्षिण एसियाको आर्थिक विकास र आपसी सहकार्यको नयाँ अध्याय शुरू गर्ने लक्ष्यसहित स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क अहिले आफै अस्तित्व जोगाउने संकटमा छ। नेपाल सहित भारत, पाकिस्तान, बंगलादेश, भूटान, श्रीलंका, मालदिव्स र अफगानिस्तान समेत मिलेर बनेको सार्क विघटन नै त भएको छैन तर चलायमान पनि छैन। एकातिर दक्षिण एसियाली मुलुकहरूलाई जोड्ने सार्क दशक बढ़ीदेखि मृत्यु सयमा चर्चा भइरहँदा भारतको राजधानी नयाँ दिल्लीमा विश्वका ठूला उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ। यही समयमा दक्षिण एसियाको आफ्नै क्षेत्रीय संगठन सार्क भने राजनीतिक असहमतिको बन्धक बनेको छ। कतिसम्म भने छिमेकमा ब्रिक्स सम्मेलन हुँदा सार्कको अध्यक्ष रहेको नेपाललाई भने निम्तो समेत गरिएन। मूलत भारत र पाकिस्तान बीचको सम्बन्धले सार्कको गतिलाई सुस्त मात्रै होइन गतिहीन नै बनाएको हो। नेपालको अध्यक्षतामा सन् 2014 काठमाडौँमा 18 सार्क शिखर सम्मेलन सम्पन्न भएको थियो। त्यसपछि पाकिस्तानको इस्लामाबादमा 19 सम्मेलन गर्ने निर्णय भएको थियो। तर सन् 2016 जम्मू कश्मीरको उरीमा भारतीय सुरक्षाकर्मीमाथि भएको आतंकवादी हमलापछि भारतले इस्लामाबादमा हुने सम्मेलनमा सहभागी नहुने निर्णय गर्यो। त्यसपछि सम्मेलन अनिश्चितकालका लागि रोकिएको छ। सार्कको चार्टरले सदस्य राष्ट्रहरूको सहमतिलाई अनिवार्य बनाएको छ। त्यस्तै ब्रिक्सको विस्तारले सार्कलाई प्रत्यक्ष रूपमा विस्थापित गर्ने अवस्था भने होइन। दुवैको उद्देश्य भौगोलिक दायरा र संरचना फरक छन्। तर ब्रिक्सको बढ्दो प्रभावले सार्कलाई कमजोर भने अवश्य बनाउने विश्लेषकहरू बताउँछन्। एकातिर ब्रिक्सका सदस्यहरू विश्वव्यापी वित्तीय संरचना सुधार, व्यापार, एआई, जलवायु परिवर्तन र नयाँ विकास बैंक सम्मका विषय सामूहिक धारणा बनाइरहेका छन्। अर्कोतिर सार्कका सदस्य राष्ट्रहरू आफ्नै शिखर सम्मेलन कहिले गर्ने भन्ने विषयमा समेत सहमत हुन सकेका छैनन्। पूर्व राजदूत निलाम्बर आचार्यले लामो समयदेखि निष्क्रिय बनेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई पुनर्जीवित गर्नुपर्नेमा जोड़ दिएका छन्। ब्रिक्स बलियो भने पनि सार्कलाई बेउताउनुपर्ने उनको भनाइ छ। सार्क शिखर सम्मेलनको तयारी अगाडि बढाउनुपर्नेमा समेत उनले जोड़ दिएका छन्। त्यस्तै विश्व अब एक ध्रुवीय रहनु हुँदैन भन्दै पुटिनले भनेका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ब्रिक्सभित्र विकास भएका समाधानको लाभ सदस्य देशमा मात्र सीमित नराखी ग्लोबल साउथका अन्य देशको आवश्यकता पूरा गर्न पनि उपयोग गर्नुपर्ने बताएका छन्। पुटिनले रूस कुनै देश विरूद्ध नरहेको र आफ्ना राष्ट्रिय हितका आधारमा सबै साझेदारसँग काम गर्न तयार रहेको समेत बताएका छन्। त्यस्तै चीनका राष्ट्रपति शी जिनपिङले ग्लोबल साउथको सामूहिक प्रभाव निरन्तर बढ़िरहेको बताएका छन्। ग्लोबल साउथको एकता बलियो बनाउनु पर्नेमा समेत उनले जोड़ दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व शासनको पुरानो संरचना बदल्नुपर्ने धारणा राखेका छन्। त्यसका लागि ग्लोबल साउथको आवाज बलियो बनाउनु पर्नेमा उनको जोड़ रहेको छ। दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन, सार्क मृत्यु सयमा शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
0: भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा भग्न अवशेषमा बेपत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनियाँ, कोरियाली र संयुक्त अरब इमिरेट्स यूएईका टोली फिर्ता भएका हुन्। नेपाली सेना भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरुङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावटको चिलिमे जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खोजीमा खटिएका छन्। सुरुङभित्र करिब 70 मिटर गेगब्रान हटाउने काम भइरहेको छ। उक्त टनेलसम्म भारी उपकरण पुर्याउन नेपाली सेनाले चट्टानी भूभागमा ब्लास्टिङ गरी पहुँच मार्ग तयार गरेको छ। उपकरणको पहुँच विस्तार भएपछि थप खोजी गर्न सहज हुने अपेक्षा गरिएको छ। फर्किन थाले विदेशी उद्धार टोली, सुरुङभित्र खोजी जारी शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
5: भोटेकोशी बाढीबाट घरबार विहीन भएका परिवारलाई तत्काल आवासको व्यवस्था गर्न सरकारले राहत, अस्थायी पुनर्स्थापना र दीर्घकालीन पुननिर्माणलाई एउटै प्याकेजमा अघि बढाउने तयारी गरेको छ। सरकारले 4 सदस्यसम्मको परिवारलाई स्थायी आवास निर्माण नभएसम्म मासिक 15,000 रुपियाँ आवास खर्च उपलब्ध गराउने निर्णय गरिसकेको छ। 4 भन्दा बढी सदस्य भएका परिवारलाई प्रति व्यक्ति मासिक थप 2,000 रुपियाँ दिने व्यवस्था समेत गरेको छ। सरकारले नगद आवास खर्च लिन नचाहने परिवारका लागि आफैले अस्थायी आवासको व्यवस्था गर्ने विकल्प समेत खुल्ला राखेको छ। यसका लागि प्रभावित स्थानीय तहबाट परिवारगत विवरण संकलन भइरहेको छ। सरकारले बाढीबाट भएको क्षतिको प्रारम्भिक मूल्याङ्कन पूरा गरी विस्तृत आवश्यकता मूल्याङ्कनका आधारमा पुनर्स्थापना र पुननिर्माण अघि बढाउने जनाएको छ। सरकारको यो योजना तत्काल राहतमा सीमित नभई घर निर्माण, सड़क तथा पुल पुनर्स्थापना, विद्युत संरचना, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था र प्रभावितहरूको जीविकोपार्जन र पुनर्स्थापनासम्म विस्तार हुने संचार मन्त्री विक्रम तिमल सिन्हाले जानकारी दिएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षेत्रीय तथा आवश्यकता आकलन अनुसार भुटेकोशी बाढीबाट प्रभावित 5 जिल्लाका 15 स्थानीय तहमा 7,570 निजी घरमा क्षति पुगेको छ। त्यस्तै 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको प्रारम्भिक आकलन रहेको छ। मासिक 15,000 आवास खर्चदेखि स्थायी घरसम्म सड़क पुल र विद्युत पुननिर्माण सरकारको प्राथमिकतामा परेको छ। भोटेकोशी बाढी पीड़ितलाई राहतदेखि पुननिर्माणसम्मको संयुक्त प्याकेज शीर्षकमा यो खबर छ।
0: खुल्यो कृष्णभीर पृथ्वी राजमार्ग सञ्चालन, गोर्खापत्र खबर लेख्छ। कृष्णभीरमा राजमार्ग नै भाँसिएपछि अवरूद्ध रहेको पृथ्वी राजमार्ग 10 दिन आइतबार परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ। भाँसिएको राजमार्गलाई सँगै रहेको भीरमा डाइभर्सन गरी पुनर्स्थापना गरिएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो। पृथ्वी राजमार्ग नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्ड मुगलिनकी प्रमुख सिनियर डिभिजन इन्जिनियर सजना अधिकारीले राजमार्गमा अलपत्र परेका सवारी साधनलाई कृष्णभीर पार गराइएको बताउनुभयो। पहिलो चरणमा आइतबार 25 भन्दा बढी सवारी साधनलाई राजमार्ग पार गराइएको उहाँले बताउनुभयो।
5: अधिकांश पूर्वाधार आयोजना निर्माणमा ढिलासुस्ती हुने गरेको आरोप लाग्दै आएको अवस्थामा अमेरिकी अनुदान सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कोअपरेशन अन्तर्गत 18 किलोमिटर प्रसारण लाइन भने करिब 9 महिनामा निर्माण सकिएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति एमसीए नेपालले करिब 2 अर्ब रूपियाँ लगानीमा नेपाल भारत सीमापार प्रसारण लाइन निर्धारित समयमा सम्पन्न गरेको हो। विद्युत सञ्जाल सुदृढीकरण र सीमापार विद्युत सञ्जाल विस्तार गर्न यो प्रसारण लाइन निर्माण गरिएको हो। 400 केभी न्यू पुटुवल सब स्टेशनलाई भारत सीमासँग जोड्न यो प्रसारण लाइन 1,28,00,000 अमेरिकी डलर अर्थात करिब 2 अर्ब रुपियाँ लगानीमा निर्माण भएको आयोजनाले जनाएको छ। विद्युत सञ्जाल सुदृढीकरण र सीमापार विद्युत सञ्जाल विस्तारमा यो प्रसारण लाइन निर्माणले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। एमसीए नेपालका अनुसार 400 केभी न्यू बुटवल सब स्टेशनलाई भारत सीमासँग जोड्ने यो प्रसारण लाइन 1,28,00,000 लगानीमा 9 महिनाको अवधिमा निर्माण भएको हो।
0: एआईको गति नियन्त्रण पूर्व चेतावनी कि सिन्डिकेटको रणनीति शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। विश्वकै अग्रणी एआई कम्पनी मध्ये एक एन्थ्रोपिकका प्रमुखले गत शनिबार आफ्नै उद्योगलाई भने एआई विकासमा हाम्रो गति घटाऊ। केही घण्टाभित्रै उनका कट्टर प्रतिस्पर्धीहरू यसमा एकमत देखिए। एन्थ्रोपिकका डारियो अमोडेईले 3800 शब्द लामो लेख प्रकाशित गर्दै एआई मोडलको क्षमता बढाउने रफ्तार अलि सुस्त बनाउनु पर्ने प्रस्ताव गरेका हुन्। यसमा ओपन एआईका साम अल्टम्यान, एक्सएआईका इलन मस्क र गुगल डिप माइन्डका डेमिस हसाबिसले तुरुन्तै समर्थन गरे। एकअर्कालाई पछार्न अर्बौं डलर खनाइरहेका चार प्रतिस्पर्धी कम्पनी एउटै कुरामा सहमत भएको यो विरलै देखिने घटना हो। व्यावसायिक होडबाजी र नयाँ मोडल सार्वजनिक गर्ने प्रतिस्पर्धामा तल्लीन यी प्रमुखहरू एआई नियमन र निष्पक्ष अनुगमनको मागसहित किन एकाएक मुखरित भए? के एआई साँच्चिकै मानिसको नियन्त्रणभन्दा बाहिर गइसक्यो, वा एआईमा गरिएको लगानीले उल्लेख्य प्रतिफल नदिएपछि आफ्ना वित्तीय विवरण लुकाउन र नियमनको माग गरेर ठूला कम्पनीले साना प्रतिस्पर्धी एवं ओपन सोर्स मोडलको विकासमा प्रतिबन्ध लगाउन खोजेका त होइनन्? सुरक्षाको आवरणमा एन्टी ट्रस्ट ल प्रतिस्पर्धा सम्बन्धी कानूनमा छुट मागेर आपसमा प्रतिस्पर्धा नगर्